0: बढ़्दो संलग्नता भरिए बाल सुधारक गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल सुधारक गृहमा विभिन्न अपराध तथा कानूनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्यधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन अनुसार एउटै खाटमा 3 जनासम्म बालक सुत्नुपर्ने तथा पर्याप्त खाटको अभावका कतिपय बालक भूमै सुत्न बाध्य भएको पाइएको छ। सुधारक गृहमा 3 तलाको एउटा मात्र भवन छ, जसको पहिलो तलामा कार्यालय र अन्य तलामा बालकका लागि 5 वटा ठूला र एउटा सानो गरी 6 वटा कोठा छन्। यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बाल बालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बाल बालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठा सहितको अर्को 2 तले पुरूष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानूनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ़दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरिभराउ छन्। आजको मध्याह दैनिकमा खबर छ।
1: भारतीय बजारमा प्याजको मूल्य बढ़ेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रूपियाँसम्म पुगेको छ, तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साहनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढ़ेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढ़ेको छ। खुद्रा मूल्य 100 रूपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। तर नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नाडा अटो शो 2026 हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा आयोजित अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति रामसाय प्रसाद यादवले अरबौंको ईन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड़ दिँदै विद्युतीय सवारी प्रयोग नै ईन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। पछिल्लो 10 वर्षमा सर्पदंशका कारण 1678 घटनामा 301 जनाले ज्यान गुमाएको तथ्याङ्कले यसको भयावह अवस्था देखिएको हो।
1: सूचना प्रविधि आईटी क्षेत्रका उद्यमीहरूले भ्याट फिर्ता प्रक्रियालाई सहजीकरण गर्न अर्थमन्त्री सोडिम वाग्लेसँग माग गरेका छन्। अर्थ मन्त्रालयमा हिजो करिब 3 घण्टा भएको छलफलमा उद्यमीहरूले वैदेशिक लगानीमा संचालित तथा आईटी सेवा निर्यात गर्ने कम्पनीले लामो समयदेखि भ्याट फिर्ता पाउन नसकेको भन्दै सहजीकरण गर्न आग्रह गरेको नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी का अध्यक्ष गौरव पाण्डेले जानकारी दिनुभएको छ।

0: बाको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिशो खुशी को कनेक्शन
2: यो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। युक्रेनमा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रका सैनिक तैनात गर्न रूसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्। युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुगडे तैनात गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक पटक स्पष्ट पार्दै आएका छौं। उनले भनेका छन् कोएलिसन अफ द विलिङका नेताले युक्रेनको स्वतन्त्रताको 35 वार्षिक उत्सवका अवसरमा केभलाई भर्चुअल बैठक गरेका थिए। बेलायतका प्रधानमन्त्री एन्ड्री बरहम, फ्रान्सेली राष्ट्रपति मेनुएल मेक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए।
5: अब खेलकुदका खबर। मलेसियामा आयोजना हुने एएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गो टर्फ मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। यसैबीच नेपालले पिकलबल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ। पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहिबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।
4: अब विचार विश्लेषणको पालो। आर्थिक अभियान दैनिकमा फेसनको गतिसँगै हेटौडा कपड़ा उद्योग अघि बढ़ला शीर्षकमा रामप्रसाद गौतमको विचार छापिएको छ। दुनियाँमा एक वर्षमा एकजनाका लागि 14 टी शर्ट बन्छन्। नेपालमा सायद एकजनाले एउटा भन्दा बढ़ी किनेको होस्। प्रविधि र फेसनले गर्दा कपड़ामा प्रतिस्पर्धा व्यापक उच्च छ। यसमा टिक्नका लागि हेटौडा कपड़ा उद्योग कसरी सञ्चालन गर्ने र यहाँको उत्पादनहरूको भन्दा कसरी विशिष्ट बनाउने भन्ने बारेमा राम्रो अध्ययन गर्नमा सरकारले कन्जुसाई नगरोस्। कसरी यसको शिरोभार खर्च कम गरेर लागत पनि कम गरेर मिथ्याभेद तरिकाले अपनाउने भन्नेबारे सबै कुराको जवाफ तयार गरेर यसलाई सरकार र निजी क्षेत्र मिलेर सञ्चालन गर्ने मोडालिटी पनि विकसित गर्न ठिक हुन्छ कि वा अन्य कुनै सञ्चालन मोडल। तुलनात्मक लाभका क्षेत्र पत्ता लगाएर मात्र काम शुरू गर्नु राज्यको प्रमुख दायित्व हो। यस ऐतिहासिक जिम्मेवारीमा राज्य खरो उत्रोस्।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: रंगबहार
8: उपहार जितने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर फेन्स।
9: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: अहिले बिहानको 6 बजे हजुरको रेडियो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 10 गते बुधबार, अगस्त 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको त्रयोदशी तिथि, मोहम्मद जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर, 11 सांसदले सवाल राख्ने। उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण।
1: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल। बागमतीमा एमाले, नेकपा र राप्रपा बीच सरकार गठन तथा सञ्चालन बारेमा समझदारी। राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने।
0: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड। डिजिटल स्वास्थ्यमा बागमती अब्बल।
1: गाजामा चंगा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाइने इजरायलको धम्कीको कड़ा आलोचना। कोलम्बियामा बालबालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग। एआई सिर्जित संगीतमाथि अस्ट्रेलियामा रोक।
0: र जनकपुर बोल्समै निसमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोलीको घोषणा।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर रहेको प्रसंग।
1: वित्तीय अनुशासनलाई कमजोर हुँदा स्थानीय सरकारहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। मुलुक संवैधानिक रूपमा संघीयतामा प्रवेश गरी स्थानीय सरकार गठन भएर सेवा प्रवाह गर्न थालेको 9 वर्षको अवधिमा अधिकांश स्थानीय सरकार वित्तीय रूपमा सबल हुन सकेका छैनन्। आन्तरिक आयमा न्यून स्रोत, कर र सेवा शुल्कको पर्याप्त राजस्व संकलन हुन नसक्नु, संघीय र प्रदेश सरकारलाई अनुदानमा अत्यधिक निर्भरता वित्तीय रूपमा कमजोर हुने आधार बनेका छन्। स्थानीय तहले तलब भत्ता र बैठक खर्च, सवारी, इन्धन लगायतका प्रशासनिक क्षेत्रमा बढ़ी खर्च गरिरहे पनि आय स्रोत भने दिगो बन्न सकेको छैन। आर्थिक वर्षको अन्त्यतिर संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने सामान्यकरण अनुदान कटौतीले समेत स्थानीय सरकारहरू अप्ठ्यारोमा परेका छन्। नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, संघीय सरकारले प्रदान गर्ने सामान्यकरण अनुदान हरेक वर्ष घट्दै जानु दुःखद भएको बताउनुहुन्छ। प्राप्त स्रोत घट्दै गएपछि खर्चलाई स्रोतमा समायोजन गर्न समस्या भइरहेको छ। उहाँका अनुसार गाउँ र नगरसभाले उपलब्ध स्रोतमा धेरै योजनाहरू गर्न सकेका छैनन्। हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाका अनुसार शहरी क्षेत्रका स्थानीय तहमा नागरिकले धेरै नै कर तिर्ने गरे तापनि उनीहरूले केही पनि सेवा सुविधा पाउन नसकेको अवस्था रहेको बताउनु भएको छ। नगरपालिका भनेको कर उठाउनको लागि मात्र भन्ने आम नागरिकमा बुझाइ हुन थालेको छ। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरलाले पनि स्थानीय सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसक्दा समस्या भइरहेको बताउनु भएको छ। स्थानीय सरकार निर्माण भएको यस अवधिमा स्थानीय तहले जति राजस्व संकलन गर्न प्रयास गर्नुपर्थ्यो त्यति गर्न सकेको छैन। राजस्व संकलनमा स्थानीय तहले प्रयास गर्ने हो, त्यसमा संघ प्रदेश सरकारले सहयोग गर्नुपर्ने अवस्था रहेको थियो, जुन नेपालको गणतन्त्र घोषणासँगै स्थानीय सरकारलाई दिएको अधिकारको दुरूपयोगबाट यो अवस्था सिर्जना भएको छ। उदाहरणका रूपमा गत वर्ष कुनै स्थानीय तहले 100 रूपियाँ राजस्व संकलन गरेका छन् भने यस वर्ष 105 रूपियाँ उठाउने स्थानीय तहलाई संघीय सरकारले प्रदान गर्ने अनुदान वृद्धि गर्ने व्यवस्था संघीय सरकारले गर्नुपर्ने अवस्था रहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ। उहाँले पहिलो पटक प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदका प्रश्नको उत्तर दिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ, जसमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ। उक्त परिच्छेदमा सांसदले लिखित प्रश्न सचिवालयमा दर्ता गराउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने कार्यविधि छ। प्रधानमन्त्री शाहले भने पद सम्हाले यता नियमावलीको व्यवस्था अनुसार जेठ असार र साउनमा सांसदका प्रश्नको जवाब दिनुभएको छैन। यही भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा आएर सांसदको प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको थियो। 11 सांसदले प्रधानमन्त्रीलाई सोध्नको लागि प्रश्न दर्ता गराइसकेका छन्। रासोपाका कृष्णहरि बुढाथोकी, समीक्षा बास्कोटा र अमरेश कुमार सिंहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुहुनेछ। कांग्रेसका वासना थापा र गीता गुरूङ, एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेकपाका वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिका हर्कराज राई र राप्रपाका खुशबु ओलीले पनि प्रधानमन्त्रीलाई आज प्रश्न गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको छ कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
0: यसअघि 17 जेठमा प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाब दिने भन्दै अचानक संसदको रोस्टममा पुग्नुभयो। त्यतिखेर सांसदको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। त्यसयता विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन र संसदमा आएर नियमावलीको व्यवस्था अनुसार जवाब दिन माग गर्दै आएका थिए। यसबीचमा सभामुख अर्यालले पनि प्रधानमन्त्री शाहलाई भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दै आउनु भएको थियो। यसैबीच आजको संसद बैठकमा प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुहुनेछ। यस अगाडि सभामुखले कालो चस्मा नलगाउन सांसदहरूलाई निर्देशन दिनुभएको थियो र लगाउनै पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेश गर्न भन्नुभएको थियो। प्रधानमन्त्रीको सचिवालयले हिजो संघीय संसद सचिवालयमा चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थाको कारण रहेको भन्दै त्यहाँ निवेदन दर्ता गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार माध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले आयोजना गरेको एसिया प्यासिफिक इन्स्टिच्युट फर द ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्दै संचार मन्त्री तिमल सिन्हाले यस्तो बताउनु भएको हो। संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तहरूमा परिवर्तन हुनुपर्ने बताउनु भएको छ। गलत सूचना, भ्रामक सामग्री, एआईबाट सिर्जित सामग्रीका कारण जोखिम बढ़िरहेको अवस्थामा नेपालका सामुदायिक रेडियोहरूले जनतालाई सत्य तथ्य समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिँदै सरकारले अगाडि बढ़ेमा नागरिकले सही सूचना पाउन सक्ने बताउनु भएको छ। स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारीमा परिवर्तन आइरहेका हुनाले सामुदायिक रेडियोको मर्मलाई बुझ्न पनि उहाँले अनुरोध गर्नुभएको छ।
0: यसैबीच एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला दुई दिन
1: समाचार दिन सक्ने अवस्था रहेको बताउनु भएको छ। यसैबीच सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सार्वजनिक सेवा प्रसारण भन्दा सामुदायिक प्रसारणलाई जोड़ दिँदै सरकारले अगाडि

0: दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको धारणा उल्लेख गर्नुभयो। एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीका फिलोमिना महासचिव फिलोमिना प्राक्रमले सामुदायिक रेडियो प्रसारक संघ अकोराप नेपालले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकहरू अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको पनि जानकारी दिनुभयो। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गोलाम सरवारले पनि आफ्नो धारणा राख्नुभयो भने अकोराप नेपालका अध्यक्ष गिरीले अकोरापलाई विश्वास गरेर एआईबीडीले सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्काबीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्ष दलहरूको अनुपस्थितिबीच हिजो बसेको प्रदेशसभा बैठकमा एमालेका प्रदेश सांसद मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावको पक्षमा 57 मत परेको छ भने विपक्षमा 0 मत परेको छ। बैठकमा 58 जना सांसदहरूको मात्र उपस्थिति रहेको थियो। बागमती प्रदेशसभामा हाल 104 सदस्य रहेका छन्। यसैबीच डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ। बागमती प्रदेशको सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या, कुल सेवामा कति आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण र निशुल्क सेवा लिएका लगायतका विवरणहरू डिजिटल प्रणालीबाट हेर्न सकिने अवस्था रहेको छ। प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले प्रदेशमा ल्याएको बागमती डिजिटल हेल्थ प्रणालीको प्रदेश स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउने स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने प्रयासहरू भएको छ।
0: अझै पनि राजनैतिक प्रसंग, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले गत सोमबार र खड्काले मंगलबार हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा गत साउन 21 सुनवाई गर्दै सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले 4 वैशाखमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। पूर्व सभापति देउवाले सर्वोच्च अदालतबाट फैसला पुनरावलोकन भइ नसक्दै कांग्रेसको महाधिवेशन प्रक्रिया पनि अघि बढ़ाउँदा विपक्षमा फैसला आए पनि यसको कार्यान्वयन कठिन हुने जिकिर गर्नुभएको छ। खड्काले कांग्रेसले अबको करिब 9 महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले विवादित मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनवाई गर्नुपर्ने माग गर्नुभएको छ। उहाँको रिटमा महाधिवेशन प्रक्रिया अघि बढ़े विचाराधीन मुद्दाको मूल औचित्य नै समाप्त हुने र पार्टीको आधिकारिकता तथा सांगठनिक संरचनामा अपूरणीय क्षति पुग्ने पनि दावी गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
2: माथि तु पार भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
0: उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू, उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।

0: बालविवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
7: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, मौतरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली, कञ्चनपुरमा तथ्याङ्क संकलन गरिएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो।
8: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर, विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको, यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ। होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ, त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष कुटी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
6: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले आजसम्ममा मस्यौदा प्रतिवेदन बुझाउने तयारी गरेको छ। भदौ 3 गते बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कवीन्द्र बुरूलाकोटीको संयोजकत्वमा राष्ट्रपा संसदीय दलको विधान संशोधन कार्यदल 2083 गठन गरेको थियो। राष्ट्रपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने भएको छ। कान्तिपुर दैनिकमा 40 दिनपछि खुल्यो तातोपानी जोड्ने सड़क, रोकिएका कन्टेनर भित्रिँदै शीर्षकमा अनिश तिवारीले सिन्धुपाल्चोकबाट लेख्नु भएको खबर छ। शरद याममा मनास्लु आरोहणको चाप बढ़दै बाटो बनाउन खटिए 7 शेर्पा शीर्षकमा सूरज कुंवरले लेख्नु भएको छ। अर्को खबर छापिएको छ, उपकुलपतिहरू नै एकीकृत छाता ऐनको विपक्षमा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको हो। उपकुलपतिहरू विश्वविद्यालय छाता ऐनको विपक्षमा देखिएका छन्। एउटै प्रकृतिका विश्वविद्यालयहरू एकीकृत ऐनबाट सञ्चालन गर्नुपर्ने माग प्राज्ञिक क्षेत्रबाट हुँदै आएको छ, तर शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो गरेको छलफलमा 14 विश्वविद्यालयका उपकुलपति सहित निमित्त रजिस्ट्रारहरूले छाता ऐनले विश्वविद्यालयको स्वायत्तता कमजोर बनाउने भन्दै त्यसको विपक्षमा धारणा राखेका हुन्। उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन 2075मा विज्ञहरूले ट्रस्टी सहित छाता ऐन र एकीकृत सेवा आयोगको सुझाव सिफारिश गरेका थिए। उपकुलपतिहरू ट्रस्टी मोडलमा सहमत भए पनि अन्य दुई विषयमा भने असहमत देखिएका हुन्।
7: नेपालका गाउँघरमा बिहानको शुरूआत कुखुराको भाले बासेर हुने गर्छ। कुखुरा पालनमा हजारौं परिवारको आय आर्जन जोड़िएको छ, तर करिब 2 खर्ब रूपियाँ बराबरको पोल्ट्री व्यवसाय अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबावबाट गुज्रिरहेको छ। गोर्खापत्र दैनिकमा केशवराज पौडेलले लेख्नु भएको छ। त्यस्तै गरी अन्नपूर्ण दैनिकमा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ, एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै अभिभावक बन्न सुझाएको छ। देशैभरका अगुवा कार्यकर्ताको सुझाव लिएर तयार पारिएको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन प्रतिवेदनले पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा घोषणा गरेर फागुनको 21 को निर्वाचनमा जाँदा पार्टी पंक्ति रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि एमाले आफूलाई समीक्षा गर्नुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने दबाव परेको छ। यसै गरी अध्ययन हुन्छ, निरीक्षणमा मन्त्री आउँछन् तर चल्दैन बीरगंज चिनी कारखाना शीर्षकमा निरज पिठाकोटेले कारोबार दैनिकमा लेख्नु भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले 2058 सालमा खारेज गरेको बीरगंज चिनी कारखाना चलाउन धेरै निर्णयहरू पटक पटक भएका छन्, तर 2.5 दशकको अवधिमा भने सञ्चालन हुन सकेको छैन। अब के हुन्छ त्यहाँका स्थानीयले प्रतीक्षा गरिरहेका छन्। ब्याजदर घटाएरै सवारी कर्जा दिन बैंकहरू प्रतिस्पर्धा शीर्षकमा कारोबार दैनिकमै परिवर्तन देवकोटा लेख्नुहुन्छ। कर्जा विस्तार नभएर दबाव खेपिरहेको बैंकहरूले ब्याजदर घटाएर भए पनि सवारी साधनमा कर्जा दिन प्रतिस्पर्धा गरिरहेका छन्। राजधानी काठमाण्डुमा केही दिन अघि नाइमा अटो एक्सपो सञ्चालनमा आएको थियो भने हिजो नाडा अटो शुरू भएको छ। यसरी विभिन्न प्रतिस्पर्धाहरू हुँदा बैंकहरू पनि त्यसमा मुछिएको देखिएको छ। त्यस्तै गरी भारतबाट करिब 25,000 टन चिनी आयात गरिँदै कौशिला कुवरले कारोबार दैनिकमा लेख्नु भएको छ, सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा 25,000 टन चिनी प्रदान गर्ने भएको छ। उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकै गरेको चाडपर्वलाई चिनीको अभाव हुन नदिनको लागि आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गर्न निर्णय भएको जानकारी दिनुभएको छ।
6: अब विदेशको खबर। कोलम्बियामा सामाजिक सञ्जाल दुरूपयोग गरेर बालबालिकालाई युद्ध र लागौषध तस्करीमा प्रयोग भइरहेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्यूले जनाएको छ। विद्रोही समूह र लागौषध तस्करीमा संलग्न गिरोहले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बालबालिका भर्ती गर्न प्रयोग गरिरहेको एचआरडब्ल्यूले उल्लेख गरेको हो। एचआरडब्ल्यूको 102 पृष्ठ लामो पछिल्लो प्रतिवेदनमा ती बालबालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोनहरू उडाउने जस्ता ज्यान जोखिम पार्ने काममा लगाइएको उल्लेख गरिएको छ। एआई प्रविधिको बढ़दो प्रयोगले कलाकारहरूको जीविकोपार्जनमा जोखिम निम्ति आएको भन्दै पूर्ण रूपमा एआई सृजित संगीतमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ। अस्ट्रेलियाका रेकर्डिङ कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्था अस्ट्रेलियन रेकर्ड इण्डस्ट्रीज एसोसिएशन एआरआईएले पूर्ण रूपमा एआईबाट सृजना गरिएका संगीतलाई आफ्ना आधिकारिक चार्टहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो संस्थाले देशका प्रमुख रेकर्ड लेभलदेखि साना र स्वतन्त्र निर्माताहरूको समेत प्रतिनिधित्व गर्ने गरेको छ र यसबाट कलाकारहरू र सर्जकहरूलाई केही राहत पुग्ने विश्वास गरिएको छ। र संयुक्त राष्ट्रसंघले गाजामा चंगा ड्रोन र बेलुन उडाइने क्षेत्रबाट त्यहाँका बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना गर्दै यसलाई अत्यन्त आपत्तिजनक भनेको छ। राष्ट्रसंघको मानव अधिकार कार्यालयका प्रवक्ता रबिना शमदासानीले हिजो जेनेभामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो।
7: साझा खबरमा अब खेलकुदका खबर। न्यूजील्याण्डका अलराउण्डर जिमी निसम पुनः जनकपुर बोल्ट्समा फर्किएका छन्। उहाँले 2 वर्ष अघि नेपाल प्रिमियर लीगमा जनकपुरलाई पहिलो सिजन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो। जनकपुरले हिजो आफ्नो सोशल प्लेटफर्म मार्फत 35 वर्षे निसमलाई यो सिजन सिजनमा पुनः अनुबन्ध गरेको जानकारी दिएको छ। यसैबीच एसीसी प्रिमियर कपको तयारी खेलिरहेको अभ्यास खेलमा नेपालले मलेसियालाई डकवर्थ लुइस पद्धतिमा 9 विकेट हराएको छ। ओपनर आसिफ शेखको शतक र अर्जुन कुमालको अर्धशतक सहित ओपनिङमा जोडीले शानदारसँग दोहोरो शतकीय साझेदारीमा नेपालको प्रभावलाई प्रभावशाली बनाउन सफल भएको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा 232 रनमा अल आउट भएको थियो। लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि नेपालले डकवर्थ लुइस पद्धतिमा 48 ओभर 228 रनको लक्ष्य पाएको थियो। यसैबीच सोनी पाखरिनको कप्तानीमा नेपाल क्रिकेट संज्ञानले हिजो एसीसी महिला 19 वर्ष मुनिको एसिया कप र आईसीसी महिला 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। एसीसी महिला U19 एसिया कप मलेसियामा वर्ष 2026 भित्र हुने तालिका रहेको छ र आईसीसी महिला U19 विश्वकप जनवरीमा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।
6: पहिरो बारेका भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कलेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकता साथी सुशीला श्रेष्ठले समाजमा चलिरहेका विभिन्न भ्रम र वास्तविकताका बारेमा भूगर्भविद मनिता तिमलसेनासँग छलफल गर्नुभएको छ।
4: पहिलो प्रश्न, पहिरो बर्खायाममा मात्रै जान्छ?
5: गलत। पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
4: पहिरो रोक्न रुख रोक्नु पर्छ?
5: सही भन्छु, होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नु पर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
4: एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
5: गलत, जान सक्छ।
4: पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
5: सही भन्छु, होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ, होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ। पर्खाल चाहिँ ले काम गर्छ।
4: राति पहिरोको जोखिम बढी हुन्छ?
5: सही, किनभने हामीले आकलन गर्न सक्दैनौँ, होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
4: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
5: गलत। यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
4: पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
5: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ, होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन। केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
4: घर बलियो भए पहिरोको जोखिम हुँदैन?
5: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ, होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
4: भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
5: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दा तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो। केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र
6: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: आज प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर। 11 सांसदले सवाल राख्ने, उखुको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू।
6: उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल। बागमतीमा एमाले नेकपा र राप्रपा बीच सरकार गठन तथा संचालन समझदारी। रासोपा विधानबाट संसदीय दलको नेता पदमुक्त सम्बन्धी व्यवस्था नहट्ने।
3: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हित केन्द्रमा राख्नुपर्ने संचार मन्त्रीको जोड। डिजिटल स्वास्थ्यमा बागमती अब्बल।
6: स्थानीय सरकार आर्थिक स्रोतमा अझै कमजोर, संचार माध्यमले सार्वजनिक हितका बारेमा सरोकार राख्ने बारेमा संवाद। गाजामा चंगा ड्रोन र बेलुन उडाउने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको आलोचना। कोलम्बियामा बाल बालिकालाई युद्धमा धकेल्न सामाजिक सञ्जालको दुरूपयोग।
3: र जनकपुर बोल्ट्ससँगै बोल्ट्समा निशमको पुनरागमन, मलेसिया विरूद्धको अभ्यास खेलमा आसिफ र अर्जुनको प्रभाव, सोनीको कप्तानीमा 19 वर्ष मुनिको नेपाली टोली घोषणा।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री लगायतका केही सांसदहरूले पछिल्लो समयमा लगाइरहेको कालो चस्मा र कालो चस्मा नलगाएर संसदमा उपस्थित हुनको लागि सभामुखले दिएको निर्देशन। यद्यपि कुनै स्वास्थ्य समस्या भएमा त्यसबारेमा खुलाउन पनि भनिएको छ र त्यस खालको अभ्यास शुरू भइसकेको छ। एउटा बन्द कोठा छ जहाँ एकजना चिकित्सक जस्ता देखिने व्यक्ति अगाडिपट्टि छन् भने प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति कुर्सीमा बसिरहेको राखेका छन्। माथिपट्टि समृद्धि लेखिएको छ, मूल्य वृद्धि लेखिएको छ, ड त्र ट न म स छुट्टा छुट्टै लेखिएको छ आँखा जाँच गर्न गएको जस्तो देखिन्छ र त्यहाँ रहेका चिकित्सक जस्ता देखिने व्यक्ति केही भन्दैछन् माथि यस्तो लेखिएको छ जटिल समस्या पदमा रहन्जेल तपाईँले यो लगाउनै पर्छ
7: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रम पोषण संवाद सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन का साथै विभिन्न सामुदायिक रेडियोहरूबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। हामीलाई सीआईएन को सामाजिक सञ्जालबाट पनि तपाईले सुन्न सक्नुहुन्छ। कार्यक्रम पोषण संवादको आजको विशेष भागमा हामी भदौ 8 र 9 गते एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24औं साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला अन्तर्गत भएको बाल पोषण सुधारमा मीडियाको भूमिकाको विषयमा भएको छलफलको सार संक्षेप र त्यससँग र पोषण संचारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्नेछौ। आजको कार्यक्रम हामीले स्थलगत रूपमा तयार पारेका छौं। काठमाडौँमा भइरहेको यो कार्यशालामा विभिन्न देशबाट प्रसारकहरूको उपस्थिति रहेको छ। 33 भन्दा बढ़ी देशबाट सहभागी हुनुभएका प्रसारकहरूले आफ्ना विषयमा आफ्ना धारणाहरू राख्नु भएको छ। विशेष गरेर बाल पोषणको सवालमा छलफल हुँदा बाल पोषणमा संचारको भूमिकाको विषयमा विभिन्न वक्ताहरूले आफ्नो कुरा राख्नु भएको छ। कार्यशालामा डाक्टर नम्रता पाण्डे, स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल, ओल्ड भिजन को चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रासना महर्जन, ओल्ड भिजनको व्यवस्थापक श्याम अधिकारी लगायत विभिन्न संचारकर्मीहरूले आफ्नो धारणा राखेका छन्। मीडियाले पोषण सुधारका लागि विभिन्न जानकारी निरन्तर प्रकाशन प्रसारण गर्नुपर्ने र केही हदसम्म प्रयास भइरहेको स्वास्थ्य खबर पत्रिकाका सम्पादक प्रवीण ढकाल बताउनुहुन्छ।
1: नेपालमा चाइल्ड र न्युट्रिसनको विषयलाई लिएर जुन इस्युहरू कभर चाहिँ भएको छ, होइन, सर्ट एन्सर सेटिस्फ्याक्टरी खालको चाहिँ छैन, होइन, तर दबै मिडिया जसरी इभल्भ हुँदै गइरहेछ, लाइक ट्रेडिसनल मिडियाबाट चाहिँ अहिले जसरी चाहिँ हामी डिजिटल मिडियामा चाहिँ गइरहेछौँ, त्यसै गरी न्युट्रिसनको सेक्टरमा पनि ट्रेडिसनल जुन न्युट्रिसनको विषयहरू छ नि त्यो चाहिँ अहिले अर्को फर्म अफ न्युट्रिसनको समस्या हाम्रोमा छ। त्यो भनेको ओबिसिटी हो, लाइफ स्टाइलसँग जोडिएको, एनसिडीसँग जोडिएको विषयहरू हो, होइन। हामी चाहिँ इन नेपाल न्युट्रिसनको सेक्टरमा चाहिँ वी आर इन डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लम भन्छौँ क्या। त्यो खालको डबल ट्रबल अफ न्युट्रिसनको प्रब्लममा चाहिँ नेपालको मिडियाहरूले त्यति धेरै कभर गरेको जस्तो देखिन्न, किनभने अब मिडिया पनि सिक्दै अगाडि बढ्दै गर्ने क्रममा छन्, अनि न्युट्रिसनको इस्यु पनि हाम्रोमा चाहिँ ट्रेडिसनल वेले हेर्दाखेरि सधैँ एकदम ख्याउटेपन, त्यसपछिबाट वेट नपुगेको, अनि स्टन्टिङको विषयहरू चाहिँ धेरै मात्रामा, अनि एनिमियाको विषयहरू धेरै मात्रामा चाहिँ न्युट्रिसन भनेको मालन्युट्रिसन मात्रै हो र मालन्युट्रिसनमा पनि यो ख्याउटेपन हो भन्ने खालको जुन बुझाइ पहिलेदेखि नै सिकाइयो त्यो ढङ्गको रिपोर्टिङ नै रिफ्लेक्ट भइरहेछ हाम्रो मिडियामा। त्यही अनुसारको इस्युहरू चाहिँ आउँदै आइरहेको छ, अनि धेरै जसो इस्युहरू त्यसपछि मिडियामा चाहिँ समाचारहरू अथवा न्युट्रिसन जोडिएका विषयहरू चाहिँ के आउँछ भने अलिकति फर्मल प्रोग्रामहरू भयो भने र अलिअलि डाटाहरू प्रेजेन्ट भयो भने, जस्तै अब एनडिजी नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्वेको जुन डाटाहरू आउँछ अथवा अरू फेसिलिटी अथवा अरू सर्वेहरूको जुन डाटाहरू आउँछ त्यो डाटासँग जोडिएर मात्रै आउँछ इस्युहरू, भनेको फर्मालिटीमा मात्रै फोकस छ। तर त्यो समस्या किन भइरहेछ, डेप्थमा गएर यो यसको पछाडिको रुट कज के हो भन्ने कजमा चाहिँ गएर त्यति धेरै भएर चाहिँ आउँदैन। जस्तै म यसलाई अलिकति जोड्न के खोजिरहेको छु भने हामी मैले मालन्युट्रिसनको जुन ख्याउटेपन कुपोषण कुरा हेरिरहेको छु, यो पछिल्लो 3 डिकेड्समा चाहिँ चेन्ज नै धेरै भएको छ, सुधार धेरै भएको छ। तपाईँको 60-70%सम्म जुन स्टन्टेडको समस्या थियो 1990s, अहिले यो 35 इयर्समा घटेर अहिले 25% तल आइसकेका छ, भनेपछि सुधार चाहिँ हुने क्रममा छ। एकातिर यो सुधार उन्मुख नै छ, अर्कोतिर हामीसँग अर्को ठूलो समस्या चाहिँ नन कम्युनिकेबल डिजिजसँग जोडिएर चाहिँ बच्चैदेखिको चाइल्डदेखि नै सुरु हुँदै आइरहेछ। जस्तो हाम्रो हुर्काई नै कस्तो हुन थाल्यो भने हाम्रो चाहिँ सोसाइटी कसरी चेन्ज हुँदै गइरहेछ भने, हामी पहिला अर्बन सेक्टरमा एकदम कम थियौँ पपुलेसन, तपाईँको 35-35 वर्षसम्म जम्मा 10% पपुलेसन अर्बन सेक्टरमा थियो नेपालकोमा। अहिले यो ठ्याक्कै उल्टो जस्तो भइसकेको छ भने 70-80% पपुलेसन अर्बन अथवा सेमी अर्बन सेक्टरमा चाहिँ सिफ्ट भइसकेको छ, रुरल एरियामा मान्छे छैन. अनि त्यो हुँदाखेरि लाइफ स्टाइल नै के भइरहेछ भने अर्बन स्टाइलको त्यो एकदम कपी गर्ने टाइपको भइरहेछ. अनि हाम्रो बच्चाको हुर्काई कस्तो भइरहेछ भने बिहान उठ्ने बित्तिकै बच्चाले पहिला के भन्छ नि, म त पाउरोटी खान्छु, म त बिस्कुट खान्छु, अथवा मलाई दुनोट ल्याइदिनुहोस् भनेपछि उसको त्यो बिहानको डिमान्ड नै, स्कुल जानुभन्दा अगाडिको डिमान्ड नै के छ भने ट्रान्स फ्याट अथवा सुगर स्वेटेन बेभरेजहरू, यस्तो यस्तो जुनले चाहिँ नन कम्युनिकेबल डिजिजमा चाहिँ सपोर्ट गर्छ र भोलिका दिनमा त्यसले ठुलो चाहिँ पब्लिक हेल्थ डिजास्टर ल्याउन सक्छ, त्यसमा एक्सपोज हुँदै गइरहेछ हाम्रो बच्चाहरू. अब स्कुल जान्छ, स्कुलमा दिउँसोको टाइममा खाजा खाने टाइममा पनि उसले चाहिँ मलाई चाउचाउ अथवा जुस, जुन सुगर स्वेटेन बेभरेजहरू हुन्छ, त्यस्तो त्यस्तो डिमान्ड गर्छ. स्कुलबाट फर्केपछि पनि उसको डिमान्ड त्यस्तै त्यस्तै हुँदै जान्छ. र प्यारेन्ट्सले पनि, हाम्रो सोसाइटी चाहिँ के छ भने रेमिटेन्सले भरिएको छ, फादर कतै काम गरिरहेको हुन्छ बाहिर, मदरलाई पनि सजिलो के हो भने चाउचाउ ल्याइदियो अथवा यस्तै जङ्क फुडहरू ल्याइदियो दियो, अनि त्यसपछि लाइफ स्टाइल हो फलानुले त चाउचाउ किनेर दिएको छ भनेपछि मैले पनि दिनुपर्छ भन्ने जुन त्यो प्रेस्टिज देखाउने खालको एउटा चाहिँ जुन सो अफ गर्ने छ नि, त्यो सो अफले पनि हाम्रो यो न्यू जेनेरेसन न्यू पुस्ता चाहिँ एनसिटीको चाहिँ बर्डनमा चाहिँ धकेलिँदै धकेलिँदै धकेलिँदै गएर अबको 10-15 वर्षपछि नेपालमा चाहिँ एउटा ठूलो डिजास्टर आउने सम्भावना छ. यो क्षेत्रमा चाहिँ मिडियाले लेख्नुपर्ने जुन हिसाबले तपाईँले सोध्नुभयो कस्तो खालको कभरेज छ भने, यो ढङ्गले मिडियाले त्यति धेरै सोचेको जस्तो देखिन्न. किनभने मिडियाको हुर्काई, मिडियाको सिकाइ र मिडियामा आउने विषयवस्तु र प्राथमिकता नै सधैँ के रह्यो भने ख्याउटेपन, त्यही फोटो देखाउने, गाउँ दूर दराज हो पोषणको इस्यु भन्ने बित्तिकै हामी दूर दुर्गम दूर दराज भनेर सम्झिन्छौँ र त्यही फोटो पुक्क भनी निस्केको सानो ख्याउटे परेको बच्चाको फोटो सम्झिन्छौँ, मिडियामा पनि त्यही ढङ्गले प्रेजेन्ट गरिरहेको हुन्छौँ, रेप्लिकेट गरिरहेको हुन्छौँ र त्यही खालको न्युजहरू कभर भइरहेको हुन्छ. अनि एउटा मिडियामा चाहिँ फलानु जिल्लामा अथवा फलानु ठाउँमा कुपोषणको समस्या यस्तो भनेर आयो भने त्यस्तै खालको बाढी चाहिँ फ्लडेड भएर चाहिँ देशभरिका जिल्लाहरूमा जान्छ, किनभने ए इस्यु त यो रहेछ, यो खालको लेख्नुपर्ने रहेछ भन्ने हुन्छ. त्यही भएर फोकस त्यता मात्रै, त्यस्तो खालको इस्युमा मात्रै फोकस छ. हजुरले सोधे जस्तै त्यस्तो यसमा चाहिँ अब सिफ्ट हुन आवश्यक छ, हामी सिफ्ट हुनुपर्छ. हामीले अघि बुझाउने भनेको हामी जस्तै मिडियामा काम गर्ने बुझाउने हो, तर यो बुझाउने क्रम चाहिँ अलिक कम छ, यसमा चाहिँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ मलाई. हस्, थ्याङ्क यू सो मच.
0: त्यस्तै गरी नेपाल टेलिभिजनले पनि लामो समयदेखि बालबालिकाका लागि र स्वास्थ्यका लागि विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ. त्यसै अन्तर्गत पोषण र विशेष गरेर स्तनपानका बारेमा पनि आफूहरूले प्राथमिकताका साथ विभिन्न प्रचार सामग्रीहरू प्रसारण गर्नुका साथै कार्यक्रमहरू निरन्तर रूपमा अगाडि बढाएको नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक टंक प्रसाद उप्रेती बताउनुहुन्छ.
2: नेपाल टेलिभिजन एउटा सार्वजनिक प्रसारण संस्था भएकोले सबै उमेर समूहका दर्शकहरूका लागि कार्यक्रमहरू डिजाइन गर्छ र यसमा पनि बालबालिकाहरूका लागि विशिष्टीकृत कार्यक्रमहरू नेपाल टेलिभिजनसित छन् र ती कार्यक्रमहरूको केही उदाहरणको रूपमा भन्दा ससाना बालबालिकाको लागि छुनु मुनु र अलिकति उमेर त्योभन्दा माथिल्लो उमेरका बालबालिकाको लागि चिल्ड्रेन्स फोरम जस्ता, त्यसै गरिकन खुसीको संसार जस्ता विशेष कार्यक्रमहरू छन्। ती कार्यक्रमहरूको मार्फतबाट त्यही उमेर समूहले बुझ्ने गरी सीमित उनीहरूको शब्दावलीभित्र रहेर सन्देशहरूको डिजाइन गरिएको हुन्छ। त्यसमा बाल पोषणको जहाँसम्म प्रसङ्ग छ, यो बालबालिका स्वयंले पनि बुझ्नुपर्ने र बालबालिकाका अभिभावकहरूले अझ धेरै बुझ्नुपर्ने अवस्था पनि हुन्छ। त्यसो भएकोले पीएसए पब्लिक सर्भिस एनाउन्समेन्ट अथवा जनचेतनामूलक सन्देशको माध्यमबाट पनि बाल पोषणमा कार्यक्रमहरू सन्देशहरू नेपाल टेलिभिजनले प्रसारण गर्दै आएको छ र अभिभावकहरूलाई लक्षित गरेर जनस्वास्थ्य बहस भन्ने जुन कार्यक्रम छ, यो चाहिँ स्वास्थ्य कार्यक्रम हो, जनस्वास्थ्यका विभिन्न विषयहरूमा यो कार्यक्रम चाहिँ बहसको रूपमा त्यहाँ सञ्चालन हुन्छ र यसभित्र पनि बाल पोषणका विषयवस्तुहरू समेटिएको हुन्छन् र विभिन्न सन्दर्भ विशेषमा र यो मुद्दा बनाएर अनुसन्धानात्मक रिपोर्टहरू चाहिँ हाम्रो समाचारमा र समसामयिक विषयका कार्यक्रमहरूमा पनि हामीले उच्च प्राथमिकताका साथ कन्टेन्टहरू प्रस्तुत गर्ने गरेको छौं।
0: हजुर, बाल पोषणसँगै अब यो अहिले पूर्ण स्तनपानको कुराहरू आएको छ होइन, यो सवाललाई चाहिँ कतिको उठाइरहेछौ?
2: जरूर उठाइराखेको छौं। जस्तो हालसालकै एउटा उदाहरण गर्ने भने पछिल्लो हप्ता प्रसारण भएको जनस्वास्थ्य बहस जुन करिब आधा घण्टाको कार्यक्रम हुन्छ विशेषज्ञहरूसित यही विषयमा उठाइएको छ। त्यसै गरिकन यो विश्व स्तनपान दिवस, राष्ट्रिय स्तनपान दिवस र समयमा अभियानका रूपमा सञ्चालन गरिएको सन्दर्भहरूमा त अझ उच्च प्राथमिकतामा राखेर सान्दर्भिक कार्यक्रमहरूमा चाहिँ हामीले यसको विषयवस्तु पस्किने गरेको छौं।
0: अरू अब अरू सञ्चार माध्यमहरूलाई पनि तपाईँ एउटा यो विषयको बारेमा मात्र नभए सञ्चारको विज्ञ भएको हिसाबले प्राध्यापन पनि गराउँदै आउनु भएको छ। सञ्चारकर्मीले यो मसिना विषयहरू अब धेरै ध्यान जाँदैन, पोलिटिकल कुराहरूमा बढी गइरहेको हुन्छ, यस्तो विषय उठाउनको लागि र अब पोषण त सबभन्दा ठूलो कुरो हो जीवनको लागि होइन, तपाईँको सन्देश के छ?
2: सबभन्दा समाज विकसित हुन, समाज स्वस्थ हुन र एउटा समाजलाई ड्राइभ गर्ने जनशक्ति तयार हुनको लागि सबभन्दा पहिलो कुरा नै पोषणबाट सुरु हुन्छ र यसलाई मसिनो भनेर यसलाई चाहिँ प्राथमिकतामा नराख्ने भन्ने कुरै हुन्न। यो चाहिँ सबैभन्दा महत्वपूर्ण विषय यो, जब बालबालिका स्वस्थ हुन्छ तब मात्रै समाज स्वस्थ हुन्छ र भोलिको चुनौती, भोलिका समाजको चुनौती, राष्ट्रको चुनौती, विकास निर्माणका कुराहरू, जति राजनीतिले गर्ने कुराहरू छन् ती सबैलाई काँधमा बोकेर अगाडि बढ्ने जनसङ्ख्या त आखिर यही बिन्दुबाट सुरु हुने हो नि त। त्यसकारणले गर्दाखेरि एउटा सचेत सञ्चारकर्मीहरूले यस यो विषयलाई, बाल पोषणको विषयलाई उच्च रूपमा चाहिँ प्राथमिकतामा राखेर हामीले चाहिँ विषयवस्तु निर्माण गर्ने, कार्यक्रम निर्माण गर्ने, समाचारहरू निर्माण गर्ने काम गर्नुपर्छ। यो चाहिँ फेरि खालि पत्रकारको मात्रै कुरा पनि होइन, यो राज्यको नीति निर्माणमा पनि पत्रकारहरूले सघाउने कुरा भयो, पॉलिसी इन्फ्लुएन्स गर्ने भन्छ। जस्तो अहिले पनि भनौँ न, विद्यालयमा खाजाको कुरा छ होइन, त्यो चाहिँ सरकारले निशुल्क रूपमा सर्टेन ग्रेडसम्मको लागि त्यो स्किम ल्याएको पनि छ र त्यसले गर्दा दीर्घकालीन रूपमा एउटा त स्कूल आउने बानी र स्कूल भर्ना भएका विद्यार्थीहरूलाई स्कूलमै रोकिराख्ने र पढ़ाईलाई निरन्तरता दिने कुरा त एउटा राम्रो पक्ष छँदैछ, त्यो सँगसँगै यो बाल पोषणको जुन कुरा छ त्यो पनि अझ रैथाने खानाको कुरा छ। यसले चाहिँ नेपालीहरूको जनस्वास्थ्यमै सकारात्मक प्रभाव पारेको छ। यो बाल पोषण अब धेरै नै महत्वपूर्ण विषय हो।
0: बाल बालिका र युवालाई पोषण सुधारको लागि परिचालन गर्न सके प्रभावकारी हुने चाइल्ड एडभाइजरी ग्रुपका सदस्य प्रार्थना महर्जनले आफ्नो धारणामा बताउनुभयो।
3: मलाई पनि केही एड गर्नु छ। एज प्रवीण सरले भन्नुभयो कि के अरे तपाईँहरूको भनौँ न मिडियाले चाहिँ सुगरी ड्रिङ्क्सहरूको बारेमा त्यस्तो एडहरू चाहिँ लिनुहुन्न भन्नुभयो नि त, त्यसको सत्ता चाहिँ वाइ नट होइन के अरे न्युट्रिसियस फुडको बारेमा चाहिँ एनिमेसनको थ्रुबाट अर केही इन्ट्रेस्टिङ वेबाट चाहिँ तपाईँहरूले अवेरनेस क्रिएट गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ अहिले सोसियल मिडियामा ट्रेन्ड भइरहेको छ नि एउटा लाइक सानो बालबालिकाहरूलाई चाहिँ एउटा अल्ट्रासाउन्ड टाइपको भिडियोमा किराहरू देखाएर के अरे जङ्क फुड खायो भने चाहिँ यस्तो किरा पर्छ है भन्ने कुरा छ नि त, त्यस्तो वेमा हामीले के अरे न्युट्रिसियस फुडहरूको एडभान्टेजेसहरू अर जङ्क फुडहरूको डिसएडभान्टेजेसहरूलाई चाहिँ एनिमेसनको थ्रुबाट यस्तो हुन्छ भनेर डिपली नै बुझाउन खोज्यो भने पनि राम्रो हुन्छ जस्तो लाग्यो। थ्याङ्क यू।
0: पोषण सुधारका लागि समाजमा चल्दै आएका विभिन्न परम्परागत अभ्यासहरू र धर्म अनुसारका चाडबाडको पनि सहयोगी भूमिका रहेको अन्तर्धार्मिक अगुवा एवं पोषणको विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका डाक्टर नम्रता पाण्डे बताउनुहुन्छ।
4: हामीले यसलाई समृद्ध बनाउँदै जाँदाखेरि हाम्रो स्टेक होल्डरहरू को हुनुहुन्छ त यो क्याम्पेनलाई अगाडि बढाउनलाई, कस कसलाई मिडियामा कभरेज गर्ने, कहाँ कहाँ त्यस्ता स्टोरीहरू हुन सक्छन् भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। किनभने हामी प्राकृतिक स्रोत र हाम्रो प्राकृतिक जीवनलाई नै हेर्यौं भने पनि हामीलाई न्युट्रिसनको लागि त्यस्तो धेरै ठूलो गाह्रो चिज चाहिँ छैन नेपालमा। हामीसँग अनेक जडीबुटी सागपात पानीको छेउछाउमा नदी खोलामा पहाडमा पाइने चिजहरू नै पनि न्युट्रिसनको लागि प्रशस्त छन्। सिस्नो त्यो जलुकोदेखि लिएर मलाई एउटा दुर्गम कर्णालीको कहानी सुनाउन मन लाग्यो यहाँहरूलाई। दशैंको बेला रहेछ, त्यहाँनिर सरकारले चाहिँ चामल बाँड्ने भनेर अलिक 8-10 वर्ष अगाडिकै घटना भयो, सायद त्यति धेरै परिवर्तन भइसकेका छ जस्तो लाग्दैन मलाई। अनि एकजना आमालाई भने, मैले एकदम थकित हुनुहुन्थ्यो आउनुभएको त्यहाँ जुम्लाको सहर, चिजहरू त तपाईँकै यहीँ गाउँमा त सिस्नो फलेको छ, कोदो छ, त्यो छ होइन, हामीलाई भात चाख्न मन लागेर, हामीले भातमा के छ र सिस्नोमा के छ भन्ने न्युट्रिसनको त्यो जानकारी, त्यो पोषणको जानकारी त्यो लेभलमा नपुर्याउँदासम्म हामीले जति बजेटमा ल्याए पनि, पोलिसी बनाए पनि, ती कुराहरू चाहिँ जसलाई चाहिएको छ नि, आवश्यक छ नि, त्यो कुरा त्यहाँ पाउँदैन भने अर्कोतिर हाम्रो सहरिया जीवनमा हामी एकदम आलसी जीवन, अल्छी, एकदम इन्स्ट्यान्ट, बच्चा बच्चीलाई पनि इन्स्ट्यान्ट चाहिने, आमा बाबालाई पनि सजिलो हुने, अझै धेरै म जस्ता वर्किङ वुमनहरूलाई त सजिलो छ, बेलुका के खाने बाबु, पिज्जा खाने, हस्मा बोकेर आउँछु, के खाने, मोमोज खान्छु, यो चिज। अनि हाम्रो त धर्मशास्त्र हाम्रो चिजहरू बासी खानु हुन्न भनेको छ नि त, तुरन्तै पकाएर न्युट्रिसन त्यो अनुसार खानु, ऋतु अनुसारको सिजन अनुसारको फलफूल तरकारीहरू खानु, यो आफ्नो घरमै खानु, यो चिजहरू। र अन्नम ब्रह्म भनेको छ भने त्यो ब्रह्मलाई चाहिँ पेस्टिसाइड हालेर बेच्नेहरू हामी पनि, जो उत्पादन गर्छौ नि, जसले उत्पादन गरेर बजारसम्म पुर्याउँछौ हामी, यस्तो व्यवसायीकरण हामीमा गयो कि हामीमा मानवीयता नै हराएर आज हामी धेरै नराम्रा घटनाहरू समाचारमा पढ्न पाउँछौ नि, बाल बालिकाहरूबाटै भइरहेका भर्खरैका घटनाहरू म भन्न चाहन्छु, त्यो पनि न्युट्रिसन नपुगेको अवस्था हो, पोषण नपुगेको अवस्था हो। खानपान हामी के खान्छौ, हामी जस्तो खान्छौ हाम्रो रगत त्यस्तै बन्छ, हाम्रो विचार त्यस्तै बन्छ, हाम्रो धारणा त्यस्तै बन्छ, हाम्रो जीवनशैली त्यस्तै बन्छ। त्यसैले जस्तो खान्छौ अन्न त्यस्तै हुन्छ मन भन्छ शास्त्रले। हामी जे खान्छौ, जस्तो चिज हामी आफ्नो जीवन आफ्नो शरीरलाई हालिदिन्छौँ त्यस्तै हाम्रो जीवन बन्छ, हाम्रो आनी बानी बन्छ। र हामीले मिडियाहरूले विशेष गरी यस्ता चिजहरू कुन कुन स्टेक होल्डरहरूलाई चाहिँ साथ लिँदाखेरि साँच्चै नै अवेरनेस, हामीले त खाना पुर्याउनु छैन, न्युट्रिसन पुर्याउनु छैन, चिज खाद्यान्न पुर्याउनु छैन, ती ठाउँमा हामीले अवेरनेस पुर्याउनु छ। नेपाल आफैमा पनि हिमाल पहाड तराई यो विविध तरिकाका खाद्यान्न फलफूल तरकारी जडीबुटीहरू पाइन्छन् यहाँ, त्यसैले यो चिजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खो ली हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ, यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
0: नेपालमा सामुदायिक रेडियो र सामुदायिक सूचना नेटवर्क सीआईएनले पोषण सुधारका विभिन्न कार्यक्रमहरू लामो समयदेखि प्रसारण गर्दै आएका छन्। इनफ क्याम्पेनको रूपमा पोषण सुधारका लागि राष्ट्रिय अभियानकै शुरूआत पनि गरिएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा लामो समयदेखि समुदायसम्म पुगेर जनचेतना जगाउने काम भइरहेको छ। रेडियो नेपालले पोषण सुधारमा प्रयास गरिरहेको बताएको छ। रेडियो नेपालमा के कस्ता पोषण सुधारका सामग्रीहरू प्रसारण हुन्छन्? रेडियो नेपालको समाचारका सहसम्पादक डाक्टर जनार्दन विष्ट,
5: अहिले नेपालको संचार माध्यमले पोषणको क्षेत्रमा चाहिँ कसरी काम गरिरहेका छन्?
6: वास्तवमा चाहिँ यहाँले ठिकै प्रश्न उठाउनुभयो, तर पोषण मात्रै भन्दा पनि ओभरअल हेल्थको पनि कुरा हुन्छ यसमा। जस्तै अब हामीले पोषण भन्न साथै चाहिँ इन जेनरल पपुलेसनको पोषण एउटा हुन्छ, त्यसपछि वल्नरेबल, त्यसपछि बालबालिकाहरूको बच्चाहरूको पोषणको कुरा सबभन्दा ठुलो महत्त्वपूर्ण कुरो हुन्छ। हामीले पोषण भन्न साथ चाहिँ हामी शिशुहरूकै पोषणमा बढी ध्यान दिन्छौँ कि, किनभने त्यो फ्युचरमा त ग्रोथ गरेर जाने एउटा हो नि त त्यसैले त्यस्तो पोषणको विषयमा चाहिँ हरेक टेलिभिजन रेडियोहरूले चाहिँ एउटा प्रोग्रामहरू चाहिँ उनीहरूले स्पेसली डिजाइन गरेको पोषणसँग सम्बन्धित कार्यक्रमहरूबाट जान सकिन्छ एउटा कुरा. दोस्रो कुरा चाहिँ उनीहरूले आफ्नो चाहिँ पब्लिक सर्भिस हुन्छ नि त हरेक मिडियाको एउटा चाहिँ सामाजिक उत्तरदायित्व जिम्मेवारी हुन्छ त्यो सामाजिक उत्तरदायित्व अन्तर्गत चाहिँ पिएसएहरू बनाउँदाखेरि चाहिँ पोषणमा बनाउने
5: लोक कल्याणकारी विज्ञापन
6: अनि त्यसपछि अर्को कुरा चाहिँ रेडियो टेलिभिजनहरूका कतिपय टक सोजहरूमा चाहिँ सोसियल इस्युजहरूमा हेल्थ सम्बन्धी इस्युजहरूमा चाहिँ पोषणलाई प्रायोरिटी ग्राह्यता दिने र त्यही पोषण एक्सपर्टहरू ल्याएर कुराकानी गर्ने. त्यसपछि अब पोषणसँग रिलेटेड अवेरनेस रिलेटेड प्रोग्रामहरू पनि हुन्छ जस्तै हाम्रो गाउँघरमा चाहिँ हामीसँग सबै पोषक तत्त्वहरू भएको खानेकुराहरू घरमा हुन्छ तर त्यसलाई कसरी प्रयोग गर्ने कसरी खाने कसरी पकाउने भन्ने चिजमा पनि हामीलाई थाहा नहुन सक्छ. त्यसमा चाहिँ सिधै त्यस्तो खालको प्रोग्रामहरू बनाएर चाहिँ हाम्रो चाहिँ एन्ड युजरलाई या चाहिँ लिसनर्सहरूलाई होइन महिलाहरूलाई या सबैलाई चाहिँ त्यसरी चाहिँ हामीले एजुकेट पनि गर्न सक्छौँ. त्यसैले इन जेनरलमा पोषणको कुरा गर्दाखेरि चाहिँ मिडियाहरूको रोल एकदमै ठुलो प्रभावकारी हुन्छ. यसमा पोलिसी लेभलमा पनि मिडियाले चाहिँ स्ट्राइक गर्छ क्या जस्तै सरकारलाई पनि पोषणमा कस्तो खालको पोलिसी बनाउने त अहिले के आवश्यकता छ भन्ने बारेमा चाहिँ एउटा डिस्कोर्स बहस चलाउन सहयोग पुग्छ होइन. त्यसैले यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो पोषणमा चाहिँ मिडियाको धेरै ठुलो हात हुन्छ र यसले चाहिँ आफ्नो योगदान चाहिँ दिन्छ.
5: अब कुरा गरौँ रेडियो नेपालको. रेडियो नेपालले चाहिँ पोषणका लागि चाहिँ कसरी काम गरिरहेको छ?
6: यहाँ ठिक भन्नु रेडियो नेपालले चाहिँ खास गरी हामीसँग हेल्थसँग रिलेटेड प्रोग्रामहरू छ. हेल्थसँग रिलेटेड प्रोग्राममा पिरियोडिकल्ली पोषणसँग आउने इस्युजहरू चाहिँ टाइम टाइममा रेडियो नेपालले त्यसलाई अगाडि लैजान्छ होइन. त्यसपछि अरू चाहिँ कार्यक्रमहरू चाहिँ महिलाहरूको फिमेल हेल्थको कुराहरू गर्भवती महिलाहरूको कुराहरू नवजात शिशुका कुराहरू यो हाम्रो प्रोग्रामहरूमा नै रिफ्लेक्ट गर्छ र त्यसमा पोषण त अनिवार्य तत्त्वको रूपमा आइहाल्छ. र सँगसँगै रेड नेपालले चाहिँ अहिले मैले भने जस्तो पिएसएजहरू बनाउने अनि कतिपय टक सोजहरूमा चाहिँ पोषणका कुराहरू गर्ने एकदमै भनौँ न लास्ट माइल युजर लास्ट माइल अडियन्स भने जस्तो चाहिँ दूर दराजका मानिसहरूलाई चाहिँ पोसिलो खानेकुरा कसरी खाने भन्ने बारेमा चाहिँ एजुकेट गर्नलाई चाहिँ हामीले निरन्तर दुई तिनवटा फ्रन्टबाट काम गरिरहेछौँ.
5: स्पेसलिस्ट यस्तो छुट्टै प्रोग्राम बनाउनु भएको अथवा छुट्टै हुन्छ नि अब न्युजमा पनि समेटेको अथवा पिएसएहरू त्यसरी बनाएको केही छ?
6: पिएसएहरू चाहिँ छ हामीसँग धेरै नै सपोषणको बारेमा बनाएको त्यो पिरियडिकल्ली रेडियो नेपालको चाहिँ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत त्यो बजिने
5: रहन्छ.
6: अनि त्यसपछि हेल्थसँग रिलेटेड इस्युजहरूमा पोषणको कुरा चाहिँ पिरियडिकल्ली हामीले ल्याइ नै रहन्छौँ र अब न्युजमा पनि हामीले जब चाहिँ पोषणको कुरा आउँछ महिला बालबालिकाको कुरा आउँछ भने त्यसलाई प्रायोरिटीका साथ अगाडि लाने काम त हामीले गरि नै राखेका छौँ किनभने यो विषयको महत्त्व थाहा पाएपछि होइन अनि हामीले चाहिँ यसमा गर्छौँ.
5: तर यसमा अब नेपालको ओभरअल सञ्चार माध्यमहरूलाई यसो हेर्दाखेरि स्वास्थ्यको विषय महत्त्वका साथ प्राथमिकतामा पर्छन् तर पोषणको कुरा चाहिँ त्यति धेरै त्यो रेगुलर हुन्छ नियमित रूपमा खबरहरू आइरहँदैन.
6: अब यहाँ ठिक भन्नु यसमा चाहिँ के पनि हुन्छ भने पोषणमा काम गर्ने बाहिर संस्थाहरू पनि हुन्छन् नि त होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू उनीहरूसँगको टाइअप उनीहरूसँगको सम्झौता गरेर पनि प्रोग्रामहरू प्रोडक्सन गरेर त्यस्तो जोइन्टली पनि अगाडि गएको देखिन्छ क्या. जस्तै अब यहाँलाई थाहा नै होला धेरै महत्त्वपूर्ण प्रोग्रामहरू चाहिँ सुनौला हजार दिन भन्ने पनि त्यो पोषणसँग रिलेटेड थियो होइन. हो त्यस्तो प्रोग्रामहरूलाई चाहिँ न्युजमा प्रायोरिटी दिने या उनीहरूसँगै कोलाबोरेसन गरेर प्रोग्राम प्रोडक्सन काम गर्ने त्यस्तो काम चाहिँ रेडियो नेपालले गरि नै रहेछ यद्यपि अझ धेरै गर्नुपर्छ भन्ने आवश्यकता त त्यहाँ होला नि.
5: तपाईँले सुझाव दिनुपर्दा नेपाली सञ्चार माध्यमहरूलाई पोषणसँग सम्बन्धित रहेर कस्तो खालको सुझाव दिनुहुन्छ?
6: पहिलो नम्बरमा त नेपालको पपुलेसनको ओभरअल हेल्थको हामीले कुरा गर्ने हो भने बालबालिकाहरूलाई सानै बेलादेखि चाहिँ त्यसतर्फ चाहिँ मोटिभेट गर्नुपर्छ अर्थात् बालबालिकाहरूको स्वास्थ्य भनेको नै एउटा फ्युचरमा देशको स्वास्थ्य हो नि त. त्यसैले एकदमै भनौँ न पोषणयुक्त पोसिलो खानेकुरा खाएर हुर्केको बालबालिकाको सामाजिक मानसिक सबै चाहिँ विकास हुन्छ भन्ने कारणले गर्दाखेरि चाहिँ यो विषय त धेरै महत्त्वपूर्ण विषय हो नि. त्यसैले यो विषयको महत्त्वलाई चाहिँ मिडियाहरूले थाहा पाउनु पर्यो इन्टरनलाइज गर्नु पर्यो र सक्दो प्रोग्रामहरू बढाउनु पर्यो क्या यसमा होइन. त्यसैले उहाँहरूलाई चाहिँ यो विषयलाई चाहिँ खालि पोलिटिकल चिजहरूमा मात्र धेरै नलागिकन सोसियल चिजहरू त्यसमा पनि हेल्थ त्यसमा पनि पोषणका कुराहरूमा चाहिँ जानुपर्छ प्रोग्राम प्रोडक्सन गर्नुपर्छ होइन र आफ्नै सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत पनि त्यो काम गर्नुपर्छ त्यसमा कुनै पैसा खोज्ने या कमर्सियलाइज गर्ने होइन होइन त्यस्तो गर्नुपर्छ जस्तो लाग्छ.
1: कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ. त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि र त्यो ट्याक्सबाट उठेको पैसा चाहिँ हेल्थमै हेल्थ इन्सुरेन्समै हुन्छ अथवा नसर्ने रोग एनसिडिजको चाहिँ जुन बर्डन छ त्यो सेक्टरमा खर्च गर्नुहोस् न त भन्ने हिसाबले हामीले कन्टिन्यू स्वास्थ्य खबरको तर्फबाट चाहिँ हामीले आवाजहरू उठाउँदै आउँदाखेरि अहिले बल्ल स्वास्थ्य मन्त्रालयले यसलाई हेल्थ इन्सुरेन्ससँग जोड्ने कि भनेर ऐन संशोधन गरेर ऐनमा चाहिँ राख्न खोजेको एउटा पोइन्ट छ त्यसपछिबाट चाहिँ अर्को हजुरले भने जस्तै यो नेपालमा तीन तहको थ्री टायर अफ गभर्मेन्ट छ अनि यो मैले भने डबल बर्डन अफ माल न्युट्रिसनको जुन प्रब्लम छ यो त बुझाउन सकिया छैन यसमा चाहिँ मिडिया बीचमा बसेर अघि मेरो भाइले भनेको थियो नि मिडियाले एकदमै प्रोपर रोल प्ले गर्न सक्छ यसमा चाहिँ धेरैभन्दा धेरै मेसेज एम्प्लिफाई गरेर दिन सक्छ भने चाहिँ यसमा चाहिँ मिडिया बीचमा बसेर हामीसँग न्युट्रिसनको प्रब्लम यो हो अब हामी अब यो डिरेक्सनमा जानुपर्छ भनेर गभर्मेन्ट र पिपुल्स दुईटाको ब्रिजिङ गर्ने काम र अघि उहाँले उठाउनु भए जस्तै प्रोपर वेमा चाहिँ धेरैभन्दा धेरै मेसेज फ्लो गर्नमा चाहिँ हामी काम गर्न तयार छौँ यसको लागि चाहिँ धेरैभन्दा धेरै मेसेज हाम्रो तर्फबाट दिने प्रयास जारी छ तर गभर्मेन्टले पनि त्यो ढङ्गले सोच्नु पर्यो कि हामी अवेरनेसमा अलि बढी फोकस हुनुपर्ने बेला रहेछ कुनै एउटा कर्पोरेट कम्पनीले जाडो महिनामा चिसोको एड गरिरहेको हुन्छ किनभने मान्छेलाई उसले चाहिँ चिसो भनेकै फलानु फलानु भन्दै जाडो महिनामा पनि एड गरिरहेको हुन्छ भनेपछि मान्छेको बिहेभियरल चेन्ज अथवा बिहेभियरमा उसलाई त्यो सम्झाइरह्यो भने रिकल गराइरह्यो भने त यो प्रोडक्ट छ भनेर भनेपछि न्युट्रिसनको सेक्टरमा पनि गभर्मेन्टको तर्फबाट चाहिँ त्यस्तै खालको मेसेज चाहिँ डिसिमिनेसन भइरहने फ्लो भइरहने हो भने चाहिँ यो जुन पछिल्लो समय रेमिटेन्सले गर्दा बढ्दै गएको सुगरदेखि लिएर हाइपरटेन्सनका समस्याहरू हाम्रा पुस्ता हाम्रो न्यू जेनेरेसनको पुस्तामा आउन चाहिँ अलिक कम हुन्थ्यो कि भन्नेमा चाहिँ हामी फोकस हुनुपर्छ यसमा हामी काम गर्न तयार छौँ डिफ्रेन्ट सेक्टरमा हामी यसलाई मल्टी सेक्टर अप्रोचमा मल्टी सेक्टर वेमा हाम्रो प्रयास गरिरहेछौँ
0: संचार सबैभन्दा उपयुक्त माध्यम हो जसले पोषण सुधारका लागि छिटोभन्दा छिटो जानकारीहरू र स्थानीय भाषामै बुझ्ने गरेर प्रचार गर्न सकिन्छ त्यसको लागि सामुदायिक रेडियोहरूले स्थानीय लवजमा स्थानीय प्रश्नहरूको संकलन गरेर त्यसको सही जवाफ सम्बन्धित विज्ञहरूबाट लिएर पोषण सुधारमा सहयोग गर्न सक्दछ छलफलको यही निष्कर्ष सँगसँगै कार्यक्रम पोषण संवादको निर्धारित समय सकिसकेको छ कार्यक्रम पोषण संवाद तपाईँलाई कस्तो लाग्दैछ आफ्नो प्रश्न प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ कार्यक्रम पोषण संवादको आजको भागबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभ दिन।

0: बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगा
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेंस
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-4130-310 98-51-40-41-98 र 98-41-25-59
5: कर्मचारी आवश्यकता सिन्धुलीको खुर्कोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 जना बेकरी शेफ 1 जना सिनियर कुक 2 जना कुक 4 जना किचन हेल्पर 1 जना डिशवाशर 2 जना फूड एन्ड बेभरेज म्यानेजर 2 जना वेटर वेट्रेस 10 जना कफी बरिस्ता 4 जना क्यासियर 2 जना हाउस किपिङ अथवा क्लिनर 2 जना गार्डनर अथवा माली 1 जना नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 86 96 10।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0484541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: रंग बहार रंग बहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ष पेंट
6: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
7: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
8: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422444
8: 9840378093 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
9: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
10: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
9: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
10: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूलाधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रिता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.8 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले एक वर्षभरि गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रममा यो एक वर्षभरि भएका कामहरूका बारेमा गाउँपालिकाका सूचना अधिकारी एवं सूचना प्रविधि अधिकृत सुविराज कार्कीले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: म सुनिल कार्की, यस गोलन्जर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको सूचना अधिकारीको हैसियतले चालु आर्थिक वर्ष 2082-83 यस कार्यालयबाट सम्पादन भएका मुख्य कार्यहरू, बजेट तथा वित्तीय अवस्था, हासिल भएका मुख्य प्रगति र कार्य सञ्चालन क्रममा भोग्नु परेका चुनौतीहरू समितिको प्रगति प्रतिवेदन यहाँहरू समक्ष पेश गर्न अनुमति चाहन्छु। सामेल सुने कार्यक्रम प्रगति प्रतिवेदन 2082-83। पृष्ठभूमि, गोलन्जर गाउँपालिका सिन्धुली जिल्लाको उत्तर मध्य क्षेत्रमा अवस्थित एउटा सुन्दर उर्वर भूमि हो। सिन्धुली जिल्लाको 9 वटा स्थानीय तहहरू मध्ये स्थानीय उत्पादनको निर्यातको हिसाबले सबभन्दा सम्पन्न र धनी पालिका हो। विक्रमसम्म 2073-11-27 स्थापना भएको यो पालिका साबिक 7 वटा गाविसहरू मिलेर बनेको छ। सार्वजनिक निकायले गर्ने काम कारवाहीका सम्बन्धमा सार्वजनिक पदाधिकारी र सरोकारवाला निकायका बीच हुने प्रत्यक्ष अन्तर्क्रियालाई सार्वजनिक सुनाई भनिन्छ। सरकारवाला र सार्वजनिक पदाधिकारीहरूको उपस्थितिमा सार्वजनिक स्तरमा छलफल तथा प्रश्नोत्तरको माध्यमबाट सार्वजनिक सुनाई गरिन्छ। गोलन्जर गाउँपालिकाले 2082-83 अन्त्यसम्ममा गाउँपालिका कार्यालयबाट सम्पादन भएका सेवा प्रवाह र विकास व्यवस्थापन लगायत कार्यमा स्पष्ट बनाउन जनताको सूचनाको हकको प्रवर्धन गरी सार्वजनिक निकायबाट हुने सेवा प्रवाहमा देखिएका समस्याको निराकरणमा सहयोग पुर्याउन, सेवाग्राही वा लाभग्राहीको गुनासो सुन्न र सन्तुष्टिको अवस्था थाहा पाउन सार्वजनिक निकाय र नागरिकहरूले दोहोरो संवाद स्थापित गर्न, भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै पारदर्शिता, शासनको समग्रमा सुशासन, अभिवृद्धि पुर्याउन सरकार राख्ने नागरिक र पदाधिकारीहरू बीच सार्वजनिक स्थलमा खुला छलफल गरी नागरिकलाई सुरक्षित बनाउन स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 78 उपदफा 5 व्यवस्था बमोजिम तेस्रो पक्षको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। अब म ढिला नगरी सहायक प्रगति प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु। योजना प्राविधिक तथा पूर्वाधार विकास शाखातर्फ 2082-83 सञ्चालित भएका योजनाहरूको संक्षिप्त विवरण। कुल योजना संख्या 198, निर्माण सम्पन्न योजना संख्या 73, यसको प्रतिशत रहेको छ 36.87, समुदाय नभएको योजना संख्या 48, यसको प्रतिशत रहेको छ 24.24%। अब 2082-83 सञ्चालित ओडागत योजनाको विस्तृत विवरणहरू। अब कुल पालिकामा उपभोक्ता समिति मार्फत सञ्चालित योजना संख्या कुल जम्मामा 119, त्यसपछि बोलपत्र मार्फत सञ्चालित योजना संख्या 7, काम नहुने योजना संख्या 48, सोझै खरिद मार्फत गरेको योजना संख्या 22, अमानतबाट गरेको योजना संख्या 12, कुल योजना संख्या 198। सम्पन्न योजनाको संख्या जम्मा 73, एक नम्बरमा 9 वटा, 2मा 10 वटा, 3 नम्बरमा 18, 4मा 17, 5मा 2, 6 नम्बरमा 5, 7 नम्बरमा 10। अब 2082-83 सञ्चालित योजनाको हालसम्म निर्माण सम्पन्न भएको ओडागत योजनाको विस्तृत विवरणहरू। उपभोक्ता समितिबाट सञ्चालित योजना संख्या कुल जम्मा 54, यसको प्रतिशत रहेको छ 45.38, बोलपत्र मार्फत सञ्चालित योजना संख्या 4, यसको प्रतिशत रहेको छ 57.14, सोझै खरिद मार्फत गरिएको योजना संख्या 3, 13.64%, अमानतबाट गरिएको योजना संख्या 12, यसको 100% छ। कुल योजना संख्या र प्रतिशतमा 73 र यसको कुल जम्मा प्रतिशत 36.87। अब घर नक्सातर्फ, घर नक्सा पास सम्पन्न 1 छ, यसको पुराना अभिलेखनहरु जम्मा 4 वटा रहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ विनियोजित बजेट थियो 63,94,000, यसमा कुल खर्च रकम रहेछ 63,24,000। योजना संख्या 8 वटा थियो, सम्पन्न 8 वटै भयो। रोजगारी प्राप्त संख्या 63। अब राजस्व आन्तरिक आयतर्फ गाउँपालिकाले आन्तरिक आयतर्फ राजस्व पनि संकलन गर्यो भन्ने विवरण प्रस्तुत गर्न चाहन्छु। राजस्व शीर्ष अन्तर्गत सम्बन्धी राजस्व विवरण, राजस्व शीर्ष सम्पत्ति कर 4,948,000, भूमिकर मालपोत 10,24,566.73, बाल कर 11,54,858.04, बाल पिटौली कर 3,02,790, कृषि तथा पशुपक्षी वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर 51,33,750, यसै गरी कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम 12,928, अन्य सेवा शुल्क तथा बिक्री 1,12,250, न्यायिक दस्तुर 2,02,000, परीक्षा शुल्क रहेको छ 1,03,000, अन्य प्रशासनिक सेवा शुल्क 5,07,207.25, नक्सापास दस्तुर 97,411.52, सिफारिस दस्तुर 4,29,077.50, व्यक्तिगत घटना दर्ता दस्तुर 2,77,900, नाता प्रमाण दस्तुर 75,600, अन्य दस्तुर 4,85,884.28, व्यवसाय रजिस्ट्रेसन दस्तुर 6,01,205, न्यायिक दण्ड जरिवाना र जफत 5,000, प्रशासनिक दण्ड जरिवाना र जफत 45,000, व्यवसाय कर 15,100, बिरजु तर्फ 3,26,809, यसै गरी निकासा फिर्ता तर्फ 93,183, 72,72 शुल्क ढुङ्गा केटी तर्फ 12,95,018.95। अब यसो ठेक्का नलागेको हुनाले यो यदि कम संकलन भएको कुलमा 1,21,05,687.27 संकलन रहेको छ। यो कहिलेसम्म भन्दाखेरि 2082 साउन 1 गतेदेखि 2083 असार 17 गते सम्मको रिपोर्ट हो। त्यसै राजस्व संकलन गर्ने निकाय अन्तर्गत सङ्घले राजस्व विवरण ओडा र गाउँपालिका तर्फ कति कति राजस्व संकलन भए जम्मा गोलन्जर गाउँपालिका तर्फ 84,20,839.66, त्यसै वडा नम्बर 1 2,86,842, 2 नम्बर 4,35,872, त्यसै गरी 3 नम्बर 3,61,019.91, 4 नम्बर वडा कार्यालय 5,61,293.57, गोलन्जर गाउँपालिका 5 रत्नचुरा 5,35,134.91, त्यसै 6 नम्बरको 3,22,581.55, त्यसै गोलन्जर 7,11,82,103.5 गएर कुल 1,21,05,687.27 आन्तरिक आय उठेको छ। प्रशासन शाखातर्फ हाम्रो स्थानीय तहको मूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा 2081-82 65 अङ्क प्राप्त भएको स्व मूल्याङ्कनतर्फ, त्यसपछि वित्तीय सुशासन जोखिमतर्फ 75, यसपालि कार्य सम्पादन मूल्याङ्कन त्यो दुईटा मूल्याङ्कनलाई एउटै बनाएर हामीले कार्य सम्पादन मूल्याङ्कन गरेको छ गाउँपालिको, त्यसमा आएको छ तपाईँको 59.9। त्यसै गरी स्थानीय तह कार्य सम्बन्धी मूल्याङ्कन वित्तीय समानीकरण अनुदानको सिफारिसको लागि कार्य सम्बन्धी मूल्याङ्कन हुने गर्छ, यसको आएको छ 53.7। अब गोलन्द नगरपालिकाबाट हालसम्म जारी भएको कानुनको विवरण जम्मा 87, ऐन 27 वटा, कार्यविधि 49, निर्देशिका 3 वटा, मापदण्ड 4 वटा, मार्गदर्शन 2 वटा, अन्य गर्दा 1 गरेर कुल 87 वटा कानुन गाउँपालिकाबाट जारी भएका छन्। अब 2085-83 प्रशासन शाखाबाट भएका प्रगति विवरणहरू गोलन्जर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ। आगामी आर्थिक वर्ष सुरुवातदेखि उक्त भवनहरूलाई सेवा सुचारू हुने अवस्था रहेको छ। आर्थिक वर्ष 2081-82 जनप्रतिनिधि सम्पत्ति विवरण बुझाउने कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। कर्मचारीको नियमित रूपमा गर्नुपर्ने कार्यसँग मूल्याङ्कन सम्पन्न गरिएको छ। कर्मचारीहरूको स्तर वृद्धि नियमित रूपमा हुँदै आएको छ। दरबन्दी बमेरीका प्राथमिक कर्मचारी भर्ना गरिएको छ। अस्पतालको दरबन्दी टेली गाउँ सभा मार्फत स्वीकृति गरिएको छ। नियमित रूपमा गाउँ कार्यकारीको बैठक सम्पन्न भएको छ। सेवा लिने क्रममा नागरिकबाट प्राप्त गुनासोको आधारमा व्यवसाय दर्ता तथा जल स्रोत मुहान दर्ता सम्बन्धी कानुन संशोधन गरी सहज बनाइएको छ। गोलन्जर गाउँपालिकाको कृषि तथा पशुपति केन्द्रको भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ। यसै केन्द्रबाट सेवा प्रवाह सुरु हुनका साथै प्रयोगशाला ल्याब समेत सुचारू भएको अवस्था छ। गोलन्जर गाउँले वडा नम्बर 4 को भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सोही भवनबाट शुरू हुने चरणमा रहेको छ। गोलन्जर गाउँपालिका वडा नम्बर 1 गुड भन्ने सहयोग रहेको भवन सहकार्य नेपाल मार्फत जापानी दूतावासको सहयोगमा निर्माण कार्य सम्पन्न भई हाल सेवा दिइरहेको छ। गाउँपालिका 7 वडामा सार्वजनिक चुनाव कार्यक्रम सम्पन्न गरिएको छ। सार्वजनिक जग्गाको तथ्याङ्क प्राप्त गरी व्यवस्थित रूपमा अभिलेखन गर्ने कार्य सम्पन्न भएको छ। हिउँदे अधिवेशन र प्रति अधिवेशन दुवै सफलतापूर्वक सम्पन्न गरिएको छ। गोलन्जर गाउँपालिकाको शिक्षा स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने गरी समुदाय पद्धति विकास सेवा सिन्धुली मार्फत ब्याक टु लाइफ इबी जर्मनीको आर्थिक सहयोगमा तपसिल बमजीका भौतिक संरचना निर्माण सम्पन्न भई सेवा समय शुरू भएको छ। तपसिल अब भवन निर्माणतर्फ गोलन्जर गाउँपालिका वडा नम्बर 3 ग्वालटारमा रहेको गोलन्जर आधारभूत अस्पताल स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। त्यसै गरी गोलन्जर गाउँपालिका वडा नम्बर 4 किरातेमा बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्यतर्फ निर्माण सम्पन्न भई सेवा प्रवाह सुचारू भएको छ। यसै गरी गोलन्जर गाउँपालिका वडा नम्बर 4 मार्कुमणीमा बर्थिङ सेवा चाहिँ स्वास्थ्य चौकी स्वास्थ्यतर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी गोलन्जर गाउँपालिका वडा नम्बर 6 भोक्सेरा बर्थिङ सेवा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ स्वास्थ्य तर्फको निर्माण सम्पन्न भई सेवा सुचारू भएको छ। यसै गरी शिक्षातर्फ गोलन्जर गाउँपालिका वडा नम्बर 3 मूर्तिबेसी कुशेश्वर प्राविको भवन निर्माण सम्पन्न भई सेवा शुरू भएको छ। यसै गरी गोलन्जर गाउँपालिका वडा नम्बर 4 आरुबोटे हेर्नु शिक्षातर्फ प्रावि कमडङ्गी भवन निर्माण भई सेवा शुरू भएको छ। यसै गरी गोलन्जर गाउँपालिका वडा नम्बर 2 बिदिजोरमा बालमानी सुले भन्ज्याङको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण चरणमा रहेका संरचना विवरणहरू अब शिक्षा क्षेत्रमा मंगलामारी गोलन्जर गाउँपालिका वडा नम्बर 6 भोक्सेरा निर्माण कार्य जारी रहेको छ। त्यसै गरी शिक्षाकै सिद्धेश्वरी प्रावि गोलन्जर गाउँपालिका वडा नम्बर 1 धनसारमा निर्माण कार्य जारी रहेको छ। यसै गरी शिक्षा पसलामारी गोलन्जर गाउँपालिका वडा नम्बर 4 किनाते निर्माण कार्य यो पनि जारी रहेको छ। अब खानेपानी तथा सरसफाई तर्फ खानेपानी तथा सरसफाईको निर्माण कार्य सम्पन्न 19 धारा निर्माण भएको छ। यसको गोलन्जर 3 मूर्ति गाउँमा यो योजना कार्यान्वयन भएको छ। त्यसै गरी निर्माण कार्य सम्पन्न 22 धारा यसको कारण स्थल गोलन्जर 3 ठाकरे गाउँ। त्यसै गरी निर्माण कार्य सम्पन्न इन्टेक सहित 60,000 लिटर आरबिडी ट्याङ्की र 22 धारा निर्माण गोलन्जर 3 ग्वाल्टार। त्यसै गरी इन्टेक सहित 60,000 लिटर ट्याङ्की र 54 धारा निर्माण गोलन्जर 4 रानीभोडामा यो कारण भएको छ। त्यसै गरी इन्टेक सहित 40,000 लिटर ट्याङ्की 4 र 93 धारा निर्माण गोलन्जर 1 कालिया जुके पानीमा यो कारण भएको छ। यसरी स्वास्थ्य शाखातर्फ पालिका भित्रका सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा सम्पन्न गर्नुको साथै 2082-83 लागि योजना निर्माण भएको छ। सामुदायिकमा सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण तथा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी सबैवटा सचेतना कार्यक्रम गरिएको छ। पाठेघरको मुखको क्यान्सर विरुद्ध पालिका भित्रका कक्षा 6 अध्ययनरत 142 किशोरीहरूलाई खोप प्रदान गरिएको छ। मासिक सम्बन्धित टोल टोलमा हुने नियमित आमासँगको मासिक बैठकमा स्वास्थ्य कर्मीहरूको सक्रिय सहभागी भई स्वास्थ्य सम्बन्धी विविध विषयमा स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम गरिएको छ। मासिक एकीकृत घुम्ती स्वास्थ्य प्रबन्धन कार्यक्रम मार्फत 616 जनाको मेडिकल अधिकृतबाट स्वास्थ्य परीक्षण 82 जना संघात्मक शरीरहरूको फकार जाँच 71 जना गर्भवतीहरूको भिडियो एक्सरे 14 जनालाई पर्यानियोजनको साधा इम्प्लान्ट 1 जनालाई आयुसिडी पाठ्यक्रमको क्यान्सरको स्क्रिनिङ 121 जनाको आङ खस्ने 15 जना उपचार स्वास्थ्य मार्फत भएको छ। नेपाल सरकारबाट 1,00,000 निशुल्क उपचारको लागि 30 विपन्न सिफारिस प्रदान गरिएको छ। 224 गर्भवती तथा सुत्केरी महिलालाई पालिकाबाट निशुल्क क्याल्सियम चक्की वितरण गरिएको छ। यसै गरी पालिकाभित्रका 3 बर्थिङ सेन्टरबाट 58 जना सुत्केरीहरू बर्थिङ सेन्टरमा सुत्केरी हुनुभएको छ। साथै 12 जना तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मी मार्फत निशुल्क सुरक्षित गर्भपतन सेवा लिइरहनु भएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूलाई प्रसव व्यथा लागेका महिलाहरूलाई स्वास्थ्य संस्थामा सँगै लिएर आयभर रु 400 यातायात खर्च व्यवस्था गरिएको छ। सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा थप जटिलता नहोस् भनी घर घरमा प्रसुति घर भेट कार्यक्रम मार्फत नर्सिङ स्वास्थ्य कर्मीहरूद्वारा 170 जनालाई सेवा प्रदान गरेको छ। सम्पूर्ण 5 मुनिका बालबालिकाहरूको महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरूको सर्वेक्षण पोषण लेखाजोखा गरिएको छ। लक्षित वर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। अस्पताल र स्वास्थ्य चौकीहरूको नियमित न्यूनतम सेवा मापदण्डको मापन तथा लेखाजोखा गरिएको छ। यसै गरी गर्भवती महिलाको लागि घुम्ती शिविर मार्फत निशुल्क भिडियो एक्सरे सेवा शिविर सञ्चालन गरिएको छ। मृगौला प्रत्यार्पण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका 36 बिरामीहरूको औषधि उपचार खर्च बाबत मासिक 5,000 रकम भुक्तानी गरिएको छ। 721 बालबालिकालाई पूर्णखोप लगाएको सुनिश्चित गरी पूर्णखोप सुनिश्चितताको लागि घर दुरी सर्वेक्षण ओडा तथा पालिका घोषणा गरिएको छ। विद्यालय स्वास्थ्य पोषण सप्ताह कार्यक्रम सञ्चालन गरिएको छ। पालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा सेवा लिने महिला 16,361 पुरुष 11,712 गरी जम्मा 28,073 सेवाग्राहीजनाले सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 21 गाउँघर क्लिनिकबाट 2,836 वर्षभरिमा सेवा लिनु भएको छ। पालिकाभित्रका 25 खोप क्लिनिकबाट 1,357 बालिकाले वर्षभरिमा सेवा लिइरहनु भएको छ। पालिकाभित्रका 63 महिला स्वास्थ्य स्वयंसेविका वर्षभरिमा जम्मा 14,545 जनालाई घर गैसीय प्रवाह गर्नुभएको छ। 1,792 जना 5 वर्ष मुनिका बाल बालिकालाई 2 चरणमा कार्तिक र वैशाख भिटामिन ए र जुवा कम्ती वितरण सम्पन्न गरेको छ। यी कार्यक्रमहरू स्वास्थ्य शाखा मार्फत भइरहेछ। यसै गरी शिक्षा युवा तथा खेलकुद शाखा निशुल्क पाठ्य पुस्तक अनुदान, त्यसै गरी तोकिएको विद्यार्थी दिवाहाज अनुदान, त्यसै गरी विद्यालय सञ्चालन व्यवस्थापन अनुदान कार्यक्रम, अनौपचारिक शिक्षा तथा वैकल्पिक शैक्षिक कार्यक्रम, विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्य सम्बन्धी आधारित प्रोत्साहन कार्यक्रम, शैक्षिक सुशासनको लागि संस्थागत क्षमता विकास परीक्षा मूल्याङ्कन र शिक्षक मेन्टर कार्यक्रम, यसरी प्रारम्भिक बाल विकास सहका आधारभूत माध्यमिक तह राहत अनुदान र स्वीकृत दरबन्दी शिक्षक सङ्घीय अनुदान सहित तल भत्ता, विपन्न लक्षित छात्रवृत्ति कक्षा 9-12 अध्ययन विद्यार्थीको लागि कार्यक्रम रहेको छ, सामुदायिक विद्यालयको छात्रको लागि निशुल्क सेन्टर प्याड अनुदान, सामुदायिक विद्यालयमा अन्तर विद्यार्थी कक्षा 1-5 छात्रवृत्ति कार्यक्रम, प्रति विद्यार्थी एकाइ लागतमा आधारित विद्यालय अनुदान, प्रदेश शिक्षण सिकाइ सहयोग कार्यक्रम, सामुदायिक विद्यालयको कक्षा 4-10 अर्धवार्षिक परीक्षा सञ्चालन व्यवस्थापन तथा परास शिक्षक भर्ना कार्यक्रम, यसरी प्रभाव बैठक तथा समीक्षा कार्यक्रम, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारी पारिश्रमिक वा अनुदान र शैक्षिक व्यवस्था अनुदान कार्यक्रम, अध्यक्ष र उपाध्यक्ष कोष शैक्षिक व्यवस्था अनुदान गरी शिक्षामा 21,53,54,267 विनियोजित भयो भने यसको खर्च भएको छ 17,06,68,543 79.24% खर्च भएको छ शिक्षातर्फ। यसै गरी खेलकुद विकासतर्फ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वडा नम्बर 3 खेल मैदानमा सम्पन्न भएको छ। शहीद योगेन्द्र न्यौपाने स्मृति पुरुष भलिबल प्रतियोगिता गोलन्दा एकचिया गुटार खेल मैदानमा सम्पन्न भएको छ। अध्यक्षको फुटबल प्रतियोगिता गोलन्दा थोक्लिङ खेल मैदानमा सम्पन्न भएको छ। यसै गरी पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता गोलन्दा गाउँ वडा नम्बर 7 सम्पन्न भएको छ। अब सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा मार्फत आर्थिक वर्ष 2082 सामाजिक सुरक्षामा के कति भत्ता वितरण भएको त्यसको चौमासिक विवरण प्रस्तुत गर्न चाहन्छु। पहिलो त्रैमासिकमा जम्मा वितरण गरेको लाग्राही संख्या 3,130 जसमा खर्च रहेको छ 3,04,47,714। यसै गरी दोस्रो चौमासिकमा 3,139 जसमा खर्च रहेको छ 3,04,56,651। यसै गरी तेस्रो चौमासिकमा वितरण गरेको लाग्राही संख्या 3,118 वितरण गरेको रकम 3,02,97,833। चौथो चौमासिकको बाँकी रहेको छ। व्यक्ति घटना दर्ताको संक्षिप्त प्रयोजन अब घटना दर्ता व्यक्ति घटना दर्ता गाउँपालिकाभित्र जन्म पुरुष र महिला गरी जम्मा जन्म दर्ता कति 339 त्यसपछि मृत्यु दर्ता 127 सम्बन्ध 230 विवाह 203 बसाई सरी दर्ता संख्या 10 सदस्यको संख्या 18 त्यस गरी बसाई सरी जाने दर्ता संख्या 47 सदस्यको संख्या 154 व्यवहारी 0 छ। त्यसै गरी जम्मा गर्दाखेरि हाम्रो घटना दर्ता कुल संख्या 756 आएको छ। कृषि विकास शाखातर्फ विनियोजन भएको कार्यक्रमहरू सम्पन्न भएको आन्तरिक कृषि विकास कार्यक्रम तथा अलैँची खेती प्रबन्धन कार्यक्रम यो सम्पन्न भएको छ। आकस्मिक बाली संरक्षण सेवा कफी खेती प्रबन्धन कार्यक्रम यसै गरी कृषि बाली तथा पशुपन्छी बिमा अधिनियम कार्यक्रम कृषि सम्बन्धी विशेषीकृत सेवा सञ्चालन तथा व्यवस्थापन माटो परीक्षण ट्राइको डङ्गा उत्पादन झोलमल उत्पादन बेरना उत्पादन यो सम्पन्न भएको छ। चुनार महोत्सव सञ्चालन भएको छ। चुनार सञ्चालन लाग्ने औंसा किरा रोकथाम तथा नियन्त्रणको लागि प्रोटिन बेड खरिद तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। बाली उपचार शिविर सञ्चालन कार्यक्रम सम्पन्न भएको छ। यसै गरी सङ्घीय सरकार र हसानी कार्यक्रम सशक्त अनुदानतर्फ 2082 स्थान भएको पकेट विकास कार्यक्रमको निरन्तरता 82 सुन्तला जात फलफुलको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन उन्नत बिउ वितरणलाई प्रोत्साहन अनुदान कृषि पशुपन्छ मत्स्य तथ्याङ्क अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। यस गरी जम्मा 40,03,000 कृषितर्फ 40,03,000 त्यसरी प्याज खेती प्रबन्धन कार्यक्रम विशेष अनुदान 67,00,000 पालिका सङ्घको साथीहरू कृषि आमले छडी गोलन्दर गाउँले 20,00,000 कुल जम्मा 27,00,000 भएछ। यसै गरी कार्यक्रम कृषितर्फ कृषि सम्बन्धी विशेष सेवा सञ्चालन तथा व्यवस्था माटो परीक्षण उत्पादन झोलमे उत्पादन बेना उत्पादन के अरे कोल्ड च्याम्बर गोलन्दर 7 सुन्तला जस्तो फलफुल बगैँचा सुदृढीकरण पालिका सङ्घको साथीहरूमा कृषि आमले छडी सूचना प्रकाशन उन्नत बिउ उपयोग अनुगमन निर्देशन सङ्घीय कृषि थोक बजार सङ्घको समन्वय विषय सर्जना कार्यक्रम रैथाने बाली प्रबन्धन कार्यक्रम यी कार्यक्रमहरू सम्पन्न भएको छ। यसरी पशु पक्षी विकास शाखातर्फ अब निशुल्क वितरण गरिने पशु औषधि पशु उपचार सेवा सेवा दिएको संख्या गु लक्ष्य समय 3,505 यसै गरी कृत्रिम गर्भदान मिसन कार्यक्रम अन्तर्गत पशु प्रजनन सेवा एआई सेवा 280 यसै गरी रेबिज भ्याक्सिनमा 85 रेबिज भ्याक्सिन अदर एनिमल 91 एलएसडी भ्याक्सिनेसन 925 पशु पञ्जीकरण 57 गोबर परीक्षण 26 बङ्गुर पालन प्रबन्धन कार्यक्रम 1 खोरेको खोप 4,541 पिपिआर खोप 16,409 एकवटा 1 कृषि उत्पादन बाख्रा पालन कार्यक्रम 25 देउराली सरकारी तथा फलफुल कृषक समूह कार्य पशु सेवा कार्य सिन्धुको 3,400 यो कार्यक्रम सञ्चालन भएको अब पातमा तथा विपद व्यवस्थापन तर्फ व्यवहारिसे लास व्यवस्थानमा 1,95,700 खर्च भएको छ वन डरेलो नियन्त्रण कार्यक्रममा 82,500 यसै गरी फुड पोइजनिङ सामुदायिक अस्पतालमा 2,96,000 विपद सचेतना होर्डिङ बोर्ड राख्ने कार्य 900,000 अस्थायी आवास प्रथम किस्ता भुक्तानी 7,50,000 गर्दाखेरि 9,39,126 खर्च भएको छ लघु उद्यम विकास शाखातर्फ पुरानो उद्यमीलाई मेन नेटवर्क मर्मत सम्बन्धी पुरानो विकास तालिम वडा नम्बर 1,27 वडाबाट 16 सहभागी हुनुभएको थियो कार्यक्रम सम्पन्न भएको छ यसले वडा नम्बर 7 दलित युवाहरूलाई सवारी चालक सम्बन्धी विकास तालिम 10 मौरी पालन सम्बन्धी विकास तालिम 24 त्यसपछि आरण सम्बन्धी विकास तालिम 13 बङ्गुर पालन सम्बन्धी विकास तालिम 40 बाख्रा पालन सम्बन्धी विकास तालिम 27 कम्प्युटर सम्बन्धी तालिम 9 अब व्यवसाय दर्ता तथा नवीकरण शाखा कृषि पशुपालन सम्बन्धी व्यवसाय दर्ता संख्या 752 नवीकरण भएको 246 नवीकरण नभएको संख्या 506 यसै गरी समूह र समितितर्फ 85 दर्ता संख्या 85 नवीकरण भएको संख्या 30 नवीकरण नभएको संख्या 55 यसै गरी सहकारी संस्था 68 नवीकरण नभएको 26 नवीकरण भएको 42 त्यसै गरी सङ्घ संस्था 6 दर्ता संख्या 6 नवीकरण भएको संख्या 2 नवीकरण नभएको 4 जम्मा 1,197 दर्ता भएका छन् नवीकरण नभएको संख्या 413 नवीकरण नभएको संख्या 784 अब आर्थिक वित्तीय शाखातर्फ मिति 2015 असार 15 बजेसम्मको आमदानी र खर्चको विवरण कुल बजेट हाम्रो 82,83 65,51,02,310 रुपियाँमा कुल खर्च 39,87,36,238.95 खर्च परिषद 63.78 कुल खर्च परिषद 63.78 रहेको छ बजेट शीर्षकका खर्च अब चालुमा विनियोजन भएको 44,62,86,809 यसमा हालसम्म खर्च भएको छ 34,42,41,494.59 खर्च परिषद रहेको छ चालुतर्फ 77.13 यसै गरी पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेट 17,88,15,501 हालसम्म भएको खर्च 5,44,94,744.3 छ यसमा खर्च परिषद हालसम्म रहेको छ 30.44 सहकारी अन्तर्गत कुकुमिस प्रणालीमा दर्ता भएको संख्या सहकारी दर्ता भएको संख्या 43 गोलन्दर गभर्नमेन्ट दर्ता भएको संख्या 8 गभर्नमेन्ट दर्ता भएका फरक उद्देश्य भएको सहकारी संस्थाहरू विवरण जम्मा 71 रहेको छ यसै गरी महिला तथा बालबालिका संख्या लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियान कार्यक्रम सम्पन्न भएको छ विभिन्न दिवसहरू मनाइएको छ समुदायमा आधारित पुनर्सन कार्यक्रमहरू सम्पन्न भएको छ बाबु आमा बिन बालबालिका संरक्षण कार्यक्रम सम्पन्न भएको छ यसै गरी बाल विवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न भएको छ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन भई सम्पन्न भएको छ यसै गरी न्यायिक समितितर्फ दर्ता संख्या 31 मिलापत्र भएको मुद्दा संख्या 19 माथिल्लो निकाय पठाएको मुद्दा संख्या 5 छलफलका क्रममा पेशीमा रहेको मुद्दा संख्या 5 छलफलमा रहेको 2 आउ 2022 दर्ता भएको मुद्दाहरू अब जोगा खिचोला ज्याला मजदुरी नदिएको परापूर्वकालदेखि चलिआएको बाटो कुलो बन्द गरेको कुटपिट गरेको भयासी हिंसा लेनदेन ज्येष्ठ नागरिक पालन पोषण नगरेको गाली विजय तथा छिचोमिचो बच्चा जन्म दर्ता नमनाइदिएको लेन यस विषयमा मुद्दाहरू पालिकामा दर्ता भएका छन् 81/82/83 जिम्मेवारी सरिआएका मुद्दाहरू दर्ता संख्या जम्मा 3 मिलापत्र भएको मुद्दा संख्या 2 माथिल्लो निकाय पठाएको मुद्दा 1 नापी शाखा अमिन शाखा अन्तर्गत जग्गा परिक्रमा तथा मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा रहेको छ गाउँपालिका क्षेत्रभित्र विभिन्न वडाहरूबाट आएका निवेदनको आधारमा निम्न बमोजिम संख्यामा फिल्ड रेखाङ्कन जग्गा नापजात कार्य सम्पन्न भएको छ जम्मा निवेदन संख्या 45 रातो दाखिला भएको संख्या 24 न्यायिक समितिमा परेको निवेदन 10 सार्वजनिक भवन विद्यालय सडकमा 11 यस गाउँपालिकामा राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थितको लागत सङ्कलन प्रविष्टि कार्य तपसिल बमोजिम रहेको छ औडानेका भूमिन सुकुम्बासी छैन भूमि दलित पनि छैन 2 पनि छैन 3 पनि छैन 4 छैन पाँचमा भूमिन सुकुम्बासी एक, भूमिन तली जिरो छ, छमा चारजना, यसै गरी अवस्थित बसोबासीमा तिन नम्बरमा 92, चार नम्बरमा 3, पाँच नम्बरमा 6, यसै गरी छ नम्बरमा 2, सातमा गरी 53, जम्मा गाउँपालिकामा भूमिन सुकुम्बासी 5 जना, भूमिन दलित 0, अव्यक्ति बसोबासी 156, यो सबै सिस्टम प्रणालीमा इन्ट्री भइसकेका छन्। सार्वजनिक जनताको अदालत हो जसले सुशासनको मान्यतालाई अङ्गीकार गरेको हुन्छ। यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सर सेवक राई बीच सेवा प्रभावका समस्त तह जन संस्कृतिको स्थितिबारे समीक्षा गरी मूल्याङ्कन सुझाव र विश प्रोत्साहन प्रदान गरिन्छ। नियमित र खुल्ला अन्तर्क्रिया माध्यमबाट सेवक राईलाई सन्तुष्ट प्रदान गरी विश्वासको वातावरण कायम गर्नु यसको उद्देश्य हो। यहाँहरूको निरन्तर निगरानी रक्षण सुझाव र सहयोगका कारणले हामीले यस आर्थिक वर्ष 2082-83 संस्थागत विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएका छौँ। यस सुखद अवसरमा म गुणन्दर गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्ण हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। मैले यहाँहरू समक्ष कार्यालयको तर्फबाट मुख्य मुख्य विवरणहरू संक्षिप्त रूपमा पेश गरे। यस प्रतिवेदनमा कतिपय कुराहरू झुट भएको वा सार्वजनिक महत्वका विषयहरूमा सवाल जवाफ गर्न वा यहाँहरूले थप केही जिज्ञासा राख्नुहुन्छ भन्ने अपेक्षा गर्दै यस गाउँपालिका र अन्तर्गत शाखाहरूले त्यसको जवाफ दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यसै गरी हाम्रो कमी कमजोरीहरूलाई अलिदिनु हुन र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्नका लागि यहाँहरूको अमूल्य सुझाव रचनात्मक आलोचना र प्रश्नहरूको हार्दिक अपेक्षा गर्दछु। धैर्यपूर्वक मेरो प्रस्तुति क्रम सुनिदिनु भएकोमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु। हस्त नमस्कार।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: तपलेजुङको एउटा गाउँमा पासाङ नाम गरेको विद्यार्थी थियो। उसले एक दिन युची तहको फाइला देख्यो। ऊ निकै खुसी भयो। तर उसको हजुरबुवाले भन्नुभयो, बाबु, युची तह हाम्रो हिमालको सुन्दर जनावर मात्र होइन, यसले हाम्रो प्रकृतिको सन्तुलन कायम राख्न ठूलो भूमिका खेलेको हुन्छ। फेरि पासाङले सोध्यो, हामीले यसलाई कसरी बचाउन सकिन्छ? हजुरबुवाले भन्नुभयो, यसको वासस्थानलाई जोगाउने, वन्यजन्तु चोरी सिकारी गर्नेलाई रोक्ने र पशुहरूमा क्षति पुर्याउँदा बच्चा नलिगन सम्बन्धित निकायमा खबर गर्ने। सबैभन्दा ठूलो कुरा त मानिस र हिउँचितुवाबीच सअस्तित्व कायम गर्नुपर्छ। त्यस दिनदेखि पासाङले आफ्ना साथीहरूलाई हिउँचितुवाको महत्व बताउन थाले। पासाङ र उनका साथीले एउटा कुरा बुझे कि हिउँचितुवा बचाउनु भनेको हाम्रो हिमाल प्रकृति र भविष्य जोगाउनु हो। त्यसैले आजदेखि नै हामी सबै प्रण गरौं, हिउँचितुवा बचाउ, हिमाल बचाउ, प्रकृति बचाउ। यति भन्ने मेरो दुई शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो ताप्लेजुङको मिकुवा खोला गाउँपालिका वडा नम्बर 4 रहेको सावा माविमा कक्षा 8 अध्ययनरत छात्र पासाङ लमु शेर्पा। उहाँ आफ्ना साथी सहित विद्यालयका शिक्षक शिक्षिका लगायतलाई हिउँचितुवाको महत्व बारेको कथा सुनाउँदै हुनुहुन्थ्यो। उहाँले हिउँचितुवा बारे आफ्नो अभिभावकबाट सुन्नु भएको छ भने यसको महत्व बारे विद्यालयमा पढ्नु भएको छ। टेका समूह नेपालले हिउँचितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा हिउँचितुवाबारे विषयवस्तु समेट्न सहजीकरण गर्नुको साथै कक्षा 6, 7 र 8 लागि हिउँचितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूले पाठ्यक्रममा आधारित सिकाइसँगै कथा, कविता लगायत अतिरिक्त क्रियाकलापबाट पनि हिउँचितुवा बारेमा चर्चा गर्नुहुन्छ। मुस्ताङको जुम्सोममा रहेको धौलागिरी बोर्डिङ स्कूलका संरक्षण शिक्षक राम पाठक हिउँचितुवा संरक्षण शीर्षकमा कविता सुनाउँदै हुनुहुन्छ।
2: सेतो हिउँको अनकन्टार भीरमा लुकेर बस्छौ तिमी शान्त उच्च शिखरमा, हिमालका रानी हिमालको गहना तिमीलाई जोगाउने संसारको चाहना, कालो बट्टा कोरिएको चाँदी जैं भुत्ला, कुन दैवी कालीगरले बनाएको पुतला, लामो र बाक्लो पुच्छरले सन्तुलन मिलाउने, विशाल चट्टानमा आँखा नजिम्काई चियाउने, लुक्न खोज्छौ तिमी हिउँको ओतमा, मानिसको आँखा पर्यो तिम्रै वासस्थानमा, सङ्कट छ आज तिम्रो सुन्दर संसार, गर्नुपर्छ हामीले नै तिम्रो संरक्षण र प्यार, सेतो सुन हौ तिमी हाम्रो हिमालको, शान हौ तिमी प्रकृति र नेपालको, हिउँसँगै बाँचिरहनु उच्च त्यो टाकुरामा, सधैँ गुन्जिउन् तिम्रा पाइला भीर पहरामा, कहिलेकाहीँ तिमीले अचम्म नै पार्छौ, तिनकै समयमा स्कुल गाउँ नजिकै दसौँ भेडा मार्छौ, शान्त छ कदम तिम्रो छौ कति चलाख, भेडा च्याङ्ग्रा पाल्ने गोठालाको गर्छौ दिमाग खराब, नबुझ्नेहरू पैसाको लोभमा तिमीलाई मार्न खोज्छन्, विद्यार्थी र संरक्षणविदहरू तिम्रै तारिफ गर्छन्, गोठालाहरू गोठ पखेरोमा भेडा च्याङ्ग्रा गन्छन्, छोराछोरी स्कूलमा तिम्रै पुस्तक पढ्छन्, हिमपातको बेलामा हिउँमाथि टुल्छौ, एक्लै एक्लै भीर पखेरोमा कसो गरी भुल्छौ, साह्रै सुन्दर छौ तिमी कति राम्रा आँखा, खाना नपाउँदा भोक भोकै चाहर्छौ डाँडा बाखा, तिमी नहुँदा हिमाली वातावरण लाग्छ हामीलाई सुन्ने, प्रयास गर्दा तिमीलाई जोगाउँदा मिल्नेछ हामीलाई पुण्य, मिल्नेछ हामीलाई पुण्य।
1: उहाँ हुनुहुन्थ्यो मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कूलका संरक्षण शिक्षक राम पाठक। उहाँ बितेको 6 कक्षा 6, 7 र 8 हिउँचितुवा संरक्षण शिक्षा विषयक सन्दर्भ पुस्तकहरू पढाउँदै आउनु भएको छ। समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमको पहलमा विभिन्न पालिकाले आफ्ना विद्यालयहरूमा संरक्षण शिक्षा सन्दर्भ पुस्तकहरू पढाउँदै आएका छन्। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनी गाउँपालिकामा पनि हिउँचितुवा संरक्षण कार्यक्रम अन्तर्गत कक्षा 6, 7 र 8 हिउँचितुवा संरक्षण शिक्षा विषयक सन्दर्भ पुस्तकहरू पठन पाठन हुँदै आइरहेको छ। 2082 यसपालिकाले कक्षा 1-8 नयाँ पाठ्यक्रममा हिउँचितुवा संरक्षणका सन्दर्भ सामग्रीहरू समावेश गरेको छ। के कुराले पालिकालाई प्रोत्साहित गर्यो र हिउँचितुवालाई स्थानीय पाठ्यक्रममा समावेश गर्नुभयो भनेर हामीले बारागुङ मुक्ति क्षेत्र कागबेनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रेखा पन्तलाई सोधेका छौं।
3: हाम्रो बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले स्थानीय पाठ्यक्रममा कक्षा एकदेखि आठसम्मको विषयवस्तुमा न्यून चितुवा संरक्षण सम्बन्धी विषयलाई समेटेर तयार गरेको छ। यो किन आवश्यक पर्यो भन्दाखेरि यस क्षेत्रमा न्यून चितुवा विश्वका 12 देशमा पाइने मध्ये यो मुस्ताङको 12 क्षेत्र गाउँपालिका भित्र पनि पाइन्छ। त्यसैले न्यून चितुवाको संरक्षण कसरी गर्ने, न्यून चितुवाको संरक्षण गर्दा यसबाट हुन सक्ने जोखिमहरूलाई कसरी न्यूनीकरण गर्ने र विद्यार्थी लगायत समाजमा न्यून चितुवा संरक्षण सम्बन्धी सकारात्मक भावनाको विकास कसरी गराउने भन्ने उद्देश्यले हामीले स्थानीय पाठ्यक्रममा समावेश गर्यौं।
1: यो पाठ्यक्रमबाट विद्यार्थीले सिक्दाखेरि यसले दीर्घकालीन रूपमा के प्रभाव पार्ला?
3: यसबाट दीर्घकालीन प्रभाव भनेको विद्यार्थीहरू भनेका चाहिँ समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् र सबैभन्दा पहिले शिक्षाबाटै गएर कुनै पनि विषयवस्तुलाई विद्यालय तहबाटै सिकाएर त्यसबाट हुने फाइदा बेफाइदा लगायत न्यून चितुवा संरक्षणको विषयवस्तुलाई भोलि गएर यस क्षेत्रको व्यवसायसँग जोड्न सकिन्छ र यसलाई विश्व बजारमै न्यून चितुवाको नामबाट विभिन्न व्यवसायहरू सञ्चालन गरेर ब्रान्डिङ गर्न सकिन्छ भन्ने पनि अपेक्षा लिएका छन्।
1: त्यस क्षेत्रका साना साना बालबालिकाहरू जसलाई चाहिँ जो चाहिँ विद्यालयमा आउँछन् उनीहरूलाई न्यून चितुवा बुझ्न चाहिँ किन आवश्यक छ?
3: यस क्षेत्रका बालबालिकालाई न्यून चितुवा संरक्षण शिक्षा किन आवश्यक छ भनेपछि बालबालिका नै यस क्षेत्रका पहिलो पुस्ता भएकोले विद्यालयबाट प्राप्त ज्ञानले उनीहरूले आफ्नो धर्म संस्कृति प्राकृतिक सम्पदाको संरक्षण र जिम्मेवार नागरिक लगायत उनीहरूलाई वन्यजन्तुसँगको पनि सह अस्तित्वको भावना संरक्षणको भावनाको विकास गर्नको लागि उनीहरूमा चाहिँ यो न्यून चितुवा संरक्षण लगायत वन्यजन्तु संरक्षण शिक्षा दिनु आवश्यक।
1: अब चाहिँ गाउँपालिकाले त्यो क्षेत्रमा बाल बालिकाहरूलाई विद्यालयमा हिंसित सम्बन्धी शिक्षालाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ र थप अझै प्रभावकारी बनाउन के योजनाहरू राख्नु भएको छ?
3: यसलाई अगाडि बढाउन हामीले चाहिँ सुरुमा चाहिँ हामीले विद्यालय शिक्षाबाटै सुरु गर्ने भनेर पाठ्यक्रममै समावेश गरेर पठन पाठनबाट विद्यार्थीहरूमा संरक्षण शिक्षाको आवश्यकता महत्वको बारेमा विद्यार्थीहरूलाई जानकारी दिने र जनसमुदायमा पनि न्यून चितुवा संरक्षण किन आवश्यक छ र यसबाट हुने आक्रमणहरूबाट पनि कसरी जोगिन सकिन्छ भन्ने विषयवस्तुमा विभिन्न कार्यक्रमहरू जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र टेकासम्म नेपालको सहयोग र सम्बन्धमा पनि हामीले विभिन्न समयमा चाहिँ जनचेतनामूलक कार्यक्रम लगायत यो न्यून चितुवा संरक्षणलाई चाहिँ उत्पादनसँग व्यवसायसँग जोडेर अगाडि बढाउने चाहिँ योजना बनाइन्छ।
1: उहाँ हुनुहुन्थ्यो बारागुङ मुक्ति क्षेत्रका आगबेनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रेखा पन्त। पालिकामा हिउँ चितुवा संरक्षण शिक्षा समितिको बारेमा कुराकानी गर्दै कार्यक्रममा अब हिउँ चितुवा के हो भन्ने बारेमा जानकारी सुनौ। हिउँ चितुवा वार्षिक पत्रिका 2082 उल्लेख हिउँ चितुवा बारेका तथ्यहरू सुनाउँदै हुनुहुन्छ साथी महेश गेवाली।
4: हिउँ चितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ।
1: रेखापन्त पालिकामा हिउँ चितुवा संरक्षण शिक्षा समितिको बारेमा कुराकानी गर्दै कार्यक्रममा अब हिउँ चितुवा के हो भन्ने बारेमा जानकारी सुनौ। हिउँ चितुवा वार्षिक पत्रिका 2082 उल्लेख

0: भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 वटा हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 वटा हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93 देखि 110 दिन हुन्छ। डमरूहरू आमा हिउँ चितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10 देखि 12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024सम्ममा नेपालको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँ चितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1 मा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5औं संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अङ्गलाई किनबेच गरे, ₹5 लाख देखि 10 लाख रूपियाँसम्म जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
1: यो थियो हिउँ चितुवा बारेका केही तथ्यहरू। मानिसको दृष्टिमा कमै मात्र पर्ने यो जनावरलाई जोडेर हिमाली बस्तीमा धेरै पुराना कथाहरू अहिले पनि प्रचलित छन्। धेरै मानिसले पटक पटक प्रयास गर्दा पनि प्राकृतिक वासस्थानमा हिउँ चितुवा देख्न मुस्किल पर्छ। केही वन्यजन्तु संरक्षणकर्मी तथा फोटोग्राफरहरूले बारम्बारको प्रयासमा पनि हिउँ चितुवा नदेखेको बताउँछन्। मनाङका वन्यजन्तु फोटोग्राफर टासी आर घलेले भने कैयौं पटक हिउँ चितुवाको फोटो खिच्नु भएको छ। उहाँले हिउँ चितुवाको फोटो खिच्न तथा संरक्षणका लागि गर्नुभएको प्रयास बारेको जानकारी सुनौ साथी सम्झना महर्जनबाट। यो कथा कक्षा 6 का लागि तयार पारिएको हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तकबाट लिइएको हो।
2: टासी नेपालका होनहार वन्यजन्तु फोटोग्राफर हुनुहुन्छ। उहाँ मनाङका होटल व्यवसायी पनि हुनुहुन्छ। नेपालमा हिउँ चितुवाको धेरै तस्विरहरू खिच्नेमा टासीको नाम अगाडि आउँदछ, किनकि उहाँको दर्जनौ पटक हिउँ चितुवासँग आम्ने सामने भइसकेको छ। वन्यजन्तु संरक्षणमा योगदान पुर्याउँदा दिइने अन्तर्राष्ट्रिय पुरस्कार डिज्नी कन्जर्भेशन हिरो 2018 र WWF नेपालको अब्राहम संरक्षण पुरस्कारबाट सम्मानित टासी मनाङका सिटिजन साइन्टिस्ट पनि हुनुहुन्छ। विक्रम सम्बत 2062 डाक्टर रडनी ज्याक्सन र उहाँकी श्रीमती लेखक डार्ला डी लार्ड जोमसोममा रहेको टासीले जानकारी पाउनुभयो। रडनी वनमा विचरण गर्ने हिउँ चितुवा र यसको वासस्थान सम्बन्धी संसारकै अगुवा वैज्ञानिक हुनुहुन्छ। टासीले मनाङबाट 5,416 मिटरको थोराङला पास पार गरेर मुस्ताङ पुगेर रडनीलाई भेट्नुभयो। रडनीले उहाँलाई टासीको गाउँ मनाङ र त्यस वरपर हिउँ चितुवाको अन्वेषण र अनुगमन गर्न क्यामेरा ट्र्याप चलाउने विशेष सिप सिकाउनुभयो। हिउँ चितुवाको पदचिन्ह चिन्ने सिप पनि रडनीबाटै सिक्नुभयो। टासी सम्झनुहुन्छ हिउँ चितुवाले कसरी आफ्नो क्षेत्र निर्धारण गर्छ, हिउँ चितुवा कहाँ खोज्ने र स्वचालित क्यामेरा कस्तो ठाउँमा जडान गर्ने भन्ने सिकाउनुभयो। विक्रम सम्बत 2063 रडनीले अमेरिकाबाट टासीलाई स्वचालित क्यामेरा पठाइदिनुभयो। अहिले जस्तो डिजिटल क्यामेरा थिएन, टासी सुनाउनुहुन्छ। फिल्म लोड गरेर फोटो धुलाउन या त पोखरा वा काठमाडौँ लग्नु पर्थ्यो। फोटो धुलाएपछि मात्र थाहा हुन्थ्यो क्यामेरामा के पर्यो भन्ने। त्यसलाई टासीकै भाग्य भनौ। मनाङको किर्केन खर्क 3750 मिटरमा एउटा डमरू सहित एक जोडी हिउँ चितुवा क्यामेरामा कैद भयो। त्यस्तै

0: टा भिन्दा भिन्दै हिउँ चितुवाहरू मनाङको गुन्छाङमा थापेको क्यामेराहरूमा कैद भए। आश्चर्यको सीमै थिएन। टासी सम्झिनुहुन्छ, मैले तुरन्त तस्विरहरू डार्लालाई अमेरिकामा पठाइदिए। उहाँले प्रति उत्तरमा बधाई पठाउनु भयो। विक्रम सम्बत 2069 मनाङका छुट्टा छुट्टै खर्कहरूमा दुईवटा हिउँ चितुवाहरू क्यामेरामा कैद भए। विक्रम सम्बत 2070 पुसमा मनाङका विभिन्न अप्ठेरा चोटी खर्क र गुफाहरू वरिपरि राखिएका 11 क्यामेराहरूमा माउ डमरू र जोडी सहित 5 हिउँ चितुवाहरू क्यामेरामा परे। त्यही साल 4600 मिटर स्थित आङ्गो मिलाप्चे खर्कमा राखेको क्यामेराको नतिजा भने असाधारण निस्कियो। त्यो त पल्लासको बिरालो पो रहेछ, टासी सुनाउनुहुन्छ, र नेपालमै त्यसको तस्विर पहिलो पटक अभिलेख भएको थियो। यो असाधारण नतिजाको प्रचार प्रसार संसारभरि नै भयो, जसले टासीलाई वन्यजन्तु संरक्षण क्षेत्रमा नयाँ उचाइ दिलायो। आज मनाङका विभिन्न विद्यालयहरूका थुप्रै विद्यार्थीहरूले टासीकै कारण हिउँ चितुवालाई चिन्न पाएका छन्, क्यामेरा ट्र्यापका बारेमा थाहा पाएका छन्। उनीहरूले हिउँ चितुवाको पद चिन्ह पछ्याउन सक्छन्, जुन हिउँ चितुवाको अनुगमनको लागि सहयोगी हुन्छ। मनाङमा हिउँ चितुवा संरक्षण र अनुगमनको काम टासी पछिको पुस्तामा समेत हस्तान्तरण हुन थालिसकेको छ। टासी मनाङमा हिउँ चितुवाको संरक्षक बन्न सफल हुनुभएको छ।
1: तपाईले सुन्नुभयो मनाङका वन्यजन्तु फोटोग्राफर टासी आर घले बारेको कथा। घलेले हिउँ चितुवाको फोटो खिच्न धेरै मेहनत गर्नुभएको छ। अब हिउँ चितुवाको खोजीमा निस्कदाको अनुभव र हिउँ चितुवाको महत्व बारेमा टासी आर घलेसँगको कुराकानी सुनौ।
2: पहिले नजिकबाट राम्रो आयो, कोही टाढाबाट आएन, कोही चाहिँ अब अन्धारो भएर चिन्ने चाहिँ आएछ।
3: तपाईँ तयारी रहेर हिउँ चितुवा फोटो खिच्नमा जानु भएको थियो अथवा अरू कामले जाँदा पनि भेटिएको थियो?
2: फिल्ममा गएपछि जहिले पनि क्यामेरा पत्र रेडी गरेर बगेरै जान्छ, जो देखेकै खिच्ने हिसाबले जान्छ। त्यो फर्स्टमै देख्ने बित्तिकै खिचिहाल्छ, त्यो पछि चाहिँ भनौँ न बिहेभियर खिच्नलाई चाहिँ अनि पछि बिस्तारै टाइम लिएर झट्टै छिट्दै नजिक नगिकन उसलाई चाहिँ डिस्टर्ब नहुने गरेर घन्टौँ घन्टौँ कुरेर हामीले चाहिँ उसलाई चाहिँ थ्रेट नहोस् एकदम बन्डिङ राम्रो भएपछि अनि नजिकै गएर खिच्ने, एकदम नजिक त होइन अब त्यो बाउन्ड्रीसम्म।
3: जस्तो एकपटक कुनै ठाउँमा तपाईँले हिउँ चितुवा देख्नुभयो भने त्यो चाहिँ एकैपटक अलिकति टाढा भाग्ने भन्दा पनि त्यो वरिपरि घुमिरहने हुन्छ कि के हुन्छ?
2: अब एकदमै नजिकै अब कहिले झुकेर सट्टै नजिक देख्यो भने चाहिँ भाग्छ, टाढा छ भन्दा त्यति भाग्दैन। अब एकदम टाइम दिने भएर होला नि, नजिक नगइकन यताउति इन्डुल गर्यो शान्त भएपछि त त्यति भाग्दैन। पछि चाहिँ एक दिन 11 घन्टासम्म पनि बिताएको छु हिउँ चितुवासँग।
3: तपाईँले एउटा हिउँ चितुवा चाहिँ 11 घन्टासम्म हेरिराख्नु भयो?
2: हजुर, कहिले एकछिन हेर्छ सुत्छ, घाममा सुत्छ, पोजिसन चेन्ज गरेर त्यो छायामा गएर सुत्छ 1-1.5 घन्टा, फेरि त्यहाँबाट निस्केर घाममा जाने, यता पल्दिने उता पल्दिने गरेर दिनभरिसम्म घुमेर बस्छ।
3: हिउँ चितुवालाई हामी सामान्य रूपमा बुझ्दा चाहिँ कस्तो जनावर भनेर बुझ्ने?
2: हिउँ चितुवा चाहिँ एकदम लजालो स्वभावको हुन्छ, हामी मान्छे देख्यो भने चाहिँ भागिहाल्छ। उसको स्वभाव चाहिँ कस्तो हुन्छ भने एक्लो हिँड्ने, दिउँसो भन्दा राति चाहिँ उसको चाहिँ एक्टिभ हुन्छ, दिनभरि सुत्ने अनि राति चाहिँ हिँडुल गर्ने। उसको शिकार चाहिँ कि बिहान कि बेलुका चाहिँ शिकार बेसी गर्छ।
3: तपाईँले विशेष गरी मनाङतिर खिच्नु भएको छ होइन, त्यहाँ हेर्दाखेरि अलिक धेरै संख्यामा छन् अथवा सामान्य संख्यामा बेला बेलामा त्यही हिउँ चितुवा भेटिन्छ?
2: पहिला भनौँ न, मैले सुरु सुरुमा देख्ने बेला चाहिँ एकदम गाह्रो थियो, एक वर्षमा एकचोटि, कहिले त 3-4 वर्षमा पनि एकचोटि देख्छ। अब नगएको चाहिँ होइन, फिल्म हिँड्छ तै पनि एकदम कम देख्छ। अहिले यो एकदम बेसी देखा पर्छ, यो चितुवाको बच्चाहरू भनौँ न, कब चाहिँ सर्भाइभल एकदम राम्रो छ, वर्षै पछि एउटा दुईटा कहिले 3 त्यो चाहिँ सर्भाइभल चाहिँ रेट छ। अहिले चाहिँ साइटिङ चाहिँ एकदम राम्रो छ, त्यसको लागि चाहिँ समय पनि हेर्नुपर्छ। त्यो बर्खामा गएर खोज्छु भनेर एकदम गाह्रो हुन्छ, त्यसको लागि चाहिँ फेब्रुअरी मार्च चाहिँ एकदम बेस्ट टाइम हो। त्यो चाहिँ हिउँ परेर तल झर्ने भयो, उनीहरूको मेटिङ सिजन हुन्छ, बेसी इन्डुल गर्छ, बालेले पोथी खोज्ने, पोथीले बाले खोज्ने, त्यो पनि भयो। अनि त्यो खोज्ने बेला चाहिँ उनीहरू चाहिँ एकदम कराउँछ, त्यो मेटिङ कल हुन्छ, त्यो कराउँदै हिँड्ने भयो चाहिँ अनि हामीले चाहिँ थाहा हुन्छ कहाँनिर गरा रहेछ, त्यो साइडमा गएपछि देख्छ
3: पछिल्लो समयमा निरन्तर जस्तो भेटिन थालेको छ भन्नुभयो. भेटिने समय, भेटिने ठाउँ अथवा भेटिने अवस्था थाहा पाएर त्यहाँ जाँदाखेरि भेटिएको हुन सक्छ अथवा त्यसको संख्या बढेको हुन सक्छ.
2: संख्या चाहिँ बढेको हुनुपर्ने हो. अनि अर्को चाहिँ हामी फिल्ममा गएपछि हामीले के भन्छ भने हामीले एकचोटि देखेपछि उसले सयचोटि हामीलाई देखेको हुन्छ भन्छ कि ऊ एकदम एक्टिभ हुन्छ. उनीहरूको आँखादेखि लिएर कानदेखि लिएर उनीहरूको नाकले सुन्ने स्मेलदेखि लिएर सबै एकदम हुन्छ. हामीले चाहिँ देखाएको हुँदैन, उसले चाहिँ देखाएको हुन्छ. हाम्रोसँग अब धेरै भएपछि अनि डर छैन भनौँ न, अब मै भनौँ न, म आएपछि यो मान्छेले चाहिँ हामीलाई चाहिँ हार्म गर्दैन भन्ने एउटा विश्वास हुन सक्छ. त्यो चाहिँ
3: त्यसले मान्छेलाई चाहिँ आक्रमण चाहिँ गर्छ कि गर्दैन, जस्तो अगाडि झट्ट भेट्यो भने अथवा तारबाट खेलाएर.
2: अहिलेसम्म यो मान्छेलाई चाहिँ एट्याक गरेको चाहिँ रेकर्डै छैन यो 12 देशमै. मैले नै दुईचोटि त 7 मिटर 8 मिटरसम्म पनि देखेँ हो.
3: एकदमै नजिक
2: नजिक 7 मिटर भनेको त नजिकै हो नि. उनीहरूकै भाग्छ, मान्छेले चाहिँ गर्दैन.
3: जस्तो तपाईँले धेरै थरीका फोटो खिच्नु भएको छ, कोही हिउँमा पनि छ, कोही तल्लो बस्तीमा पनि छ, होइन, कोही समूहमा भने दुईटा पनि सँगै खिच्नु भएको छ. कस्तो यो एक्लै एक्लै हिँड्ने अथवा अलिक माथि बस्ने, बस्तीको छेउछाउ बस्ने, कस्तो जीव हो
2: यो चाहिँ? एक्लै हुन्छ. मेटिङ सिजनमा चाहिँ 2-3 हप्ता चाहिँ सँगै हुन्छ. अनि उनीहरूको मेटिङ सफल भएपछि बाले आफ्नै तर पोथी आफ्नै जान्छ. अनि त्यो पोथीले चाहिँ 90 दिनदेखि 110 दिनभित्र बच्चा जन्माउँछ. अनि बच्चा जन्माएर बच्चालाई खुवाउने हुर्काउने सबै आमाको जिम्मा हुन्छ. अनि बच्चा चाहिँ आमासँग चाहिँ 18-21 महिनासम्म आमासँग आमासँगै हिन्डुल बस्ने भनौँ न. त्यति बेला नै उसको चाहिँ यो हन्टिङको ट्रेनिङदेखि लिएर सबै आमाले नै गर्छ. कोही चाहिँ फेरि यस्तो पनि हुन्छ, अब 18 महिना अब ऊ चाहिँ छुट्यो होइन, छुट्यो र 1-1.5 महिनामा उसको फेरि त्यो हन्टिङको चाहिँ क्षमता नपुगेपछि फेरि फर्किन्छ फेरि आमा कहाँ. अनि आएर फेरि 1-2 महिना बस्छ. अनि पछि त्यो सेकेन्ड चुरी छुटेपछि चाहिँ त्यहाँबाट चाहिँ आमासँग पनि कन्ट्याक्ट हुँदैन. उसले
3: हिउँ चितुवा चाहिँ मान्छेलाई क्षति गर्ने अथवा मान्छेलाई दुःख दिने, मान्छेका घरपालुवा पशुहरू मारिदिने, त्यस्तो कतिको पाउनु भएको छ?
2: त्यो चाहिँ हुन्छ. मेरो मानवलाई क्षति नगरे पनि मानवले पालेको त्यो पशुहरू चाहिँ एकदम क्षति गर्छ. त्यो हिउँ चितुवाले चाहिँ 70-75% चाहिँ जङ्गली जनावर खान्छ भने 25-30% चाहिँ घरपालुवा नै खाएको हुन्छ. त्यो पशुपालकहरू त मन पराउँदैन. विदेशी संस्थाहरूबाट चाहिँ फन्ड लिएर आयो अनि गोठालाहरूलाई चाहिँ एवेरनेस दिने, उनीहरूले चाहिँ अब अलिअलि सहयोग दिने. अब हामीले चाहिँ ज्याकेटहरू, टर्च लाइट अनि फ्लक्स लाइट भन्ने हुन्छ, यस्तोहरू चाहिँ प्रदान गरेको छ. अनि स्टुडेन्टहरूलाई चाहिँ एभ्री इयर चाहिँ ट्रेनिङहरू लिन्छ. पेन्टिङ कम्पिटिसन नै भयो, एसिया कम्पिटिसन भयो, त्यो फिल्डमा लगेर बच्चाहरूलाई स्नो लेपर्डको त्यो मार्किङहरूदेखि लिएर उसको बिहेभियरहरू चिनाउने, अनि स्नो लेपर्डको हेबिटेटलाई चिनाउने, अनि हिउँचितुवाको आहारहरूलाई चिनाउने गर्ने, अनि क्यामेरा ट्र्यापहरू के प्रविधिले युज गर्छ त्यस मोनिटरिङको लागि तिनीहरू पनि सिकाउने. क्यामेरा ट्र्याप कसरी गर्ने, कस्तो ठाउँमा गर्ने, त्यो सबै चाहिँ सिकाउँछ.
3: तपाईँ जहाँ जहाँ जानुभएको छ त्यहाँनिर त्यो मान्छे र हिउँचितुवा बिचको जुन त कतिको पाउनुहुन्छ, मान्छेले कतिको खराब रूपमा हेर्छन् अथवा यसलाई जोगाउनुपर्छ भन्छ नि स्थानीय बासिन्दाले चाहिँ के भन्छ?
2: बासिन्दाहरू त खासै भन्दैन, मेन चाहिँ घोटालो र त्यो पशुको अनरै भनौँ न पालकहरूको, उनीहरू चाहिँ कम्प्लेन गर्छ अब त्यो हिउँचितुवाले यसरी माऱ्यो उसरी माऱ्यो भनेर. अनि यसमा चाहिँ एक एपले चाहिँ पहिलादेखि नै कम्पेन्सेसन दिने, त्यो इन्सुरेन्स जस्तो इन्सुरेन्स चाहिँ ठुलोको हुँदैन, बच्चाको हुन्छ. बच्चालाई चाहिँ 200 रुपियाँ इन्सुरेन्स तिर्नु पर्यो. अनि चितुवाले माऱ्यो भने चाहिँ 6,000 चाहिँ पाउँथ्यो कृषकलाई भनौँ न क्षतिपूर्ति बाबत. अनि अहिले चाहिँ अब पहिला 17-18 हजार 20 हजार हुँदा 6,000 पाउँथ्यो, अहिले चाहिँ फेरि 1.5 लाख पुगिसक्यो कम्पेन्सेसन चाहिँ फेरि 6,000 सामान्य भयो. अब त्यसलाई पनि कम्प्लिकेटेड छ, फेरि अफिसमा आएर निवेदन लेख्नु पर्यो, फिल्डमा लगेर त्यो सर्जमिन गर्नु पर्यो, यताउति गर्नु पर्यो, फेरि कागज चाहिँ आएपछि फेरि हेडक्वार्टरमा पठाऊ, त्यो टाइम लाग्ने, पैसा इमिडिएट नपाउने. अब त्यो चाहिँ एकदम सहज बनाएर सजिलो बनाएर कम्पेन्सेसन चाहिँ अलिकति बढायो भने अब 25-30 हजार यसो बढायो भने चाहिँ
3: अनि तपाईँले पनि भन्नुभयो जस्तो यो हिंसिता चाहिँ हिमाली भेगको लागि नभई नहुने एउटा जीव हो भनेर होइन, धेरै विज्ञहरूले चाहिँ हिमाली क्षेत्रको पारिस्थितिकी पद्धति अथवा त्यहाँको इको सिस्टम ठिक छ कि छैन भन्ने कुरा चाहिँ हिंसितबाट पनि थाहा हुन्छ भन्छन्। साँच्चै त्यो इको सिस्टममा यसले प्रभाव पारिरहेकै
2: हुन्छ इको सिस्टम? अब हिंसित नभयो भने त नावरै भनौँ न, नावर वाइल्ड प्रे त्यसको पपुलेसन त बेसरी बढ्ने भयो, बेसरी बढ्यो भने त घाँसे मैदान भनौँ न त ओभरग्रेज भएर उसले सबैले खाए सबै खाएर घरपालुवालाई नपुग्ने भयो, त्यो त फेरि उन भयो नि, नावरलाई रोग लाग्न सक्छ, अब लागि पनि रहेछ, अब त्यो लुतो लाग्ने, आँखामा मोतीबिन्दु लाग्ने, अनि यो सबै चाहिँ हिंसुले कन्ट्रोल गर्ने भयो। हिंसुले त त्यो एकदम बलियो हेल्दीलाई खाँदैन, जो रोगी छ कमजोर छ उसलाई खाने भयो भनेपछि त्यो वाइल्ड प्रेबाट डोमेस्टिकमा आउने, डोमेस्टिकबाट हामीलाई आउने रोग त उसले सबै कन्ट्रोल गरे नि, त्यसले भएर अनि हिंसु त एकदम जरुरी छ।
1: उहाँ हुनुहुन्थ्यो वन्यजन्तु फोटोग्राफर टासी आर्घले। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा संरक्षण शिक्षाको आवश्यकता बारेमा चर्चा गरिरहेका छौं। हिउँचितुवा सहित वन्यजन्तु संरक्षणका लागि विद्यालय स्तरमा शिक्षा किन आवश्यक छ र यसमा कस्ता विषयहरू चाहिन्छन् भन्ने बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा संरक्षण शिक्षाको आवश्यकता बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले हिउँचितुवाबारे तथ्यहरूसहित यसको संरक्षण शिक्षा र फोटोग्राफर टासी आर घलेका अनुभव सुन्यौं। कार्यक्रममा अब हिउँचितुवा संरक्षण शिक्षाको आवश्यकता बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँगको कुराकानी सुनौं। आचार्यलाई शुरूमा हामीले मुस्ताङ र ताप्लेजुङ जस्ता हिमाली जिल्लाका केही पालिकाले स्थानीय पाठ्यक्रममा हिउँचितुवा सम्बन्धी विषय समेटेको पाइएको छ, यस्तो प्रयास कतिको आवश्यक ठान्नुहुन्छ भनेर सोधेका छौं।
8: धन्यवाद प्रश्नको लागि। वन्यजन्तु संरक्षण त्यसमा पनि दुर्लभ लोपोन्मुख वन्यजन्तुहरू जस्तै हिउँचितुवा हिमालमा भयो भने तराईमा पनि हामी बाघ सामान्य रूपले बुझ्न सक्छौँ। यस्ता वन्यजन्तुहरूको संरक्षणको लागि कुनै एक पक्षबाट मात्रै सम्भव हुँदैन, विभिन्न पक्षहरूलाई समावेश गर्दै संलग्न गर्दै संरक्षणको प्रयासलाई सफल बनाउनु पर्ने आवश्यकता छ। र यसै सन्दर्भमा अब यसको महत्व, यो किन आवश्यक छ, यसलाई किन बचाउनु पर्छ भन्ने जुन सन्देश दिनको लागि चाहिँ हामीले सबै पक्षलाई समेट्ने क्रममा विद्यालयमा नै करिकुलम बनाएर विद्यार्थीहरूलाई शिक्षा दियो भने त्यो घरको विद्यार्थीले आफ्नो अभिभावकदेखि लिएर गाउँ घर छिमेक र अझ यो त भविष्यको पुस्ता पनि हो, उसले यो संरक्षणको जुन शिक्षा छ त्यो शिक्षालाई चाहिँ गाउँभरि फिजाउनलाई मद्दत गर्छ र जरादेखि नै भनौँ न यसको जानकारी या महत्वको विषयमा चाहिँ गाउँको तल्लो तहबाट नै सबै क्षेत्रलाई समेट्नको लागि चाहिँ विद्यालय शिक्षा एउटा प्रभावकारी उपाय हो। र जुन यहाँ ताप्लेजुङ र मुस्ताङमा हिउँचितुवा संरक्षणमा स्थानीय स्तरबाट स्थानीय सरकारले विशेष पहल गरेर विद्यालयहरूमा करिकुलममा नै राखेर अगाडि बढाएको सन्दर्भमा चाहिँ हिउँचितुवालाई एउटा प्रकृतिको वरदानको रूपमा लिइन्छ र कतिपय सांस्कृतिक हिसाबले पनि स्थानीय सरकारले त्यसलाई बढी प्राथमिकता दिएर एउटा त पारिस्थितिकीय महत्व छँदैछ, यसले विभिन्न वातावरणीय सेवाहरू उपलब्ध गराउन चाहिँ महत्वपूर्ण भूमिका खेल्छ, प्रकृतिलाई सन्तुलित राख्ने र प्रकृति को यो फूड चेन को सबभन्दा टप लेवल में पर्या हुनाले यदि स्वस्थ हिउँ चितुवा छ भने त्यहाँ अन्तर्गत रहेका सम्पूर्ण पर्यावरणीय प्रणालीहरू पनि स्वस्थ रहन्छ भन्ने एउटा संकेत पनि हो र यसको सांस्कृतिक पनि महत्व छ। त्यसैले पनि स्थानीय सरकारले हिउँ चितुवालाई प्राथमिकता दिएर विद्यार्थीहरूलाई विद्यालयको कोर्समा नै राखेर जुन प्रयास गरेको छ त्यो सराहनीय काम हो।
1: विभागले पनि पालिका वा अरू निकायहरूसँग मिलेर विशेष वन्यजन्तुको बारेमा पाठ्यक्रममा समेट्ने अथवा त्यसको प्राविधिक सहयोग गर्ने त्यस्तो किसिमको कार्यक्रमहरू चाहिँ कतिको छ हाम्रो विभागले चाहिँ गरिरहेको छ कि छैन?
8: अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना विभिन्न निकुञ्ज आरक्षा संरक्षण क्षेत्रहरू मार्फत नै संरक्षणका क्रियाकलापहरू सञ्चालन गर्ने हो। विभाग आफैले भन्दा पनि विभागले नीतिगत निर्णय गर्ने र कार्यान्वयनको तहमा चाहिँ स्थानीय स्तरका निकुञ्ज आरक्षा कार्यालय संरक्षण क्षेत्र कार्यालयहरू नै हुन् र संरक्षण क्षेत्र कार्यालयहरू प्रायःसो हिउँ चितुवाको वासस्थान रहेको क्षेत्रमा बढी छ र निकुञ्जहरू पनि छन्। निकुञ्ज या संरक्षित क्षेत्र कार्यालयको वार्षिक कार्यक्रममा नै संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू नै राखेर सञ्चालन गरेको हुन्छ र यसमा कतिपय कार्यालयहरूमा विद्यालय संरक्षण शिक्षा भन्ने एउटा कार्यक्रमको हाम्रो शीर्षक नै छ। त्यसमा शिक्षकहरूसँग विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेर या विद्यार्थीहरूलाई कक्षामा यो संरक्षण सम्बन्धी कक्षा लिएर नै संरक्षणको विभिन्न सन्देश विद्यार्थी मार्फत अभिभावकहरूमा प्रवाह गर्ने गरेको छ। अब यद्यपि यो कोर्समा नै राख्ने भन्ने कुराहरू यो फेरि शिक्षा मन्त्रालय र अहिले चाहिँ अब स्थानीय तहले नै यो कोर्समा करिकुलम राख्ने कुराहरू चाहिँ कानूनले नै अधिकार दिएको कारणले गर्दाखेरि हामीले समन्वयसम्म गर्न सक्छौ।
1: आवश्यकता पर्यो भने प्राविधिक सहयोग गर्ने अथवा त्यसको लागि समन्वय गर्नेसम्मको काम चाहिँ गर्न सक्छ।
8: यसको महत्वको विषयमा अनि त्यो कोर्समा के विषयहरू राख्नुपर्छ त्यो बारेमा चाहिँ हामीले सहजीकरण गर्न सक्छौ। जस्तै यसको महत्वको कुराहरू विद्यार्थीहरूलाई सिकायो भने विद्यार्थीहरू मार्फत चाहिँ सबभन्दा मुख्य कुरो के भन्दाखेरि हिउँ चितुवाको विषयमा हामीले त्यो सचेतनामूलक विषयहरू ज्ञान प्रवाह गर्नुपर्ने चाहिँ मुख्यत गोठालाहरू हर्डर भन्छौँ या अब माथि त ठूलो संख्यामा पशुपालन गरिएको हुन्छ चौरी पालन त्यस्तै गरी अब भेडा च्याङ्ग्रा पालन हुन्छ र उहाँहरूसँग हिउँ चितुवाको धेरै अन्तर्क्रिया हुन्छ। मुख्यत के भन्दा हिउँ चितुवाले आहाराको लागि कतिपय अवस्थामा घरपालुवा जीवजन्तुहरूलाई मार्ने या आक्रमण गर्ने पनि हुन्छ र अर्को कुरा चरनको लागि हिउँ चितुवा पाउने वासस्थानमा नै ती पशु चौपाए पनि चराउन लगिएको हुन्छ र सबभन्दा बढी अन्तर्क्रिया चाहिँ गोठालाहरूसँग हुन्छ र गोठालाहरूलाई पनि छुट्टै एउटा सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ भने अर्को विद्यार्थी मार्फत पनि विद्यार्थीहरू त हरेक घर परिवारबाट प्रतिनिधित्व गरेर आउँछन् र हरेक घर परिवारको केही गोठालाहरू पनि हुन्छन्। भनेपछि गोठाला र विद्यार्थीको बीचमा हामीले त्यो माध्यमलाई चाहिँ यो संरक्षणको सचेतनामूलक कार्यक्रमहरू प्रभाव गर्नलाई प्रयोग गर्यो भने प्रभावकारी हुन्छ।
1: संरक्षण शिक्षालाई विद्यालय स्तरको पाठ्यक्रममा लैजाँदाखेरि चाहिँ विशेष गरी मानवसँग द्वन्द हुने खालका वन्यजन्तुहरूको वन्यजन्तु र मानवको द्वन्द घटाउनको लागि चाहिँ कतिको मदत पुग्छ भन्ने लाग्छ तपाईँलाई?
8: एकदमै महत्वपूर्ण भूमिका रहन्छ किन भन्दाखेरि हामीले यो सचेतनामूलक कार्यक्रम या अब यो कोर्स मार्फत चाहिँ वन्यजन्तुहरूको बानी बेहोरा उसको आहार कुन समयमा यसले शिकार गर्छ कस्तो ठाउँमा विचरण गर्छ र हामीले विशेष ध्यान पुर्याइदिनुपर्ने पक्षहरू कुन कुन हुन सक्छ हाम्रो जुन दैनिक क्रियाकलाप सञ्चालन गर्दा वन जंगल जाँदा या अब त्यहाँ त ठूलो चरन क्षेत्र हुन्छ चरन क्षेत्रमा हाम्रो गाईवस्तुहरू चराउन जाँदा भेडा बाख्रा चराउँदा जाँदाखेरि अलिकति ध्यान दियौँ भने खास गरी हिउँ चितुवाको बढी सक्रिय हुने समय कतिखेर हो जस्तै अलि साँझतिर अलि रातिमा या एकदमै बिहानतिर बढी सक्रिय हुन्छ भने हामीले त्यस्तो समयमा हाम्रा पशु चौपायालाई बचाउन सक्यौँ भने हिउँ चितुवाको नजिक जाने परिस्थितिबाट अलिक टाढा राख्न सक्यौँ भने त्यो द्वन्द घटाउन सकिन्छ। त्यसैले वन्यजन्तुहरूको आनी बानी व्यवहार विचरण आवश्यकता भनौँ न कुनै वासस्थान बस्दाखेरि उसको आवश्यकता हुन्छ र निश्चित क्षेत्रमा उसले विचरण गर्छ त्यो बारेमा ज्ञान प्राप्त भयो भने चाहिँ द्वन्द्वलाई पनि हामी न्यूनीकरण गर्न सक्छौँ।
1: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरिरहेका छौँ। विशेष गरी हिमाली क्षेत्रहरूमा हिउँचितुवाले गोठभित्र छिरेर पशुधनको क्षति पुर्याएको धेरै कुराहरू हुन्छ र त्यो आक्रोशले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा हिउँचितुवा मार्नेसम्मको कुरा पनि हुन सक्छ। यस्तो आक्रोश कम गर्नको लागि चेतनामूलक कार्यक्रमले कतिको भूमिका खेल्छ र सँगसँगै अरू कस्ता कार्यक्रमहरू आवश्यक पर्छन्?
8: अब हामीले मानव र वन्यजन्तु बीचको द्वन्द्व भन्ने बित्तिकै दुई पाटोबाट नै कुरा गर्नुपर्छ। एक त वन्यजन्तुले मानिसतर्फ गरेको क्षति दुःखद हुन्छ, त्यसमा मानवीय क्षति हिउँचितुवाले त कम गर्छ तर त्यसमा पनि बढी भेडा च्याङ्ग्रालाई चाहिँ ठूलो मात्रामा एकैचोटि खोरमा छिरेर मार्ने द्वन्द्व हुन्छ एकातर्फ भने। अर्कोतर्फ मान्छेले पनि अब रिस उठिसकेपछि आफ्नो त्यत्रो क्षति गरिसकेपछि त्यो रिटालिएसन हुनसक्छ, शत्रुतापूर्ण व्यवहार ती वन्यजन्तुप्रति हुनसक्छ, त्यसले गर्दाखेरि हिउँचितुवा पनि मृत्यु हुनसक्छ मान्छेको कारणले। अब यो द्वन्द्वको अवस्था हेर्दा दुवैतिर क्षति भएको अवस्था हो, वन्यजन्तुलाई पनि क्षति भयो, मानवतर्फ पनि आर्थिक सामाजिक हिसाबले या अब आफ्नो मानवलाई नै पनि कतिपय घाइते बनाउने चोट गराउने त्यसले चाहिँ क्षति गराउने भयो। अब यसलाई हामीले यो सचेतनामूलक कार्यक्रम या शिक्षा मार्फत चाहिँ यदि पानी बेहोराको बारेमा ज्ञान गरायो भने पनि द्वन्द्व कम गर्न सकियो भने, अर्को चाहिँ अब जस्तै अहिले नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सम्बन्धी निर्देशिका पनि स्वीकृत गरेर यदि वन्यजन्तुले क्षति गरिहालेमा पनि केही राहत या मलमपट्टी लगाउने अप्ठ्यारो परेको समुदायलाई तत्काललाई केही रकम दिएर चाहिँ राहत रकम दिएर सहयोग गर्ने कार्यक्रम पनि राखेको छ भने, अर्को खास गरी हिउँ चितुवाले यो भेडा च्याङ्ग्रालाई चाहिँ खोरभित्र छिरेर राति बाँस बसेको बेलामा भित्र प्रवेश गरेपछि ठूलो संख्यामा मास किलिङ गर्ने सम्भावना रहन्छ र मास किलिङ नहोस् भनेर खोरहरू सुरक्षित बनाउने हामी प्रेडेटर प्रुफ कोरल भन्छौँ, समूहमा राखिया हुन्छ राति बाँस बस्दाखेरि उसले त आफ्नो आहाराको लागि मार्ने हुँदै एउटा मात्रै मारे पुग्थ्यो, तर खोरभित्र छिरिसकेपछि के हुन्छ भन्दाखेरि खोरभित्र ऊ ट्र्याप हुन्छ, ट्र्याप भएपछि जति अरू आफूभन्दा बाहेकको अरू छटपटाएर या उफ्रिएर चलेको चलायमान जीव देख्छ उसले त्यसलाई शत्रु ठान्छ र शत्रुलाई उसले एक एक गरेर चाहिँ आक्रमण गरेर सबै जनावरलाई मारिसकेपछि बल्ल उसले खान सुरु गर्छ। किनभने उसको स्वभावै के हुन्छ भन्दाखेरि शिकार गर्दाखेरि आफ्नो आहारा प्रजातिलाई उसले पहिला आक्रमण गर्छ र आक्रमण गरिसकेपछि त्यसको मृत्यु नहुँदासम्म उसले त्यो माथि चाहिँ आफ्नो प्रभाव कायम गरिरहन्छ। जब मरिसक्छ मरिसकेपछि उसले आहारा खाने हो, तर मास किलिङको केसमा के हुन्छ भन्दाखेरि ठूलो संख्यामा भएको ठाउँमा ऊ छिर्छ, शिकारकै लागि पनि छिर्न सक्छ या अल्मलिएर पनि छिर्न सक्छ, तर मुख्यतः शिकारकै लागि छिर्ने क्रममा पनि उसले एउटालाई शिकार गर्न छिरेको हुन्छ, तर एउटालाई मारिसकेपछि त्यहाँ त अरू पनि तर्सिएर धेरै उफ्रिन्छ, उफ्रिएपछि उसले थ्रेट फिल गर्छ हिउँचितुवाले र उसले सबै शत्रुतापूर्ण आफ्नो शरीरलाई थ्रेट भएपछि त अरूलाई पनि मार्न थाल्छ, यसले गर्दा मास किलिङ हुन्छ र मास किलिङलाई अब त्यो रोक्नको लागि पनि विभिन्न प्रयासहरू गरिरहेको छ। एउटा सुरक्षित खोर नै भयो, अर्को चरण क्षेत्रमा हिउँचितुवाले आक्रमण गरेर मार्यो भने त्यो राहत दिने त्यो एउटा पाटो छँदै छ। अर्को इन्सुरेन्सको कुराहरू पनि अहिले बिस्तारै सुरु गरिएको छ, लाइफ स्टकको इन्सुरेन्स गरेर यदि क्षति गर्यो भने त्यसको जति मूल्य छ त्यति मूल्य नै लिने, किन यो मलमपट्टी राहतमा त जम्मा लिमिटेड संख्यामा मात्रै दिने छ, त्यो पैसा अत्यन्त सानो छ, हुन त त्यो मलमपट्टी हो, मलमपट्टी भनेको त घाउ भयो भने तत्काल गरिने उपचार नै हो, पूर्ण उपचार होइन। त्यसकारणले यो इन्सुरेन्सको स्किमहरू पनि अहिले हामीले बिस्तारै हिमालतिर चाहिँ सुरु पनि गरेको छ, जस्तै कञ्चनजङ्घामा यो केही सफल पनि छ समुदाय मार्फत चाहिँ इन्सुरेन्स गर्दाखेरि, ती पनि विभिन्न मेजरहरू चाहिँ अप्नाइरहेकै छ।
1: परम्परागत चेतनामूलक कार्यक्रमहरू जस्तै पम्पलेटमा आउने र्याली अथवा गोष्ठी सभाहरू गर्ने युग पनि गर्दै आएको छ र पाठ्यक्रममा राख्ने कुरा पनि केही समय अगाडिदेखि नै सुरु भएको हो। यी दुईटा बीचमा चाहिँ प्रभावकारिताको हिसाबले के भिन्नता पाउनु भएको छ?
8: यो हाम्रो जुन प्रचार प्रसारको विषयमा कुरा गर्दाखेरि हाम्रो लक्षित समूह के हो, पहिला लक्षित समूह आइडेन्टिफाई गर्नुपर्ने हुन्छ एउटा, अर्को त्यो हामीले गरेको प्रयास चाहिँ कतिसम्म दीर्घकालीन हुनसक्छ, त्यो दुईटा तर्फबाट विचार गर्दाखेरि जस्तै पर्सा पम्पलेटहरू हामीले लक्षित समूह मैले अघि भने गोठालाहरू या स्थानीय समुदायको व्यक्ति जो अनएजुकेटेड पनि हुनसक्छ उहाँहरूलाई प्रभावकारी हुनसक्छ भने, अब यो पाठ्यक्रममा नै राखेर गर्दाखेरि चाहिँ के भन्दाखेरि विद्यार्थीहरू जो अब अलिकति शिक्षित हिसाबले पनि त्यहाँको गाउँले शिक्षित वर्गलाई विश्वास गर्ने पनि हुन्छ, त्यसैले यो करिकुलममै राखेर जाँदाखेरि चाहिँ दीर्घकालीन पनि हुने भयो र यसको विश्वसनीयता पनि बढ्ने भयो र यो दिगो हुने भयो. मुख्य कुरो के भन्दाखेरि यो अहिलेको पुस्तालाई मात्रै होइन कि यो अर्को पुस्तासम्म पनि उनीहरूले गाउँमा नै योगदान गर्छन्. त्यसरी अलिकति दीर्घकालीन रूपले हेर्दाखेरि चाहिँ पाठ्यक्रममा विद्यालयहरूमा राख्दाखेरि चाहिँ एउटा शिक्षकहरूले पढाउँदा पनि आफू सचेत हुने भयो, अर्को विद्यार्थीहरू जो भविष्यको कर्णधार हो उहाँहरूले चाहिँ त दीर्घकालीन रूपले आफ्नो छिमेक बुवा आमा दाजुभाइ सबैलाई सम्झाउने काम हुने भयो. त्यसैले अलिक दीर्घकालीन चाहिँ
9: यसको अर्थ स्थानीय बासिन्दाको व्यवहार र दृष्टिकोणमा नै परिवर्तन ल्याउन पनि सक्छ यो विद्यालयमा राख्ने शिक्षाहरूले चाहिँ.
8: मुख्य शिक्षाको उद्देश्य भनेकै परिवर्तन ल्याउने नै हो, सकारात्मक परिवर्तन. र यसमा पनि हाम्रो जे समस्या छ, अब जस्तै अहिले पार्टिकुलर हेऱ्यो भने त हिउँचितुवा र मानवको बीचको द्वन्द छ, अन्तर्क्रिया नकारात्मक हुन्छ कहिले सकारात्मक हुन्छ. हामी त सकारात्मक पाटो पनि प्रमोट गर्ने कुरो त अहिले छलफल पनि गर्छौँ होला, किन भन्दाखेरि हिउँचितुवाको त समस्या मात्रै छैन, यसको त अवसरहरू पनि छन्. अब समस्याहरूलाई नै हामीले टार्गेट गरेर पाठ्यक्रममा नै राखिसकेपछि त्यो समस्या समाधान गर्नलाई अलि दीर्घकालसम्म यो लाभदायी हुन्छ भने, अब यसबाट हुन सक्ने फाइदाहरूलाई पनि हामी सँगसँगै त्यही पाठ्यक्रममा राख्यौँ भने त्यो दुइटै पाटो एकैचोटि गाउँमा एजुकेसन मार्फत चाहिँ प्रभाव हुने मौका पाउँछ. यसले गर्दाखेरि अलि लामो समयसम्ममा चाहिँ प्रभाव पार्छ र परिवर्तन गर्नलाई पनि यो सकारात्मक हुन्छ.
9: कार्यक्रम बजेको नेपालमा हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरिरहेका छौँ. अवश्य नीतिगत व्यवस्था र क्षतिपूर्ति प्रणालीको बारेमा केही चर्चा गरौं. केवल शिक्षाले मात्रै द्वन्द घट्दैन, पशुधनको क्षति हुँदा किसानले पाउने राहत प्रणालीलाई सरल पहुँचयोग्य बनाउनुपर्छ, त्यो पनि चाहिन्छ. अहिले तपाईँले चर्चा गर्नुभयो त्यसलाई सरल र पहुँचयोग्य चाहिँ बनाउन सकिएको छैन भन्ने गुनासो चाहिँ आइरहन्छ. अहिले तपाईँले भन्नुभयो जस्तो कतिपय मलमपट्टिको कुरा मात्रै छ, त्यो राहत अथवा पूर्ण रूपमा क्षतिपूर्ति नै पाउने कुरा, यी कुरा शुरू भए पनि अलिक प्रक्रियागत झन्झटहरू छन् भन्ने कुराहरू चाहिँ आइरहेको छ. यसलाई सरल बनाउनका लागि चाहिँ विभागको तर्फबाट कानूनी व्यवस्थामा गरिरहेका पहलहरू के छन्?
8: यो झन्झटिलो भयो, एकदमै लामो भयो, राहत रकम उपलब्ध गराउने नेपालको विभिन्न भागबाट गुनासो आयो. 10 वर्ष अगाडिको र अहिलेको तुलना गर्दाखेरि धेरै सुधार त आइसकेको छ. पहिला धन्य धन्य यो राहत रकम उपलब्ध गराउनको लागि 6 महिना 7 महिनासम्म लाग्थ्यो, किनभने त्यतिखेर राहत रकम को जुन बजेट छ त्यो विभागमा बस्थ्यो र हरेक ठाउँबाट सिफारिस भएर आएपछि हामीलाई चेक काटेर पठाएर त्यो स्थानमा पुग्दासम्म त मलमपट्टी गर्नुपर्ने विषय त त्यो खाता परिसकेको हुन्थ्यो या त्यहाँ ठुलो घाउ अझै बढिसकेको हुन्थ्यो. र त्यसलाई सुधार गर्ने क्रममा विभिन्न चरणमा सुधारका प्रयासहरू भएको छन्. विभागमा भएको बजेटलाई हामीले केही समय चाहिँ प्रदेशमा लगेर पनि हेऱ्यौँ र प्रदेशमा लग्दा पनि केही समय लामो नै लाग्यो भने अहिले प्रत्यक्ष रूपले तल निकुञ्ज आरक्षक कार्यालय र निकुञ्जभन्दा बाहिरको क्षेत्र चाहिँ डिभिजन वन कार्यालयमा नै त्यो बजेट पठाएर नजिकको बिन्दुमा नै सेवा पुर्याएपछि सेवा चाहिँ सहज हुन सक्छ भनेर त्यो पनि प्रयास गरिरहेको छ एउटा. र अर्को अहिले चाहिँ अब यो अनलाइन प्रणालीबाट बजेट पेमेन्ट हुन्छ, त्यसको लागि यदि स्थानीय समुदायहरूले खाता खोलेर निवेदन पनि सिफारिस त लिनुपर्ने प्रावधान छ, किनभने त्यसमा थोरै भेरिफाई गर्नुपर्ने पनि हुन्छ, किनभन्दाखेरि कतिपय अवस्थामा घटना एउटा हो नि या घटना नघटेकोमा पनि क्लेम गर्ने पनि केही त्यस्तो हुन सक्छ. त्यसलाई भेरिफाई गर्नको लागि एउटा सामान्य उपभोक्ता समितिको सिफारिस लिने प्रोभिजन चाहिँ राखेको छ अहिले पनि. अनि सिफारिस गरेर कार्यालयमा आइसकेपछि तत्काल खातामा पैसा जम्मा गरिदिने गरेर केही सहज चाहिँ बनाइएको छ. तैपनि अझै पनि यसलाई मान्छेले 15 दिनमा हुनेलाई पनि अझै एक हप्तामा होस् 24 घण्टामा होस् भन्ने चाहना चाहिँ राखेकै हुन्छ. त्यसमा प्रयास हामीले विभिन्न चरणमा गरिरहेका छौँ.
9: त्यससँगै नीतिगत कुराहरूमा हिउँचितुवा संरक्षण लगायत अन्य बाघ हात्ती यो खालको जनावरहरूको संरक्षणको लागि चाहिँ स्थानीय समुदाय र विद्यार्थीको सहभागितालाई कतिको समेटिएको छ हामीले नीतिगत रूपमा चाहिँ?
8: अब नेपालमा संरक्षणको जुन प्रयासहरू छ, पहिला त प्रजाति संरक्षणबाट सुरु भएको, अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन आइसकेपछि ऐनले निकुञ्ज आरक्ष संरक्षण क्षेत्र मध्यवर्ती क्षेत्र घोषणा गर्ने प्रावधानहरू बिस्तारै विकास गर्दै गएको छ. खास गरी स्थानीय समुदायलाई पनि सहभागी गराउन पर्छ भनेर जुन नीतिगत कानूनी सुधारहरूको तर्फ हामीले हेर्दाखेरि 2052मा मध्यवर्ती क्षेत्र निकुञ्ज आरक्षको वरिपरि पनि बसोबास गर्नुहुन्छ उहाँहरूलाई पनि सहभागी गराएर संरक्षण गर्नुपर्छ भन्ने अवधारणा आयो. र 52-53 पछि नै यो संरक्षण क्षेत्रको घोषणा गर्ने अवधारणा आयो. संरक्षण क्षेत्र भनेको निकुञ्ज र आरक्ष जस्तो एकदमै स्ट्रिक्ट किसिमको संरक्षण भन्दा पनि त्यो अलिकति सहभागितामूलक तर दिगो संरक्षणको अवधारणा हो, जहाँ स्थानीय समुदायलाई पनि मध्यवर्ती उपभोक्ता समिति या अब संरक्षण क्षेत्र व्यवस्थापन समिति मार्फत चाहिँ जनसहभागिता जुटाउँदै त्यहाँबाट हुने आमदानीलाई पनि परिचालन गरेर जनताको सहभागिता गर्ने अवधारणा विकास
10: भइसकेको छ र यो विभिन्न चरणमा परिवर्तन हुँदै अहिले सरकारवाला निकायहरूको सहभागिता बिना संरक्षण सफल हुँदैन र एउटै मात्रै निकायले संरक्षण गरेर पनि हुँदैन र संरक्षणबाट सफलता प्राप्त गर्नको लागि हामीले यसबाट केही न केही लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने नीतिगत विभिन्न चरणमा सुधारहरू हुँदै अब पर्यापर्यटनको कुराहरू यसमा जोडिएको छ, होमस्टेको कुराहरू जोडेर आएको छ र अनि संरक्षणको लागि छुट्टै जस्तै महत्वपूर्ण प्रजातिहरूको छुट्टै संरक्षण कार्ययोजना हिउँ चितुवाको पनि हामीले छुट्टै संरक्षण कार्ययोजना नै बनाएर त्यो कार्ययोजना अलिक एकीकृत पनि हुन्छ। त्यसमा इकोलोजिकल पार्टबाट हिउँ चितुवालाई कस्तो वासस्थान उपयुक्त हुन्छ, आहार कति आवश्यक पर्छ, आहारको सुधारको लागि हामीले गर्नुपर्ने प्रयासहरू सबै समावेश गरिएको हुन्छ भने अर्को संरक्षणबाट हुन सक्ने लाभको कुराहरूलाई पनि स्थानीय समुदायले कसरी लिन सक्छ त्यसमा होमस्टे टुरिज्मको विभिन्न गतिविधिहरू पनि समावेश गरिएको छ र द्वन्द्वको कुराहरूलाई पनि सँगसँगै राखिएको छ। यसले एकीकृत रूपले यस्ता प्रजातिहरूको छुट्टै संरक्षण कार्ययोजना बनाएर पनि हामीले संरक्षण प्रयास चाहिँ गरिरहेको छ।
9: त्यसँगै वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका र स्थानीय स्तरमा तयार गरिने पाठ्यक्रमहरू बीच समन्वय स्थापित गर्नु कतिको आवश्यक छ, त्यसको लागि आवश्यक पर्यो भने विभागले कस्तो पहल गर्न सक्छ?
10: अब यो जुन राहत रकम उपलब्ध गराउने प्रक्रिया छ त्यसको बारेमा अलिकति बुझाउनलाई पनि हाम्रो यो जुन कोषमा राखेर बुझायौं भने अलिक सहजीकरण गर्न चाहिँ सजिलो नै हुन्छ र साथसाथै अब राहतकै मात्रै कुरोलाई भन्दा पनि ओभरअल भनौँ न अरू संरक्षणको त विभिन्न पाटाहरू छन्, त्यसमध्ये अब राहत भनेको सकभर राहत दिने अवस्थाभन्दा अगाडिकै द्वन्द्व नै नहुने अवस्था सिर्जना गर्नको लागि प्रयास गर्ने हो र राहत रकम भनेको के भन्दा घाइते भइसकेको दुःखमा परेको मान्छेले सहज रूपले प्राप्त गर्यो भने त्यसलाई सकारात्मक लिन्छ, त्यसले संरक्षणमा प्रति नै सकारात्मक भावना पैदा गर्ने भएको हुनाले त्यसमा यो सेन्सिटिभ विषय भएको हुनाले स्थानीय विद्यार्थी शिक्षकहरू मार्फत पनि तल गाउँमा यसको जानकारी पर्याप्त रूपले पुर्याउन सक्यौँ भने र उहाँहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। जस्तै कुनै घटना घट्यो, द्वन्द्व भयो, द्वन्द्वले क्षति पुर्यायो वन्यजन्तुको कारणले भने कसरी राहत रकम लिने प्रक्रिया बुझाउनलाई पनि उहाँहरू मार्फत चाहिँ अझ सहज हुन्छ।
9: सकारात्मक भाव पैदा गराउनको लागि जस्तो हामीले उदाहरणको लागि हिंसितुवा कुरा गर्दा हिंसितुवा किन चाहिन्छ यो प्रकृतिमा भनेर विद्यार्थी र विद्यार्थी हुँदै अभिभावकसम्म सकारात्मक भाव पैदा गराउनको लागि कस्तो किसिमको जानकारीहरू आवश्यक पर्छ?
10: हिंसितुवा दुर्लभ प्रजाति हो, अब संसारमा जम्मा 12 देशमा मात्रै पाउँछ, त्यसमा पनि हिमाली क्षेत्रमा मात्रै पाउँछ भनेपछि हिमाली क्षेत्रको बासिन्दाहरूसँग जोडिन्छ यसको सांस्कृतिक, यो त हाम्रो अघिल्लो पुस्ताले दिएको सम्पदा हो, यो सम्पदाको मालिक पनि हामी हिमालको बासिन्दा हौ तर यसबाट फाइदा लिनको लागि पनि हामीले नै विभिन्न प्रयास गर्नुपर्छ भन्ने जुन यसको महत्व छ र हिउँ चितुवाले हाम्रो पहिचानको लागि पनि सहयोग गरेर आउँछ। हिउँ चितुवा पाउने देश र हिउँ चितुवा पाउने क्षेत्र मानव सगरमाथा कञ्चनजङ्घा अन्नपूर्ण भन्यो भने त्यो अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचानको लागि चाहिँ हाम्रो क्षेत्रलाई चिनाउनलाई प्रजातिले पनि सहयोग गर्छ र अर्को यी प्रजातिको कारणले गर्दा त्यहाँको पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राखेर वातावरणीय सेवाहरू छ जस्तै स्वच्छ पानीदेखि लिएर भनौँ न हामीले प्राप्त गर्ने वन जंगलबाट जडीबुटीहरू यो सबैको एकदम दिगो रूपले प्रवाह गर्नको लागि चाहिँ यो प्रजातिको महत्व छ भनेर हामीले बुझाउन जरुरत छ। किनभने यदि हामीले त्यो पारिस्थितिक प्रणालीबाट मानिलौँ हिउँ चितुवालाई एकचोटि हटाएर हेर्यौँ भने त्यो पारिस्थितिक प्रणाली यति असन्तुलित हुन्छ, त्यसको जुन आहार प्रजाति छ मृग प्रजातिहरूको अब हिमालमा पाउने त नाउर झारल यो संख्या यति धेरै बढ्छ कि त्यसले घाँसे मैदानदेखि लिएर त्यहाँको सबै घाँसे मैदानलाई क्षति पुर्याउँछ, पोल्युसन बढ्छ, पानी अशुद्ध हुन्छ, यसले गर्दाखेरि यदि हिउँ चितुवा भयो भने त्यसको संख्यालाई सन्तुलित रूपले राख्ने र त्यो दीर्घकालसम्म कायम राख्ने फेरि त्यो मार्ने मात्रै होइन उसले सन्तुलित रूपले मार्ने भएको हुनाले पारिस्थितिकीय प्रणाली सन्तुलित हुन्छ। त्यसैले यसको चाहिँ एउटा पारिस्थितिकीय महत्व छ र अर्को सांस्कृतिक पनि महत्व छ। यसको महत्वलाई हामीले अघि त मैले राष्ट्रियता पनि जोडिहालेँ,
9: हजुर,
10: हाम्रो पहिचानको लागि पनि यो प्रजातिहरू दुर्लभ प्रजातिहरू एकदमै महत्वपूर्ण छ, यसलाई हामी फ्ल्यागसिप स्पेसिस पनि भन्छौँ। बाहिर पहिचान गराउनको लागि अब त्यो चिनाउन सहज हुने प्रजातिहरू, त्यसैले पनि यो महत्वहरू स्थानीय स्तरमा बुझाउन जरुरत छ र बुझाउने विभिन्न विधिहरू मध्येमा अब एउटा त निकुञ्ज आरक्षको आफ्नै एउटा मेकानिजम छ होइन, अफिस कार्यालय छ, यसमा खटिने कर्मचारीहरू छन् उहाँहरूले प्रचार प्रसार गर्नुहुन्छ, अर्को स्थानीय सरकारलाई पनि हामीले सहभागी गराएर सचेत गराउने र संरक्षणमा सहयोग गराउने अपनत्व सिर्जना गर्ने र त्यसबाट फाइदा लिनको लागि पनि विभिन्न पर्यटकीय गतिविधिहरू जस्तै ट्रेकिङ ट्रेलहरू हुनसक्छ होइन टुरिस्टहरूलाई आकर्षण गर्नको लागि होटल लजहरू व्यवस्थित किसिमको हुनसक्छ अनि त्यस मार्फत चाहिँ आमदानी पनि सिर्जना गर्ने र हाम्रो चिनारी

0: चाहिँ पनि बाहिरसम्म पुर्याउने अब यो समग्र क्षेत्रले हो गर्छ तिनै महत्वहरूलाई जोडेर नै हामीले एकीकृत किसिमको कार्यक्रम सञ्चालन गर्न लागि स्थानीय सरकार भयो सहयोगी संस्थाहरू हुन्छ अरू सरकारी कार्यालयहरू हुन्छन् व्यवसायीहरू हुन्छ विद्यार्थी हुने भयो शिक्षक हुने भयो होइन स्थानीय समुदाय हुने भयो सबैलाई नै समावेश गरेर नै कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरिरहेका छौं। संरक्षण शिक्षा अहिले पछिल्लो समयमा पालिकाहरूले चासो दिन थालेका छन्, उनीहरूले बनाउने त्यस्ता संरक्षण शिक्षालाई प्रभावकारी बनाउन चाहिँ पालिका शिक्षा मन्त्रालय र विभाग बीच कस्तो समन्वय आवश्यक हुन्छ?
0: संरक्षणको चाहिँ विभिन्न पाटाहरूलाई समेटेर हामीले करिकुलम बनाउनु पर्ने हुन्छ। यसको महत्व भयो, यसबाट लिन सक्ने लाभको विषयहरू भयो, द्वन्द्व नै हुन नदिने र द्वन्द्व आउने अवस्थालाई न्यूनीकरण गर्ने र द्वन्द्व भइहालेमा फेरि त्यसमा राहत या अब सहयोगको व्यवस्था गर्ने एकीकृत किसिमको एजुकेसन प्रणाली हामीले डेभलप गर्यौँ भने मात्रै समग्र संरक्षण सम्भव हुन्छ। अब यसको लागि एउटा मात्रै पक्ष बसेर हुँदैन, यसमा शिक्षा मन्त्रालय चाहियो, स्थानीय सरकार चाहियो, त्यस्तै गरेर अब संरक्षणमा काम गर्ने राष्ट्रिय निकुञ्ज विभाग होला, वन विभाग होला, यी सबै पक्ष बसेर नै करिकुलम डेभलप गर्नुपर्ने भएको हुनाले यसमा हाम्रो क्षेत्रबाट गर्नुपर्ने विषयहरू यो विषय समावेश गर्नुपर्छ हामीले भन्न सक्ने भयौँ। त्यस्तै अर्को पाटोबाट अर्कोले योगदान गर्ने भयो, सबै बसेर समन्वय गरेर नै गर्यो भने बढी लाभदायी हुन्छ र प्रभावकारी पनि हुन्छ।
1: त्यस्ता पाठ्यक्रममा अहिले तपाईँले चर्चा गरिहाल्नुभयो त्यसको महत्व, त्यसको आवश्यकता, मानव वन्यजन्तु द्वन्द्व घटाउने उपायहरू समेट्ने भन्ने कुरा अहिले गर्नुभयो। त्यो सँगसँगै पछिल्लो समयमा क्यामेरा ट्रापिङ, जीपीएस कलरिङ जस्ता विभिन्न किसिमका कुराहरू पनि प्रयोग भइरहेका छन् अध्ययन अनुसन्धानको क्षेत्रमा। त्यस्ता प्राविधिक ज्ञान र सिकाइहरू पाठ्यक्रममा समेट्नु कतिको आवश्यक देख्नुहुन्छ?
0: अब यो जुन क्यामेरा ट्र्यापको कुराहरू गर्नुभयो, यी सबै के भन्दाखेरि वन्यजन्तुहरूको संख्या पहिचान गर्ने अनुमान गर्ने विधिहरू छन्। त्यो विधिमा प्रयोग हुने क्यामेरा ट्र्याप भनेको अहिलेको ल्याटेस्ट टेक्नोलोजी हो, किनभने वन्यजन्तुहरू हामीले मानव गन्न जाँदाखेरि त्यसको संख्या कति छ भने हेर्न जाँदाखेरि सहज रूपले हामीले देख्न सक्दैनौँ, किनभने मान्छेबाट भाग्छ, टाढा हुन्छ, भनेपछि त्यो संख्या यकिन गर्नको लागि पनि हामीले टेक्नोलोजी प्रयोग गर्नुपर्ने हुन्छ। र अहिले चाहिँ धेरै टेक्नोलोजीहरू चाहिँ अलि ल्याटेस्ट टेक्नोलोजीको रूपमा चाहिँ जस्तै त्यसको स्क्याट कलेक्सन गरेर जेनेटिक एनालाइसिस गरेर पनि पपुलेसन निकाल्न सकिन्छ, या त्यसको स्वास्थ्य कस्तो छ, त्यसको आहार सन्तुलित छ कि छैन त्यो पनि हेर्न सकिन्छ। त्यस्तै अटोमेटिक क्यामेराले वन्यजन्तुको फोटो खिचेर त्यो फोटोलाई मूल्याङ्कन गरेर एनालाइसिस गरेर स्वस्थ छ कि, मेल र फिमेलको सन्तुलन कस्तो छ, इकोलोजिकल पार्ट भनौँ न, यसको जनसङ्ख्या हेर्दाखेरि भविष्यसम्म पनि यो जनसङ्ख्या कन्टिन्यू भइरहन सक्ने खाले छ कि, मेल र फिमेलको सन्तुलनको हिसाबले हेल्दी बच्चा जन्मिरहेको अवस्था छैन भनेर यो टेक्नोलोजी प्रयोग गरेर खास गरी अध्ययन अनुसन्धान र वन्यजन्तुको इकोलोजिकल बिहेभियरहरू अध्ययन गर्न चाहिँ एकदम लाभदायी हुन्छ। र कतिपय चाहिँ एक्सपोजरको हिसाबले माध्यमिक विद्यालयमा नै राख्नुपर्ने कोर्सहरूमा थोरै एक्सपोजर हुने गरेर यस्तो विधिले अनुसन्धान गर्न सकिन्छ भनिराख्न सकिन्छ भने कतिपय चाहिँ अलि माथि कलेज या युनिभर्सिटीमा राख्नपर्ने पनि हुनसक्छ, किनभने त्यसको लेभल
1: तह
0: हेरेर पनि हामीले कोर्स डेभलप गर्नुपर्ने भएको हुनाले यो एकदम महत्वपूर्ण विषय हो। अनुसन्धानमा कति समय विषय माध्यमिकमा राख्ने र कति युनिभर्सिटीमा राख्ने भने पनि हामी बसेर छलफल गर्न सकिन्छ।
1: अब कुराकानीको अन्तमा वन्यजन्तुसँग सह अस्तित्व कायम गर्दै अघि बढ्नको लागि नयाँ पुस्ताहरू विशेष गरी विद्यार्थीहरूलाई विभागको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ?
0: विद्यार्थीहरूले यही अध्ययन अनुसन्धान नयाँ नयाँ विषयमा गरेर नयाँ प्रविधि प्रयोग गरेर वन्यजन्तुहरूको पनि इकोलोजिकल बिहेभियर भनौँ न, उसको आहार भयो, विचरण गर्ने समय भयो, बच्चा हुर्काउने समय, त्यसपछि अब पानी खाना कतिखेर जान्छ, तलाउमा हामीले हेर्न सकिने समय कुन हुनसक्छ, या घाँसे मैदानमा कतिखेर जान्छ, अब विभिन्न बिहेभियरल कुराहरू छ, उसले वासस्थानलाई प्रयोग गर्ने समय विधि फरक फरक हुन्छ, त्यो कतिपय हामीलाई ज्ञान प्राप्त पनि हुन्न, तर अध्ययन अनुसन्धानबाट त्यो पत्ता लगाइसकेपछि के हुन्छ भन्दाखेरि हामीले यसबाट टुरिज्मसँग पनि जोड्न सक्छौँ। अनि त्यसपछि यसको मुख्य नेपालको वन्यजन्तुहरूको स्वास्थ्यको अवस्था, जनसङ्ख्याको वितरण अनि यसको विचरण अरू देशको तुलनामा के छ, त्यसले के गर्छ भन्दाखेरि वन्यजन्तुहरूको जुन हामीले प्रत्यक्ष रूपले आँखाले देख्न नसकिने तर टेक्नोलोजी मार्फत चाहिँ पत्ता लाग्न सक्ने बानी व्यवहारहरू छ, त्यो एक्सप्लोर गर्यो भने विदेशीहरूको लागि पनि अझै आकर्षण हुनसक्छ कि नेपालमा अध्ययन गर्न जानको लागि चाहिँ प्रोत्साहन मिल्न सक्छ। यदि अध्ययन गर्ने मानिसहरू आयो भने पनि त्यस मार्फत पनि हामीले टुरिज्म प्रमोसन गर्न सक्छौँ। अर्को वन्यजन्तुहरूको बानी व्यवहारको जुन हाम्रो प्रचार प्रसार हुन्छ रिसर्चबाट आएको रिजल्टको आधारमा त्यसबाट पनि टुरिस्टहरू आकर्षित हुन सक्छ। यसको लाभ दुई किसिमले भयो, एउटा स्थानीय स्तरमा पर्यापर्यटन मार्फत रोजगारी आमदानी सिर्जना गर्ने हुन सक्छ भने, अर्को चाहिँ ज्ञानको हिसाबले पनि हाम्रो यो भूमि जैव विविधताको दृष्टिकोणले एकदमै डाइभर्स छ, धेरै वन्यजन्तुहरू फरक फरक प्रजातिको त्यही पनि दुर्लभ वन्यजन्तुहरू पाइन्छ भनेपछि यहाँ अध्ययन अनुसन्धान गर्ने पनि अपर्च्युनिटीहरू प्रशस्तै छ भन्ने जुन हामीले एक्सप्लोर गर्न सक्छौँ। यसले गर्दाखेरि बाहिरको ध्यान पनि आकर्षण गर्न सक्ने भएको हुनाले अध्ययन अनुसन्धानमा टेक्नोलोजीलाई अझै बढी ध्यान दिएर कतिपय त हाम्रो ग्याप पनि छ, हाम्रो क्षमता अभिवृद्धि गर्नुपर्ने पनि कुराहरू छन्, त्यसतर्फ पनि ध्यान दिनुपर्ने जरुरी छ।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य। अब हामी सेप्टेम्बर महिनाको अन्तिम बुधबार अर्थात आउँदो असोज 14 गते फेरि हिउँ चितुवाका बारेमा चर्चा गर्नेछौं। आउँदो हप्ताको बुधबार बिहान 8 बजे भने पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै विदेश पठाइदिने भन्दै 22 लाख बढ़ी ठगी, दोलखाका 105 जना पक्राउ। ओखलडुङ्गाको चारखमा विद्युत सट भएर आग लागि हुँदा 2 घर जलेर नष्ट, 26 लाख बराबरको क्षति। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटायो र टप एन टी20 सिरिजमा नेपालले एसीटी कोमेटसँग खेल्दै।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नुभएको। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भई सांसदहरूका लिखित प्रश्नको जवाफ दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह संसदको प्रश्नको जवाफ दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाफ दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा, रासोपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषय स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाबदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यसैबीच प्रधानमन्त्री शाहले चिकित्सकको परामर्श अनुसार संसदमा कालो चस्मा लगाएर आउने पूर्व जानकारी संसद सचिवालयले गराउनु भएको छ। वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाई हुने समस्याका कारण उहाँलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सिफारिश गर्नुभएको थियो। संसदमा मर्यादा र पोशाक सम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिश सहितको पत्र सचिवालयमा पठाउनु भएको हो। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज फुर्याली सभा लगायत कार्यक्रम गरिँदैछ। नेपाली जामे मस्जिद, काश्मीरे जामे मस्जिद लगायतका ठाउँमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। मुस्लिम समुदायको सन्देशका रूपमा मोहम्मदलाई मान्य गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्मत शुरू भयो। अहिले हिजरी सम्मत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि उहाँ साउदी अरबको मदिनामा जानुभयो। पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने स्थल थिए। यस ठाउँ इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो। यसै कारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिना गएर हज गर्न चाहन्छन्। सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र आज सार्वजनिक बिदा दिएको छ। नेकपा एमालेको पुनर्गठन र सुदृढीकरणका लागि गठित कार्यदलले पछिल्लो विधान अधिवेशनबाट हटाइएका 70 वर्ष उमेर हद र मुख्य पदमा बढ़ीमा 2 कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ। महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको 65 पृष्ठ लामो प्रतिवेदनमा एमाले वर्तमान यथास्थितिमा अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनैतिक परिस्थिति र चुनावको परिणामलाई आत्मसात गर्दै नयाँ नेतृत्वका लागि बाटो खुला गरिदिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै एमालेभित्र आन्तरिक बहस र तरंग पैदा भएको छ। प्रतिवेदनमा विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरिएको छ। विशेष महाधिवेशनमा पुनर्गठनको माग गर्नु अनुशासनहीनता नभई पार्टी बचाउने प्रयास भएको समेत प्रतिवेदनमा उल्लेख छ। एमाले फागुन 21 चुनावमा पराजय भोग्नुका कारण र आउँदा दिनमा पार्टीले लिनुपर्ने नीतिबारे पनि प्रतिवेदनमा उल्लेख छ। त्यस्तै चुनावमा उम्मेद्वार चयन गर्दा तल्ला कमिटिको सिफारिश वा संगठित सदस्यहरूबीच आन्तरिक चुनाव गराएर लोकप्रिय पात्र छान्ने प्रस्ताव समेत गरिएको छ। प्रतिवेदनमा एमाले प्रति नागरिकको असन्तुष्टिका साथ कारण उल्लेख गरिएका छन्। यद्यपि अध्यक्ष ओली भने प्रतिवेदनका कतिपय निष्कर्षहरूप्रति असन्तुष्ट रहँदै आउनु भएको छ। कार्यदलको यो प्रतिवेदन सार्वजनिक भएपछि अब एमालेको आगामी बैठक र आन्तरिक रणनीति कुन दिशामा अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। चीनबाट जनै आयात भइरहेको भन्ने समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ। विभागको तथ्याङ्क अनुसार भारत र चीनबाट कटन र थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यो जनै नभएको बताएको हो। आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने कोड नाम राखिएको हुन्छ। जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउने र त्यसलाई नै जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरिओम पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार आर्थिक वर्ष सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ। विभागको तथ्याङ्क अनुसार भारत र चीनबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यो जनै नभएको बताए।

0: किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ। यसै गरी चालू आर्थिक वर्षको अहिलेसम्ममा 10,184 किलो धागो आयात भएको उहाँले बताउनु भएको छ। त्यसमध्ये भारतबाट 7,144 किलो र चीनबाट 2,996 किलो आयात भएको छ। जापानबाट पनि 44 किलो धागो आयात भएको विभागले जनाएको छ। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरितो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन ओएण्डएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2,754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेकका 17 मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ। जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,669 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सरह विशिष्ट श्रेणीका अधिकारी परेका छन्। त्यस्तै 72 सहसचिव, 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। सबैभन्दा धेरै दरबन्दी कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 1,562 र ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। यस्तै गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्ला लगायत 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएण्डएम भने अझै छलफलकै क्रममा रहेको छ। नापी मालपोत जिल्ला समन्वय समिति तथा स्वास्थ्य र पूर्वाधार मातहतका तल्लो निकायहरूको भने ओएण्डएम हुन बाँकी छ। रामेछापको मन्थली नगरपालिका र सुनापति गाउँपालिका उत्कृष्ट पालिका घोषणा भएका छन्। जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा एवं असल अभ्यास आदान प्रदान कार्यक्रमको अवसरमा नगरपालिकाको तर्फबाट मन्थली र गाउँपालिकाको तर्फबाट सुनापति गाउँपालिका उत्कृष्ट अभ्यास गर्ने पालिकाको रूपमा सम्मान गरिएको हो। दुई दिनसम्म चल्ने बताइएको सो कार्यक्रम जिसस प्रमुख चिना खड्का कार्कीको अध्यक्षता र अर्थ समितिका सभापति एवं संघीय सांसद कृष्ण बुढाथकीको प्रमुख आतिथ्यतामा चलिरहेको छ। कार्यक्रमका अवसरमा जिल्ला स्थित संघीय र प्रादेशिक कार्यालयहरू र स्थानीय तहहरूले गत आर्थिक वर्षमा भए गरेका कार्यक्रमहरूको प्रस्तुति र समीक्षा भइरहेको छ। कार्यक्रममा रामेछाप जिल्लाका 8 पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, संघीय र प्रादेशिक कार्यालयका प्रमुखहरू र संचारकर्मीहरूको सहभागिता रहेको छ। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले रामेछापमा क्रियाशील पत्रकार तथा शिक्षकलाई लक्षित गरी मानसिक स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। मन्थलीमा आयोजित कार्यक्रममा पत्रकार तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाकी सचिव तथा काउन्सिलर सुनिता ढुङ्गाना र कृपा गुरूङले मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान तथा समाधानका उपायबारे सहजीकरण गरेका थिए। मानसिक स्वास्थ्यका विषयमा समुदाय स्तरमा जानकारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले जनाएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएको थियो। मानसिक समस्यालाई लुकाउने वा व्यवस्था गर्नुभन्दा समयमै पहिचान गरी आवश्यक परामर्श तथा सहयोग लिनुपर्ने विषयमा समेत सहभागीहरूबीच छलफल गरिएको थियो। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन

0: गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896692998।
5: हजुरको रेडियो 102.1 मेगा।
1: विश्रामपछि हजुरको समाचारमा स्वागत छ। अब बाँकी समाचार। विभिन्न देशमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा दोलखाका 105 जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका एक बस्ने 34 वर्षीय पेमालामा, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापा, झापा घर भई हाल काठमाडौँ बुढा नीलकण्ठ बस्ने 29 वर्षीय सुषमा भण्डारी र झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजन खनाललाई पक्राउ गरेको। पक्राउ परेका मध्ये साजनले फिनल्याण्ड पठाइदिने भन्दै 12 लाख, सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै 5,35,000, करिनाले लिथुनिया पठाइदिने भन्दै 2,50,000, प्रेमाले रोमानिया पठाइदिने भन्दै 1 लाख र तोम कुमारीले माल्टा पठाइदिने भन्दै 1,35,000 लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपेक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ। ओखलडुङ्गाको सिद्धिचरण नगरपालिका 4 चारखोमा मंगलबार साँझ विद्युत सट भएर आग लागे हुँदा 2 घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय कोटमाया कार्कीको ढुङ्गा माटोको गाह्रो र खरको छानो भएको 2 तले घरमा बिजुलीको तार सट भएर आग लागि भएको थियो। उक्त आगो फैलिएर उनकी बुहारी ज्ञान कुमारी कार्कीको 2 तले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। आग लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा 3 घण्टापछि नियन्त्रणमा आएको थियो। आग लागिबाट कोटमाया कार्की को घरसँगै अन्नपात, भाँडा बर्तन, लत्ता कपड़ा, 1 तोला सुन जस्तो देखिने गहना र 20,000 रूपियाँ नगद जलेर नष्ट हुँदा करिब 12 लाख रूपियाँ बराबरको क्षति भएको जनाइएको छ। त्यस्तै ज्ञान कुमारी कार्कीको घरसँगै अन्नपात, लत्ता कपड़ा, 2 तोला 2 आना सुन जस्तो देखिने गहना र 50,000 नगद जलेर नष्ट हुँदा करिब 14 लाख रूपियाँ क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभएको छ। 56 वर्षीय महिलामाथि जबरजस्ती करनी गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। भदौ 9 गते तेह्रथुमको छथर गाउँपालिका 2 स्थित 56 वर्षीय महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका 44 वर्षीय इलम बहादुर लिम्बुले जबरजस्ती करनी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले लिलम बहादुर लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको छ। पीड़ित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। समाचारका क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गृगान बहाव बाढ़ी पहिरो तथा भूछाई जस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले महाशाखाका सूचनामा अध्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजात रहेको तथा उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारतले सन् 2025-26 को बाली वर्षमा झण्डै 12,06,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा 2.3% बढ़ी हो। खाद्य तथा सार्वजनिक वितरण सचिव संजीव चौपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुल्ला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आमदानी बढ़ने बताउनुभयो। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन टी ट्वेन्टी सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटी कोमेट्ससँग खेल्दैछ। नेपाल ए र एससीटी बीचको खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। शुरूआती दुई खेलमा पराजित भएको नेपाल एले सोमबार होबार्ट हरिकेन्स एकाडेमीलाई हराउँदै पहिलो जित हासिल गरेको थियो। एससीटी हालसम्म जितविहीन छ। तीन खेल खेलेको एससीटी कोमेट्स किङ्समेन भिक्टोरिया सीए 11 र एन्टी स्ट्राइकसँग पराजित भएको छ। मुख्य पहिलो श्रेणीको सेफेल्ड सिल्ड प्रतियोगितामा भाग नलिने भए तापनि एससीटीको टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ। विशेष गरी टोयोटा नेशनल सेकेण्ड इलिभेन प्रतियोगिता र डार्बिनमा आयोजना हुने टप एन्ड जस्ता प्रतिष्ठित खेलहरूमा यो टोलीले प्रतिस्पर्धा गर्छ। कप्तान निक ब्रोयसको नेतृत्वमा रहेको यो टोलीमा विस्फोटक ब्याटिङका लागि चिनिएका ह्यारी थोमस, उत्कृष्ट अलराउण्डर टाइलर भ्यान लुइन र जेक स्मिथ जस्ता खेलाड़ीहरू छन्। र आज वीरगंजमा नेपाल भलिबल लीग एनभीएलको ट्रफी टूर हुने भएको छ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक ट्रफी टूर गर्न लागि नेपाल भलिबल लीगमा मधेसको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा आज वीरगंजमा र भोलि जनकपुरमा ट्रफी टूर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग एनभीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र बसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। नेपाल भलिबल संघको आयोगमा नेपाल भलिबल संघको सहयोगमा केडीआ ग्रुपले आयोजना गर्ने एनभीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेपा कब्ड हलमा हुनेछ। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै विदेश पठाइदिने भन्दै 22 लाख बढ़ी ठगी, दोलखाका 105 जना पक्राउ। ओखलढुङ्गाको चारखुमा विद्युत सट भएर आग लागि हुँदा 2 घर जलेर नष्ट, 26 लाख बराबरको क्षति। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटायो र टप एन टी ट्वेन्टी सिरिजमा नेपालले एसीटी कमेटसँग खेल्दै। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत्वले समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul Nuculaghi Rod și mint josta pata taine ca bătălăuniu la periu mântăli mă testuram roadul cu păsăl ce cau la bătit.
1: Caca, timla etini thațaină? Aba hamrei mântăli mă Dipjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143-9863-023-422
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
13: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुत्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
13: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
13: आउनुहोस् मुहान जोगाउ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
13: पूर्वी गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर रा।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एण्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ उकाली उरालीले गृहस्थी धाइराख्नु भएको छ होला। साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ व्यस्तता बीचमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले एकै साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको यात्रामा खुसी एफएम 95 MHz पनि हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ। आज बुधबारको बसाई विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत संगीत बज्ने दिन छ, तर हामी त्यस नजिकै गर्दाखेरि त्यसकै गीत संगीत राखेर तपाईँलाई हामीले भरपूर मनोरञ्जन दिनेछौं। तपाईँले आजको बसाईमा आफ्नो साथी संगीलाई सम्झना पाउनुहुन्छ। 0840 40 0026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने कार्यक्रममा फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस् र साथी संगीलाई सम्झनुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने आजको बसाई पक्कै विशेष बसाई रहनेछ। तपाईँ हामीलाई उकाली उराली लेखबेसी भन्ज्याङ चौतारी गर्दा विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनिराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन सक्नुहुन्छ। कार्यक्रम साताको साथी दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको व्यवसायी तपाईँसँगै रहेर मिठा कुराकानीको साथमा साथीसँगै सम्झन पाउनुहुन्छ। 1 घण्टाको सबै सहयात्रा गर्छौं भन्दै यति बेला भने चाहिँ हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा बजिसकेको छ इन्द्रेन्द्री सुगीत बसन्त थापा अनि लक्ष्मी मल्लको आवाजमा रहेको सेल्फी खिच्न चाहे भन्ने बोलको गीत रहेको थियो। यो एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। आजको व्यवसायमा तपाईँले आफ्नो साथी संगीलाई सम्झना पाउनुहुन्छ। तपाईँले 48 40 कार्यक्रमको शुरूआतमा बजिसकेको छ।

0: आज मेरो एकदमै ठिकै छ, अनि हजुरको के छ?
1: मेरो पनि एकदम ठिक छ। हिजो र आजमा के फरक छ? खासै फरक त छैन होला।
0: छैन, खासै फरक छैन भन्नुपर्छ है त। हिजकै जस्तो हो मौसम पनि, हिजकै जस्तो हो। पानी परेको छैन, शीतल शीतल भएको छ। खिजिदेम्बा गाउँ पालिगढ्छ
1: शीतल
0: छ नि यो त।
1: ल, अब शीतल त हुनै पर्यो। अब बिस्तारै बिस्तारै चिसो महिना पनि सुरु हुँदैछ, त्यो भएपछि त अब शीतल त हुनै पर्यो। अब विशेष गरी पानी परेपछि अथवा अलिकति बादल धुम्मा लागेपछि मौसम अलिक अर्कै हुन्छ। त्यही भएर अनि चिसो चिसो शीतल हो कि जस्तो पनि लाग्छ, होइन धनलजी?
0: हजुर एकदमै। अनि त्यता कस्तो छ? शीतल छ कि अब गर्मी छ?
1: अब गर्मी छ भनौँ कि शीतल छ भनौँ, मजाले घाम लागेको छ आज त। म अलि छिटै आउने भएर चाहिँ घामले पोलेन भन्ने महसुस गरेको होला मैले। सायद बाहिर काम गरिराख्ने साथीहरूलाई त यति बेला घामले पोलिरहेको छ होला।
0: एकदमै एकदमै घाम लागेपछि फेरि बर्खाको घामले एकदम एकछिन नै कस्तो पोल्छ।
1: त्यही भनेको, अब गर्मी छ बेसरी भनौँ भने मलाई चाहिँ शीतलै छ। अब बाहिर यदि हिँड्यो भने चाहिँ काम बाहिरको गर्यो भने पक्कै गर्मी नै छ, होइन? अब हामी भित्र बसिरहेका छौँ, भित्र बस्दा त शीतलै छ, ठिकै छ। यस्तै छ मौसम रामेछापतिरको भनौँ। अरू त यता पनि अब सबै ठिकै छ, खास त्यस्तो नयाँ सुनाउनै पर्ने भन्नै पर्ने चाहिँ खालको खबर यो छ भने जस्तो चाहिँ लाग्दैन धनुजी। यदि भएछ भने चाहिँ अब यहाँहरूले थाहा पाइहाल्नुहुन्छ है।
0: एकदम एकदम हजुरको रेडियोबाट अब खबर पाइहालिन्छ, सबै कार्यक्रममा पनि बोलिरहन्छ हजुरहरूसँग, अनि खबर पनि अब समाचार पनि सुनिरहन्छ नि त हामीले पनि।
1: ल धनुजीले अब लोकगीत अथवा कार्यक्रम मात्रै नभएर समाचारहरू अरू पनि सुन्दै गर्नुहुन्छ। हजुरको रेडियो दिनमा लगभग यहाँलाई सुन्न कति घन्टा जति समय मिल्छ?
0: सुन्न मिल्छ अब कहिले कसो एक एघार बजे बाह्र बजे सुन्न मिल्दैन, अनि चार बजे सुन्न मिल्दैन, अरू टाइम मिल्छ।
1: साँझमा त्यसै सुन्नुहुन्छ, बिहान यति बेला खाना खाने समय छ त्यसै सुन्नुहुन्छ है?
0: हजुर टाइम एकदमै मिल्ने भनेको 10 बजेदेखि 11 बजेसम्म, 11 बजे कुरा सुनिन्छ है। कहिले कसो 12 बजे पनि सुनिन्छ, कहिले कसो होइन, धेरै जसो सुन्छु म कार्यक्रमहरू पनि न्युजहरू पनि। अनि जस्तै अब जुन 12-1 बजेदेखि चाहिँ अलिक बिजी हुन्छ क्या, बाहिरतिर हुन्छ, अब घरमा पनि बसिरहनलाई मिल्दैन। अब मोबाइलतिर सुनौँ भने त अब मोबाइल पनि के बोकेर हिँड्ने है, त्यही भएर पनि टाइम एकदमै भनेको त 10 बजेकै हो नि त।
1: ल ठिक छ, अब यहाँलाई समय मिलेको बेलामा, फुर्सदको समयमा त हामीलाई सधैँभरि सम्झिराख्नु भएको हुन्छ, हामीले पनि ख्याल गर्छौँ होइन? अब जस्तो बर्खायामको समयमा त सुन्नलाई त पक्कै समय मिल्दैन होइन? अब यहाँले यथार्थ पनि बताउनुहुन्छ, खुसी लाग्छ। बर्खायामको बेलामा हरेक कामहरू हुन्छन्, घरमा बस्ने फुर्सद हुँदैन, त्यो हुँदाखेरि कहिले अब रेडियो सुन्न पाइन्छ, कहिले पाइँदैन। अब व्यस्त समयमा पनि कहिलेकाहीँ यसो खाना खाने खाजा खाने समय मिलाएर चाहिँ सुन्नुहुन्छ, फोन गर्नुहुन्छ, खुसी लाग्छ है।
0: एकदमै
1: ल ठिक छ, अब चाहिँ हामी कार्यक्रमतर्फै लागौँ कि कसो धनुजी?
0: लाग्नु होला, अब अरूलाई पनि पालो दिनु पर्यो फेरि।
1: ल ठिक छ, ल अब आज अब विभिन्न ठाउँमा बज्ने गीतहरू बज्ने हो, अब तिज नजिकै गर्दा तिजकै गीतहरू बाँकौँ भन्ने छ, त्यही भएर मैचा र माइला तिजका गीतहरू बजिरहेका छन्, साथीहरूलाई सम्झनुहोस् न त।
0: हुन्छ, फर्स्टमा यति मिठो आजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, खानाको मिठा सँगसँगै हजुर आइपुग्नुहुन्छ टुप्लुक्क, हजुरको लागि विशेष बज्ने भाका मार्फत सम्झन चाहन्छु, धेरै धेरै माया पनि छ भन्न चाहन्छु। अनि प्राविधिकमा सपोर्ट गर्दै हुनुहुन्छ होला दाई श्रीलाई पनि सम्झना छ भन्न चाहन्छु, सम्झना दिदी राजन दाईलाई पनि धेरै सम्झना। अनि त्यसै गरी हजुरको एफएम अल स्टाफ सबैजनाको लागि जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि भन्न चाहन्छु। अनि घरमा सुने नानी निशानाको लागि विशेष मम्मी बाबा काठमाडौँतिर हुनुहुन्छ, बाबा मम्मीलाई एकदमै सम्झना छ भन्न चाहन्छु। र बहिनी भाइ जति पनि हुनुहुन्छ सबैजनालाई, बहिनी रियाजीलाई पनि सम्झना छ, रमिला तामाङ भन्न चाहन्छु, अनि बहिनी सम्झना प्रधान, अनि करिना खड्कालाई पनि सम्झना छ है भन्नु

0: जान्छु दिदी कविता मगर कविको लागि। दाईहरू सुन्दै हुनुहुन्छ होला, दुर्गा पाण्डे, देवमाझी, अनि भरतजी, सन्देश केसी, नरागी सिंह, शङ्खलाल तामाङ, डबिन तामाङ, अनि हुनुहुन्छ हिराबहादुर लकाई। सबैजना दाईलाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु। वासुदेव म बास केसीलाई पनि दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, पोखराबाट सुन्दै हुनुहुन्छ होला। अनि त्यसै गरी साथीहरू हुनुहुन्छ क्यारी साथी, अनुलङ्गली मगर, जेनिसा श्रेष्ठ, निशा श्रेष्ठ, निशा लामा, दुर्गा मगर, सम्पाली शेर्पा, अमिना सिन्हा, श्री बिनु, अनि सबिना पोखरेल, रूपसना योगी, शिला अधिकारी, युनिसा मुक्तान, दिपा बस्नेतलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि साथीहरूमा हुनुहुन्छ वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, सञ्जय बस्नेत हुनुहुन्छ साथी, राज घली मगर, मौसम अछामी, गेली अछामी हुनुहुन्छ साथी, रमेश घटानी, रमेश बजनेर, अभिषेक गेली मगर हुनुहुन्छ साथी। सबै साथीहरूलाई सम्झना छ भन्न चाहन्छु। अनि प्रकाश खड्कालाई पनि छ भन्न चाहन्छु। अनि साथीहरू जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि, विशेष नाम छेटेको साथीहरूलाई र मलाई धनुजमा भनेर चिन्ने मिना चिन्ने सबै साथीहरूलाई एकदमै सम्झना छ, माया छ भन्दै जान्छु ल। नमस्ते।
1: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउनु होला र आफ्नो साथी सङ्गीलाई सम्झन सक्नुहुन्छ। तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुनिराख्नु भएको छ, कार्यक्रम लोकोशैलीको विषयमा छौं। तपाईँले हामीलाई हरेक दिन बिहान ठिक 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ, आज पनि तपाईँ सुन्दै सहयात्रा गरिराखेका छौं। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार हजुर, दुर्गाजी के छ खबर?
2: हजुर बसेपछि छ, राम्रै छ। हजुरको के छ?
1: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। मन्थलीतिर गर्मी छ कि के छ?
2: हजुर गर्मी छ त, अहिले दिन भयो पानी परेको छैन, गर्मी गर्मी छ भन्नुपर्छ।
1: ल अब मास्तिर जाने साप डाँडातिर उकालो लाग्नुहोस् न ल दुर्गाजी, शीतल शीतल छ त।
2: हजुर हजुर, तपाईँलाई साथ अनि हजुरको रेडियोतिर उकालो लाग्नु पर्ला नि,
1: उकालो लाग्नु पर्ला भन्नुहुन्छ। हामी त्यति धेरै टाढा त छैनौ, नजिकै छौँ, तर पनि हाम्रो भेटघाट छैन है। ठिकै छ, हामीलाई अब भेटघाट नभए पनि रेडियो मार्फत सुन्नु भएको छ, साथ दिनुभएको छ, फोन गरेर आउनुहुन्छ, यो माया सधैँ छ, खुसी लाग्छ है। आज पनि कार्यक्रम सुन्दै हुनुहुन्छ? ल ठिक छ दुर्गाजी, अनि खानपिन खानुभयो कि बाँकी छ कि?
2: खाना भर्खरै सिद्धिएर अनि औषधि खाएर हजुर सुनेर बसिरहेको
1: छ। ल सुन्दै बसिराख्नु भएको छ, खुसी लाग्यो। यहाँले पनि अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है, त एउटा मिठो गीत बज्छ।
2: हजुर हजुर, विशेष हजुरको लागि, प्राइभ मित्र, हजुरको रेडियो परिवार, मेरो घर परिवार सम्पूर्णको लागि, अनि अघि भर्खरै फोन गर्ने प्रिय बहिनी भन्नुभयो, मेरोलाई एकदम मिस गरेको बोलु भन्न चाहन्छु। बहिनी निर्मला पौडेल, निर्मला लामा, रियायोगी रिता कुमार, बहिनी पासाङ डोल्मा तामाङ, डोरमातिर हुन्छ प्रिय बहिनी, तिमी फ्यामिलीले एकदम मिस गरेछु भन्छु। दुरा थामीको लागि, शङ्कर ढकालको लागि, किरण दाहालको लागि, प्रिय साथी देव माझी, रेशम श्रेष्ठ, सबिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, डोरमातिर हुनुहुन्छ साथी रिमिला मगर, नविना भाइलाई मिस गर्छु, बहिनी सुशीला बस्नेत
1: हस्त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लागौं कि जस्तो लागिरहेको छ, साथसाथै हामी त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि आउँछौ। यति बेलाको बसाईमा कार्यक्रममा भगेरी चरी भन्ने सिलो भट्टराई अनि कुमार अधिकारीको आवाजमा रहेको गीत बज्छ, त्यसपछि विश्राम, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064417188।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस चीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंकमाया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: कर्मचारी आवश्यकता, सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 9768523057, 9768523057।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।

0: కార్యక్రమం లో కోసిన రాఖీకి దీనిని చూ రమాయిలు గీత గీత కోసం అని హామీ ఛోటో గీత విశ్రామ తర్ఫ పని గయ్యాం. విశ్రామ పచ్చి ఫిరి ఆయసా ఆజ గోసాయిలో తాథీ సంగీలా సంజన పాన్న ఫటాఫట్ ఫోన్ గరిన కార్యక్రమ సహభాగిత జనాహ ఇది బెలా సంపర్క ఫిర్ అర్కొ సాథీ స్వాగత హలో
1: नमस्ते
0: नमस्कार गुड मर्निङ हजुर आवाज कहाँ देखियो
1: आज भन्नुपर्दा रामेचाको साथी हाल काठमाडौँबाट हजुर
0: हाम्रो सबिनजी बोल्नुभयो
1: पक्कै पनि त्यस्तो त्यस्तो लाग्छ मलाई पनि
0: किन नाम त भन्नु भएन त अनि
1: म रामेचाबाट सबिन श्रेष्ठ है
0: ल ठिक छ अनि हिजो आज काठमाडौँतिर के गर्दै हुनुहुन्छ
1: म हिजो आज काठमाडौँतिर चाहिँ घुमघामको तर्फ आएको भनौँ न
0: घुमघाम सकाएर कहिले फर्किनुहुन्छ घरतिर
1: म घुमघाम सकाएर चाहिँ भोलि फर्किन्छु भनौँ न है
0: घुम्नकै लागि मात्रै जानुभयो काठमाडौँ
1: हजुर पक्कै पनि
0: होइन होला सबैले पहिला त्यति काम गर्नुहुन्थ्यो कि जस्तो लाग्दै थियो अहिले घुम्न भन्नुभयो
1: होइन अहिले चाहिँ म घुमघामको लागि मात्रै आएको भनौँ न है दिदी
0: ल ठिक छ र काठमाडौँको त्यो सहर त्यो बस्ती घुमेर आउनु होला अनि हामीलाई पनि सहरतिरको यसो केही कुराहरू बताउनु होला है
1: ए हुन्छ
0: ल के चाहिँ बताउनुहुन्छ त अब सबिनजीले हामीलाई
1: म त्यति धेरै सहरतिर चाहिँ गएको छैन है म यता दिदीको रुमतिर आइसकेको चाहिँ भोलि गाउँजनको लागि भनौँ न है
0: अनि कसै कहीँ कतै घुम्नु भएन
1: हजुर हजुर घुम्न चाहिँ अहिले घुमिसकेको लगभग एक महिना जति हुन आँट्यो म सहरतिर आएको अनि अहिले सर दिदीको कोठातिर भनौँ न है
0: ल एक महिना अगाडि जानुभयो घुमिसक्नु भएको छ एक महिनासम्म घुम्दाको समीक्षा गर्नुहोस् न त कहाँ कहाँ जानुभयो बिहानदेखि बेलुकैसम्म घुम्नुभयो कि
1: मनोकामना गयो भनौँ न है
0: मनोकामना जानुभयो
1: हजुर हजुर
0: ल अब सर्वप्रथम त मन्दिरलाई नै दर्शन गरेर भगवान्लाई नै पहिलो प्राथमिकतामा राख्नु भएछ हाम्रो सबिनजीले
1: हजुर पक्कै पनि
0: ल ठिक छ राम्रो छ अब राम्रैको लागि मन्दिर जानु गुणी छ हामी होइन अब आस्था राखिन्छ भरोसा गरिन्छ त्यही भएर पनि मन्दिर जाने पूजा पाठ गर्ने पक्कै गरिन्छ
1: हजुर पक्कै पनि
0: ल ठिक छ अरू त बाँकी कुरा मैले केही गरिनँ अब सबिनजीले खाना चाहिँ खानुभयो कि बाँकी छ
1: मेरो खाना भइसक्यो अनि दिदीहरूले खानुभएको बाँकी नै छ नि
0: मैले त नखाने कुरै हुँदैन हेर्नुहोस् मैले खाइवरी आएको छु तपाईँसँग कुरा गर्न सबिनजी हराउनु भयो जस्तो लागिरहेको थियो तर आज आउनुभयो हामीलाई सम्झिराख्नु भएको रहेछ भन्ने लाग्यो है त के थाहा थियो काठमाडौँको घना बस्तीमा त्यो सहरमा हामीलाई बिर्सनु भयो कि भन्ने लाग्यो नि
1: त्यस्तो म कहिले बिर्सिन भनौँ न है दिदी
0: ल ठिक छ त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस्
1: सम्झन भन्दा अगाडि साथी सपना तामाङलाई नमस्ते नमस्कार सरी भन्नुहुन्छ है
0: ल सपनाजीलाई मेरो तर्फबाट आज पनि नमस्ते नमस्कार माया सम्झना छ भनिदिनु होला
1: सुनिसक्नु भयो फर्स्ट अफ अल त दिदीहरूलाई आइडिङ गर्नुको लागि मेरो घर फ्यामिली कन्ट्रोल गर्नको लागि मेरो छोरीहरूको लागि किसानहरूको नाम माझीहरू बानी निहाल सम्झना प्रधान कुमार तामाङ आशा विश्वकर्मा पदवालाई बेली आशामी सदस्य श्रेष्ठ तामाङ मेरो परिवार साथीहरू हुनुभयो धेरैभन्दा धेरै हुन्छ कोही कसैलाई बिर्सेको छैन है भन्दै छुट्टिन्छु हजुर नमस्ते नमस्कार बाबा के
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सबिन श्रेष्ठ अझै काठमाडौँबाट हुनुहुन्थ्यो उहाँको घर चाहिँ रामेसा भन्दै हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउनु होला आजको अवसरमा मात्रै हामीले साथी सङ्गीत सम्झिन दिइराखेका छौं साथै कार्यक्रममा मिठा रमाइला त्यसका गीतहरू बजिरहेका छन् तपाईँले पनि त्यसका गीत मार्फत मनोरञ्जन लिइराख्नु भएको छ होला भन्ने लाग्छ यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ मेरो पनि एकदम ठिक छ भन्नुपर्छ राम्रै छ रमाइलै छ अहिलेसम्म यस्तै चाहिँ हेर्नुहोस् अब तपाईँ पनि रामेछापको म पनि रामेछापको खास त्यस्तो के छ होला जस्तो त लाग्दैन मलाई चाहिँ हाम्रो गीताजीलाई के लाग्छ
2: मलाई पनि त्यस्तै लाग्छ भनेर
0: हिजो आज चाहिँ के गर्दै हुनुहुन्छ ल भन्नुहोस् घर आइसी काम गर्दै बस्दै हामीलाई पनि सुन्दै हुनुहुन्छ ल सुन्दै हुनुहुन्छ कार्यक्रम सुन्नु होला यसै गरी माया पनि गर्नुहोस् एउटा मिठो गीत बोल्छ साथीहरूलाई सम्झनुहोस् न
2: दादा मम्मी
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ तपाईँ पनि फटाफट सहभागिता जनाउनु होला 10:41 गइसकेको छ अब हामीसँग धेरै समय बाँकी छैन त्यही भएर जो साथीले फोन लाग्छ सुन्दै हुनुहुन्छ फटाफट फोन गर्नुहोस् भने यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ शर्मिलाजीको खबर के छ त सुनाउनुहोस् न
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ दिदी फर्स्टको कुरा गर्नुपर्दा के मजाले घाम लागिरहेको छ भन्नुपर्छ
0: ल भनेपछि मजाले घाम लाग्दैछ रमाइलो गमाइलोमा हामीलाई पनि सुन्दै हुनुहुन्छ
2: हजुर दिदी लगायत रामी छापतिरको के छ सुनाउनु
0: म लगायत रामी छापतिरको पनि खास त्यस्तो परिवर्तन केही छैन घाम लागिरहेको छ मौसमकै कुरा गर्दा मेरो कुरा गर्नुपर्दा खाना खाइसकेको छु अब यता हाम्रो प्राविधिक मित्र हाँस्दै नाच्दै हुनुहुन्छ यस्तै छ भन्नुपर्छ यतातिर त हजुर मात्रै भन्नुहुन्छ हाम्रो शर्मिलाजीले ल हजुर हजुर भन्नुहुन्छ शर्मिलाजीले अरू केही पनि भन्नु भएन खाना खानुभयो भन्नुभयो कि बाँकी चाहिँ भन्नुभयो ल हिजो आज घर आएपछि कामहरू सक्यो कि गर्दै हुनुहुन्छ के छ त अब यो गर्मी गर्मी छ घाम लाग्दाखेरि त अहिले म अघिसम्म शीतल छ भन्दै थिएँ साथीलाई अहिले हेर्नुहोस् न बोल्दा बोल्दै मलाई गर्मी हुँदै आइसक्यो ल भर्खर भर्खर सकेर बस्नु भएको छ खुसी लाग्यो कार्यक्रममा आउनु भएको छ एउटा मिठो गीत बज्दैछ साथै हाम्रो शर्मिलाजीलाई पनि तीर्थ लाग्दैछ होला त्यसको मतलब अब लाग्छ होला भन्नुको मतलब अहिले त्यति धेरै अब पहिला जस्तो गरी तीज मनाउने योजना छैन त्यति बेलै भन्नुहुन्छ त सबै कुरा ल भन्नु होला हामी तिजको भोलिपल्ट पर्सिपल्ट भयो नि सुन्छौँ है त शर्मिलाजीको तिज कस्तो भयो कसरी मनाउनु भयो भनेर ल मिठो गीत बच्छ साथीहरूलाई सम्झिहाल्नुहोस् नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी सिन्धुरीको पिपिजरबाट भन्दै हुनुहुन्थ्यो तपाईँ पनि फोन गर्नुहोस् है मित्र तपाईँको फोन लाग्छ यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ लाग्छु सुजन ढुङ्गेलजी लेख्नुहुन्छ दिदी नमस्ते कार्यक्रम सुन्दैछु है म चाहिँ सुजन ढुङ्गेल धुलखा घर भइहाल चाहिँ मलेसियाबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ सालुबाट सुन्दैछु भन्दै हुनुहुन्छ टोप बहादुर पुलामीजीले पनि नमस्कार भन्नुभएको छ देविका पूर्व छाने मगरजीले पनि नमस्कार साई दिदी म काठमाडौँबाट देविका पूर्व छाने मगर हो सुन्दैछु कार्यक्रम भन्नुभएको छ विष्णु परियारजीले पनि नमस्कार भन्नुभएको छ यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ स्वागत गर्छु हेलो
3: हेलो दिदी हजुर नमस्ते
0: नमस्ते हजुर नवीनजी
3: हजुर
0: के छ खबर
3: मेरो एकदम ठिक छ दिदी हजुर
0: एकदम ठिक छ ठिकठाकको साथमा खानपिन भयो कि बाँकी छ
3: हजुर भर्खरै भयो भन्नुपर्छ दिदी हजुरको भयो त अनि
0: मेरो त नहुने कुरै हुँदैन हेर्नुहोस् म झन् सबैभन्दा पहिले म नै खान्छु होला जस्तो लाग्छ
3: हजुर पर्यो दिदी हजुर
0: पर्यो अनि आजको के छ त कामहरू कहाँ जाने घुम्न जाने काम छ कि घरतिरै काम गर्ने हो कि के छ खेतबारीतिर जाने हो कि
3: दिदी हजुर त्यस्तो वस्तुहरू हेर्ने बस्ने त्यस्तै छ दिदी हजुर अहिलेसम्म
0: ल त्यस्तै त्यस्तै छ भन्नुभएको छ त्यस्तै त्यस्तै भएर दिनचर्या बितिरहेको छ कार्यक्रममा आउनुभएको छ अब खानपिन पनि भइसक्यो भन्नुभयो अब मैले नवीनजीलाई चाहिँ केही सोध्न छ जस्तो लागेन अब सोध्यो भने त धेरै कुराहरू छन् सोध्न अब एकैछिनमा सबै कुरा सकिँदैन होइन त्यही भएर मैले हाम्रो नवीनजीलाई कार्यक्रमतर्फै लगेँ मिठो गीत बज्छ म पनि कार्यक्रमको अन्त्यतिर छु साथीहरूलाई सम्झनुहोस् न
3: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि भन्न चाहन्छु त्यहाँबाट घर फ्यामिलीको लागि सन्देश तोलाङ्गीको लागि भन्नुहुन्छु ज जसले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छ है त दिदी नमस्ते
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी सिन्धुलीबाट हुनुहुन्थ्यो कार्यक्रमको अन्त्यतिर छौँ हामी केही साथीसँग चाहिँ हामी सम्पर्कमा जोडिनेछौँ त्यसपछि एउटा मिठो गीत छोड्दै कार्यक्रमबाट बिदा हुन्छौँ यति बेला मनकुमारी कान्छी गुलुङजी लेख्नुहुन्छ गुड मर्निङ नमस्कार म संखुवा सभाबाट मनकुमारी कान्छी गुलुङ कार्यक्रम सुन्दैछु अब बच्ने गीत सबैको लागि ल भन्नुभएको छ सुमित्रा लिम्बुजीले पनि गुड मर्निङ नमस्कार भन्नुभएको छ रमदेल कान्छीजीले पनि हेलो दिदी के छ खबर भन्दै हुनुहुन्छ यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे बिलन घायल मोटुजीले पनि गुड मर्निङ नमस्कार दिदी म कार्यक्रम सुन्दैछु है दादुवा कतारबाट भन्नुभएको छ राजकुमार महितजीले पनि नमस्ते दिदी म रामी साप दोरम्बा दुईको मान्छे हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु आज चाहिँ सबैलाई सम्झेको छु है कार्यक्रम मार्फत भन्नुभएको छ त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ कुमार श्रेष्ठ कृष्ण सुनवारलाई धेरै सम्झना छ भन्नुभएको छ साथै कल्पना साङपाङजीले पनि गुड मर्निङ नमस्कार नाना म कार्यक्रम सुन्दैछु है उहाँले चाहिँ लेख्नु भएको छ शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ त्यसै गरी मनिषा बान्तवालाई चाहिँ अनि अर्जुन राईलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ जन्मदिन पर्ने साथीलाई जन्मदिनको हाम्रो तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ त्यसै गरी बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छौ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्दैछ को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु भन्दै थिए यति बेला चाहिँ हुनुहुन्न भन्दै हुनुहुन्छ सपना तामाङजी पनि लेख्नुहुन्छ नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो कार्यक्रम राम्रो लाग्छ अब बच्ने गीत सबैको लागि भन्नुभएको छ जनक रोजाली मगरजीले पनि कार्यक्रम सुनिरहेको छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु लगभग तपाईँका यति जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु जस्तो लाग्दैछ अब चाहिँ कार्यक्रमको समय पनि अब धेरै बाँकी छैन केही समय मात्र बाँकी छ साथी आउनुहुन्छ भने हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौ पनि भनिरहेको छु मैले आउनुहुन्छ भने ठिकै छ नभए तापनि तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन भइरहेको छ साथै टेकु छेत्रीजीले पनि नमस्ते नमस्कार आरामको साथमा कार्यक्रम सुन्दैछु यता तनहुँबाट भन्नुभएको छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु सम्भवतः लगभग यति दिनसम्म तपाईँका प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु भन्दै कार्यक्रममा मिठा गीत संगीतहरू पनि बज्यो तपाईँले हामीलाई सुनेर साथ दिनुभयो धेरैभन्दा धेरै साथीहरू हुनुहुन्थ्यो आजको कार्यक्रममा सहभागिता जनाउनु भएको छ धेरै साथीले अर्को साथी यति बेला सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो
4: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
4: म बिजुबाट लिना खत्री
0: एलिनाजी
4: हजुर
0: हिजो पनि फोन लागेको थियो है
4: हजुर
0: के छ त अनि एलिनाजीको खबर
4: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ मौसमको कुरा गर्नुपर्दा मजाले घाम लागिरहेछ भन्नुपर्छ है दिदी अनि दिदी लगायत राम डाँडातिरको खबर के छ
0: म लगायत रामे छाप डाँडातिरको पनि एकदम ठिक छ राम्रो रमाइलो छ अनि बिगुतिर खास हिजो आज के गर्दै हुनुहुन्छ हाम्रो एलिनाजी
4: नै खासै काम त केही छैन दिदी घरेलु गर्ने बस्ने भन्नुपर्छ है
0: कार्यक्रम चाहिँ कतिको सुन्दै गर्नुहुन्छ?
4: कार्यक्रम सुनिरहन्छु।
0: सुन्नुहुन्छ? आज नै सुन्नुभयो?
4: हजुर सुन्दैछु भन्नुपर्छ।
0: ल सुन्दै हुनुहुन्छ। कार्यक्रम सुन्ने साथीलाई पक्कै कार्यक्रम साथी दिन के आउँछ भन्ने पनि थाहा छ, आजको विषयमा पनि थाहा छ। र हाम्रो एलिनाजीलाई चाहिँ विशेष गरी हिजो आज त्यसको गीतहरू बजिरहेका छ होइन, हामीले कार्यक्रममा राखिरहेका छौँ। त्यसको गीत सुन्न चाहिँ कतिको मनपर्छ?
4: राम्रै लाग्छ भन्नुपर्छ है।
0: राम्रो लाग्छ कि राम्रै लाग्छ?
4: राम्रै लाग्छ भन्नुपर्छ दिदी।
0: ठिकै छ, ल ठिक छ। अब यहाँले राम्रै लाग्छ भन्नुभएको छ, मिठा मिठा गीतहरू बजिरहेका छन्। त्यसको माहौल अब बिस्तारै बिस्तारै लाग्दैछ होला गाउँघरतिर, त हुन त अब विशेष गरी कामै व्यस्त हुनुहुन्छ। यसपालिको तिज चाहिँ कसरी मनाउने, कहाँ जाने, के छ हाम्रो एलिनाजीको?
4: अहिलेसम्म त त्यस्तो छैन
0: छैन त्यस्तो ल अब त्यस्तो छैन भने यति आउनुहोस्, हामी तिजमा चाहिँ एकदमै रमाइलो गर्नुपर्छ, यति आउनु होला।
4: हुन्छ दिदी।
0: कहिले आउनुहुन्छ? दर खाने दिन आउनुहुन्छ कि तिजको दिन मात्रै आउनुहुन्छ?
4: म दर खाने दिन आउँछु दिदी।
0: साँच्चै आउनुहुन्छ एलिना
4: चाहिँ?
0: ल आउँछु भन्नुभएको छ। हामी दरखानी दिन यही कार्यक्रम मार्फत नै त्यही दिन बिहान यस्तै गरी कार्यक्रममा हाम्रो एलिनाजीलाई म निम्तो गर्छु है, आउनु होला। अहिले पनि निम्तो छ यहाँको लागि, आउनुहुन्छ भने त्यो बेलाको लागि समय मिलाउनु होला।
4: हुन्छ
0: ल ठिक छ। एलिनाजीसँग अहिलेको त्यो एकदमै बिस्तारै छमछमी नाच्नुपर्छ है। हुन्छ
4: हुन्छ दिदी।
0: ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। एउटा मिठो गीत बोल्दैछ कार्यक्रमको अन्तिममा, साथीहरूलाई सम्झनुहोस् न।
4: यति स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूका लागि अनि प्रविधि मित्रका लागि, मेरो घर फ्यामिली सम्पूर्णका लागि भन्ने म छुट्टी दिदी। नमस्ते।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बिगु बाचु एलिनाजी। अब चाहिँ लगभग म फोन लिन कार्यक्रम कन्दैमा पनि मिठो गीत बजाउनु पर्ने हुन्छ भन्दै आजको कार्यक्रममा सहभागी हुनुभएको थियो धनु कजमेरजी, ध्रुव पाण्डेजी, सबिन श्रेष्ठजी, गीता गदालजी, त्यसै गरी शर्मिला थापा मगर, नवीन तोलाङ्गेजी र एलिनाजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई धेरै भन्दा पनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैदेखि गोष्ठ रूपमा फेरि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो शिवराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो तिजको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। रसुवामा भोटेकोशी नदीमा आकस्मिक रूपमा बाढ़ी आउँदा स्याप्रो बेसी लगायतका बजारमा क्षति पुर्याएको छ। बाढ़ीले सिलेमेल लगायत अन्य जलविद्युत आयोजनामा र केही बस्तीमा समेत क्षति पुर्याएको विवरण प्राप्त भएको र थप विवरण संकलन र बाढ़ी अनुगमनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। रसुवा र धादिङ जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। बाढ़ी निकै ठूलो भएकाले यसको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न अनुमान रहेको छ। बाढ़ीको प्रभाव नुवाकोट र धादिङको त्रिशुली आसपासका क्षेत्रमा समेत पर्न सक्ने भन्दै धादिङ प्रशासनले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढ़ीको क्षतिको एकिन विवरण भने आइसकेको छैन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले बाढ़ीको कारण एकिन नभएको र अहिले बाढ़ी अनुगमन र सचेत गराउने काम भइरहेको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले रसुवा बाढ़ीसँगै उतार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रभावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टीम नेपाल स्काउट र रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया समेत अघि बढ़ाइएको उहाँले बताउनु भएको छ। नुवाकोट धादिङ सहितका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको प्रधानमन्त्री शाहले जनाउनु भएको छ। शाहले जनाएको छन् प्रभावित क्षेत्रमा नागरिकलाई एसएमएस फोन मार्फत समेत सुरक्षित स्थानमा जान अलर्ट गरिएको उहाँले बताउनु भएको छ। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। आगामी आवश्यक कदमबारे निर्णय गर्न केही समयमै उच्च स्तरीय बैठक बोलाएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तजनसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धार सम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहत सम्बन्धी विवरणका लागि 1234 नम्बरमा सम्पर्क गर्न सकिने उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीको घटनापछि उद्धार राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ। अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएको छ भने मेडिकल टीम नेपाल स्काउट र रेडक्रस लगायत सम्बन्धी निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने तयारी गरिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढ़ाएको उल्लेख गरिएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहु रसुलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजन गरी मनाउँदैछ। इस्लाम धर्मका महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज पुर्याली सभा लगायत कार्यक्रम गरिँदै नेपाली जामे मस्जिद कश्मीरी चाने
मस्जिद लगायतका ठाउँमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ। मुस्लिम समुदायको सन्देष्टा रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँले जन्मेको 53 वर्ष पछि इस्लामिक पात्र हिजरी शुरू भएको अहिले हिजरी सम्बत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि उहाँ साउदी अरबको मदिनामा जानुभएको थियो। पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीहरूले पूजा आराधना गर्ने तीर्थस्थल रहेको थियो। यस ठाउँमा इस्लाम धर्मावलम्बीहरूको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो। यसअघि जेरुसलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिएको थियो। त्यसै कारण इस्लाम धर्मावलम्बी जीवनका एकपटक मक्का मदिना गएर हज गर्न चाहन्छन्। सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि मात्र आज सार्वजनिक बिदा दिएको छ। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरित बनाउने उद्देश्यले गएको नयाँ संगठन तथा व्यवस्थापन ओएनडब्ल्यूएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेकका 17 मन्त्रालय यो नयाँ संरचना स्वीकृत भइसकेको छ। जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,679 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सरह विशिष्ट श्रेणीका अधिकारी परेका छन्। त्यस्तै 72 सचिव 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। सबैभन्दा धेरै दरबन्दी कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 1,562 र ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। त्यस्तै गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सचिव सहसचिवको दरबन्दी रहेका पैतडी डरेलधुरा जुम्ला लगायतका 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी तथा भइसकेको छ भने राजस्व मन्त्रालयको ओएनडएम भने अझै छलफलमै क्रम रहेको छ। नापी मालपोत जिल्ला समन्वय समिति तथा स्वास्थ्य र पूर्वाधार माथका तल्लो निकायहरूको भने ओएनडएम हुन बाँकी रहेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको नयाँ विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको खरिद तथा बिक्री दुवैमा दरमा 53 पैसाले कमी आएको हो। राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर 1 को खरिद दर 152 रूपियाँ 37 पैसा र बिक्री दर 152 रूपियाँ 97 पैसा निर्धारण गरेको छ। त्यस्तै आज साउदी अरेबियन रियलको खरिदर 40 रूपियाँ 58 पैसा बिक्री दर 40 रूपियाँ 74 पैसा तोकिएको छ। कतारी रियलको खरिदर 41 रूपियाँ 79.80 पैसा बिक्री दर 41 रूपियाँ 96 पैसा तोकिएको छ भने दिरामको खरिदर 41 रूपियाँ 48 पैसा बिक्री दर 41 रूपियाँ 65 पैसा तोकिएको छ। मलेसियन रिङ्गिटको खरिदर 37 रूपियाँ 65 पैसा बिक्री दर 37 रूपियाँ 80 पैसा कुवेती दिनारको खरिदर 496 रूपियाँ 56 पैसा बिक्री दर 498 रूपियाँ 52 पैसा तोकिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मोज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समय बद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको छ। यो संयन्त्र प्रारम्भिक रूपमा
रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र त्यसपछि अरू उत्पादनमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लाल सागरमा भइरहेको निरन्तरता आक्रमण र अवरोधका कारण ऊर्जा मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल र खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभएको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा अरबौं मानिसको जीवन र निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि आवश्यक रहेको बताउनु भएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार। पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभएको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा अरबौं मानिसको जीवन र निर्भर रहने

0: कर्मचारी आवश्यकता सिन्धुली को खुरकोट नजिकै बीपी हाईवे मा निर्माणाधीन नया होटल रिसोर्ट तथा कफी शॉप का लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ एक जना, बेकरी शेफ एक जना, सिनियर कुक दुई जना, कुक चार जना, किचन हेल्पर एक जना, डिशवाशर दुई जना, फूड एंड बेवरेज मैनेजर दुई जना, वेटर वेट्रेस दस जना, कॉफी बरिस्ता चार जना, कैशियर दुई जना, हाउसकीपिंग अथवा क्लीनर दुई जना, गार्डनर अथवा माली एक जना। नया तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4430-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
8: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
6: यसको उत्पादन रामेसा बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
9: हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम, 20 सडक मन्थली रामे छ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
9: रंग बहार रंग बहार
10: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: समुद्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान सामुद्रिक मार्गको स्वतन्त्रता अर्बौं मानिसको जीवनसँग जोडिएको भनाई र टप एन टी20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै नेपाल खबरमा अब पूरा खबर तिब्बतबाट नेपालको रसुवा हुँदै अघि बढ़ेको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़ेको छ। नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढ़ेको बाढ़ी गजुरी पार गरेर अघि बढ़ेको हो। अहिले तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा पठाएको छ भन्ने सड़कमा गाड़ी चलाउन बन्द गरिएको छ। रसुवा भोटेको सीमा आएको बाढ़ी त्रिशुली नदी फुर्के मलेको जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रसुवामा बिहान आएको भीषण बाढ़ीले ठूलो क्षति निम्ताएको र बाढ़ी तह अघिल्लो वर्षको भन्दा झण्डै 5 गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन्। क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भटेपछि नदी आज प्रष्ट देखिएको र अवस्था डर लाग्दो रहेको बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण नदीको तटमा रहेका क्षेत्रमा धेरै प्रभाव परेको छ। टिमुरे बजार स्याफ्रो बेसीमा धेरै क्षति भएको खबर आएको उहाँले बताउनुभयो। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट बीओपीमा खटिएका 9 जना शस्त्र प्रहरी सम्पर्कविहीन छन्। यस्तै कैलाश मानसरोवर हिँडेका झण्डै 50 जना तीर्थयात्री पनि सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे प्रहरी चौकी स्याप्रोवेशी र प्रहरी चौकी रसुवा गढ़ीमा ठूलो क्षति पुगेको छ। स्याप्रोवेशीदेखि टिमुरेसम्मका धेरैजसो मानिसहरू सम्पर्कमा आउन नसकेका गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ। सरकारी निकायले रसुवादेखि नुवाकोट धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले पीड़ितको उद्धार खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै बाढ़ीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित ठाउँमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ। बाढ़ीबाट पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याप्रेवेशी सड़क मुगली नारायणगढ़ सड़कमा यात्रा गर्न र नगराउन अनुरोध गरेको छ। नेपाल प्रहरी शस्त्र प्रहरी बल नेपाल जिल्ला प्रशासन कार्यालय लगायतले पीड़ितको उद्धार र खोज कार्यलाई पनि तीव्र बनाएको बताएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढ़ाएको छ। गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा कमाण्ड सेन्टर स्थापना गरेर उद्धार राहत लगायतका काम थालिएका छन्। मेडिकल टोली बोकेको सेनाको हेलिकप्टर रसुवा गएको छ। सरकारले सबै 12 हेलिकप्टर कम्पनीलाई सबै 34 वटै हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनु भएको छ। रसुवामा ठूलो बाढ़ी पहिरो आएपछि ट्राफिक प्रहरीले काठमाण्डुबाट रसुवा नुवाकोट चितवन र धादिङ जाने गाड़ीलाई काठमाण्डुमै रोकेको छ। बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढ़ीबाट रसुवा गढ़ी चिलिमे त्रिशुली ए जलविद्युत केन्द्र तथा त्रिशुली बी को हबको 220 केभी सब स्टेशनमा क्षति पुगेको छ। यस्तै त्रिशुली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचना समेत बाढ़ीले प्रभावित बनेका छन्। बाढ़ी कसरी आयो भन्ने यकिन भएको छैन। तिब्बततर्फ कुनै हिमताल फुटेको हुन सक्ने अनुमानका आधारमा विश्लेषण गर्ने काम भइरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच नुवाकोटको विदुर नगरपालिकामा रहेको उत्तर गया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ी पहिरोको विपत्तिमा विद्यार्थी लिन गएको स्कूल बस सम्पर्कविहीन भएको बताउनु भएको छ। उहाँले भेत्रावती र सोर्ले बजार पूर्ण रूपमा भएको बताउँदै ठूलो क्षति भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्थानीय प्रहरी चौकी पनि भएको छ। त्यहाँ सुरक्षाकर्मीको अवस्थाबारे केही थाहा छैन। उहाँले सकेसम्म हेलिकप्टर पठाइदिएर स्थानीय बासिन्दाको उद्धार गर्नको लागि अनुरोध गर्नुभएको छ। संघीय सरकारमा पहुँच गुमेपछि पुराना राजनीतिक दलहरू प्रदेश सत्ताको लुछाचोडीमा अल्झिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा एकल सत्ता चलाउँदा पुराना दलहरू प्रदेश सरकारको लुछाचोडीमा देखिएका हुन्। पुराना मध्येको दल नेपाली कांग्रेसले आफूलाई प्रदेश सत्ताको खेलबाट बाहिर राखेको छ भने मुख्य कम्युनिष्ट दल एमाले र नेकपाले सत्ता लुछाचोडीको सीमा पार गरिरहेका छन्। यसमा रापरपा र जसपा पनि मिसिएका छन्। बागमतीमा रापरपा र लुम्बिनीमा जसपाभित्र आन्तरिक विवाद र सांसदहरूलाई कार्यवाहीको श्रृंखला चलेको छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको महिनादिन बित्दा पनि मुख्यमन्त्रीकै दल नेकपाभित्रको गुटबन्दीका कारण मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। प्रदेशमा देखिएको यो पछिल्लो तानातान र अस्थिरताप्रति एमाले र नेकपाका युवा नेताहरूले गम्भीर चिन्ता गरेका छन्। आज सुनको भाव 100 रूपियाँले घटेर तोलाको 322,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाव आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाव 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो, चीनबाट जनै आयात नभएको भन्सार विभागको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायले उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई, तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजरी पार गरेर अगाडि बढ़्यो, मुगलिनसम्म उच्च जोखिम हुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा फेरि पनि बाढ़ी सम्बन्धी नै खबर। बिहान 9 बजेतिर आएको बाढ़ी कारण जनधनको ठूलो क्षति पुगेको आशंका छ। सरकारी निकायहरूले चितवनसम्म नै त्रिशुली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले बाढ़ीबाट पृथ्वी राजमार्ग, गल्छी नुवाकोट र सुवास्या प्रवेशी सड़क, मुगलिन नारायण सड़कमा नारायणगढ़ सड़कमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। रसुवा प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढ़ी आएको धुन्चेबाट नै प्रश्न देखिएको छ। सेनाले रसुवाका प्रभावित क्षेत्रमा उद्धारकर्ता र हेलिकप्टर पठाइसकेको जानकारी गराएको छ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँ पहिरोले नदी थुनेको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढ़ी आएको अनुमान गरिएको छ। गएको वर्ष पनि यस्तै प्रकृतिको घटना भएको स्मरण गर्दै उहाँले तिब्बत चीनसँग ट्रान्स बााउण्ड्री छलफल गरिरहेको र त्यसपछि मात्र थाहा हुने बताउनु भएको छ। रसुवागढ़ीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँहरूमा विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा सञ्चालित आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयहरूमा समेत आवश्यक पूर्व तयारी र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्। गएको वर्ष पनि नेपाल चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएको थियो। रसुवागढ़ी नाका अवरूद्ध भएको थियो भने 18 जना बेपत्ता भएका थिए। नेपाल चीन सीमाबाट 36 किलोमिटर टाढा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा गएको वर्ष हिम नदीबाट अचानक पानीको निकास हुँदा घटना भएको थियो। गएको वर्ष असार 24 गते दुर्घटना भएको थियो भने आज पनि त्यही ठाउँमा फेरि पनि उस्तै प्रकृतिको बाढ़ी आएको हो। गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। रिसुङ्गा नगरपालिका साथमा रहेको जीप पार्क बसमा ट्रकले ठक्कर दिँदा रिसुङ्गा सात भुजेलखर्गका 25 वर्षका पवन विकको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको हो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थ ढुवानीमा केन्द्रित रहेको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न तथा ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भएको छ। अब अब खेल खबर अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीसँग खेल्दैछ। यी दुई टोलीबीचको खेल दिउँसो 3:15 डार्विनको मारारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति होवार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। नौ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान। सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धार्जीङको गजरी 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। नौ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थान

0: का पुराना दलहरू प्रदेश सत्ताको लुछाचोडीमा नागरिकमा झनै वितृष्णा बढ़ाउने युवा नेताहरूको चिन्ता समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान सामुद्रिक मार्गको स्वतन्त्रता अर्बौं मानिसको जीवनसँग जोडिएको भनाई र टप एन टी ट्वेन्टी श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्नुहोला। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: आयो है क्वालिटी मा नम्बर 1 दाममा सबैभन्दा कम
3: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 9768352530 9768352530।
8: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो। तर हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
8: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
0: थप जानकारी र वैदेशिक

0: रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संविजनबाट साथ दिनु भएको छ ललिता हायो भने साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशालेका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। फरकवार फरक प्रस्तुतिको साथमा हामी उपस्थित भइराखेका छौं। आज पनि सिलसिला जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ बुधबारको बसाई रहेको छ। आजको बसाईमा तपाईँको रजाएको प्रस्तुति तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई कथा कविताले गीत गाउन आउँछ भने गीत गाउन पनि सक्नुहुनेछ। मुक्तक आउँछ भने मुक्तक पनि भन्न सक्नुहुनेछ र क्यारिकेचर गर्न आउँछ भने पनि तपाईँले क्यारिकेचर गर्न सक्नुहुनेछ। आज चाहिँ तपाईँलाई जे आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 4026 फोन गरेर आउनुपर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु र त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएको सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ र यो मध्याह समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, बेसीले कामतिर व्यस्त हुनुहुन्छ होला, उकाले ओह्राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरियासिकामा पनि एकदम व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। भन्दा यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम में एकदम मीठो गीत दिल में ठाउँ एकदम मीठो गीत रहेको थियो। बेहुली चलचित्र को गीत रहेको थियो। लिरिक्स र म्युजिकमा रहेको छ अर्जुन पोखले रहेको छ भने भोकलमा अंशु पन्त त्यसै गरी प्रशान्त शिवकोटी रहेको छ एरेन्जर एरेन्जमेन्टमा रहेको छ केशव बाबु रहेको छ मिक्स मास्टरमा रहेको छ नरेश बिबिसी रहेको छ। जस्तो गीत हामीले कार्यक्रममा राखिसकेको छ यस्तै मिठा गीत संगीतहरू कार्यक्रम समय अवधिभर बस्नेछ र तपाईँ जो साथीहरूलाई चाहिँ आजको बसाइमा आफूलाई मनमा लागेका होइन कुराहरू भन्दा पनि तपाईँले चाहिँ यो गर्न पाए हुन्थ्यो गीत गाउन पाए हुन्थ्यो मुक्तक भन्न पाए हुन्थ्यो लेख रचनाहरू के जे छ तपाईँले आजको बसाइमा सुनाउन सक्नुहुनेछ र तपाईँको रोचाइको प्रस्तुति रहेको छ आजको बसाई बुधबारको बसाई 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। कार्यक्रम समय अवधिभरि यस्तै मिठा रमाइला चलचित्र गीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँले मलाई अप्ठ्यारो छ आउँदैन भनेर होइन नमस्ते होला तपाईँले जस्तो आउँछ त्यस्तै गरेर होइन तपाईँले चाहिँ प्रस्तुत गर्न पानी सिक्नुभयो भने चाहिँ तपाईँले आज थोरै गाउनुभयो भने भोलि त्योभन्दा धेरै अलिअलि गर्दै गर्दै धेरै धेरै गाउनहरूको लागि चाहिँ बानी पनि पर्नेछ होइन तपाईँको लेख रचना जे छ भने तपाईँले चाहिँ सुनाउन सक्नुहुनेछ भन्न चाहन्छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नै आफन्तजन साथीसँगलाई सम्झना राख्नुभयो छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्ने प्रयास गर्नेछौ। यति बेला हामीलाई धेरै कमेन्टहरू प्राप्त भएको छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी सोना कन्दमुवाजी हुनुहुन्छ सेवा नमस्कार आज सम्झना शेष हजुर म सोना कन्दमुवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दै हेर्दैछु यो बेला मिठो माया सम्झना छ साथीहरू टिकाराम सोनवार लेखक बन्तवराई स्वस्तानी भुजेल आमा दिनेश तिवारी सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनगज मेर सरस्वती खत्री हिराबहादुर लकाई लीलाराज कम्बाङ अन्जान तोलुङ पवित्र तामाङ अनिता आर्यल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिसा लामा बिना मगर सिजला सापकोटा सुनिता बेगा सिर्जना युङहाङ दिया लिम्बू दिया राई सुजन थामी श्रीराज मह दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुगीता थारू रिमा साई सम्झना नेवा खड्गे उर्मिला तियाले लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रञ्जु मगर केशव सेन्चुरी सन्तोष सिंह छेत्री केश ढुङ्गाना हिम्मत खड्गे युक्तप्रसाद श्रेष्ठ देवेन्द्र ताहाल खायल अबिर मान देवेन किशोर अन्जान समीर सगी किरात आर्जे जीवन छामिङ राई बेलिया छामिङ मिनागी सिंह रत्न शमशेर थापा सुनिता इन्मी कुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई थ्याङ्क यू सो मच हजुरलाई पनि कार्यक्रम सुन्दै हुनुहुन्छ साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ र त्यसै गरी अनिता रमतेलजी हुनुहुन्छ दिदी के छ भन्नुभएको छ मेरो खबर एकदम ठिकठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ तपाईँको के छ। दीपिका पूर्व सानी मगरजी हुनुहुन्छ नमस्ते दिदी म पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच हजुरलाई पनि र त्यसै गरी शान्ति बिसीजी हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै मिठा गीत संगीतहरू तपाईँको माझमा राख्दै हामी अगाडि बढ़िराखेका छौं र साथै साथीहरू पनि कोही साथीहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ होइन इच्छा छ चाहना छ म चाहिँ यो भन्न आज प्रस्तुत गर्छु भन्ने लागेको छ भने तपाईँले 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ अतबहादुर फुलामीजी हुनुहुन्छ नमस्कार म्याम भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसै गरी सोना कन्दमुवाले पनि धेरै धेरै होइन पानको पातमा माया बोकेर पठाउनु भएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला पनि हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौं गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 243 255, 048 45 100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गे भने प्रविधि समिजनबाट साथ दिनु भएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ सुनेर साथ दिनु भएको छ। आजको बसाईमा तपाईँसँग हामी यसै मिठा गीत संगीतहरू राख्दै तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी अगाडि बढ़िराखेका छौं। र यति बेला पनि म लाग्छु फेरि पनि तपाईँले पठाउनु भएको कमेन्ट तर्फै हुनुहुन्छ। दिदी नमस्ते, नमस्कार है। म बाबुरा मगर ओखलढुङ्गा पुकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना, मेरो घर परिवार साथी सँगै सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी संसारिका सम्झनाजी, नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधरी गरी नगरपालिका 8 बेल्टा राई टोलचोकबाट फेसबुक लाइभबाट हजुरको प्रोग्राम रेडियो एफएम 102.1 मेगाहर्ज आउँदै गरेको हरि तालिका तीजको अवसरमा पनि हजुरलाई मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ टेक बहादुरजीले। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कृष्ण सुनवारजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी नमस्कार है, सुन्दैछु प्रोग्राम फेसबुक लाइभबाट हालसे चितवर्णबाट कृष्ण सुनवार होनी भन्दै हुनुहुन्छ। र त्यसै गरी संगीता ठकुरी धनुगज मेर अनलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। अहिले चाहिँ चितवनदेखि चाहिँ कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। र त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट, विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन हुँदैछ फटाफट। तपाईँले कार्यक्रममा सहभागिता जनाउन नसके तापनि कमेन्ट मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते, नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ है नाना, खाजा भयो त, अनि सन्चै हुनुहुन्छ नाना, मलाई पनि मिल्छ भने उपहार चलचित्रबाट हरेको छैन भन्ने गीत चाहिँ बजाइदिनुहोस् न है भन्दै हुनुहुन्छ। उपहार मुभी चलचित्र हरेको छैन भन्दै हुनुहुन्छ, हामी राख्ने प्रयास गर्नेछौ। र साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ हजुरको लागि, हजुरको रेडियो अल फ्यामिलीको लागि, र मायालु हुनुहुन्छ सम्झना प्रधान, धर्नाल मेनुका, त्यसै गरी रमिता श्रेष्ठ हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ प्रसना युन्जन हुनुहुन्छ, त्यसै गरी मनिता धर्नाल, रमेल रमिला तामाङ, भाइ सबिन श्रेष्ठ, दादा राजकुमार बुलन, सबैको लागि सम्झना भन्दै हुनुहुन्छ। सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन हुँदैछ। यति बेला भने हामी फेरि सपनाजीको रोसाईको गीत नै कार्यक्रममा राख्छौ। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: तारिका माई एकदमै मिठो मान्छु नै यी दोपहर चलचित्र गीत रहेको थियो हरेको छैन मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। आजको समयमा तपाईँलाई मिठा रमाइला चलचित्र गीत संगीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौँ। लगभग अब पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र कार्यक्रम सुन्दै हुनुहुन्छ होला भने पनि आशा लिएका छौँ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनुपर्छ होला होइन भन्ने भन्न चाहन्छु। तपाईँले पठाउनुभएका केही म्यासेजहरू बाँकी छ, म्यासेजलाई वाचन गर्नेछु र तपाईँ माझबाट पनि हामी ओझेल पढ्नेछौँ। हुनुहुन्छ धनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है भन्नुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना साम्बाङजी हुनुहुन्छ, गुड आफ्टरनुन नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई चाहिँ गेट उल सुन मिस यु एन्ड लभ यु भन्नुभएको छ। मामु अञ्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, सोना कन्दमवा, मनिषा बान्तवा, भूमिका राई, अरू मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथी सङ्गीलाई चाहिँ सम्झनाको साथमा छुट्टिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अन्जानजी हुनुहुन्छ, एकरो भए तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाए अंगालोमा बेरिरहन मन लाग्छ, एकरो भए तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक धड्कन बनाए अंगालोमा बेरिरहन मन लाग्छ, एकछिन नदेख्दा किन यो मन त्यसै तिम किन एकछिन नदेख्दा किन यो मन त्यसै त्यसै तिम्रो घरको वरिपरि घेरिन मन लाग्छ, एकरो भए तिमीलाई हेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अंगालोमा भेरिरहन मन लाग्छ। प्रभातकालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना साथै आजको दिन हाँसी खुसी र उमङ्गको साथ बितो शुभ दिनको कामना भन्दै हुनुहुन्छ देवेन किशोर रमजानजीलाई पनि विशेष धन्यवाद। एकदमै मिठो लेख रचना लेखेर पठाउनु भएको छ होइन, यसलाई मैले राम्रोसँग वाचन गर्न नसके तापनि तपाईँले पठाउनुभएका यो कमेन्टलाई चाहिँ वाचन गर्ने प्रयास गरेको छु भन्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यममा अपनाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैकी धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै ब्रेकअप रहेको छ। सक्का पन्जाब पाँच चलचित्रको गीत रहेको छ, सो गीत कार्यक्रममा राख्दै आजको अवस्था सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना कड्की पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् नमस्कार।
1: तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
2: कुन चाहिँ एक्स?

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447-21-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: अहिले दिउँसोको 1 बजे।

0: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश
0: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर पाँच खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
5: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमर्मा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692965998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
13: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
15: कर्मचारी आवश्यकता, सिन्धुलीको खुर्कोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवासर 2 जना, फूड एन्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97682530 97682530 57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
16: रंग बहार
17: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
16: वर्ज पेंस के घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
17: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
16: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेंस

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
9: रंगबहार रंगबहार
10: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
9: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेन्स।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तपाईँको सेफिम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनैतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गर्नुभएको छ। रसुवा नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले पनि विपत्तिसँग लड्न सबै एकजुट हुन अनुरोध गर्नुभएको छ। रसुवामा गएको बाढ़ीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद जोखिम निवेकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाउनु भएको थियो। सिंहदरबारी स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको उक्त बैठकमा नेपाली सेनाका उपवृत्त अनुमजङ थापाले उद्धारबारे ब्रिफिङ गर्नुभएको थियो। छलफलमा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपदको समयमा सरकारले तदारूकता देखाएको भनेर धन्यवाद दिनुभएको छ। उद्धार राहतमा कुनै कमी नगर्न सरकारलाई अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले भने विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार खोज र राहतमा खटिन अनुरोध गर्नुभएको छ। रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडेमु वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थानीय कर्मचारी र 3 जना करारका कर्मचारी 11 स्थायी कर्मचारी र 3 जना करारका कर्मचारी सम्पर्कविहीन भएका हुन। खोजी कार्य भइरहेको र रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रमुख राजेन्द्र ढुङ्गाना सहित 25 जना कर्मचारी भने सम्पर्कमा आउनु भएको छ। त्यस्तै रसुवाको भोटेको नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद उद्धार गढ़बाट 45 जना टोली नुवाकोट पठाइएको छ। घाइतेको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा 100 शैय्या र स्वास्थ्य कर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 19 गुल्मा नुवाकोट यूएन शान्ति स्थापना तालिम शिक्षालय कगनी धादिङ गुल्मा विपद व्यवस्थापन 20 अदमघाट र नम्बर 17 गढ़ चितवनबाट संख्यामा सुरक्षा कर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभएको छ। आज बिहान 9 बजे भोटेकोशी नदीमा अचानक आएको बाढ़ीमा 7 जनाको मृत्यु भएको हो। नेपाल प्रहरीका अनुसार आज मध्याहसम्म 7 जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिनुभएको छ। उहाँका अनुसार नुवाकोटको नदी किनारमा 3 जना र धादिङमा 4 जनाको शव फेला परेको छ। बाढ़ी आएपछि भागेर पहाड़तिर गएकाहरूलाई घुम्चेमा ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ। अहिले घाइतेको उद्धार र फेला परेका शव संकलन गरिरहेको र विपत्ता मानिसहरूको खोज तलाश पनि भइरहेको छ। घाइतेलाई धुम्चे अस्पतालमा ल्याउन थालिएको उहाँले बताउनु भएको छ। बाढ़ी प्रभावितको उद्धारका लागि 12 हेलिकप्टर परिचालन भएको छ। नेपाली सेनाका 4 र निजी क्षेत्रका 8 हेलिकप्टर परिचालन गरिएको छ भने नेपाली सेनाको 2 उद्धार तथा 1 स्वास्थ्य कर्मी सहित 3 हेलिकप्टर टोली नुवाकोट र रसुवा प्रस्थान गरेको छ। यससँगै धादिङ नुवाकोट र रसुवा सेतवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ। सरकारले बाढ़ी प्रभावित 4 जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निशुल्क गरेको छ। उद्धार र समुदायमा सहजीकरणका लागि
सेवा निशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले राहत उद्धार खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगन कुमार थापाले काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य बाढ़ी प्रभावित क्षेत्रका सभापति सांसद तथा नेताहरूसहितको बैठक बोलाउनु भएको हो। सभापति थापाले बाढ़ी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खर्चका लागि निर्देशन दिइसकेका छ भने अहिले 2 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ। रसुवाको घोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 वटा प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा च्याप्रो बेसी तथा मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गर्नुभएको छ। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित पालिका तथा प्रशासनलाई ती सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत भनेको छ। जोखिमयुक्त क्षेत्रमा गाड़ी तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। भोटे कोशीमा आएको बाढ़ीको प्रभाव त्रिशुली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा धादिङ नुवाकोट गोर्खा चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह गरेको छ। खोज उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। आज सुनको भाव 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाव आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाव 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवारी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयवाद संयन्त्रको विकास गरेको जानकारी दिनुभएको छ। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक बल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुँदै र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरताका आक्रमण र अवरोधका कारण ऊर्जा बल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभएको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवनमा अरबौंको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रभावका लागि अत्यावश्यक रहेको बताउनु भएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय
2: रामेछापजन्य पदार्थ नफालौ. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेज का ड्रेस, अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि समिसनबाट साथ मिलेको छ ललिता हायुको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज बुधबारको अवस्थाई तपाईँले लोकदोरी बाहेक अन्य जुनसुकै गीत पनि तपाईँले रोजाइमा पार्न पाउनुहुनेछ। जस्तै तपाईँले आधुनिक गीत, चलचित्र गीत, पप गीत, जुनसुकै गीत पनि तपाईँले आजको अवस्थामा रोजाइमा पार्न पाउनुहुनेछ। फटाफट फोन गर्न सक्नुहुनेछ 0848 40 0026 तपाईँले फोन गरेर आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। यो दिउँसोको समय छ, तपाईँको आलु र आली भन्स्याङ सौतारी मेलापात गरिराख्नु भएको छ, अफिसले कामतिर पनि व्यस्त हुनुहुन्छ होला।

यात्रा गर्दिनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। अनि कार्यक्रममा समय मिल्छ, फुर्सद छ भने सहभागिता जनाएर आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ, मार्दे मलाई मार्दे भने प्रमोद खरेलको आवाजमा रहेको छ, लिरिक्स म्युजिकमा रहेको छ रोशन सिंह, म्युजिक एरेन्जमेन्टमा रहेको छ विशाल निरौला रहेको छ, मिक्स मास्टरिङमा रहेको छ कुमार राणा। सो गीत हामी कार्यक्रमको शुरूआतमा राख्नेछौ, त्यसपछि भने तपाईँको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला अनि फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यो प्रमोद खरेलको आवाजमा रहेको मार्दी मलाई मार्दी। सो गीत हामीले कार्यक्रममा राखेर रसै तपाईँको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0848 40 40 26 मा फोन गरेर आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, तपाईँले फटाफट फोन गर्नुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो उहाँ छुटिसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, काममा पनि व्यस्त हुनुहुन्छ होला, उकाली उराली गर्दै हुनुहुन्छ होला, तपाईँ अफिसियली कामतिर पनि एकदम व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सुस्थ विस्त मस्त रहनुहोला अनि कार्यक्रमलाई नै सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र नियमित सुन्दै आइराख्नु भएको छ। हामी यो कार्यक्रम फरक बार फरक प्रस्तुतिको साथमा नियमित तपाईँको माझमा लिएर उपस्थित भइराखेका छौँ। आज पनि सोही कर्मचारी रहेको छ। आज चाहिँ बुधबारको बसाई तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ? आरामै हुनुहुन्छ? म पनि एकदम ठिक छु र आरामै छु भन्नुपर्छ है। त मौसमको कुरा गर्नुपर्दा मजाले काम लागिरहेको छ, राम्रो रमाइलो छ भन्नुपर्छ है।
1: हजुर, यता चाहिँ मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम लागेको छैन, शीतल शीतल नै छ भन्नुपर्छ।
0: यता चाहिँ मजाले चर्को घाम लागिरहेको छ, गर्मी गर्मी अलि महसुस भइरहेको छ। खाजा लिनु भयो त? मेरो पनि बाँकी नै छ, केही समयपछि खानेछौँ हामी पनि। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? अहिले सुन्न पाएको छैन, तर कार्यक्रममा विषयवस्तु के छ आजको बसाइमा भन्ने कुरा थाहा छ। ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। आज के गर्नुपर्छ भन्नुहोस् त? कुन गीत सुन्न मन छ हजुरलाई? तिमी कति राम्रो छौ भनेको? तिमी कति राम्रो छौ कि? प्रमोद खरेलको आवाजमा रहेको तिमी कति राम्रो छौ कि सो गीत हामी कार्यक्रममा राख्छौँ। तपाईँले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो। उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछ र उहाँको रोजाइको गीत बज्नेछ 0848 40 40 26। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजनलाई छोटो भेटमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, हजुर नमस्ते है।
0: नमस्ते। नमस्कार हजुर, नवीनजी बोल्नुभयो।
2: के भन्नुपर्छ है दिदी हजुर,
0: के छ हजुरको खबर? आरामै हुनुहुन्छ?
2: हजुर एकदमै छु भन्नुपर्छ दिदी हजुर।
0: आरामै हुनुपर्छ, सधैँभरि आरामै छु भन्ने शब्द चाहिँ सुन्न पाइरहेको छु भन्न चाहन्छु। अनि खाजा लिनु भयो त?
2: खाजा भर्खरै भयो त दिदी हजुरको भयो त?
0: मेरो त बाँकी नै छ, तपाईँको भर्खरै भयो भन्नुभयो। अब मेरो चाहिँ बाँकी छ, केही समय लाग्छ अझै पनि। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर एकदम सुनिरहेको छ भन्नुपर्छ है दिदी हजुर।
0: ल, केही कार्यक्रमको बारेमा भन्नुपर्ने सल्लाह सुझाव छ भने भन्नुहोस्, केही भन्न नयाँ नौलो कुराहरू छ भने पनि भन्नुहोस्, अनि भने हामी कार्यक्रमतर्फ लाग्छौँ है त।
2: केही गेरे भएछ भने पछि भनौँला है दिदी हजुर, अहिले त खासै छैन, सबै पुरानो छ भन्नुपर्छ।
0: ल त्यसो भए हाम्रो साथीले गीत रोजाइमा पार्नु भएको छ, सही गीत मार्फत तपाईँलाई पनि समर्थन जनाउनेछौ। तपाईँले चाहिँ आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त।
2: कार्यक्रम सञ्चालन दिदी हजुरको लागि ललिता दिदीको लागि भन्नुहुन्छ, घर फ्यामिलीको लागि, सन्देशको लागि, मेरो लागि जगतीले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुट्टिन्छ है त दिदी। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। हाम्रो साथीले रोजाईमा गीत पारिसक्नु भएको छ शर्मिला थापा मगर्जीले, एकदमै मिठो गीत, तिमी यति राम्री छौ कि। सिंगर हुनुहुन्छ प्रमोद खनेल रहेको छ, अनु चौधरीको आवाज रहेको छ, अनिल लिरिक्स म्युजिकमा रहेको छ, विमल अधिकारी रहेको छ। संगीत हामी कार्यक्रममा राख्नेछौ, त्यसपछि अर्को साथी रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: तिनीहरू ती राम्रै छौ कि? एकदमै मिठो गीत रहेको थियो प्रमोद खरेल अनि अनु चौधरीको आवाजमा रहेको, हाम्रो शर्मिला थापा मगर्जीले रचना पार्नुभएको थियो। र सोही गीतमा हामीले नवीन तोलाङ्गीजीलाई पनि समर्थन जनाएका छौं। र बाँकी सम्पूर्ण रेडियो सुनेर साथ दिनुहुने श्रोता मनको लागि पनि यो मिठो गीत बजिसकेको छ। अब पनि पालो तपाईँको 0440-40-0026 फोन गरेर तपाईँ सहभागिता सुनाउनुहोला पनि भन्न चाहन्छु। र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट तपाईँले आफ्नो आफन्तजन साथी सिंहलाई पनि सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। यति बेला हामीलाई धेरै कमेन्टहरू प्राप्त भइराखेको छ। हुनुहुन्छ सुरुवातमा सोना कन्दुङबाजी हुनुहुन्छ, सेवारो नमस्कार आरजे सम्झना शेष हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ टीकाराम सुनवार, लेखक पान्तवराई, सुस्तानी भुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लकायली, राजकम्ब, गन्जान थोलुङ, पवित्र तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खर्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यमीन छेत्री, क्रिस डुंगाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गी किरात, आरजी जीवन सामलिङ राई, बेली आछामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता मेकुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, देवजी बोल्नुभयो?
1: हजुर हजुर,
0: आरामै हुनुहुन्छ?
1: आरामै छु दिदी, मनवर्ष है त, अनि दिदी हजुरहरूलाई पनि आरामै हुनुहुन्छ है?
0: हजुर, हामी पनि एकदम आराम कुशलै छौँ। भन्नुपर्छ मौसमको कुरा गर्नुपर्दा मजाले घाम लागिरहेको छ होइन, एकदम चर्को चर्को घाम लागेको छ भन्नुपर्छ। अनि त्यताको मौसम के कस्तो छ हजुरको खबर पनि सुनाउनुहोस् न।
1: त्यस्तै नै हो दिदी हजुर, घाम चर्को लागिरहेको छ, बाहिर निस्किनु नसक्ने गरी भन्नुपर्छ है त।
0: ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दैछु, सुरुवातदेखि नै सुन्दैछु, फोन चाहिँ अहिले खेर लाग्यो भन्नुपर्छ है त।
0: ठिक छ, कार्यक्रम सुनेर साथ दिनुहोस्। आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: आज अन्त माया लाएको भए नलुकाउ भयो तिमीले भन्ने गीत बजाइदिन्छ है।
0: ठिक छ, हामी कार्यक्रममा राख्छौँ साथी सिंहलाई सम्झनु है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि अनि त्यसरी प्राविधिकमा रहनुहुने दिदी ललिता आयुको लागि, श्रीराज दाईको लागि, लगायत हजुरको रेडियो होली युनिटको लागि नै हुन चाहन्छु। र मलाई देवमाझी हुने सुनिना तिमी सबै सबैको लागि, अनि जो जो रेडियो सुन्दर माध्यमबाट सुनिरहेको छ, अनि कमेन्ट पठाउने, हेर्ने, लाइफ हेल्पबाट हेर्ने, सुन्ने सबै सबै साथीहरूको लागि भन्ने।
0: हवस् त, नमस्कार। उहाँ देव माझी हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोजाएको गीत बज्नेछ 0440-40-0026 तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ, फोन गर्नुहोला पनि भन्न चाहन्छु। मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अवर फ्रेन्डको लागि दोहार कतारबाट भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी भावना मगर्जीले पनि हेलो नमस्कार दिदी, म पनि सुन्दैछु हाई इन्डियाबाट, मिस यु अल भन्नुभएको छ। जीवन कार्कीजीले पनि नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, शुभ नाम?
2: बिगुबाट एलिना खत्री।
0: एलिनाजी के छ खबर, आरामै हुनुहुन्छ?
2: म आरामै छु भन्नुपर्छ दिदी। लगायत रामेछाप डाँडातिरको खबर के छ?
0: म लगायत हाम्रो रामेछाप डाँडातिरको खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यताको
2: यता पनि त्यस्तै नै छ भन्नुपर्छ है दिदी।
0: ठिक छ, अब यता र त्यताको मौसमको कुरा गर्नुपर्दा सेम टु सेम उस्तै रहेछ, खुसी लाग्यो। खाजा लिनु भयो कि बाँकी छ?
2: मेरो बाँकी नै छ भन्नुपर्छ, दिदीको पनि बाँकी नहोला, यता दिदीतिर खाता आउनु भन्नुपर्छ है।
0: ठिक छ, अब समयले कतिको साथ दिन्छ होइन, अब समय मिलेसम्म आउने प्रयास गर्नेछौँ है त।
2: हुन्छ।
0: ल, साथीले गीत रोजेर पार्नु भएको छ हाम्रो देवजीले, अन्त माया लाएको भए भने प्रमोद खरेलको आवाजमा रहेको छ सो गीत हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: हुन्छ, फर्स्ट अफ अल त दिदी हजुरका लागि, अनि टेक्निसियनमा रहने हुने दिदीका लागि, अनि साथीहरूको नाम लिनु पर्दा रमा श्रेष्ठ, दिप तामाङ, सोनबुद्धि शेर्को, सुशुक्त श्रेष्ठ, गङ्गामाया थामी, एम कुमारी थामी, प्रतिमा श्रेष्ठ, तिर्सना तामाङ, राजीव खड्का, सुज खड्का, विशाल खत्री, राज खड्का भन्नेमा म सुनिश्चित दिनुहोस्। नमस्कार।
0: हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो बिगोबाट. उहाँले पनि साथी संगीलाई सम्झना राखेर छुटिसक्नु भएको छ. यति बेला भने देवजीको रोचाएको गीत बज्नेछ. प्रमोद खरेलको आवाजमा रहेको अन्त माया लागो भए भन्ने गीत रहेको छ भने लय शब्दमा रहेको छ वासुदेव पराजुली रहेको छ. संगीतमा हुनुहुन्छ सन्तोष केसी. यसो गीत हामी कार्यक्रममा राख्छौं. त्यसपछि अर्को साथीको रोचाएको गीत लिएर आउने नै छौं. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रममा हाम्रो तेजी गुरु साईको गीत कार्यक्रममा राख्यो अन्त माया लागो भए नलुका हो तिमीले भन्ने एकदमै मिठो गीत रहेको थियो र सही गीत मार्फत हामीले एलिना खत्रीजीलाई पनि समर्थन जनाएका थियौं। अब पनि पालो तपाईँको रहेको छ, यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, यो आवाज आरतीजीको के छ? हारमा हुनुहुन्छ?
1: एकदम
0: आराम छु। म पनि एकदम आराम कुशलै छु अनि यताको मौसम पनि अब राम्रै छ। चर्को चर्को घाम लागिरहेको छ, गर्मी महसुस भइरहेको छ, यस्तै छ भन्नुपर्छ। हजुरको सुनाउनुहोस् अनि खाजा भयो कि बाँकी छ?
1: मेरो खाजा भइसक्यो दिदी, यताको मौसम धुमधुमा भइरहेछ, पानी पर्ला जस्तो छ भन्नुपर्छ है त अनि दिदी हजुरले खानु भयो त?
0: मेरो खाजा बाँकी नै छ, अब त्यता पानी पर्ला जस्तो भएको रहेछ होइन, यता चाहिँ घाम लागिरहेको छ, मौसम चाहिँ अलिक डिफ्रेन्ट भएछ होइन, फरक रहेछ। अलिक हाम्रो समग्रमा सबै ठिक छ है?
1: ल त्यस
0: अरू के छ त नयाँ नौलो खबर भन्नको लागि केही?
1: अरू दिदी केही छैन, ठिकै छ, राम्रै रमाइलो छ, धान कोदो बोडेर लगभग सकियो
0: भन्नु है। ठिक छ, काममा व्यस्त हुनुहुन्थ्यो अनि धेरै समय पछि आउनुभयो है?
1: हजुर दिदी, अब यस्तै हो, गाउँ घरमा बसेपछि काम त गर्नु नै परिहाल्यो, फुर्सद मिल्दैन फोन गर्नलाई, रेडियो सुनेर साथ दिन्छु भन्नुपर्छ है।
0: ठिक छ, अब समयले कामको व्यस्तताले गर्दा हामी कार्यक्रममा सहभागी हुन सक्दैनौ, त्यो ठिकै छ, समय मिल्दाखेरि यसरी आउनु होला पनि भन्न चाहे। कार्यक्रमको अन्तिम चरणमा छौ हामी, एकदमै मिठो गीत अब तपाईँको रोजाइको बस्नेछ कार्यक्रममा होइन, राख्नु पनि पर्छ, कुन गीत सुन्नुहुन्छ?
1: मलाई ए घरी मुठोभित्र बसेको मान्छेलाई बिर्सौँ कस्तो गरी भन्ने गीत बजाइदिनु है दिदी, मिल्छ
0: ए झरी भन्ने गीत चाहिँ सुन्नु भन्छ? हामी कार्यक्रममा राख्छौ, हजुरले साथी सङ्गीलाई सम्झनु सहित
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, प्राविधिकमा रहनु भएको दिदीको लागि, दाईको लागि, मेरो घरमा रहनु भएको बाबा मम्मी दाई भाउजू अङ्कल छोरी युनिसा प्रोफेल छ नि अस्वस्थ छ, उसलाई शीघ्र स्वास्थ्य लाभको कामना नानी, छिटै मिठो हुनु होला भन्ने
0: हवस् सर। नमस्कार, उहाँ हुनुहुन्थ्यो आरती बस्नेजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद, एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सो गीत मार्फत हामी छोटो मिठोमा एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत राख्दै तपाईँले बस्नुभएको सन्देश वाचन गर्दै हामी पनि कार्यक्रमबाट उजेल पढ्नेछौ। हुनुहुन्छ सुजन भुजेल खोटाङ्गे भाइ रहेको छ, उहाँले लेख्नु भएको छ, दर्शन नमस्कार दिदी हजुर, म पनि सुन्दैछु खोटाङको रामावेशी गाउँपालिका घरमा खोटाङबाट, कार्यक्रम सधैँ राम्रो छ, अब बस्ने गीत मार्फत सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरको लागि र मेरो घर केही साथीको नाम लिनु पर्दा काठमाडौँतिर हुनुहुन्छ दिदी प्रमिसा चामलिङ राई, सबिन तामाङ, साबु तामाङ, केवल भुजेल, केशल भुजेल, विपिन भुजेल, कमला लुङ्केली मगर, सुशीला मगर, भुवन भुजेल, दाईको सल भुजेल काठमाडौँतिर हुनुहुन्छ, बुनु निर्मला श्रेष्ठ, बुनु शर्मिला भुजेल, मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै कार्यक्रमबाट छुटिन्छु, नमस्कार दिदी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अन्जु मगरजीले पनि सुन्दैछु है दिदी काठमाडौँबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। र अर्को साथी हुनुहुन्छ यति बेला धनुगजमेरजी हुनुहुन्छ, दिदी नमस्ते, नमस्कार है, म ओकलढुङ्गाबाट चाहिँ धनुगजमेर हो, सन्चै हुनुहुन्छ, सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ, बस्ने गीत मार्फत चाहिँ घर परिवार मम्मी बाबा दाईहरूमा भाइ त्यसै गरी साथीहरूमा कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, शिला अधिकारी, जनेसा मगर, अनुमगर, रूपासना गी, पोखरेल सबिना, अविना सुनवार, त्यसै गरी सम्पाली शेर्पा, मौसम आसामी, स्वर बस्नेत, प्रकाश खड्का, माधव भण्डारी, त्यसै गरी हुनुहुन्छ सञ्जय बस्नेत, निशा श्रेष्ठ, सागर लामा, अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, युनिसा तामाङ, त्यसै गरी रमेश गजमेर र हुनुहुन्छ अर्को साथी कविता कतारी, सोना कन्दङमा क्षेत्री आयुष हुनुहुन्छ, सबैमा मिठो माया सम्झना छ भन्न चाहन्छु। भाइस सरगम अधिकारी र रविन तामाङ, शङ्कर लामा, नर्गेश सिंह, हिराबहादुर लगायत सबैमा भन्दैनुहुन्छ, धनुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी माधव ढुङ्गेलजी हुनुहुन्छ, नमस्कार हजुर, म माधव ढुङ्गेल पिता बोटो छापाबाट सम्झिनु पर्दा प्यारी उमा ढुङ्गेल बुनु अस्मि सुताङ भूमिका राई, त्यसै गरी हुनुहुन्छ मन कुमारी आ, मनकुरुङ राई भन्नु मुकुरुङ राई भन्नुभएको छ गीता टुङ्गाना, त्यसै गरी हुनुहुन्छ अनिता, गीता लिम्बू, कल्पना सान्तङ, चेनी लिम्बू, मिडिया प्रेमी राई, अनिसा पूर्वेली, आकाश राई, सुदीप पान्तवा, कोपिला, कविता मगर, अञ्जली श्रेष्ठ, भावना चामलिङ, कुमारी यङ, हाङ्लोवा तिनी, साबान्तवा राई, दिलु सानो, याम्पु, रत्नबहादुर थापा, मनको साथी जीवन कार्यक्रम, मुना कोइसियुबी सानो, सरबुनु सरस्वती, मुना श्रेष्ठ, मुना मुखिया, कमला मुखियाको लागि पनि भन्न छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी ती बेला माधव वाङमर लेख्नु भएको छ, नमस्ते नमस्कार सम्झनाजी, प्राविधिकमा बस्ने बसेर साथ दिनुहुने साथीको लागि पनि नमस्कार। त्यसै गरी सम्झनाजी गाडी भा सुन्न मन लाग्यो कार्यक्रम भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ दीपिका पूर्वसानी मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते दिदी, काठमाडौँबाट म कार्यक्रम सुन्दैछु है भनिदिनु छ। सुची फुची विनुजीले पनि मिस यु अल माई फ्रेन्ड इज मे विनिता छेत्री विनु फ्रम दोलखाबाट भनिदिनु छ। विनिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी कृष्ण सुनवार जेरी हुनुहुन्छ, दिदी नमस्कार सुन्दैछु है प्रोग्राम लाइभ मार्फत चितवनबाट भन्नुभएको छ। र संगीता ठाकुरी तानु गजमेर अल साथीलाई सम्झना छ भनिदिनुहुन्छ। कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर हाल चाहिँ अहिले काठमाडौँबाट, गुड आफ्टरनुन नाना नमस्ते सन्चै हुनुहुन्छ भन्नुभएको छ, एकदम सन्चै छौ। त्यसै गरी मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ गेट विल सोन मिस यु एण्ड लभ यु भन्नुभएको छ। मामु अञ्जनिया त्रिप्यारी साम्पाङ, बाबा विनु साम्पाङ, अरू मलाई चिन्ने नचिन्ने, सम्झने बिर्सने, माया गर्ने घृणा गर्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी सबुना तामाङजी हुनुहुन्छ, लाग्छौ नाना म पनि कार्यक्रम सुन्दैछु, सबिना तामाङ हो, सम्झना जस्ट फर यु एण्ड मिस यु हुनुहुन्छ। सुजन त्यसै गरी देवकी क्याप सबैकै हुनुहुन्छ, मगर हुनुहुन्छ, सौगात तामाङलाई पनि सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी आशा लिम्बुजी हुनुहुन्छ, मिस यु अल माई फ्यामिली एण्ड फ्रेन्ड विथ मे आशा आङबोहाङ लिम्बु भन्नुभएको छ। घर चाहिँ पाँच थर भइहाल्छ, दमकाबाट चाहिँ सुन्दैछु है भनिदिनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, कलडुङ्गा पोकली घर भइहाल्छ, साउदी अरेबियाबाट रियादबाट चाहिँ सुन्दैछु। सबैमा धेरै माया धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीमा धेरै सम्झेको छु भनिदिनुहुन्छ। बुद्ध बजार सारीजी हुनुहुन्छ, सम्झना म्याम अनसन्तोष सरलाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। बेले आछामीजी हुनुहुन्छ, उहाँलाई पनि मिस यु डियर हजुर भन्नुभएको छ। र त्यसै गरी कृष्णजीले लेख्नु भएको छ, दुःखको खबर ठूलो बाढी र सोवा त्रिशुली नुवाकोट धादिङ बेनीघाटको विभिन्न ठाउँमा फूल घर बगाएको छ, लाखौं मान्छे विपत्ता छ, नेपालकै शोकमा डुबाएको छ, अझै जोखिम कायमै छ, झुकिएर बस्नुहोला भन्नुभएको छ। राम्रो सन्देश छोड्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी राज कालीकोटीजी हुनुहुन्छ, आइसेस गुड आफ्टरनुन मेझापाले हेटु राज कालीकोटी बिर्तामोट छापा जस्ट नाउ यु यही अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भनिदिनुहुन्छ। र त्यसै गरी विनोद परवालजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर नमस्ते मे पनि सुन्दैछु है सानोबाट भनिदिनुहुन्छ। मनकुमारी कान्छी कुलुङजीले पनि मिस यु अल भन्नुभएको छ। जीवन बिगजीले पनि दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु, उहाँले चाहिँ अब प्रेमी गीत भन्नुभएको छ, ठिकै छ हामी अर्को बसाइमा पनि राख्नेछौ, आज चाहिँ राख्नु मिल्दैन भन्नुपर्छ। र त्यस्तै गरी उहाँले चाहिँ वाट्सएप इमोको पनि व्यवस्था गर्नु पर्यो भन्दै हुनुहुन्छ, अब यसमा सोच्नुपर्ने हुन्छ है जीवनीजी। र त्यसै गरी मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ देवेन किशोर अन्जानजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, एकरो भए तिमीलाई हेरिरहन मन लाग्छ, दुई मुटु एक थर्पण बनाई अङ्कालमा बेरिरहन मन लाग्छ, एकछिन नदेख्दा किन यो मन त्यसै त्यसै तिम्रो घरको वरिपरि घेरिरहन मन लाग्छ, एकरो भए तिमीलाई हेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अङ्कालमा बेरिरहन मन लाग्छ, समयकालीन दर्शन नमस्ते हजुर मिठो सम्झना साथै तपाईँको आजको दिन हाँसी खुसी उमङ्गका साथ बित शुभ दिनको कामना देवेन किशोर रञ्जन दोहा कतारबाट भन्दैछ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको विषयमा कार्यक्रममा सहभागी जनाउनु भएको थियो शर्मिला थापा मगर नवीन तोलाङ देव महाजी एलेना खत्री आरती बस्नेतजी हुनुहुन्थ्यो उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा आउनुभयो एकदमै मिठो गीत संगीतहरू पनि रोजाइमा पार्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु र जजतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागी जनाउने प्रयास गर्नुभयो सम्पूर्ण साथीहरूलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा बुधबार बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मैलेदेखि धन्यवाद व्यक्त गर्दछु र अन्तिममा हाम्रो आरती बस्नेतजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत रहेको छ ए झरी रहेको छ सिंगर रोशन सिंह प्रविष्ट अधिकारी रहेको छ लिरिक्स म्युजिकमा रहेको छ रोशन सिंह रहेको छ सो गीत हामी कार्यक्रमको अन्तिममा छोड्दै यति दिनसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै तपाईँको माझमा झर्यो भने यो मिठो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 7 जनाको ज्यान गयो, 30 जनाको उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। पृथ्वी राजमार्ग गल्छी स्यापुरवेशी र मुगली नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान, सतर्कता अपनाउन आग्रह। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 7 जनाको ज्यान गएको छ। नुवाकोटमा 4 जना र धादिङको त्रिशुली नदी किनारमा 3 जनाको शव भेटिएको हो। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार अहिलेसम्म 30 जनाको उद्धार गरिएको छ। तीमध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैय्या तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैय्या छुट्याएको जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालको बाढ़ी पीड़ितलाई आवश्यक स्वास्थ्य र राहत सामग्री पठाउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी सम्पर्कविहीन छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 कर्मचारी भने सम्पर्कमा आउनु भएको छ। चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र यस्ता सूचनाको पालना गर्न आग्रह गरेको हो। रसुवा तथा नुवाकोट आसपास क्षेत्रमा पानी पनि पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङसम्म बाढ़ी प्रवेश गरिसकेको छ। बाढ़ीको विपदमा परेकाहरूको खोज र उद्धार कार्य भइरहेको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानीका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। त्यस्तै कम्तीमा 40 सड़कमा क्षति पुग्नुका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखुफुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। त्यस्तै केउरुनी फोर्सेटार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ। सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। यस्तै घाइते तथा विचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार राहतका लागि चीन र भारतको सरकारसँग सम्वाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कांग्रेस संसदीय दलको नेता विष्णुराज आङदिम्बेले विपदको यस घड़ीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। यस्तै घाइतेहरूको उपचारका लागि त्रिशुलीमा रहेको सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ। साथै प्रभावित को उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार राजनैतिक दल सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरिएको छ। भोटेकोशी नदीमा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीनवटा प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा सेप्रुवेशी सड़क तथा मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो कटान र डुबानको जोखिम बढ़न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित पालिका तथा प्रशासनलाई ती सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत भनेको छ। जोखिममुक्त क्षेत्रमा गाड़ी तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीको प्रभाव त्रिशुली तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रसम्म पर्ने भएकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको हो। रसुवा धादिङ नुवाकोट गोरखा चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको परिपालना गर्न सबैलाई आग्रह गरेको छ। खोज उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। यसैबीच भोटेकोशी नदीको बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान गरिएको छ। बाढ़ीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएस मार्फत बाढ़ी सम्बन्धी पूर्व सूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म रहने देखिएको छ। यसैबीच नेपाल टेलिकमले बाढ़ीबाट प्रभावितका लागि टेलिफोन एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। दुई दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद उद्धार गणबाट 45 जना टोली नुवाकोट पठाइएको छ। घाइतेको उपचारका लागि नेपाल एफएफ अस्पतालमा 100 शैय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 19 गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म विपद व्यवस्थापन बेस आदमघाट र नम्बर 17 गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो। यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापना जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम संचालन गर्दा सम्बन्धित पालिका, जिल्ला व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकार्यको लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको नम्बर 1 सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको नेपाली सेनाले जनाएको छ। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा विद्युत अवरोध छ। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको हो। रसुवामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावाटको रसुवा गढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मातहतको 4 सरकारी आयोजना, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा विद्युत अवरोध छ। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको हो।

25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। विद्युत उत्पादन एकै पटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा काठमाडौँ उपत्यका र आसपासको औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना माथिल्लो त्रिशुली एकको पहुँच मार्ग टनेल र साइड क्याम्प पनि ठूलो क्षति पुगेको छ। त्यसै गरी 120 मेगावाटको रसुवा भोटेकोशी र 6.42 मेगावाटको माथिल्लो मैलुङ एकका बाँध र पेनिस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन तीनवटा आयोजनाको 342 मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोटतर्फ 37 मेगावाटको माथिल्लो त्रिशुली थिरिबी र 15.6 मेगावाटको मिडल त्रिशुली गंगा गरी 52.6 मेगावाटका दुई आयोजनामा बाढ़ी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्। कुल 13 आयोजनामध्ये 9 निजी क्षेत्रका प्रवर्धक कम्पनीका रहेका छन् भने कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लिपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्रै 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याप्रुबेसी रसुवागढ़ी जोड्ने पासाङ ल्याङमु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरूद्ध भएकोले आयोजनासम्म प्रभावित टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली थिरिएको स्विच यार्ड नजिकैको डाँडो भाषिएकोले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मरमत गरी 1-3 हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू हुने अपेक्षा छ। दिउँसो 3 बजेको नेपाल खबरको अन्त्यमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ीबाट अहिलेसम्म 7 ज्यान गयो, 30 उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहत प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। पृथ्वी राजमार्ग गल्छी स्याप्रुबेसी र मुगली नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान। सतर्कता अपनाउन आग्रह। दिउँसो 3 बजेको खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका वासिन्दाले विशेष सावधानी अपनाउनुहोला। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर

0: 964-14-439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
0: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
0: संस्था एकी सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
0: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
0: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी,
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे।
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
3: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
0: सोही दिन दिउँसो 12:00-3:00 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
0: सोही दिन बिहान 11:00-3:00 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेबन,
3: सोही दिन बिहान 7:30-9:00 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
0: सोही दिन दिउँसो 10:00-12:00 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
3: सोही दिन दिउँसो 1:00-3:00 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी।
0: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
3: सोही दिन बिहान 9:30-10:30 बजेसम्म, स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
0: सोही दिन बिहान 7:00-9:00 बजेसम्म, स्थान सेलेघाट समेटिने टोल तथा वडाहरू सेलेघाट सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा वडाहरू डाँडा खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा वडाहरू केउरे पानी सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा वडाहरू भटौली सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
3: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा वडाहरू सल्ले सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
0: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
3: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा वडाहरू आरुबोटे सबै
0: सोही दिन बिहान 11:00 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
3: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा वडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा वडाहरू सापमारे सबै
3: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा वडाहरू पुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11:00 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
4: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 बेकरी शेफ 1 सिनियर कुक 2 कुक 4 किचन हेल्पर 1 डिशवाशर 2 फूड एन्ड बेभरेज म्यानेजर 2 वेटर वेट्रेस 10 कफी बरिस्ता 4 क्यासियर 2 हाउसकिपिङ अथवा क्लिनर 2 गार्डनर अथवा माली 1 नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ नयाँको लागि तालिमको व्यवस्था छ खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस् थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
2: हजुरको रेडियो

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: रंग बहार
6: वर्ज संगे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्ज पेंट।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
0: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आइए दिवस को 4 बजे
1: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्न 4 बजेको रामेछापनी रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। जिल्ला समन्वय समिति रामेछापले दुईवटा स्थानीय तहलाई सम्मान गरेको छ। आठवटा स्थानीय तह रहेको रामेछापमा छुट्टा छुट्टै विधामा नमूना काम गरेर असल अभ्यासको थालनी गरेको भन्दै प्रमाणपत्र सहित जिल्ला सदरमुकाम मन्थरी नगरपालिका र सुनापति गाउँपालिकालाई सम्मान गरिएको छ। हिजोदेखि शुरू भएको दुई दिने गत आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर समन्वय समिति रामेछापले गत वर्ष जस्तै यो वर्ष पनि सम्मानलाई निरन्तरता दिएको छ। गत वर्ष पनि सम्मानित हुन सफल भएको मन्थरी नगरपालिका यो वर्ष भूपयोग वर्गीकरण तथा कार्यान्वयन सम्बन्धी असल अभ्यासको सफलतापूर्वक सञ्चालन गरेको र सुनापति गाउँपालिकाले पालिकालाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउँदै लैजान सफल सुनापति पर्यटन विकासका लागि धार्मिक पर्यटन पूर्वाधार 108 लहरे माने निर्माण तथा शिव मन्दिर निर्माण सफल कार्यान्वयन गर्न सकेकोमा प्रशंसा गर्दै पुरस्कृत गरेको जिल्ला समन्वय अधिकारी डिगबहादुर कार्कीले उद्घोष गर्नुभयो। सम्मानित दुवै स्थानीय तहहरूलाई सांसद एवं अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकी र समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्नुभएको छ। सम्मानित भएका दुवै स्थानीय तह गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमहरू जिल्ला स्तरबाट छनौट भएर बागमती प्रदेश स्तरीय प्रस्तुतिकरण छनौटमा परेर उत्कृष्टता हासिल गर्न सफल भएका थिए। जिल्ला समन्वय समिति रामेछापको सभामा आजसम्म चल्ने गत आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा एवं असल अभ्यास आदान प्रदान कार्यक्रममा रामेछाप स्थित संघीय प्रादेशिक र स्थानीय तहहरूको सहभागिता रहेको छ। चालू आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरूको समेत चर्चा चलिरहेको समीक्षा कार्यक्रममा रामेछापका आठवटै पालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत संघीय र प्रादेशिक कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको छ। ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले रामेछापमा क्रियाशील पत्रकार तथा शिक्षकहरूलाई लक्षित गरेर मानसिक स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। मन्थली स्थित फ्रिडम रिसोर्टमा हिजो आयोजित कार्यक्रममा पत्रकार तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाकी सचिव तथा काउन्सिलर सुनिता ढुङ्गाना र कृपा गुरूङले मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान तथा समाधानको उपायबारेमा सहजीकरण गर्नुभएको थियो। मानसिक स्वास्थ्यको विषयमा समुदाय स्तरमा जानकारी र सचेतना वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले जनाएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएको थियो। मानसिक समस्यालाई लुकाउने वा व्यवस्था गर्नुभन्दा समयमै पहिचान गरेर आवश्यक परामर्श तथा सहयोग लिनुपर्ने विषयमा समेत सहभागीहरूबीच छलफल गरिएको थियो। रामेछाप जिल्लाको माकुण्डा गाउँपालिका वडा नम्बर 3 काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूका लागि एक विशेष एकीकृत घुम्ती सेवा अभियान शुरू गरेको छ। भौगोलिक विकटता र व्यस्तताको कारण वडा कार्यालयसम्म पुग्न नसक्ने नागरिकहरूलाई ध्यानमा राखेर गाउँपालिकाले काठमाडौँमा पुगेर सेवा प्रदान गरेको छ। काठमाडौँको मूलपानी स्थित लभ टू लभ रिसोर्टमा सञ्चालन भएको घुम्ती शिविरबाट वडा कार्यालयबाट प्रभाव हुने सबै प्रमुख प्रशासकीय सेवाहरू उपलब्ध गराइएको छ। सेवा शिविरमा विशेष गरी व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र बसाई सराई दर्ताको सेवाहरू प्रदान गरिएको वडाध्यक्ष गुणकुमार थापाले बताउनु भएको छ। सबैभन्दा महत्वपूर्ण सेवाको रूपमा लिएको सामाजिक सुरक्षा भत्ताको नवीकरण सहितको एकीकृत घुम्ती शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो राहत मिलेको छ। यसबाहेक विभिन्न प्रकारका सिफारिशहरू र नागरिकताको प्रतिलिपि लिनका लागि आवश्यक सिफारिश समेत शिविरबाटै जारी गरिएको बताइएको छ। हिजो र अस्ति दुई दिन चलेको घुम्ती शिविरमा उमाकुण्डावासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। काठमाडौँमा बसेर सरकारी काम गराउन पाउँदा सेवाग्राहीले निकै खुशी व्यक्त गरेका छन्। गाउँपालिकाले यो अभियानलाई एउटा नमूनाको रूपमा लिएको र भविष्यमा अन्य आवश्यक स्थानहरूमा पनि यस्तै सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका र चारखोमा विद्युत तार सर्ट भएर आग लागि हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। हिजो साँझ करिब 7 बजेतिर स्थानीय
कोटमाया कार्कीको ढुङ्गा माटोले बनेको घरको छाना भएको दुई तले घरमा खरको छाना भएको दुई तले घरमा अचानक विद्युतको तार सर्ट भएर आग लागि भएको हो। आगो फैलिँदा कार्कीको बुहारी आनन्द कुमारी कार्कीको सोही प्रकृतिको दुई तले घरमा समेत आगो लागेको हो। आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी र शस्त्र प्रहरी बल नेपाल गुलमा हेडक्वार्टर ओखलढुङ्गाबाट शस्त्र प्रहरीको टोली समेत घटनास्थल पुगेको थियो। सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीय बासिन्दाहरूसँग समन्वय गरी करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। आगलागीबाट दुवै घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। कोटमाया कार्कीको घरमा रहेको अन्नपात भाँडा बर्तन लत्ता कपडा सहित करिब एक तोला सुन जस्तो देखिने गहना र नगद 20,000 रूपियाँ सहित करिब 12,00,000 रूपियाँ बराबरको क्षति भएको छ। यस्तै ज्ञान कुमारी कार्कीको अन्नपात भाँडा बर्तन लत्ता कपडा दुई आना सुन जस्तो देखिने गहना र नगद 50,000 रूपियाँ सहित करिब 14,00,000 रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। आगलागीबाट मानवीय तथा कुनै पशु चौपायामा भने क्षति भएको छैन। पछिल्लो समय ओखलढुङ्गामा विद्युत सट भएर आग लागि हुने र जनधनको क्षति हुने क्रम बढ्दो क्रममा रहेको छ। सिन्धुलीको कमलामाई नगरपालिका दुई ढुङ्गरी भन्ज्याङ स्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हिजो साँझ करिब 6:30 बजे इटारीबाट काठमाडौँ जाँदै गरेको प्रदेश 102/002-0985 नम्बरको ट्रक र काठमाडौँबाट सिन्धुली तर्फ आउँदै गरेको 82/89/42 नम्बरको मोटरसाइकल ढुङ्गरी भन्ज्याङ क्षेत्रमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बट्टेश्वर गाउँपालिका 5 निवासी 19 वर्षीय राजु यादव र पछाडि सवार सो स्थानका 20 वर्षीय रूपेश महतो घाइते भएका थिए। स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुरी लगिएको थियो। उपचारको क्रममा मोटरसाइकल चालक यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सिन्धुलीका एकजना सहित 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका 9 मा बस्ने सिन्धुली घर भएकी 28 वर्षीय करिना देवकोटा, काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने झापा घर भएकी 29 वर्षीय सुषमा भण्डारी, काठमाडौँ महानगरपालिका 3 मा बस्ने झापा घर भएका 27 वर्षीय साजन खनाल, भक्तपुरको श्रीविनायक नगरपालिका 1 मा बस्ने दोलखा घर भएका 34 वर्षीय पेमा लामा तथा काठमाडौँ महानगरपालिका 15 मा बस्ने ओखलढुङ्गा घर भएकी 27 वर्षीय तोम कुमारी थापा रहेका छन्। अवस्था हजुरको रेडियो स्थित दुई थोप्लो 1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको हामी साथ खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310-9851-4198 र 9841-25-59-57।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस चिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
5: चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर रा।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रासेर।

0: नाच्न र रमाउन नबिर्सन होला है।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98-64-14-0-449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

एक नम्बरदेखि सात नम्बरसम्मका गीतहरू लिएर आएका छौं। त्यो मध्ये तपाईँलाई मनपर्ने गीत तपाईँले रोजैमा पार्न सक्नुहुन्छ र आफ्नो साथी संगीलाई सम्झन पाउनुहुन्छ। तपाईँले यो समय हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट यही साथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाकुसी एफएम 95 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम तपाईँलाई के कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। साथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्। हामी तपाईँका कमेन्टलाई पनि कार्यक्रममा वाचन गर्नेछौ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु भने यो कार्यक्रम तपाईँले हप्ताको 6 दिन मात्रै सुन्न सक्नुहुन्छ। आइतबारदेखि शुक्रबारसम्म आज बुधबारको बुझाइ पक्कै तपाईँलाई थाहा छ, थाहा पाइसक्नु भएको छ। फटाफट फोन गर्नुहोस् भने यति बेला हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उगाडी उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज बुधबारको बसाई हामीले

0: कार्यक्रमको शुरूवातमा राख्यौं हामीले एकदमै मिठो गीत रहेको थियो झमझ झमकाना भन्ने बोलको गीत रहेको थियो भागीरथ चलाउने सुनिता बुढा छेत्रीको आवाजमा रहेको यो एकदमै मिठो त्यसको गीतबाट कार्यक्रम उकाली उरालीको शुरूवात गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840404026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हरियो हेलो नमस्कार हजुर आवाज एकदमै सानो आयो कहाँदेखि को बोल्दै हुनुहुन्छ भन्दै थिएँ गइसक्नु भएको छ जो साथी हुनुहुन्छ तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब बोलिसकेपछि बोल्नु भएको भए त हुन्थ्यो ठिकै छ। अब जति पनि साथीले हामीलाई सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो टेलिफोन सम्पर्कमा चाहिँ अलिकति समस्या हो कि जस्तो लाग्दैछ ठिकै छ। यदि समस्या भइ नै रह्यो भने चाहिँ कार्यक्रममा मिठा लोकभाकहरू राख्दै तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्दै हामी कार्यक्रममा अगाडि बढ्नेछौ। सम्भव भएसम्म तपाईँले फोन गर्नुहोस्। त्यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला चाहिँ के छ खबर?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ दिदी। अनि हजुर लगायत रामी साकिरा चाहिँ के छ?
0: मेरो लगायत रामी साकिराको पनि एकदम ठिक छ भन्नुपर्छ।
1: खाजा लिनुभयो?
0: मेरो भइसकेको छ। शर्मिलाजीको भयो कि बाँकी छ?
1: मेरो पनि भइसक्यो भन्नुपर्छ दिदी।
0: ल खाजा खाइवरि बस्दै हुनुहुन्छ कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
1: नै अहिले के सुन्न पाएको छैन दिदी, गोठालो गर्दैछु, आज चाहिँ सुन्न पाइनँ भन्नुपर्छ।
0: ल गोठालो गर्दै हुनुहुन्छ त्यही भएर यहाँले आज कार्यक्रम सुन्न पाउनु भएन। ल ठिक छ, अब सुन्न नपाए तापनि आज एक नम्बरदेखि सात नम्बरसम्म गीत चढ्नु तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ भन्नुहोस्। ल एक नम्बरको गीत हामी कार्यक्रममा राख्छौँ आफ्नो साथीहरूलाई सम्झनुहोस्।
1: हुन्छ फर्स्ट अफ अल दिदी हजुरको लागि र प्राविधिक नारायण हुने दिदीको लागि सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर, दिदी प्रतिशा मगर, दिदी करुणा मगर, सरस्वती मगर र सुन्दै हुनुहुन्छ होला।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, सेन्दुलीको बिटिजोरबाट हुनुहुन्थ्यो। उहाँले एक नम्बरको गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। सोही गीतलाई समर्थन जनाउने भन्दा नि उहाँले रोज्नु भएको गीत हामी यति बेलाको कार्यक्रममा राख्छौ। सारी फरर भन्ने बोलको गीत रहेको छ सूर्य खड्का, अनि निर्मला छेत्रीको आवाजमा रहेको गीत बस्छ। त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले शर्मिलाजी नम्बरमा रोज्नु भएको गीत बजाइसकेका छौँ। पालो तपाईँको रहेको छ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथीहरू आउनुहुन्छ जानुहुन्छ, तपाईँ कुनै नेटवर्कले हामीलाई समस्या दिएको हो कि जस्तो पनि लाग्छ। ठिकै छ, सम्भव भएसम्म हामी तपाईँसँग प्रत्यक्ष जोडिन्छौ, यदि भएन भने पनि कार्यक्रममा मिठा भाकाहरू बज्छ, तपाईँलाई थाहा छ। यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु। हरियो,
1: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते हजुर, के छ नवीनजीको खबर?
1: मेरो एकदम ठिक छ दिदी हजुर।
0: ठिक छ, अनि के गर्दै हुनुहुन्छ?
1: म एकदम बसी बसाई भन्नुपर्छ है दिदी हजुर।
0: ल, बसी बसाईको साथमा हामीलाई सुन्दै हुनुहुन्छ
1: हजुर? एकदम सुनिरहेको छु भन्नुपर्छ है दिदी हजुर।
0: ल, कार्यक्रम सुन्दै खाजा खानु भयो कि बाँकी छ?
1: खाजा भर्खरै भएको दिदी हजुरले खानु भयो त नि?
0: मैले पनि खाइसकेको छु। अब यहाँले हामीलाई सुन्दै हुनुहुन्छ भनेपछि हामी तपाईँहरूका गीत संगीत बजाइराखेका छौँ। आज कति नम्बरको गीत सुन्नुहुन्छ?
1: दुई नम्बरको राखिदिनु भन्छु है दिदी हजुर।
0: ल, दुई नम्बरको गीत बस्छु, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: कार्यक्रम सलामी दिदी हजुरको लागि, त्यहाँबाट सन्देश तोलाङ्गीको लागि भन्न चाहन्छु, घर फ्यामिली बाबा मम्मीको लागि, जो जतिले कार्यक्रम सुन्नुहुन्छ सम्पूर्णलाई भन्दै छुटिन्थ्यो है दिदी। नमस्ते।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी, सिन्धुलीबाट हुनुहुन्थ्यो। उहाँले दुई नम्बरको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। यति बेलाको बसाइमा हामी पातली भन्ने बोलको गीत, चाइनाको क्रिम गीत रहेको छ, कोला लम्साल अनि साथीहरूको आवाजमा रहेको गीत राख्छौ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: चाइनाको किरिम भन्ने कोलालम सालको आवाजमा रहेको यो मिठो गीतबाट तपाईँलाई मनोरञ्जन दियो। हाम्रो नवीनजीले रोज्नु भएको थियो दुई नम्बरको गीत, एक र दुई नम्बरको गीत बजिसकेको छ अब पालो तपाईँको। त्यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ, कहिले काहीँ साथीहरू आउने जाने भइरहेको छ, यस्तै छ, ठिकै छ। म तपाईँको यति बेला फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई धेरै साथीहरूले फेसबुक लाइभबाट पनि सुनिराख्नु भएको छ, पक्कै तपाईँका कमेन्टहरूलाई हामीले स्थान दिनैपर्छ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, फिकल आर्यन गाउँलेजीको छ, नमस्कार भन्दै हुनुहुन्छ। त्यसै गरी श्री बलिक्षा थामीजीले नमस्ते दिदी म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि गुड आफ्टरनुन, म झापाली हिरो राज कालीकोटे बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्कार हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी तामाङ प्रमिलाजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु त सालुबाट अब बस्ने भाग सबैको लागि भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजीले पनि सञ्चालिकाजीमा नमस्कार शुभ सन्ध्या सुन्दैछु उदयपुर चौतन्डीगढी नगरपालिका आठ बेलटार राइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनिरहेको छु। अब आउँदै गरेको हरितालिका तीजको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै हुनुहुन्छ। क्षेत्रीय आयुषजीले पनि नमस्ते हजुर भन्नुभएको छ। दिविका पूर्व छाने मगरजीले पनि नमस्ते दिदी म काठमाडौँबाट दिविका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु ल अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। सबिन श्रेष्ठजीले पनि नमस्कार दिदी म कार्यक्रम सुन्दैछु राम्रो लाग्छ अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो
1: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार देवजी सन्चै आरामै हुनुहुन्छ कि छ खबर खाजा भयो कि बाँकी छ?
1: हजुर एकदम सन्चै छै छु भन्नुपर्छ है बिहानदेखिको अहिलेसम्म केही पनि छैन त्यस्तो नयाँ नौलदै भएको छैन सबै पुरानै छ भन्नुपर्छ एकदम ठिक छ राम्रै छ अनि राम्रैसँग दिन बितेको छ घाम लागेरै दिन बित्यो आज पनि भन्नुपर्छ है त
0: अब राम्रैसँग दिनहरू बितिरहेको छ भन्दै हुनुहुन्छ कार्यक्रममा पनि आउनुभयो खुसी लागेको छ अरू त अब खास त्यस्तो भन्नै पर्ने छ होला जस्तो लाग्दैन
1: छैन छैन दिदी हजुर भएछ भने त म भनिहाल्छु भन्नुपर्छ है त
0: ल यहाँले भनिहाल्नुहुन्छ हामी पनि सुन्नको लागि तत्पर छौँ कार्यक्रममा आउनुभएको छ आज कति नम्बरको गीत सुन्नुहुन्छ
1: आज छ नम्बरको गीत बजाइदिनुहोस् है दिदी हजुर
0: ल हुन्छ हामी छ नम्बरको गीत राख्छौँ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न त हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिप महाजीजी सिन्धुली झाँगाझोलीदेखि हुनुहुन्थ्यो छ नम्बरमा परेको गीत रहेको छ सेल्फी भन्ने बोलको गीत छ बसन्त थापा लक्ष्मी मल्लको आवाजमा रहेको गीत यो गीत त्यति बेला कार्यक्रममा बज्छ त्यसपछि हामी अर्को साथीले कति नम्बरको गीत रोज्नुहुन्छ अर्को गीत लिएर आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: गाड़ी का माइक दिन मिल्छ गीत बजिसकेको छ। सेल्फी खिच्नु सबलिङ्गुलको गीत बसन्त थापा र लक्ष्मी मल्लको आवाजमा रहेको थियो। अब चाहिँ हामी पनि कार्यक्रमको अन्त्यतिर आउन लागिसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर सीता नमस्कार।
0: नमस्कार हजुर, के छ दुर बजे?
1: हजुर एकदम ठिक ठाक छ। अनि के छ हजुर लगायत रामगढतिरको?
0: म लगायत रामेछापतिरको एकदम खबर ठिक ठाक छ, राम्रै छ, रमाइलो छ भन्नुपर्छ है।
1: हजुर हजुर,
0: खाजा खानुभयो कि बाँकी छ?
1: खाजा भर्खर हजुर, अनि खाएर हजुरको एकदम सुनेर बसिरहेको छु भर्खरै, मोबाइल चार्जमा हालिरहेको छु।
0: ल ठिक छ, हाम्रो देवजीले फोन गरेदेखि चाहिँ यहाँले कार्यक्रम सुन्नुभयो, खुसी लाग्यो छ। गीत पनि राख्नु पर्ने हुन्छ, आज कति नम्बरको गीत रोज्नुहुन्छ? दुई छ र एक नम्बरको बजेको छ।
1: दुई छ एक बजे भनेपछि पाँचमा राखौँ न दिदी।
0: ल पाँच नम्बरको गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: हजुर विशेष दिदी हजुरको लागि, प्राविधिक मित्र हजुर, होल परिवारको लागि, भर्खरै फोन गरेको साथी देव माझीलाई मिठो सम्झना भन्न चाहन्छु, अनि बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया योगी, रिता सुनर, बहिनी पासुन्दरीमा तामाङ, बहिनी बदमेर, अनि अनिल उजेली मगर, बहिनी ज्वरामातिर हुनुहुन्छ, बहिनी सुनी थामी, दुर्गा थामी, साथी दुर्गा मगर, के अरे उर्मिला मगर, अनि नवीन थापा नयन, अनि रोशन शेष चरे, शङ्कर ढकाल, किरण दाल, अनि मनोज कार्की लगायत जति पनि साथीहरू यो बेलामा हजुरको रेडियो सुनेर बसिरहनु तपाईँहरू सबैलाई र विशेष नाम छुटेका साथीहरूलाई धन्यवाद छुट्टि हुन चाहन्छु दिदी।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो ध्रुव पाण्डे चाहिँ, उहाँले पाँच नम्बरको गीत रोज्नु भएको छ। त्यति बेला अब हामी कार्यक्रमको अन्त्यतिर छौं। सिम्पल इच्छा थामीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी शिवजी राणा मगरजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामी साहबको भाइ हाल चाहिँ एटौडाको व्यस्त बजारबाट भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अबचि लगभग यति जेलसम्म प्राप्त भएका तपाईँको कमेन्टलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै आज हामीले कार्यक्रमबाट छुट्नुपर्छ। तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो ध्रुवजीले रोज्नु भएको पाँच नम्बरको गीत छ, केएम सेन्चुरी प्रकाश सपुत को आवाजमा रहेको छ भने सुनिता बुढाको आवाजमा रहेको छ, कमाउने नै हो रमाउने नै हो भन्ने बोलको गीत छ। यो गीत कार्यक्रममा छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको वसाईबाट म तपाईँकै साथै ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगा।
3: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
4: नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
5: गाडी भाडा कता गयो, अब जन्म फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बस्यो, त्यति बस्ने
4: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै छ।
6: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
7: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
8: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गुडारी आलुको बिउ भनिन्छ, 7 करोडको आलु बिक्री भएको थियो।
3: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
4: एउटा
9: त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
3: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
10: नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ। फागुन 21 गतेको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ। कृषिका कुराहरू पनि हामीले विभिन्न सञ्चार माध्यममा राखी पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढी नै राखेका थियौँ। यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढी उठाउने प्रयास पक्कै पनि गर्नेछौँ। आजको श्रृङ्खलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका सञ्चालक सुन्दर तामाङको चाहिँ सफलताको कथा मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृङ्खलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ। हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सञ्चार माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ छोटा तर बहुमूल्य अथवा चाहिँ बहु जानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ। हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ र आजको श्रृङ्खलामा पनि हामीले उहा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उहा धेरैलाई थाहा छ हाम्रो रैथाने बालीको कुरा रह्यो र हामीले उहा त्यसै गरी पोखरेलीको सान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ। हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ। त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु। त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउँछौँ। हामीसँगै रहनु होला। जेठोबुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ। विशेष गरी कास्कीको फेवाफात, कुलहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ। यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ। यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो। पौष्टिक तारा गुणस्तरीय विशेषता पोखरेली जेठोबुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ। कोमलता यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो। पाचन प्रणाली यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यको लागि हितकर मानिन्छ। प्राकृतिक स्वाद यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन, खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ। बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग जेठोबुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ। यसको अर्थ पोखरेली जेठोबुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन। ब्रान्डिङ हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ। बजार माग काठमाडौँ पोखरा जस्ता ठूला शहरका होटल रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ। विशेष गरी तिहार, माघे संक्रान्ति र चाड पर्वमा यसको व्यापारिक कारोबार वात्तै बढ्ने गर्छ। अवसर र आर्थिक सम्भावना जेठोबुढोको व्यवसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ। निर्यातको अवसर नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दो छ। अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ। मूल्य वृद्धि किसानले सामान्य धानको तुलनामा जेठोबुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्। कृषि पर्यटन पोखरामा पर्यटकहरूलाई जेठोबुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ। अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठोबुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो। यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठोबुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ।
11: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो। छोटो छोटो तरिकाले भन्छौँ हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण नै जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ।
10: नेपाली युवाहरू वैदेशिक रोजगारको मृग तृष्णामा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 2 स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका 9 आरू बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले सुरुमा 15 गोलाबाट आफ्नो यात्रा सुरुवात गर्नुभयो। तर विडम्बना 6 नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सत्ता उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, पौडीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन, गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड़ दिनुभएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बच्यो मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अफ सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलताको अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूका लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यस्तो अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा बिचैमा छोड्ने बानीले कहिले सफल भइदैन। इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नु पर्छ र निरन्तर लागिरहनु पर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घार गोला र आवश्यक सामग्री मात्र उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नुभएको छ। व्यावसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवालाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुढी घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घार निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँचखालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रालाई के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ।

0: धेरै सुन्दर कथाहरू लेखिँदै जाउँ। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठुलो हुँदैन, तर गर्ने तरिका पनि व्यवसायिक हुनुपर्छ।
1: नमो बुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु। यस्तै छ, प्रयास गर्दैछु। मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा केही गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ, र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट्छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुऱ्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने, अब सोचेर मात्रै भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो, र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिनँ। सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर, अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ, जसले इच्छा राख्छ नि इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ, र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु, र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने, अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो, कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन। होइन हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने, यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ, मौरीको काम के रहेछ, होइन मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न, किनभने नेपालको परिस्थिति त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ, बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्क छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले 76 बाट लागेँ, म पछि हट्नुपर्ने र म किन लागेँ भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने, एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ, मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ, ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने, चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा, मौरीलाई चाहिँ हामीले अक्सिजनमा

0: बचाइदिउँ जोगाइदिउँ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन। त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिराखेका छौँ, घारहरू बनाउँछौँ। घारहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ धेरथोर पुर्याइसकेका छौँ। लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने, मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ। हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ, त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामीले चाहिँ भूगोल अनुसारको पनि यस्तै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 फ्रेम, 18 फ्रेम, 14 फ्रेम राखेर पनि हामीले काठको मोटाइ चाहिँ 5 सेन्टी अर्थात् 2 इन्चसम्म मोटो राखेर पनि हामीले घरहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै, तर त्यो घरलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ। किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनुपर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ अहिलेसम्म चाहिँ। हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू, हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ। त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ। त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै रोजीमा पनि हामीले राखेका छौँ त्यही घरमा, किनभने ताकि यसलाई यहाँ पनि गर्न सकिन्छ कि सकिँदैन, लागत बढ्छ होइन, लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ। हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ, तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है, मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई। मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइरहेका हुन्छौँ। यो चाहिँ महकक्ष भयो, महकक्षको फ्रेमहरू। यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्ष, छाउरा कक्षको फ्रेमहरू भयो। घर मात्रै भनेर पनि हुँदैन, घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ। पार्टिसन बोर्ड, प्रत्येक घरमा चाहिँ एउटा पार्टिसन बोर्ड हुन्छ। मौरी पाल्नलाई घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि। अब 1-2 घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ। घर खोपा होइन मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने, मौरीले मात्रै पाल्ने होइन, मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा। हामीले धेरैजना साथीहरू चाहिँ के भन्नुहुन्छ, मौरी पाल्ने हो, मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ। कुनै पनि काममा चुनौती पनि छ, अवसर पनि छ, लागिरहनु पर्यो। मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो, हुन त हामीले पनि बुझिसकेका छैनौँ, तैपनि कोसिस त गर्दैछौँ नि त। जान्न त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन, किनभने बान्न मिल्दैन, थुन्न मिल्दैन, छेक्न मिल्दैन होइन। उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने, कसरी चाहिँ यसलाई अड्याउने, जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ, जो हुल निर्यास हुने भयो भने त्यही अनुसारको लक्षण दिन्छ, काम राम्रो चलेको छ भने त्यही अनुसारको लक्षणहरू दिन्छ। यी सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो, सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्ने भन्नाको मतलब मैले त 15 गोला किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्। त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस्, होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला, त्यहाँ जानुहोला, बुझ्नुहोला, उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला। मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन। मौरीको चाहिँ 3 किसिमको मौरी हुन्छ एउटै घरमा, तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ। अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्पराज अर्थात् मह भयो, त्यसपछि फुट पोलन, अनि यो बिचतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले कोष, यसमा चाहिँ अन्डा प्युपा लार्वाको अवस्था छ भने प्युपा अवस्थामा गइसकेको भाले कोष, भाले कोष चाहिँ यसरी ठुल्ठुलो हुन्छ, हेर्दाखेरि सामान्य सबैले चिनिन्छ। रानी कोष चाहिँ यसरी सुरु गर्न थाले, भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ, त्यो चाहिँ बिस्तारै अब यिनीहरूलाई आवश्यक भयो, अब हामीले चाहिँ यसको गोला विभाजन गरेन भने पनि ऊ आफै पनि विभाजन भएर चाहिँ हुलनिर्यास हुन सक्छ। हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ अब गोला हुलनिर्यास भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो चाहिँ छाउरा कच्चेको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलि पछि खानको लागि भनेर। त्यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन, यसमा चाहिँ थोरै कुट कतै छ भने सबै चाहिँ मह पाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ, भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ।
1: उवा अर्थात् बाबी कसरी यसलाई यसको विशेषताको कारण मुडुले जो पनि भनेका छन्, के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे? यसको एउटै उत्तर हो उवा। सामान्य जोको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जो भनिएको हो, तर यो केवल एउटा अन्न मात्र होइन, यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो। हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उवा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ। विशेष गरी कर्णाली र उच्च हिमालका ती अन्नकन्टा ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ, त्यहाँ उवा अर्थात् मुरुले जौली शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ। विज्ञानको आँखाबाट हेर्ने हो भने उवा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो। यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बुट्टुको रक्षा मात्र गर्दैन, बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरूद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ। म्याग्नेसियम, सेलेनियम, भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्छ। यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन, यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ। सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो, उवा कहिले थाकेर हार्दैन। आज जब विश्व सुपर फुडको खोजीमा भौतारिरहेको छ, हाम्रो आफ्नै आगमन फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन। आउनुहोस् आयातित र रसायन युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं, हाम्रो हिमालको माटोमा पसिनाले सिंचित यो रैथाले शक्तिलाई चिनौं। उवा खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो हाम्रो स्वास्थ्य, संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो। उवा हाम्रो माटोको सुगन्ध, हाम्रो स्वास्थ्यको भविष्य। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौं, जसको लागि 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। भन्दै आजको श्रृंखलाबाट असीम सापरेहरूको माघबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ज सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
4: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: कानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010 9851401498 र 9841252957।
3: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 बेकरी शेफ 1 सिनियर कुक 2 कुक 4 किचन हेल्पर 1 डिशवाशर 2 फूड एण्ड बेभरेज म्यानेजर 2 वेटर वेट्रेस 10 कफी बरिस्ता 4 क्यासियर 2 हाउसकिपिङ अथवा क्लिनर 2 गार्डनर अथवा माली 1 नयाँ तथा अनुभवी 2 सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 9768532357।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 पानीमा 200 सक्खर 15 भेनेगर वा कुनै फलफूलको रस र 20 मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 प्रति लिटर पानीमा 100 सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-1404 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेबन।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म। स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
1: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। स्थान हात्तीटार। समेटिने टोल तथा ओडाहरू हात्तीटार सबै।
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान डाँडाखर्क। समेटिने टोल तथा ओडाहरू डाँडाखर्क सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान मुगिटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान धारापानी। समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
2: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म। समेटिने टोल तथा तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
0: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगा।
4: Let's play in the woods.
5: Inyos, don't go too far and stay where we can see you.
6: That's right, or else the wolf might come up and catch you all.
4: A wolf?

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
6: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485-43-98 0485-43-98
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
7: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
8: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तमाकुशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। सरकारले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले तीनवटा जिल्लाका पालिकाहरूलाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ। संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय भएको छ। यस्तै मन्त्री परिषद बैठकले भोटेपछि बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने भएको छ। घाइतेहरूको निशुल्क उपचारको लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले घाइते तथा बिचलीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउने परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेपछि बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतको गतिविधिहरूलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायहरूलाई यसअघि नै निर्देशन दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनको शस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट उद्धारका सामग्रीहरूसहित शस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीको कन्टेनर बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्याउने काम भइरहेको शस्त्रका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढ़ी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ। बाढ़ीमा परेर घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोली परिचालन भएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा शस्त्र प्रहरीले गाड़ी तथा गस्ती टोली मार्फत साइरन बजाउने तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन भनेको छ। यस्तै बाढ़ीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा सयहरू खाली राखिएको छ। आपतकालीन उद्धारका लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरूको सुरक्षित उडान तथा अवतरणको लागि ल्याण्डिङ जोनहरू तयार गरिएको छ। त्यस्तै रसुवागढ़ी, भन्सार तथा यार्ड प्रभावित क्षेत्रहरूमा पुरिएका व्यक्तिहरूको खोजीका लागि टोली परिचालन भएको छ। साथै नदी किनार तथा बाढ़ी प्रभावित क्षेत्रहरूमा हराइरहेकाहरूको ठाउँ पत्ता लगाउन तथा क्षति मूल्यांकन गर्न शस्त्र प्रहरीको ड्रोन परिचालन गरिएको छ। विस्थापित शिविरमा पानीजन्य रोग फैलिन नदिन, आपतकालीन खानी पानी शुद्धिकरण तथा औषधि वितरण कार्य पनि शुरू भएको छ। भोटेकोशी तथा त्रिशुली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खोल्न सक्ने वा थप बाढ़ी जोखिमबारे पूर्व सूचना प्राप्त गर्न र क्षति न्यूनीकरणको लागि चिनिया समकक्षी सुरक्षा निकायहरूसँग निरन्तर समन्वय तथा संवाद र सूचना आदान प्रदान गरिरहेको शस्त्रका सहप्रवक्ता थापाले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 14 पुगेको छ। बाढ़ीपछि गरिएको खोज तथा उद्धारको क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा हालसम्म 14 जनाको शव फेला परेको छ। बाढ़ीले नदी आसपासको बस्ती तथा संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी तथा स्थानीय उद्धार टोली परिचालन गरेर खोज तथा उद्धार कार्य जारी राखिएको छ। बाढ़ीको कारण अझै केही व्यक्ति सम्पर्क विहीन रहेको आशंका गरिएको छ। उद्धार टोलीले जोखिमपूर्ण क्षेत्रमा समेत खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। घटनाको विस्तृत क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायले जानकारी दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाईमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीहरूको ध्यानकर्षण गराउन आगो बालेर धुवाँ निकालेर संकेत गर्न अनुरोध गरेको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा रहेको नागरिकहरूलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ। भोटेपछिमा आएको बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्ला प्रभावित भएका छन्।
खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ संस्थाहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। रसुवा बारीमा फँसेका 100 बढ़ीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्जे क्षेत्रबाट 85, टिमुरे क्षेत्रबाट 13, मैलुङ क्षेत्रबाट 5, बेत्रावती क्षेत्रबाट 4, त्रिशुली क्षेत्रबाट 3 जनाको उद्धार गरिएको छ। उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर मार्फत उद्धार गरिएको छ। आज रसुवाको भोटेकोशीमा आकस्मिक बाढ़ी आउँदा रसुवासँगै नुवाकोट, धादिङ, चितवन सहितका जिल्लाहरूमा ठूलो क्षति भएको छ। यस्तै सरकारले बाढ़ी प्रभावित 4 जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निशुल्क गरेको छ। उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले राहत उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरहरूलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ। रसुवाको स्याप्रुवेसीमा निर्माणाधीन 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीको कारण लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 कर्मचारी सम्पर्कविहीन रहेकोले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले 384 पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको छ। भोटेकोशी नदीमा अचानक ठूलो बाढ़ी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायतका देशका नागरिक रहेका छन्। केही पर्यटकहरूको राष्ट्रियता खुल्न बाँकी नै रहेको पनि बोर्डले जनाएको छ। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावट क्षमताको आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावटका 5 निर्माणाधीन आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेको छ। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोको कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावटको रसुवागढ़ी, 78 मेगावटको सान्जेन खोला, 22 मेगावटको चिलिमे र 20 मेगावटको लाङटाङ खोला गरी 231 मेगावट विद्युत उत्पादन बन्द भएको छ। यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतका 4 सरकारी आयोजना, 60 मेगावटको माथिल्लो त्रिशुली 3A, 24 मेगावटको त्रिशुली जलविद्युत, 14.1 मेगावटको देवीघाट र 25 मेगावटको नुवाकोट ग्रिड सोलर गरी 123.1 मेगावट विद्युत उत्पादन अवरूद्ध भएको छ। एकैपटक 354 मेगावट भन्दा धेरै विद्युत उत्पादन गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावटको राष्ट्रिय गौरवको निजी आयोजना, माथिल्लो त्रिशुली 1 पहुँच मार्ग, टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ। यसै गरी 120 मेगावटको रसुवा भोटेकोशी र 6.42 मेगावटको माथिल्लो मैलुङ एका बाँध र पेनेस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवा मात्रै निर्माणाधीन 3 आयोजनाको 342.42 मेगावट क्षमता प्रभावित भएको छ। यस्तै भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीको कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढ़ीको कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नुका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनु भएको छ।
सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपत्तिको सामना गर्न दलीय स्वार्थ र भागभण्डा भन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरेर परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले 2072 सालको भूकम्पको बेला दलहरूले देखाएको उच्च राजनैतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा राष्ट्रवादले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यक परे सर्वदलीय बैठकको माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। चीनको तिब्बततर्फको जलाधार क्षेत्रमा आएको हिम पहिरोका कारण बटेकोशी नदीमा आएको आकस्मिक बाढ़ी र त्यसले निम्ति आउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यानकर्षण पनि गराउनु भएको छ। लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासी लगायत नदी किनारका बस्तीहरूलाई उच्च सतर्कतामा राखिएको पनि बताउनु भएको छ। उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। वर्तमान सरकार बलियो रहेको र यसले विपदको बेला प्रभावकारी ढंगले कार्य सम्पादन गर्नेमा आफू विश्वस्त रहेको भन्दै उहाँले नागरिकको सेवामा सरकार अब्बल रूपमा प्रस्तुत हुने आशा व्यक्त गर्नुभएको छ। समाज कल्याण परिषदले रसुवाको भोटेकोशी त्रिशुलीमा आएको बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार राहत तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ। परिषदले आज अत्यन्तै जरूरी सूचना निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूलाई प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। साथै गैर सरकारी संघ संस्थाहरूले सञ्चालन गर्ने उद्धार राहत तथा पुनर्स्थापना सम्बन्धी गतिविधिहरूको जानकारी समाज कल्याण परिषदलाई गराउन अनुरोध पनि गरेको छ। परिषदले विपदको समयमा प्रभावित नागरिकहरूसम्म सहायता पुर्याउन सामाजिक संघ संस्थाहरूलाई सक्रिय रूपमा परिचालन हुन पनि आग्रह गरेको छ। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर,
1: हुर्केलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: कामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी।
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज पेन्स।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
5: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू
2: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा।

0: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
0: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: संचालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
0: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै।
0: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिनी टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समेटिनी टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्यान डाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
0: सोही दिन दिउँसो 10:00 बजेदेखि 12:00 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
2: सोही दिन दिउँसो 1:00 बजेदेखि 3:00 बजेसम्म। स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
0: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। स्थान हाटीटार। समेटिने टोल तथा ओडाहरू हाटीटार सबै।
0: सोही दिन बिहान 7:00 बजेदेखि 9:00 बजेसम्म। स्थान सेलीघाट। समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म। स्थान डाँडाखर्क। समेटिने टोल तथा ओडाहरू डाँडाखर्क सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान केउरे पानी। समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:00 बजेसम्म। स्थान मुगिटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान धारा पानी। समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
2: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म। समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म। स्थान डुम्री खर्क। समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म। स्थान क्याम्पस चौर। समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछाप बजार।
0: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म। स्थान भङ्गेरी। समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। स्थान आरुबोटे। समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान भीमसेन मन्दिर। समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान हुलाक डाँडा समेटिनी टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिनी टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिनी टोल तथा ओडाहरू कुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
1: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
1: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
2: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अप्नाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0485401443 9863024
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0485401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: समृद्ध उद्यमी सुखी सेनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सेनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सेनापति सेनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै नामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फतीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सेनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ। रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गर्दै चालू आर्थिक वर्षमा संशोधित बजेट अनुसार 84.78% वित्तीय र 88.03% भौतिक प्रगति हासिल गरेको छ। गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनाइ कार्यक्रममा चालू आर्थिक वर्षमा सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रभाव तथा समग्र प्रगतिको विवरण सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहभागीहरूले विकास निर्माण, सेवा प्रभाव तथा योजनाको कार्यान्वयन सम्बन्धी जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाब अध्यक्ष ठुलकान्छा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, 5 वडाका वडा अध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरूले दिएका थिए। आर्थिक वर्ष 2082-83 लागि 61,09,32,392 बजेट अनुमान गरिएको थियो। सो अवधिमा संघीय सरकारबाट 32,81,33,068 रूपियाँ, प्रदेश सरकारबाट 6,82,57,170 रूपियाँ, राजस्व बाँडफाँडबाट 9,39,04,489 रूपियाँ र आन्तरिक स्रोतबाट 3,16,59,024 रूपियाँ आमदानी भएको बताइएको छ। यससँगै कुल 52,19,53,751 रूपियाँ आमदानी भई कुल अनुमानित आयको 84.46% प्राप्त भएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सेनापतिमा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले तेस्रो चौमासिक सम्मको वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण प्रस्तुत गर्नु भएको अंश सुनौ।
2: सेनापति गाउँपालिकाको आर्थिक वर्ष 82-83 सम्पादित सम्पूर्ण कार्यक्रम तथा योजनाहरू र आय व्ययको प्रगति प्रतिवेदन प्रस्तुत गर्न गइरहेको छु। सर्वप्रथम सेनापति गाउँपालिकाको सामान्य परिचय छ। यो गाउँपालिका नेपालको संविधान 2072 र स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गठन भएको 753 स्थानीय तहमध्येको एक हो र यसले सेनापतिका नागरिकलाई आधारभूत सेवा, विकास निर्माण, सुशासन तथा समृद्धिको लक्ष्य सहित जनहितमा कार्य गर्दै आएको छ र यस गाउँपालिकामा वडा नम्बर 1 गुन्सी, 2 जिमी पोखरी, वडा नम्बर 3 हिलेदेवी, वडा नम्बर 4 बेथान र खन्यापानी गरी जम्मा वडा नम्बर 5 गरी जम्मा 5 वडाहरू रहेका छन्। यस गाउँपालिकाको मुख्य पेसाको रूपमा कृषि, पशुपालन र अहिले आएर वैदेशिक रोजगार र साना व्यवसायहरू हुन आएको छ र मुख्य सम्भावनाको रूपमा सेनापति गाउँपालिकाको कृषि धार्मिक पर्यटन नवीकरणीय ऊर्जा र उद्यम विकास रहेको छ र गाउँपालिकाको प्राथमिकताहरूमा कृषिको आधुनिकीकरण गर्ने पूर्वाधार विकास गर्ने गुणस्तरीय शिक्षा प्रदान गर्ने सर्वसुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने बालमैत्री स्थानीय शासन घोषणा गर्ने पोषण मैत्री स्थानीय शासन स्थापना गर्ने महिला सशक्तिकरण वातावरण संरक्षण र विपद व्यवस्थापन डिजिटल सेवा लगायतका समावेशी विकास तथा सेवाहरू पर्दछन्। अब म 82-83 बजेटको अवस्था प्रस्तुत गर्न गइरहेको छु। हामीले आर्थिक वर्ष 82-83 लागि कुल 61,79,32,392 को बजेट संक्षेपण गरेका थियौं। त्यसमा संघीय सरकारको प्रस्तावित आय 34,23,40,000, प्रदेश सरकारको 7,09,97,000, राष्ट्र बाँचातर्फ 10,12,92,392 र आन्तरिक स्रोततर्फ 10,33,03,000 गरेर हामीले 61,82,32,392 आय व्यय विवरण प्रस्तुत गरेका थियौं। अब यो बजेट अनुसार हाम्रो वित्तीय प्रगति यस प्रकार रहेको छ। संघीय सरकारमा प्रस्तावित आय मध्ये 32,81,33,068 रुपियाँ आमदानी भएको छ, जस अनुसार 95.85% पालिकालाई प्राप्त भएको छ। प्रदेश सरकारबाट प्रस्तावित आय मध्ये 6,82,57,170 रुपियाँ प्राप्त भएको छ, जस अनुसार 96.14% प्राप्त भएको छ। त्यसै गरी राजस्व बाँडफाँडबाट 10,12,92,392 अनुमान गरिएकोमा 9,39,04,488.97 रुपियाँ प्राप्त भएको छ, जुन 92.71% हुन आउँछ। त्यसै गरी आन्तरिक स्रोतमा 10,33,03,000 अनुमान गरिएकोमा हाम्रो वास्तविक आन्तरिक स्रोत चाहिँ पालिकाको राजस्व र बैंक मौजदात गरेर 3,16,59,024.20 रुपियाँ अर्थात 30.65% मात्रै हाम्रो वास्तविक आय भएको छ। त्यसरी हेर्दा हाम्रो वास्तविक आय कुल बजेट 61,79,32,390 थियो भने हाम्रो वास्तविक आय चाहिँ 52,19,53,751.17 रुपियाँ भएको छ, जुन 84.46% चाहिँ वास्तविक आय हुन आएको छ। अब बजेट घोषणा अनुसार 7,16,43,977.80 रुपियाँ चाहिँ घाटा बजेटको रूपमा प्रस्तुत गरिएको थियो र यो चाहिँ आमदानी तर्फ भयो। अब व्ययतर्फ चालु खर्च 38,50,14,390 अनुमान गरिएकोमा खर्च 31,19,22,799.23, जस अनुसार 38.29% खर्च भएको छ चालु खर्चमा। पुँजीगत खर्च अनुमानित पुँजीगत बजेट 22,94,18,000 रहेकोमा हाम्रो खर्च चाहिँ 15,12,71,840.25 खर्च भएको छ, जुन कुल पुँजीगत खर्चको 65.94% हुन आउँछ। त्यसरी हाम्रो बजेट अनुसार शुरूको बजेट घोषणा अनुसार चाहिँ हाम्रो वास्तविक खर्च प्रतिशत अथवा वित्तीय प्रगति 74.95% मात्रै हुन आउँछ। त्यसै गरी यो घाटा बजेटलाई कम गरेर चालु र पुँजीगतमा विभाजन गर्ने हो भने बजेट विभाजनलाई हेर्ने हो र संशोधित बजेट अनुसार हेर्ने हो भने हाम्रो कुल बजेट चाहिँ 54,63,32,392 हुन आउँछ र खर्च 46,31,94,639.39% लग्दाखेरि 84.77% चाहिँ हाम्रो वास्तविक खर्च हुन आउँछ। यो चाहिँ हाम्रो वास्तविक बजेट अनुसार अथवा संघ र प्रदेशले दिएको सिलिङ अनुसारको बजेट निर्माण गर्दा चाहिँ संशोधन गर्दा चाहिँ यसरी हाम्रो वित्तीय प्रगति हुन आउँछ। यही वित्तीय प्रगति चाहिँ हामीले 25 गते सूत्र बन्द भएपछि यो सार्वजनिक पनि गरिसकेका छौँ। अब म चालु आर्थिक वर्ष 82-83 संघ र प्रदेशलाई फिर्ता गरेको बजेटको विवरण सुनाउन चाहन्छु। आर्थिक वर्ष 82-83 संघ र प्रदेशबाट हस्तान्तरण समपूरक विशेष अनुदानको साथै साझेदारी तर्फका योजना तथा कार्यक्रमहरू कार्यान्वयन नभई तथा कार्यान्वयन भएर पनि कम खर्च भएर बढी भएको रकम फिर्ता गरिएको छ, जसतर्फ संघतर्फ 2,57,87,746.94 रुपियाँ फिर्ता गरिएको छ भने प्रदेशतर्फ 1,16,25,795.49 रुपियाँ फिर्ता गरिएको छ। त्यसरी कुल संघ र प्रदेशलाई गरेर 3,74,13,500.42 रुपियाँ 43 पैसा फिर्ता गरिएको जानकारी गराउँदछ। अब म गाउँपालिकाको भौतिक प्रगति सुनाउन चाहन्छु. गाउँपालिका भौतिक प्रगतितर्फ गाउँपालिकाको जुन समानीकरण अनुदान संघ र प्रदेशबाट आउँछ त्यसबाट हामीले समानीकरण अनुदान राज्य बाँसाबाट 469 योजना तथा कार्यक्रम बनाएका रहेछौँ. 469 योजना तथा कार्यक्रम मध्ये हाम्रो 62 योजना तथा कार्यक्रमहरू चाहिँ आन्तरिक स्रोतको योजना तथा कार्यक्रमहरू र कतिवटा कति सय योजना तथा कार्यक्रमहरू चाहिँ कार्यान्वयन नहुँदाखेरि 62 कार्यक्रम तथा योजनाहरू चाहिँ कार्यान्वयन नभएको पाइयो. जसअनुसार हाम्रो भौतिक प्रगति गाउँपालिका तर्फबाट विनियोजित बजेटबाट 86.78% भौतिक प्रगति हुन आएको छ. त्यसै गरी बागमती प्रदेश सरकारबाट हस्तान्तरित योजना तथा कार्यक्रमहरूको भौतिक प्रगति हेर्दाखेरि जम्मा 20 योजना तथा कार्यक्रम रहेकोमा 18 कार्यान्वयन भएर 2 कार्यान्वयन नभएको आधारमा 90% प्रदेश तर्फको भौतिक प्रगति र संघीय सरकारबाट जम्मा 101 योजना तथा कार्यक्रम हस्तान्तरण भएकोमा 95 कार्यान्वयन भएर 94.05% चाहिँ संघीय सरकारबाट हस्तान्तरित योजना तथा कार्यक्रमको भौतिक प्रगति भएको छ. त्यसरी गाउँपालिकाको कुल भौतिक प्रगति संघ प्रदेश र गाउँपालिका सहित गर्दा चाहिँ 88.03% भौतिक प्रगति भएको देखिन्छ. त्यसरी हेर्दा वित्तीय प्रगतिको दाँजोमा भौतिक प्रगति चाहिँ पालिकाको बढी भएको जानकारी गराउँदछु. अब आठै वर्ष 82-83 राष्ट्रिय संकलनको अवस्था यहाँहरूलाई सुनाउन चाहन्छु. आठै वर्ष 82-83 हामीले आन्तरिक आयतर्फ राष्ट्रिय संकलनको अनुमान हामीले 55 लाखको गरिएको भए पनि आजको मितिसम्म 80,38,809.11 राष्ट्रिय संकलन भएको छ. यसमा सबैभन्दा बढी राजस्व वडा नम्बर 2 10,83,882.21 त्यसै गरी जम्मा भएको छ. अब वडागत रूपमा वडा नम्बर 1 6,27,281.48 2 10,83,882.21 वडा नम्बर 3 8,30,153.56 सुनपाती गाउँपालिका वडा नम्बर 4 10,39,974.26 वडा नम्बर 5 10,75,761.26 र गाउँपालिका तर्फबाट 33,48,779.34 र पशु सेवा केन्द्र हिलेगिरीबाट 33,77 गरी कुल 80,38,809.11 राजस्व सङ्कलन भएको छ. अब म शाखागत प्रगतिहरू सुनाउन चाहन्छु. प्रशासन शाखा नागरिकहरूको घरेलुबाट नै सेवा प्रदान गर्ने गरी सुनपाती गाउँपालिकाको 5 वडाहरूमा एकीकृत घुम्ती शिविर सञ्चालनबाट 515 सेवादारलाई सेवा प्रदान गरिएको छ. कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकासलाई 3 अभिलेखीकरण कार्यक्रम सञ्चालन गरिएको छ. गाउँपालिकामा विभिन्न पदहरूमा आवश्यक परेका जनशक्ति व्यवस्थालाई खुल्ला प्रतिस्पर्धा मार्फत 10 कर्मचारी फरारमा नियुक्त गरिएको छ. कार्यपालिका बैठकबाट जम्मा 24 कानूनहरू स्वीकृत भएका छन्। सामाजिक सुरक्षातर्फ बायोमेट्रिक प्रणालीद्वारा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने 1760 लाभदायीहरूको नवीकरण गरिएको छ. व्यक्तिगत घटना गत सप्ताह 2083 साल वैशाख 1 वैशाख 7 विभिन्न वडा कार्यालय तथा विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइएको छ. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूको राष्ट्रिय परिचय पत्रसँग अनिवार्य रूपमा आबद्ध गर्नुपर्ने भएकोले जिल्ला प्रशासन कार्यालय रानेसारसँग समन्वय गरी 2 राष्ट्रिय परिचय पत्र वितरण 310 तथा विवरण संकलन 612 संकलन गरिएको छ. बायोमेट्रिक प्रणालीद्वारा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूको विवरण प्रवृत्ति तथा प्रमाणीकरणको लागि सबै वडाहरूमा बायोमेट्रिक डिभाइस खरिद गरी हस्तान्तरण गरिएको छ. प्रथम द्वितीय तृतीय र चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने 2783 लाभदायीहरूको बैंकिङ प्रणाली माध्यमद्वारा ₹11,49,37,714 रकम निकासा गरी वितरण गरिएको छ. दोहोरो तथा पेन्सन प्राप्त गरेका व्यक्तिहरूको लगत्ता गरी हालसम्म प्राप्त गरेको रकम ₹2,66,080 गरी नेपाल सरकारलाई फिर्ता गरिएको छ. मृत्यु तथा अन्य कारणले बैंक खाता बन्द भएका व्यक्तिहरूको खाता बन्द पश्चात खातामा रहने रकम एकमुष्ट रकम ₹79,714.72 कोलेनीका मन्थलीमा फिर्ता पठाइएको छ. राजस्व शाखाबाट केही व्यवसाय दर्ता नवीकरण हुने गर्दछ. जसमा नयाँ व्यवसाय दर्ता 43, महिला समूह दर्ता 1, व्यवसाय खारेज 4, व्यवसाय नवीकरण 22, शीर्षक समूह नवीकरण 35, टोल सुधार समिति नवीकरण 1, नयाँ इजाजत वितरण 96 र 17 इजाजत नवीकरण गरिएको छ. अब सूचना प्रविधि शाखा गाउँपालिका अन्तर्गतका गरिब घर परिवारलाई गरिब परिचय पत्र वितरणको लागि तथ्याङ्क तथा विवरणलाई अध्यावधि गर्न तथ्याङ्कहरू संकलन सम्बन्धी कार्य भइरहेको छ। गाउँपालिका भित्रका कर्मचारीको हाजिरी व्यवस्थाको लागि विद्युतीय अनलाइन प्रणालीबाट यी हाजिरी गर्ने कास्ट फिल तथा विदा माग्न सकिने प्रणाली पूर्ण रूपमा लागू गरिएको छ। कार्यालयको कामकाजलाई सूचना प्रविधि मैत्री बनाउन योजना शाखा र किसानसँग सम्बन्धित कार्यहरूलाई व्यवस्थित गर्न सफ्टवेयर खरिद गरिएको छ। कृषि विकास शाखा व्यवसायिक सरकारी क्षेत्रलाई प्रोत्साहन गर्न सुनपाती गाउँपालिका लक्षित ओडाहरूमा व्यवसायिक सरकारी खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। व्यवसायिक मकै खेती प्रबन्धन गर्नका लागि दुईवटा ओडाहरूमा 100 रोपनीमा मध्य पहाडी मकै बाली प्रबन्धन कार्यक्रम सञ्चालन गरिएको छ। गुणस्तरीय गोते मलको उत्पादन तथा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न 3 भकारो सुधार कार्यक्रम सम्पन्न गरिएको छ। रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नको लागि प्रदेश सभा सदस्य एक निर्वाचन क्षेत्र प्राङ्गारिक मल कारखाना स्थापना गर्ने कार्यक्रममा आधारित सम्झौता गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड तथा सार ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट मल ल्याई वितरण गरेका कृषि सहकारीहरूलाई ढुवानी गर्दा लागेको 50% अनुदान उपलब्ध गराइएको छ। किसान सूचीकरण सहकर्ता नियुक्ति गरी 670 कृषक सफ्टवेयरमा सूचीकृत गरिएको छ। 7,500 बुद्ध चित्तका बिरुवा खरिद गरी प्रत्येक ओडामा वितरण गरिएको छ। स्थानीय भटमास 250 केजी र 500 केजी स्थानीय सेतो मकै 500 केजीको ब्रान्डिङ तथा प्रशोधन गरिएको छ। पशु सेवा शाखा सुनपाती गाउँपालिका भित्रका कृषकहरूले पालन गरेको पशु पक्षीको स्वास्थ्य व्यवस्थापन गर्न 2831 गाई भैँसी 16,120 बाख्रा 412 बंगुन 11,750 कुकुरा र 311 कुकुरलाई औषधि वितरण तथा उपचार सेवा प्रदान गरिएको छ। पशु पक्षीमा आकस्मिक महामारी रोग नियन्त्रण गर्न 16,000 बाख्रालाई टिपिआर रोग विरुद्ध खोप 7,400 गाई भैँसीलाई खोरेक रोग विरुद्ध खोप कार्यक्रम सम्पन्न गरिएको छ। उत्पादनमा आधारित पशुपालन कार्यक्रम सञ्चालन गरी दूध र अण्डाको उत्पादनको आधारमा अनुदान वितरण गरिएको छ। बाख्रा पालन प्रवर्धन कार्यक्रम सञ्चालन गरी 2 बाख्रा फार्मको आधुनिक खोप निर्माण कार्य सम्पन्न गरिएको छ। बंगुर पालन प्रवर्धन कार्यक्रम सञ्चालन गरी यस पालिकाभित्रका कार्यरत बंगुर फार्मसँग लागत चाहिदारीमा खोर निर्माण, खोर मर्मत तथा घेरा र बंगुर माउ बिर खरिद गर्ने कार्य सम्पन्न गरिएको छ। गाई भैँसी पालन प्रवर्धन कार्यक्रम सञ्चालन गरी सुनापाती गाउँपालिका वडा चारको 81 कृषकको 81 गोठ निर्माण कार्य सम्पन्न गरिएको छ। सहकारी संस्था सभाको सहकारीमा सुनापाती जाता वडा नम्बर 4 7 बाख्राको खोर निर्माण र 50 माउ बाख्रा वितरण कार्य सम्पन्न गरिएको छ। अब उद्यम विकासतर्फ सुनापाती गाउँपालिका वडा नम्बर 5 खन्यापानी र वडा नम्बर 1 झोलेदीमा सञ्चालन गरिएको 72 गलैचा बुनाई सम्बन्धी शिप विकास तालिमका सहभागी र 7 व्यवसाय सचेतना तालिम सम्पन्न गरिएको छ। 3 सरकारी उत्पादन सम्बन्धी शिप विकास तालिम सञ्चालन सम्पन्न गरिएको छ। साथै समूहमा प्लास्टिक फनेल खरिद तथा हस्तान्तर गर्ने कार्य वडा नम्बर 2 सम्पन्न गरिएको छ। वडा नम्बर 2, 3, 4 र 5 गलैचा बुनाई सम्बन्धी 47 शिप विकास तालिम सम्पन्न गरिएको छ। वडा नम्बर 3 र 4 फाङ्का लेख्ने लेखन सम्बन्धी शिप विकास तालिम सम्पन्न गरिएको छ। युवा लक्षित कार्यक्रम अन्तर्गत सवारी चालक सम्बन्धी शिक्षिका तालिम काठमाडौँमा सम्पन्न गरिएको छ, जसमा 40 सहभागीहरू लाभान्वित हुनुभएको छ। प्रदेश सशक्त तर्फको खानका तथा गलैचा उद्योग प्रबन्धन शीर्षकमा विनियोजित बजेटबाट सञ्चालन गरिएका शिक्षिका तालिमको विभिन्न समयमा अनुगमन कार्य गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकाको कृषि पशु तथा उद्यम विकास कार्यक्रम अन्तर्गत लाभदायी खनुद्वारा सूचीकृत बेरोजगारलाई ग्राह्यता प्रदान गरिएको छ। बेरोजगारलाई सिप र रोजगारदातालाई सिपयुक्त जनशक्ति व्यवस्था मिलाउन विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। सूचीकरण भएका युवाहरूलाई 100 दिनको न्यूनतम कामको व्यवस्था गरी एक बाबामा कुल 62 सूचीकृत व्यक्तिहरूलाई आंशिक रोजगारीको अवसर प्रदान गरिएको छ। वैदेशिक रोजगारसँग सम्बन्धित पीडितहरूको न्यायको पहुँचको लागि वैदेशिक रोजगार बोर्ड र कन्सुलर सेवा विभागमा सहजीकरण गरी चालु आधामा मृत्यु क्षतिपूर्ति भुक्तानी दावी 2 खोज तथा उद्धार 1 कामदार स्वयं बिरामी अङ्गभङ्गको 3 पारिवारिक स्वास्थ्य उपचार 4 सहजीकरण गरिएको छ। सहकारी सुनपाती गाउँपालिकाको सहकारी संघ संस्था निरीक्षण तथा अनुगमन कार्यविधि 2082 कर्जुमा गरिब सूचित गरिएको छ। सहकारी ऐन नियमावली तथा प्रचलित कानून व्यवस्थाको कार्यान्वयनको लागि सुझाव तथा परामर्श प्रदान गरिएको छ। राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्रद्वारा सञ्चालित तालिमहरूमा सहकारीका प्रतिनिधिहरूलाई सहभागी गराएको छ। आर्थिक वर्ष 82-83 10 सहकारीका प्रतिनिधिहरूलाई लेखा व्यवस्थापन तथा सहकारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्न सिफारिस गरिएको छ। सहकारी संस्थाहरूको संस्थागत सुशासन, पारदर्शिता तथा वित्तीय अनुशासन प्रबन्धनमा सहजीकरण गरिएको छ। सहकारी संस्थाहरूको अभिलेख व्यवस्थापन तथा विवरण अध्यावित कार्यालय निरन्तरता दिएको छ। अब शिक्षा युवा तथा खेलकुद शाखा संघीय सशस्त्र तर्फको सम्पूर्ण कार्यक्रम तथा क्रियाकलापहरू सम्पन्न गरिएको छ, जस अन्तर्गत शिक्षक तथा कर्मचारीको तलब भत्ता, विद्यार्थीको दिवा खाजा, निशुल्क पाठ्य पुस्तक, विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान लगायतका रकम निकासा गरिएको छ। प्रदेश सशस्त्र तर्फका कार्यक्रम तथा क्रियाकलाप सम्पन्न गरिएको छ, जस अन्तर्गत विद्यालय नर्स र तलब भत्ता तथा शून्य दरबन्दीमा कार्यरत शिक्षकहरूको तलब भत्ता निकासा गरिएको छ। स्थानीय तह तर्फको कार्यक्रम तथा क्रियाकलाप, हाम्रो शैक्षिक पात्र निर्माण र छपाई कार्यक्रम, राष्ट्रपति गणेशील र अध्यक्ष कप प्रतियोगिता संचालन व्यवस्थापन विद्यालय अनुगमन तथा सुपरिवेक्षण यस्तै पश्चात प्राविधिक विषय कृषि भित्ति तथा एमबीबीएस अध्ययन गर्ने कृषि भित्ति अध्ययन गर्ने पाँचजना र पालिका मध्येबाट एमबीबीएस अध्ययन गर्ने एकजनालाई छात्रवृत्ति बाबतको पैसा निकासा गरी भुक्तानी गरिएको छ। 50,000 गर्ने कृषि भित्ति अध्ययन गर्नेलाई प्रदान गरिएको छ। बाल विकास केन्द्रका सहयोगी तथा विद्यालय कर्मचारीको लागि थप पारिश्रमिकको व्यवस्था गरिएको छ। परीक्षा व्यवस्थापन विद्यालय छात्रवृत्ति व्यवस्थापन अनुदान उत्कृष्ट शिक्षक विकास सम्मान कार्यक्रम खेलकुदमा सहभागीको लागि माध्यमिक विद्यालय अनुदान अन्तर्गतका रकमहरू निकासा गरिएको छ र संघीय सशस्त्रबाट शिक्षातर्फ विनियोजित 16,98,00,000 बजेट मध्ये 15,28,07,660 अर्थात् 89.99% खर्च भएको छ। प्रदेश सशस्त्र तर्फको 55,00,000 बजेट मध्ये 23,88,421 खर्च भई 43.42% खर्च भएको छ। स्थानीय तर्फको 2,00,00,000 यहाँ खर्च चाहिँ 2,56,47,150 खर्च अर्थात् 95% खर्च भएको छ स्थानीय तहको शिक्षा तर्फको निजी बजेटमा। त्यसै गरी अब यो शिक्षा तर्फको बजेटबाट लाभान्वित हुने शिक्षक 275 गाउँपालिकाभरि र विद्यार्थी संख्या 7,95 रहेका छन्। अब शिक्षा तर्फको उपलब्धिमा शाखामा सेवागाहीको भौतिक रूप न्यूनीकरण गर्न प्रविधिको उच्चतम उपयोग गरी सुशासन प्रवर्धन गरिएको छ। प्रारम्भिक बाल विकास केन्द्रहरूको स्थिति बालमैत्री बसाई र सहयोगी कार्यकर्ताहरूको क्षमता अभिवृद्धि मार्फत जगैदेखिको शिक्षा सुधारमा लगानी भएको छ। जनप्रतिनिधिहरू आफै विद्यालयको अनुगमन र कार्यक्रमहरूमा सहभागी हुने भएकोले अभिभावक शिक्षक र स्थानीय सरकार बीचको समन्वय बलियो भएको छ जसले गर्दा विद्यालयका समस्या तत्काल समाधान गर्न मदत पुगेको छ। विद्यालयहरूमा इन्टरनेट कम्प्युटर ल्याब र स्मार्ट बोर्डको व्यवस्था गरी डिजिटल सिकाइलाई प्रोत्साहन गरिएको छ। विद्यालयका भवन निर्माण शौचालय खानेपानी र खेल मैदानको व्यवस्थापनमा स्थानीय बजेट परिचालन तीव्र रूपमा भएको छ। आफ्नो क्षेत्रको भाषा संस्कृति इतिहास र भूगोल समेटेर स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन गरी लागू गरिएको छ। स्वास्थ्य शाखा संस्थागत सुत्केरी सेवा विधान प्रोत्साहन गर्ने उद्देश्यले घरबाट बर्थिङ सेन्टरसम्मको निशुल्क एम्बुलेन्स व्यवस्था मिलाई सुरक्षित मातृत्व तथा सम्पूर्ण सेवा निशुल्क गराइएको छ। सुनपाती आधारभूत अस्पताल सञ्चालन कार्यविधि जारी गरी औपचारिक रूपमा उद्घाटन कार्यक्रम समेत सम्पन्न गर्दै 24 घण्टा इमर्जेन्सी सेवा ओपिडी सेवा आइपिडी सेवा आँखा सेवा दन्त सेवा सशुल्क फार्मेसी सेवा इसिजी सेवा प्रयोगशाला सेवा लगायत अन्य आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। माघ महिनालाई नशा रोग परीक्षण महिनाको रूपमा लिई सबै वडामा 30 वर्ष माथिका नागरिकहरूको स्क्रिनिङ उपचार प्रेषण स्वास्थ्य शिक्षा र सचेतना सेवाहरू प्रदान गरिएको छ। एकीकृत भूमि शिविर मार्फत महिलाहरूको पासी घरमा हुन सक्ने क्यान्सर जाँचको भिआईए परीक्षण सेवा र आँखा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ सेवा प्रदान गरिएको छ। साथै पत्ता लागेको 56 आँखाको मोतियाबिन्दु रोगीहरूलाई आँखा उपचार शिविर मार्फत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी शल्य सेवा उपचार सेवा पुर्याइएको छ। सुनपति गाउँपालिकालाई पूर्ण खोप पालिका जिल्लोपना घोषणा गरिएको साथै 1 वर्ष नियमित खोप कार्यक्रमको रूपमा कक्षा 6 अध्ययनरत 10% किशोरीहरूलाई एचपीभी खोप लगाउने कार्य सम्पन्न गरेको छ। महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई मासिक ₹1,000 अतिरिक्त यातायात खर्च उपलब्ध गराउनको साथै राष्ट्रिय स्वयं सेविका दिवस आयोजना गरी प्रति व्यक्ति ₹5,000 दरले नगद प्रदान गरी सम्मान गरिएको छ। उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत 61 सुत्केरी महिलाहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नको साथै पोषण सामग्री वितरण गरिएको छ। स्वास्थ्य संस्थाहरूबाट निशुल्क वितरण गर्ने अत्यावश्यकीय औषधिहरू अभाव हुन नदिमा औषधि तथा स्वास्थ्य सामग्रीहरू व्यवस्थापन गरिएको छ। स्वास्थ्य शाखाको समग्र प्रगति स्थानीय सरकारबाट विनियोजित 1,92,02,000 बजेटबाट 1,62,06,051 रुपियाँ खर्च भएको छ जस अनुसार 97.09% खर्च भएको छ। प्रदेश सशस्त्र तर्फको 35,00,000 विनियोजन बजेटबाट 3,35,00,000 70% खर्च भएको छ। संघीय सशस्त्र अनुदान तर्फ 93,19,000 मध्ये 83,44,746 रुपियाँ खर्च भई 90% खर्च भएको छ। जम्मा स्वास्थ्य तर्फको कुल बजेटमा 94.50% खर्च भई 16% वित्तीय प्रगति भएको छ। अब महिला विकास शाखा बालमैत्री स्थानीय शासन घोषणाको लागि तालिका स्तरीय तथा वडा स्तरीय अभिमुखीकरण तथा सामूहिक प्रतिबद्धता जनाउँदै बालमैत्री स्थानीय शासनयुक्त पालिका र वडा घोषणाको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिएको छ। विद्यालय स्तरीय मनोसामाजिक परामर्श सेवा कार्यक्रम विद्यार्थी तथा बाल तथा किशोरी सञ्जालहरूमा सम्पन्न भएको छ। घरेलु हिंसा चेलीबेटी दुर्घटना लगायत बाल श्रम बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुनौलो ग्रुप अफ मिडिया सँगको साझेदारीमा सम्पन्न गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनर्चेतना कार्यक्रम सिबिआर अन्तर्गत अपाङ्ग बाल अस्पताल धुलिखेल सँगको साझेदारीमा अपाङ्गता शिविर तथा सहयोगी सहयोग सामग्री वितरण साथै निशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ। दाजु आमा विहीन बाल बालिका संरक्षण कार्यक्रम अन्तर्गत 8 बाल बालिकालाई 24,000 दरले भत्ता वितरण गरिएको छ। बाल विवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत विद्यालयहरूमा बाल क्लब किशोरी सञ्जालहरूमा कानूनी सचेतनामूलक कार्यक्रम सहित ब्रोसर वितरण गरिएको छ। बाल संरक्षणको लागि बाल कोष कार्यविधि 2082 निर्माण गरी लागू गरिएको छ, जसमा ₹1,75,000 रकम यो हिमाली समाजबाट सो बैंक खातामा प्राप्त भएको छ। महिला विकास शाखाबाट ज्येष्ठ नागरिक परिचय पत्र 70 जनालाई र 70 जना महिला र 81 जना पुरुष गरी जम्मा 151 जनालाई वितरण गरेको छ। ज्येष्ठ नागरिक परिचय पत्र 6 जनालाई 6 वर्गको र अपाङ्गता परिचय पत्र वितरण गरेको छ भने 4 जनालाई परामर्श सेवा प्रदान गरिएको छ। अब सुरक्षित आप्रवासन कार्यक्रम सानी भन्ने कार्यक्रम रहेको छ। विभिन्न देशहरूमा वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको 3 जना व्यक्तिहरूलाई नेपाल झिकाउन तथा पाउने सेवा सुविधाको लागि 4 जना परिवार उपचारको सहायता कोषको लागि र 8 बिरामी तथा अङ्ग भङ्ग भई 3 जनाको उपचारको लागि सहजीकरण गरिएको छ। विभिन्न सहकारी सामुदायिक समूह विद्यालय तथा व्यक्तिहरू गरी जम्मा 476 जनालाई वित्तीय साक्षरता शिक्षा प्रदान गरिएको छ। 19 महिला र 3 जना पुरुष गरी जम्मा 22 जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ। 965 जना महिला 662 जना पुरुष गरी जम्मा 1,627 जनालाई रिटर्निङ स्वयं सेवक मार्फत नयाँ सूचना तथा फलोअप गरिएको छ। सुरक्षित वैदेशिक रोजगार सम्बन्धी समुदाय अभिमुखीकरण मार्फत 289 जना महिला र 71 जना पुरुषलाई गरी जम्मा 360 जनालाई वैदेशिक रोजगार सम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ। अब भूमि व्यवस्थापनतर्फ नायिकलाई जग्गावरी जनसँग भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गरिएको छ। जग्गावरीकरण सम्बन्धी सरकारवालासँग समन्वय तथा परामर्श गरिएको छ। जग्गावरीकरण सम्बन्धी तथ्याङ्क संकलन तथा अध्यावधिक कार्य गरिएको छ। सम्बन्धित नाति कार्यालय तथा भूमि प्रशासन कार्यालयमा सुनापाती गाउँपालिका अन्तर्गतका ओडागत किट्टा विवरण फाइलहरू सुनापाती भूगोल नक्सा र डिजिटल नक्सा हस्तान्तरण गरिएको छ। आर्थिक वर्ष 82-83 नापी कार्यालयबाट प्राप्त ओडागत ट्रेस नक्साहरू किट्टा विवरण उपलब्ध यस कार्यालय मार्फत प्रत्येक ओडाको जग्गा विवरण किट्टा सिमाना तथा नक्सागत तथ्याङ्कलाई यथार्थ बनाउन सहयोग दिएको छ। विभिन्न ओडाहरूमा जग्गा नापजाँच तथा सिमाना एकिन कार्य सम्पन्न भएको छ। नक्सा तथा फिल विवरणको अध्ययन गरी आवश्यक प्रतिवेदन तयार गरिएको छ। स्थानीय तहका पूर्वाधिकरणका लागि आवश्यक नापजाँच कार्य सम्पन्न गरेको छ। विपद व्यवस्थापनतर्फ विपदको बेला खोर तथा उद्धारमा प्रयोग गरिने औजार तथा सामग्रीहरू खरिद गरी गाउँपालिका स्थित आपतकालीन कार्य सञ्चालन केन्द्रमा व्यवस्थापन गरिएको छ। विभिन्न प्रकारको विपदबाट प्रभावितहरूलाई आर्थिक सहायता प्रदान गरिएको छ। 2081/10 वर्षा तथा बाढीबाट प्रभावित 36 घर परिवारहरू अस्थायी आवास निर्माणको लागि प्रति धुरी 50,000 दरले अनुदान उपलब्ध गराइएको छ। गाउँपालिकाभित्रका मुख्य मुख्य सडकहरूमा बाढी वा पहिरोबाट हुने अवरोध हटाउने कार्य गरी यातायातलाई सहज आवागमनको व्यवस्था मिलाइएको छ। विपदबाट घर तथा आवासमा क्षति भई बस्न नमिल्ने भएको अवस्थामा अस्थायी आवास व्यवस्था गर्नको लागि त्रिपाल लगायतको अस्थायी व्यवस्थापन जारी गरिएको छ। वडा नम्बर 1 मृथली, वडा नम्बर 3 साउने केरुनी, च्यादलु र वडा नम्बर 5 होन्डर लगायतका जोखिमपूर्ण बस्तीहरूको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राविधिक विज्ञ टोलीबाट अध्ययन गराई बस्ती स्थानहरूको आवश्यक प्रक्रिया सुरु गरिएको छ। र वडा नम्बर 3 साउने केरुनीको बस्ती स्थान गर्नुपर्ने 65 घर परिवारलाई गाउँपालिकाबाट प्रति घर परिवार 15,000 दरले सहयोग रकम प्रदान गरिएको छ। 65 घर परिवारलाई अब योजना तथा पूर्वाधार शाखाको हाम्रो गाउँपालिकाभरि जम्मा 139 योजनाहरू रहेकोमा वडा नम्बर 1 23, वडा नम्बर 2 24, वडा नम्बर 3 28, वडा नम्बर 4 29, वडा नम्बर 5 35 योजनाहरू रहेकोमा वडा नम्बर 1 5 योजनाहरू सम्झौता भएनन्। आर्थिक वर्ष 81-82 सुनापाती गाउँपालिकाको बेरोजु हामीले यो आर्थिक वर्ष 81-82 प्रारम्भिक रिपोर्ट आउँदासम्म हाम्रो बेरोजु चाहिँ 17,87,000 जति रहेको थियो र अन्तिम प्रतिवेदन आउँदासम्म यो हालसम्मको बेरोजु चाहिँ 14,00,000 सीमित भएको छ। 3 करोड बेरोजु चाहिँ हामीले आर्थिक वर्ष 81-82 बेरोजु हामीले सङ्कलन गरेर लगाएका छौँ र अनियमित भएको 1,11,81-82 बजेट चाहिँ हाम्रो गाउँसभाबाट नियमित गरेर मनोकमा पेश गरेर त्यसलाई नियमित गराउने काम भइसकेको छ। यसरी हाम्रो तालिकाको कुल बजेट बेरोजु 2081-82 14,00,000 हुन गएको छ।
0: आदरणीय श्रोता मित्र तपाई यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाईले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस्त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। आजको कार्यक्रममा हामी सोही वार्षिक समीक्षा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समयावधिभर हामीसँगै रहनुहोला।
2: यस कार्यक्रममा उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गर्दै यो कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यका विषयमा छोटो रूपमा प्रकाश पारिदिनुहुन म रामेछाप नगरपालिकाका उपप्रमुख श्रद्धेय बालकुमारी कार्की थापाज्यूलाई सादर आग्रह गर्दछु।
3: यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार र स्वागत व्यक्त गर्दछु। हामीले 2082-83 रामेछाप नगरपालिकाबाट विनियोजित भएको भनौँ या हामीले कार्यक्रमहरू निर्माण गरेका थियौँ, नीतिहरू बनाएका थियौँ, त्यो अन्तर्गतमा हामीले रहेर रामेछाप नगरपालिकाभित्रका विभिन्न ठाउँ, विभिन्न समुदायमा, विभिन्न वडाहरूमा गरेका कार्यक्रमहरू हामीले के कसरी सम्पन्न गर्यौं, ती कार्यक्रमहरू गर्दाखेरि हामीले कति सफल र सहज तरिकाले हामीले ती कार्यक्रमहरू सम्पन्न गर्न सक्यौं र कति अप्ठ्यारा र चुनौतीहरू आइपरे र पनि त्यसलाई हामीले समाधान गर्न सक्यौं र हामीले त्यो कार्यक्रमहरू सम्पन्न गर्न सक्यौं भन्ने हिसाबले आज हामी यहाँहरू सम्पूर्ण सरकारवालाहरूसँग हामी बसेर आज समीक्षा गर्दैछौँ। किनभने कुनै एउटा पक्षले हामीले भनौँ नगरपालिकाले या वडा कार्यालयले एउटा कार्यक्रम गर्दै गर्दाखेरि त्यो कार्यक्रम सफलतापूर्वक हामीले सम्पन्न गरेका छौँ भनेर उहाँले दावी गर्दा गर्दै पनि अरू सरकारवालाहरूले त्यो कार्यक्रम राम्रो भएको छैन भनेर पनि गुनासोहरू राख्ने गर्नु भएको छ। त्यस्ता ती कार्यक्रमहरूको बारेमा जो जुन फिल्डमा, जुन समुदायमा, जुन ठाउँमा हामीले योजना कार्यक्रमहरू गरेका छौँ त्यसको बारेमा आज हामीले समीक्षा गरौँ, खुलेर यहाँहरूले समीक्षा गरौँ। आज हिजो गरेका हाम्रो कामबाट भएको हामीले आज समीक्षा गर्यौँ भने भोलिका दिनहरूमा हामीले त्यो खालको समस्या हामीमा आउँदैन र हामीले ती कार्यक्रम र योजनाहरूलाई समयमा र राम्रोसँग सम्पन्न गर्न सक्छौँ हामी भन्ने हिसाबले हामीले आज यो वार्षिक समीक्षा गोष्ठी राखेका हौँ र यहाँहरूले आफ्नो समुदायमा, आफ्नो वडामा, आफ्नो क्षेत्रमा जे जस्तो कार्यक्रम भएको थियो त्यहाँनिर कसरी सम्पन्न गरिएको थियो त्यसको बारेमा यहाँहरूले पनि आफ्नो कुराहरू प्रश्न राख्नुहुनेछ र यसमा नगरपालिकाको तर्फबाट हामीले गरेको कार्यक्रमहरू यहाँ अहिले यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। प्रमुख प्रशासकीय अधिकारीज्यूले त्यो कुरामा नै यहाँले ध्यान दिएर पक्कै पनि हेर्नुहुनेछ र भोलिका दिनमा हामीले यो आर्थिक वर्ष चलिरहेको आर्थिक वर्षमा पनि हामीले बनाएको कार्यक्रमहरूलाई हामीले कार्यान्वयन गर्नको लागि हामीलाई सजिलो हुनेछ भन्ने नगरपालिकाको अनुभव रहनेछ भन्दै यहाँहरू सम्पूर्ण उपस्थित हुनुभएको सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष गरी जिल्ला समन्वयबाट आउनु भएको आफ्नो कामको व्यस्तता हुँदाहुँदै पनि समय दिनुभएको छ प्रमुखज्यूले यहाँलाई एकदमै धेरै हृदयदेखि नै आभार व्यक्त गर्दै र स्वागत व्यक्त गर्दै सम्पूर्णमा यहाँहरू उपस्थित सम्पूर्णमा फेरि पनि म स्वागतम स्वागतम सुस्वागतम भन्दै बिदा हुन्छु। हस् धन्यवाद नमस्कार जय नेपाल।
2: हस् हार्दिक आभार प्रकट गर्दछु श्रद्धेय प्रमुखज्यूप्रति। कार्यक्रमको छोटो उद्देश्य सहित यहाँ उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गरेर आफ्नो भनाइहरू व्यक्त गर्नुभएको छ। सहायक कम्प्युटर अपरेटर हुनुहुन्छ दुर्गा बाल पठायज्यू, उहाँलाई वडा नम्बर एकको प्रगति प्रस्तुत गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु।
4: म रामेसाम नगरपालिका वडा नम्बर एकको सहायक कम्प्युटर अपरेटरको तर्फबाट सबैमा नमस्कार। हामीले यो रामेसाम नगरपालिका वडा नम्बर एक अन्तर्गत भए गरे आर्थिक वर्ष 2082-83 भए गरेका कार्यक्रमको बारेमा स्लाइडद्वारा हाम्रो

0: जिल्लाको यो ऐतिहासिक तथा भौगोलिक रूपमा महत्वपूर्ण वडा हो। साबिकको गोठगाउँ गाउँ विकास समिति गाविसलाई नेपाल सरकारको 2073 फागुन 27 गते हुने अनुसार क्षेत्र विकास गरी रामेश्वर नगरपालिका भवनले कायम गरेको हो र ऐतिहासिक पृष्ठभूमि यो वडा साबिकको गोठगाउँ गाविसको सम्पूर्ण क्षेत्र समेटेर बनाइएको हो। परम्परागत रूपमा कृषि र पशुपालन विषयसँग जोडिएकोले यस ठाउँको नाम गोठगाउँ रहन गएको स्थानीय मान्यता छ। भौगोलिक अवस्था यो वडा रामेश्वर नगरपालिकाको उत्तर पश्चिम क्षेत्रमा पर्दछ। यो पहाड़ी भूभागमा अवस्थित छ। मुख्य आर्थिक गतिविधि यहाँको मुख्य पेसा कृषि पशुपालन वैदेशिक रोजगार र ससाना व्यापार व्यवसाय हुन्। सांस्कृतिक विविधता यहाँ मुख्य गरी क्षेत्री ब्राह्मण नेवार मगर र दलित समुदायको मिश्रित बसोबास रहेको छ र यहाँ विभिन्न परम्परागत चाडपर्वहरू हर्षोल्लासको साथ मनाइन्छ र हाम्रो जनप्रतिनिधिहरूमा अध्यक्ष रेख बहादुर खत्री हाम्रो सदस्य कार्यरत अध्यक्ष सञ्जित कार्की वडा सदस्य श्री कुमार श्रेष्ठ वडा सदस्य दिपक नेपाली वडा सदस्य निर्मल सार्की वडा सदस्य कर्मचारी परिन्द सापकोटा वडा सचिव नवीन यादव अश्विनी सब इन्जिनियर दुर्गा पठाक साईबन्द अधिकारी सपना प्रधान नायक पशु सेवा कार्की पार्वती खड्का कार्य सहयोग सुजाता कार्की प्रशासनिक सेवा प्रभाव सिफारिस तथा पत्रचार नयाँ नागरिकता सिफारिस संख्या 76 पत्र चलानी संख्या 819 पत्र दर्ता संख्या 111 राजस्व सङ्कलन विवरण कुल सङ्कलित राजस्व रु 4,30,085 रुपियाँ 79 पैसा र पञ्जीकरण व्यवस्था जन्म दर्ता 114 मृत्यु दर्ता 26 विवाह दर्ता 52 वर्षचालाई गरी गएको 11 सम्बन्ध विच्छेद 4 कुल लाभग्राही संख्या 365 अन्य ज्येष्ठ नागरिक भत्ता 224 ज्येष्ठ नागरिक भत्ता करिब 26 ज्येष्ठ नागरिक एकल महिला भत्ता 26 विधवा भत्ता 45 पूर्णापन्न भत्ता 6 अति अशक्त अपन्न भत्ता 9 दलित बालबालिका भत्ता 29 कुलवटा बजेट रु 60,65,000 कुल विनियोजन विवरण योजना तथा विकासतर्फ रु 45,15,000 प्रशासनिक खर्च रु 13,90,000 कृषितर्फ रु 1,60,000 यो यो जम्मा 13,90,000 चाहिँ जम्मा प्रशासनिक खर्च 9,00,000 हो। हामीले उतातिर विभिन्न शिक्षकको खर्चलाई पनि शिक्षामा भएको खर्चलाई समेटेर तयार पारेका हौँ। नम्बर एक सडक पूर्वाधार विकास 14 खोला मास्य सिंचाई पाइप खरिद मैले यसलाई समग्रमा हाम्रो यहाँबाट छुट्याएका विनियोजन बजेट सबै लगानी भएर सम्झौता सम्पन्न भयो। मात्र एउटा गोकर्णेश्वर महादेव मन्दिरको 1,50,000 चाहिँ नगरमा गरेर काकीटोल खोलाङ्गाउँ डाँडा भन्ने सडकमा रङकाङ गऱ्यौँ। अरू चाहिँ हामीले वर्णनेटमा पूर्ण भएकै छ। त्यसै गरी पदाधिकारी बैठक भत्ता 2,00,000 पानी थर बिजुली 15,000 सञ्चार महसुल 10,000 इन्धन 10,000 सवारी साधन मरम खर्च 70,000 मसन्त तथा कार्य सामग्री 1,00,000 पत्र पत्रिका सबै तथा सूचना प्रकाशन खर्च 20,000 एम्बुलेन्स व्यवस्थापन 1,00,000 बालमैत्री स्थानीय शासन दिगोपना कार्यक्रम 1,15,000 भ्रमण खर्च 1,00,000 विविध खर्च 2,15,000 रोग किरा नियन्त्रण लागि विषादी खरिद 40,000 वडाभित्र विद्यालयको शैक्षिक सामग्री खरिद 2,00,000 जम्मा 13,10,000 त्यसरी भयो। मुख्य समस्याहरू वडादेखि नगरपालिका जान आउन सार्वजनिक सवारी साधनको कठिनाई भएको इन्टरनेटको समस्याले गर्दा सेवा ग्राहीको काममा ढिला भएको वडा कार्यालय भवन कति भएकोले इलेक्ट्रोनिक सामानहरू क्षति भएको वडा भवनको घेराबार नभएकोले सुरक्षामा समस्या भएको सामानहरू दैनिक वडादेखि कार्यालयसम्म जाने सवारी साधन व्यवस्था गर्नुपर्ने वैकल्पिक इन्टरनेटको व्यवस्था गर्नुपर्ने वडा कार्यालय भवन पक्की बनाउन पहल गर्नुपर्ने वडा कार्यालय वरिपरि घेराबार भएमा बाहिरी साथै अनि वडा भवनको पनि सुरक्षा हुने देखिन्छ। हामीले यो सार्वजनिक सुनवाईको कार्यक्रम खुट्टा हालेका छौँ। यो राजस्थानले गोठगाउँको आर्थिक वर्ष 2023 सञ्चालित सडक स्कुल योजना केही तस्विरहरू निष्कर्ष धन्यवाद सङ्ग्रहमलाई सम्पूर्ण सामूहिक सुरक्षा र कृषिले प्रगति गरेको छ। सहयोग गर्ने नगरपालिका वडा अध्यक्ष तथा वडा सदस्य वडामा कार्यरत कर्मचारी वडा स्थापित वडा समिति सबै वडावासीलाई हार्दिक धन्यवाद।
1: हस् धन्यवाद। वडा नम्बर एकको तर्फबाट आफ्नो प्रस्तुतिका लागि दुई नम्बर वडाको प्रस्तुतिका लागि सहायक कम्प्युटर अपरेटर नेत्रबहादुर श्रेष्ठज्यू उहाँलाई म यहाँ अगाडि देखाउँछु।
2: रामसाग नगरपालिका

वडा नम्बर दुई देउरालीका आर्थिक वर्ष 82-83 सम्पन्न भएका प्रमुख योजना तथा कार्यक्रमहरू सेवा प्रवाह निर्माणका कार्यहरू विवरण प्रस्तुत गर्दछु। सेवा प्रवाह सम्बन्धी विवरण आर्थिक वर्ष 82-83 वडा कार्यालयबाट विभिन्न प्रकारका सिफारिस प्रमाण तथा प्रशासनिक सेवाहरू प्रदान गरिएका छन्। चलानी 1366 दर्ता नम्बर 1302 प्रमुख सेवा विवरण जन्म दर्ता 167 मृत्यु दर्ता 39 विवाह दर्ता 22 बसाइ सराई 4 नागरिक सिफारिस 166 रामेश्वर महापालिका वडा नम्बर 2 देउराली आर्थिक वर्ष 82-83 राजस्व शीर्षक अनुसार 512,715.65 रुपियाँ जम्मा गरिएको छ। वडाभित्रका निम्नअनुसार पूर्वाधार विकास कार्यहरू सम्पन्न भएका छन्। रामेश्वर नगरपालिकाबाट प्राप्त बजेट सिलिङ अनुसार 56,80,033 रुपियाँ प्राप्त भएको छ। पूर्वाधार विकासतर्फ 25,50,000 रहेको छ। वडा कार्यालय प्राङ्गण व्यवस्थापन 2,00,000 देउराली खड्गाटोल पिपलटोल पिपलकोट ढलनाला व्यवस्थापन 1,00,000 वडा स्तरीय मर्मत तथा स्तर नम्बर 4,00,000 सिँचाई कार्यक्रम 90,000 धानकाटा मेसिनर व्यवस्थापन जामगोट रु 1,00,000 मूल पदार ढुङ्गेधारो पटकेन्द्र व्यवस्थापन 80,000 देउराली डाँडा शैलीय निर्माण तथा व्यवस्थापन 2,00,000 वडा कार्यालय सडक ढलान 3,00,000 जामगोट धानी डाँडा पहिलाले सडक 4,00,000 देउराली खलाटी कृषि सडक 4,00,000 डाँडाटोल कलौजे खोला क्रस निर्माणको 1,00,000 सामाजिक विकासतर्फ 16,63,000 रुपियाँ बालमन्त्री कार्यक्रमको 2,00,000 हेल्पलाइन खरिद तथा वितरण कार्यक्रम 5,00,000 कालिका मावि शैक्षिक सुधार साझेदारी कार्यक्रम 1,50,000 शीतला मावि सिरवारी शैक्षिक सुधार कार्यक्रम 1,50,000 खेलकुद भलिबल कार्यक्रम 1,00,000 खानेपानी मर्म तथा व्यवस्थापन 1,00,000 कालिका देवी मावि त्रिमानी गृह निर्माणको 2,00,000 पुल सुधार कार्यक्रम 1,75,000 गाईकुरा महादेव पुल विकास अभियान कार्यक्रमको 30,000 लरेन टोल विकास सुधार अभियान कार्यक्रमको 45,000 कालिका देवी भिरको टोल सुधार अभियान कार्यक्रम 30,000 कालिका देवी देउराली टोल सुधार कार्यक्रम 40,000 चाङबोट टोल सुधार अभियान कार्यक्रम 30,000 सुम्की शिक्षे गोरेटो मर्मत बाटो मर्मत रु 50,000 गोपाले कार्तिके गोरेटो बाटो मर्मत रु 52,430 रुपियाँ आर्थिक विकास तर्फ 7,75,000 उन्नत राजको डिभिजन कार्यक्रम 1,00,000 ग्रीन महिला उद्यमशीलता कार्यक्रम 7,000 किरातेश्वर भिरको डाँडा निर्माण मन्दिर निर्माणको 1,50,000 वन वातावरण तथा विपद व्यवस्थापन 1,90,000 विपद व्यवस्थापन तथा असाई न्याय सहायता कार्यक्रम 90,000 खलाटी खोला भल नियन्त्रण कार्यक्रमको 1,00,000 संस्थागत विकास तथा सेवा प्रवाह 70,000 लक्षित वर्ग चेतनामूलक कार्यक्रम 70,000 विविध सानायोजन तथा कार्यक्रम 1,17,083 रुपियाँ 2022-83 बजेट कार्यक्रम अनुसार तपाईँले विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। तपाईँको अनुसार शीर्षक काम गरी योजना संशोधन गर्ने निर्णय गरिएको थियो। कार्य सञ्चालन गर्न नसकेको योजनाहरू चाम्बुर धानडाँडा कैलाली

0: प्रतिष्ठा विद्यार्थी सम्मान रूप 20,000, लाम्पे गायत्री महादेव मन्दिर ग्रिल व्यवस्थापन 50,000, माघी प्रभ कार्यक्रम 30,000, साउकार भलेल प्रतियोगिता आयोजनहरू 20,000। यस समीक्षा कार्यक्रमले विगत वर्षमा भएको कामहरूको समीक्षा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र नगरपालिका समग्र विकासमा थप गति दिन महत्वपूर्ण मार्गदर्शन गर्नुपर्छ।
1: धन्यवाद। दुई नम्बरका वडाको प्रस्तुत गर्नुहुने सहायक कम्प्युटर अफिसरज्यूलाई म तीन नम्बर वडाको प्रस्तुतिका लागि वडा सचिव सन्तोष काफ्रेज्यूलाई आमन्त्रण गर्दछु।
2: रामेछाप नगरपालिका को वडा नम्बर 3 को क्षेत्रफल चाहिँ 9.05 वर्ग किलोमिटर किमी रहेको छ। त्यसै गरी जनसङ्ख्या 1943 रहेको छ। पुरुषमा 916, महिलामा 1027 छ। स्नातक त क्याम्पस एउटा रहेको छ, माध्यमिक विद्यालय एकवटा रहेको छ, आधारभूत विद्यालय दुईवटा रहेको छ, स्वास्थ्य चौकी एउटा र शहरी स्वास्थ्य केन्द्र एउटा, राष्ट्रिय वाणिज्य बैङ्क एउटा, प्रहरी चौकी एउटा र नेपाल विद्युत प्राधिकरणको सब स्टेसन शाखा चौकी एउटा र इलाका हुलाक कार्यालय एउटा रहेको छ। र यस वडाका जनप्रतिनिधिहरूमा वडा अध्यक्ष श्री दलबहादुर प्रधान, वडा सदस्य नवराज ढकाल, वडा सदस्य मनोज खड्का, वडा सदस्य भीमकुमारी मगर र वडा सदस्य गीता विश्वकर्मा हुनुहुन्छ। त्यसै गरी वडामा कार्यरत कर्मचारीहरू गत आर्थिक वर्षदेखि निरन्तर रूपमा रहनुहुने अब वडा सन्तोष काफ्ले सहायक कम्प्युटर अपरेटर, ओमप्रकाश प्रकाश यादव पशु चिकित्सक अधिकृत 6, संगीता थापा मगर असिस्टेन्ट सब इन्जिनियर सहायक 14, सुबिना ढकाल नायक पशु सेवा प्राविधिक सहायक 14, रङ्गिता खड्का सामाजिक परिचालक र कार्यालय सहयोगमा संगीता पाण्डे हुनुहुन्छ। आर्थिक वर्ष 82-83 साउन 1 चाहिँ असार मस्यन्तसम्ममा दर्ता र चलानी हामीले जति काम गरेका छौँ यसैमा रहेर गरेका छौँ र दर्ता रहेको छ 941 र चलानी भएको छ 877 र हामीले व्यक्तिगत घटना दर्तामा 2082-83 श्रावण 1 असार मसन्तसम्म रहेको छ। जन्म दर्ता जम्मा 39 जन्म दर्ता गरेका छौँ नयाँ, त्यसमध्येमा 22 महिलाको र 17 पुरुषको रहेको छ। त्यसै गरी मृत्यु दर्ता 18 गरेका छौँ, महिलाको 3 र पुरुषको 15 र त्यसै गरी विवाह दर्ता 22 गरेका छौँ, सम्बन्ध विच्छेद 3 भएको छ र बसाइसराईमा 8 परिवारको बसाइसराई भएको छ। जम्मा संख्या चाहिँ 18 महिला बसाइसराई जानुभएको छ र 14 महिला पुरुष बसाइसराई गरेर जानुभएको छ र आएको जम्मा 3 बसाइसराई गरेर आउनुभएको छ र जम्मा रहेको छ 90 योजनाको चाहिँ हामीले यो चाहिँ एउटा स्तरीय लक्षित वर्गको कार्यक्रममा महिला लक्षित वर्गको कार्यक्रमको चाहिँ हाम्रो यो कार्यान्वयन नभएको छ। यो 50,000 रुपियाँ र न्यूनतम विद्युत महसुल 1,60,000 रुपियाँ थियो, यो कार्यान्वयन भएको। सामकर बजारको फोहोर मैला व्यवस्थापन 1,60,000 रुपियाँ थियो, यो कार्यान्वयन भएको र आमा समूह सञ्चालको विविध कार्यक्रम भनेर तपाईँको चाहिँ 90,000 रुपियाँ तपाईँको भएको थियो, यो कार्यान्वयन भएको छ। सामुदायिक स्वास्थ्य स्वयंसेविकाको 50,000 बजेट विनियोजन भएको थियो, यसको कार्यक्रम कार्यान्वयन भएको छ। कृषक प्रोत्साहन कार्यक्रम वडाभरि र विषादी खरिद भनेर तपाईँको 1,00,000 रुपियाँ भएछ, यसको तपाईँको कार्यान्वयन भएको छ। क्षेत्रीय आधुनिक विद्यालय व्यवस्थापन एवं विविध कार्यक्रम भनेर भनिएको थियो, यसको 1,00,000 कार्यक्रम भएको छ। बालवैद्यक विकोपना तथा सञ्चालन कार्यक्रम यसको तपाईँको कार्यान्वयन भएको छ। युवा तथा खेलकुद कार्यक्रम रु 1,00,000 रुपियाँ भएको छ, यसको कार्यक्रम भएको र भुक्तानी चाहिँ हामीले युवा सामुदायिक युवा क्लबलाई जिम्मेवारी दिएका छौँ र युवा क्लबले भुक्तानी चाहिँ दिनुभएको छैन। बुढाचोकी पुल मन्दिर निर्माण 2,00,000 रुपियाँ थियो, यसको तपाईँको कार्यान्वयन भएको छ। साङ्ग्रह प्रहरी चौकीलाई थुनुवा कोठा मर्मत यसको कार्यान्वयन भएको छ। गणपानी मन्दिर प्रतीक्षालय निर्माण भनेको छ, यसको तपाईँको चाहिँ प्रतीक्षालय निर्माण यसको कार्यान्वयन तपाईँको चाहिँ नभएको यो यसमा भएको भएछ त्यहाँ नभएको हो। यो विश्वकर्मा मन्दिर मर्मत तपाईँको यसको कार्यान्वयन भएको, कुम्भेश्वर महादेव मन्दिर संरक्षण तपाईँको यसको चाहिँ कार्यान्वयन नभएको, माछा पोखरी मर्मत साङ्गठन कृषि सहकारी संस्था तपाईँको 1,00,000 यो कार्यान्वयन भएको। जम्मा वडा स्तरीय कार्यक्रममा 40,34,000 चाहिँ कार्यक्रम रहेको थियो। त्यसै गरी प्रदेश स्तरीय सरकार अन्तर्गतका कार्यक्रमहरू, थाक्ले डाँडा वडा कार्यालय सडक स्तर उन्नति 20,00,000 रुपियाँ यो कार्यान्वयन भएको, थाक्ले सिम्पानी सडक स्तर उन्नति 25,00,000 रुपियाँ यो कार्यान्वयन भएको, कालिका देवी मन्दिर संरक्षण त्यो पनि संरक्षण कार्यान्वयन भएको, कुमलटार हस्पिटल डाँडा हिमगङ्गा सडक निर्माण यो चाहिँ तपाईँ ठेक्का मार्फत भएको थियो र यो विवाद भएपछि कार्यान्वयन भएको।

0: होइन बाल उद्यान पार्क निर्माण तपाईँको यो कार्यान्वयनकै चरणमा रहिरहेको छ। त्यसै गरी वडा कार्यालय पहिरो नियन्त्रण 19 लाख रुपियाँ भएको थियो, यो कार्यान्वयन भएको। फलाटे खोला जुडी खेत तटबन्धन यो 85 लाख रुपियाँ उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको। फुदुर्की खेत सिँचाई तटबन्धन तपाईँको यो कार्यान्वयन भएको जम्मा 10 लाख रुपियाँ थियो। कमलाबारी लिफ्ट खानेपानी 9 लाख रुपियाँ यो उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको। गणेशथान सिमपानी खेत तटबन्धन निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको। थाक्ले बाहुनगाउँ सडक स्तर उन्नति यो 10 लाख रुपियाँ थियो, यो कार्यान्वयन भएको। झगडे मोड सुवेदी टोल सडक स्तर उन्नति यो पनि तपाईँको 10 लाख रुपियाँ थियो, कार्यान्वयन भएको। बुद्ध साउको मुख लछिबास लिफ्ट खानेपानी यसको तपाईँको चाहिँ जम्मा 10 लाख रुपियाँ थियो, यो पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको। र प्रदेश स्तरीय बजेटमा चाहिँ 3,57,00,000 रुपियाँ तपाईँको बजेट प्राप्त भएको थियो। त्यसै गरी संघीय सरकारका कार्यक्रमहरूमा साउतर बजार मुनि लिखु नदी तटबन्धन चाहिँ 37 लाख रुपियाँको कार्यक्रम कार्यान्वयन भएको ठेक्का मार्फत। त्यसै गरी नगर स्तरीय कार्यक्रममा हाम्रा चाहिँ जम्मा 3 कार्यक्रमहरू थिए। साङ्गुटार र अन्य अस्पताल सुदृढीकरण कार्यक्रम भनेको छ, यसमा 20 लाख रुपियाँ तपाईँको बजेट विनियोग थियो, यो चाहिँ नगरपालिकाबाट नियमअनुसार तपाईँको काम भएको। र पटर खोला साङ्गुटार कुलो वडा नम्बर 3 भनेर तपाईँको 2 लाख रुपियाँ भएको थियो, यो समिति मार्फत काम भएको। र रामेछाप साङ्गुटार कृषि हाट बजार व्यवस्थापनका लागि ट्रस्ट निर्माण भनेर भनिएको थियो, यसको चाहिँ रामेछाप नगरपालिकामा मात्र काम भएको र साङ्गुटारमा आर्थिक वर्ष यो 83-84 काम हुने भनेको छ। त्यसै गरी वडा नम्बर 3 को चालू खर्चतर्फ पदाधिकारी बैठक भत्ता भनेर जम्मा 1,45,000 रुपियाँ विनियोजन भएको थियो। पानी बिजुली को लागि 50,000 विनियोजन भएको थियो। संचार महसुल 10,000 रुपियाँ विनियोजन भएको थियो। इन्धन खर्च 90,000 रुपियाँ विनियोजन भएको थियो। सवारी साधन मर्मत खर्च 80,000 रुपियाँ विनियोजन भएको थियो। मसलन्द तथा कार्यालय सामग्री भनेर 1,50,000 रुपियाँ विनियोजन भएको थियो। पत्र पत्रिका छपाई तथा सूचना प्रकाशन भनेर चाहिँ 25,000 रुपियाँ विनियोजन भएको थियो। र भ्रमण खर्च भनेर चाहिँ 1,50,000 रुपियाँ गरेको थियो। र विविध खर्च भनेर 2 लाख रुपियाँ गरेको थियो, जम्मा 9 लाख रुपियाँ विनियोजन भएको थियो। र राजस्व संकलनको स्थिति भनेर चाहिँ गरिएको छ, सम्पत्ति कर जम्मा 51,400 रुपियाँ, भूमि तथा मालपोत 78,938.25 रुपियाँ, बाल कर 1,45,200 रुपियाँ, अन्य प्रशासनिक सेवा शुल्क 80,268 रुपियाँ, सिफारिस शुल्क 72,110 रुपियाँ, व्यक्तिगत घटना दर्ता शुल्क भनेर जम्मा 95,500 रुपियाँ छ, नाता प्रमाणित दस्तुर भनेर भनिएको छ 17,600 रुपियाँ, अन्य दस्तुर भनिएको छ 5,714 रुपियाँ, अन्य राजस्व भनेको छ 3,02,200 रुपियाँ, र 72-72 ढुङ्गाकेटी बालुवाको तपाईँको 17,414 रुपियाँ 60 पैसा छ, र न्यायिक दस्तुर भनेर 220 रुपियाँ छ, र अन्य प्रशासनिक सेवा शुल्क भनेर चाहिँ जम्मा 13,530 रुपियाँ छ त्यसै गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुने गत आर्थिक वर्ष 82-83 ज्येष्ठ नागरिक बसाई सराई दुईजना मृत्यु दर्ता 8 जनाको भएको थियो, र जम्मा अहिले भत्ता चाहिँ प्राप्त अन्तिमसम्म प्राप्त गरियो भने 173 जना छ। त्यसै गरी ज्येष्ठ नागरिक 1 जना नयाँ थप भएको गत आर्थिक वर्षमा, र 15 जना हुनुहुन्छ दलित ज्येष्ठ चाहिँ अन्तिमसम्ममा, र ज्येष्ठ नागरिक एकल महिला 22 जना हुनुहुन्छ, विधवा नयाँ थप आर्थिक वर्षमा 3 जना भएको र जम्मा 33 जना हुनुहुन्छ, पूर्ण अपाङ्ग नयाँ थप 1 जना भएको र 11 जना हुनुहुन्छ, र अति अशक्त अपाङ्गता जम्मा 12 जना हुनुहुन्छ। वडाका समस्याहरू भनेर चाहिँ सामान्यतया अङ्कित गरेको छ, नगरपालिका वडाले राखेको दीर्घकालीन सोच र लक्ष्यहरूलाई प्राप्त गर्न बजेट कम हुनु प्राप्त हुनु नगरपालिका तथा वडा कार्यालय जान आउन सिधा सार्वजनिक यातायात साधनको चाहिँ व्यवस्थापन नहुनेले सेवा प्रवाहमा अवरोध हुने भने ई गभर्नेन्सको नीति अनुरूप अगाडि बढेको सन्दर्भमा सो अनुरूप प्रविधि तपाईँको चाहिँ अब गत वर्ष अलिक कमै मात्रामा थियो र यो वर्ष थप चाहिँ अलिअलि तपाईँको चाहिँ त्यो अनुसार काम भएको छ। वडा कार्यालयमा दैनिक प्रशासनिक काम कार्य गर्न कर्मचारीको कमी, बालमैत्री शासनयुक्त घोषणा पश्चात दिगोपनाका लागि आवश्यक कार्यक्रमको अभाव र छलफलमा कमी, वैकल्पिक इन्टरनेटको अभाव, शनिबारे साप्ताहिक हाट बजार व्यवस्थापन आन्तरिक राजस्व संकलनको लागि सम्भाव्य नदीजन्य वस्तुहरूको निकासी पैठारीमा पढाइनाउनु चुनौतीहरू योजना तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय स्रोत साधनको प्रयोग गर्दा भ्याट बिल अनिवार्य गरी उपभोक्तालाई थप भार थपिनु नयाँ भवनलाई कम्पाउण्ड र तारबार गरी भवन र सम्पत्तिको सुरक्षा गर्नु प्रविधि र स्रोत साधनहरूको बावजुद ई गभर्नेन्सको नीति अनुरूप नागरिक मैत्री सेवा प्रवाह गर्नु वडामा रहेका कर्मचारीहरूको मनोबल उच्च राख्न तालिम गोष्ठी नयाँ अवसर प्राप्त गर्ने अवसरमा कमी हुनु नगरपालिकाले दीर्घकालीन लक्ष्यलाई सीमित स्रोत साधनले काममा कठिनाइ हुनु समस्या समाधानका उपायहरू कर्मचारी अभावको कारण बिहान बेलुकाको समय मिलाएर सेवा प्रवाह नागरिकलाई सेवा प्रवाह गर्ने गरेको प्राविधिक स्रोत साधनहरूको समुचित व्यवस्थापन गर्दै उपलब्ध उपकरणहरूको अधिकतम उपयोग गर्ने गरेको वडामा कार्यरत कर्मचारीहरूको मनोबल र हौसला वृद्धि गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नगरपालिका र वडाले राखेको दीर्घकालीन सोच र लक्ष्यहरूलाई प्राप्त गर्ने गरी वडालाई बजेट विनियोजन गर्नुपर्ने र वडालाई दिने चालु खर्चमा वृद्धि गर्नुपर्ने भनेर चाहिँ गत आर्थिक वर्षको समीक्षाको चाहिँ मैले यहीँ प्रस्तुत गरेँ भन्दै मेरो प्रस्तुति यहीँ अन्त्य गर्दै बिदा माग्छु। हस्त नमस्कार।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
2: नमस्कार।
3: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1, बेकरी शेफ 1, सिनियर कुक 2, कुक 4, किचन हेल्पर 1, डिशवाशर 2, फूड एण्ड बेभरेज म्यानेजर 2, वेटर वेट्रेस 10, कफी बरिस्ता 4, क्यासियर 2, हाउस किपिङ अथवा क्लिनर 2, गार्डनर अथवा माली 1। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57 97 68 52 30 57।
4: हजुरको रेडियो 102.1 मेगा
5: हार्दिक आग्रह गर्दछु, यस दुखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नु पर्ने अवस्था रहेको छ।
6: विभिन्न जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर सहित 60 कर्मचारी र बैंकका 25 सम्पर्क विहीन, केही सुरक्षा पनि बेखबर, स्वास्थ्य सावधानी अपनाउन सरकारको अनुरोध।
7: उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने।
6: पृथ्वी राजमार्ग मुगलिन नारायणघाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना। सचेत रहन मौसमविदको सुझाव।
8: कोशीको पहाड़ र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै एक ठाउँमा भारी सम्मको पानी पर्न सक्छ।
6: र अस्ट्रेलियामा जारी टप एण्ड T20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत, भोलि किंग्स मेनसँग खेल्ने।
9: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
6: बाढ़ी प्रभावित क्षेत्रलाई तीन महीनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो तर घोषणा मात्र पर्याप्त छैन. भोटेको सी बाढ़ीले पुर्याएको क्षतिको यकीन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ. अब राहत र उद्धारसँगै जोखिमको दीर्घकालीन अध्ययन पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण र नागरिकको सुरक्षा सुनिश्चित गर्ने ठोस कदम चाल सरकारको मुख्य दायित्व हो. अब खबर सन्तोषी रावलबाट.
10: रसुवास्थित बोटेखुसीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ. अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले बताउनुभयो. रसुवा नुवाकोट धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो. पीटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ. बाढ़ीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्. आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढ़ी रसुवाको भटेकोसीमा मिसिएर ठूलो क्षति भएको हो. बाढ़ीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्. अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ. 6 हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ. बाढ़ी प्रभावित रसुवा नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ. आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले तीन जिल्लाका पालिकालाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ. मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ. बैठकले घाइते तथा विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ. यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ. बैठकका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
7: र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने.
10: बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ. यसैबीच भोटेकोशी बाढ़ीका कारण रसुवाको स्याप्रेबीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्. स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो. रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्. तिब्बतबाट आएको बाढ़ीका कारण भोटेकोशी र त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्. नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो. बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो. रसुवामा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन सुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा गिग्रान सहितको बाढ़ी आएको र बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढ़ीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढ़ीबाट प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
11: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
10: यसैबीच पृथ्वी राजमार्ग मुगलिन नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातीको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातीको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: अहिले देशभर नै बादल लागेको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नुपर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि एक दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मात्रै एक दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्ने चाहिँ देखिन्छ। त्यसका यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र

0: मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजीटी 522 इन्टरनेशनल बिजनेस विषयको परीक्षा बाढ़ी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिविका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवीले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसीटी कमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मेनसँग खेल्नेछ।
1: सन्तोषी रावल समयमा नै बाढीबारे सूचना आउन नसक्नुको कारण
2: नेपालको स्टेसनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हामीले सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं।
1: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढ़ीले उठाएका गम्भीर प्रश्न, कारण क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्ति र बाढ़ी पहिरोको विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। विपदको समयमा सड़क यातायात अवरूद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाड़ा बढ़ाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उडान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्राचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढ़ीले 7 विद्युत आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट विद्युत बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवा गढ़ी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22, लाङटाङको 20, अप्पर त्रिशुली 3, 1, 60, त्रिशुली विद्युत आयोजनाको 24, देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री

0: स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग उहाँकै निवासमा भएको भेटघाटमा स्थापना कालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाण्डुमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका, संसदीय अभ्यास, डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एशियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो अझै यकीन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईंले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटे कोशी बाढ़ीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढ़ीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो,
1: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँको युनिभर्सिटी, ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जस हाम्रो टिम त्यहाँ छ, उहाँहरूले चाहिँ तिब्बतमा रहेको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ त्यो हिम पहिरो आएर हो नि त यो के ताल बनेको, त हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना, त्यो फुट्ने सम्भावना, एकैचोटि पनि फुट्ने सम्भावना हुन सक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घण्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौँ। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठुलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौँ भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
2: अझै पनि जोखिम छ, त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्नु
1: हो, छोटकरीमा त्यति हो।
2: जुन अगाडिको जुन बाढ़ी आयो त्यो बाढ़ी बारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि, त यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
1: अनि त्यहाँबाट खबर त्यसरी त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेसनलाई, नेपालको स्टेसनलाई चाहिँ त्यसले हानिहाल्यो र त्यसलाई ड्यामेज गरिदियो, त्यसपछि हाम्रो रिडिङ भएन। तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडिओ कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौं पनि त्यो खालको अवस्था, त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ। धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। टिमुरेमा आकस्मिक बाढ़ीको कारण के?
3: अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो, हिम पहिरो सृजना, पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन।
0: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाह कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब आजको आकस्मिक बाढ़ीको कारणको प्रसंग। नेपालमा यसअघि पनि पटक पटक आकस्मिक बाढ़ी आएका छन्। कतिपय बाढ़ी हिम पहिरो र हिमताल फुटेर आएका छन्। आजको बाढ़ीको सम्भावित कारण भने के होला? आगामी दिनमा कस्तो जोखिम हुन सक्छ? नागरिकका सवालमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीको जवाब अबको पालोमा। नवीन साई ठकुरीजीको जिज्ञासा छ, आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना कसरी थाहा पाउन सकिन्छ? बाढ़ीको पूर्व सूचना कति समय अघि प्राप्त हुन्छ? कुन कुन क्षेत्रमा बाढ़ीको जोखिम हुन्छ? बाढ़ीबाट जोगिन स्थानीय वासिन्दाले के कस्ता सावधानी अप्नाउनुपर्छ? र आकस्मिक बाढ़ी आएमा सरकारले तत्काल उद्धार र राहतका लागि के कस्ता व्यवस्था गर्छ भनेर उहाँको धेरै जिज्ञासा छ। यो जिज्ञासा चाहिँ अहिले सबैको मनमा भएको जिज्ञासा
3: हो। भनिहाल्छु, के गर्ने सर्वसाधारणले, के गर्ने यस्तो बाढ़ी आउँदा भन्दा माथिल्लो क्षेत्रमा जाने, जस्तो खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने। जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है, त्यसमा चाहिँ नि देखिएको थियो। भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ। यसको यस्तो खालको बाढ़ीको, हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
0: अर्को चाहिँ विशाल वादशा कुंवरजीको कमेन्ट रहेको छ। उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढ़ी कसरी आयो? पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
3: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढ़ी सामान्यतया पानी यस्तो हो। अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो, हिम पहिरो सृजना, पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा, भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो, र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याई हो।
0: आकस्मिक बाढ़ीबारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौं। त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। एसके कार्कीजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ। यसमा तपाईँको के छ?
3: हो अब साइरन पनि भन्दा पनि अहिले अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढीहरू आउँदाखेरि यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन र अब त्यो साइरन मात्रै होइन जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ। जस्तो अब मैले भने नि खोला मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढी आएपछि बाटै बाटो भागेपछि त्यही बाढीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर भनेपछि ऊ त माथिल्लो पहाड़तिर पो भाग्ने हो त होइन माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढीले चाहिँ नि बगाइहाल्छ होइन भन्दा सोरेर लग्छ भनेपछि कतिपय एउटा मैले देखेको चाहिँ पहाड़तिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो त्यही सतहमा दौडिने होइन तल त झन् जानै भएन होइन त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले चाहिँ व्यवहार गर्न सक्दैनौँ भन्ने मेरो मत चाहिँ त्यस्तो हो तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन।
0: गाह्रो समयमा छौं तर अझै पनि जोखिम छ र सावधानी अपनाउनु पर्ने त छँदै नै छ। तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढीले?
3: त्यो अनुमान त अब आर्थिक क्षति भयो मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छन् जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद कतिपय मान्छेहरू पहाड़का कुना काप्चामा लुकेर बसेका
0: कोही त ओडारमा छौ भन्दै हुनुहुन्थ्यो अघि
3: त्यो पनि चाहिँ सायद अब आउँदै जाला भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ गेग्रान सहितको बाढी हो यो मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामाकरण गरेको छु होइन माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ किनभने त्यो हराउने मात्रै अब किनभने त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन जस्तो भेटिँदैन जस्तो सेतीबाडीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेग्रानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन गेग्रानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
0: खबर छिट्टै पुर्याउन सकेको भए
3: ऊ गर्न सकेनौ के त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ
0: चीनको अब तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यसरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम
3: अब
0: हुन सक्थ्यो कि मानवीय क्षति चाहिँ
3: जुन बाँध जहाँबाट यो सुरु भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो अब एउटा समस्या के हुन गयो भन्दा त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ होइन
0: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ। जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्क विहीन छन्। बाढीका कारण सम्पर्क विहीन भएका पर्यटकको संख्या 403 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 जना विदेशी र 65 नेपाली पर्यटक र सम्पर्क विहीन भएका छन्। बाढी प्रभावितको उद्धार खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति पौडेलको आग्रह छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढ़ीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई सरकार साथमा रहेको बताउनु भएको छ। बाढ़ीले त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय क्षतिग्रस्त भए पनि समयमै सतर्कता अपनाइएका कारण स्कूलभित्रको ठूलो मानवीय क्षति भने नभएको प्रधानाध्यापक राजेन्द्र दवाड़ीले बताउनु भएको छ। सरकारले विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिना अवधिका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालको लगातार
6: अहिले रातको 8 बजे
7: हजुरको रेडियो 102.1 मेगा
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
8: वर्ज पेंट
10: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
11: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
10: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
11: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
10: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
12: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
13: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
12: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59
14: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
14: नवीकरणका लागि आवश्यक कागजातहरू
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
14: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
14: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
14: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
14: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
14: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
10: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप हावाहुरी चलेको बेला के गर्ने
13: घरको झ्याल र ढोका बन्द गर्ने
10: आगोका स्रोतहरू बन्द गर्ने
13: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
10: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
13: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
13: हावाहुरी चलेको बेला के नगर्ने
10: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
13: बिजुलीको तार लत्रिएको छ भने नछुने
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
13: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
10: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वस्थ सुई चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ सुई
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप

0: रेडियो पावर घटना विषयको सशक्त संवाद
1: रिजन भक्त काशीज्यू म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्ते, धन्यवाद।
1: रसुवाबाडी जो बिर्सन लायक घटना भएको छ तर त्यसले धेरैका खुसीहरू खुसेको छ, सपनाहरू खुसिएको छ, लुटिएको छ, यो कसरी कहाँ र के कारणले भयो यसको स्रोत पहिचान गर्न निकै हम्मेहम्मे परेको छ। तपाईँ हिमताल हिमनदीहरूको विज्ञ हुनुहुन्छ, यो कहाँबाट कसरी भयो होला?
2: हजुर, अब यो यस्तो चाहिँ ठुलो बाढी आएपछि हामीले पनि के कसरी भएको हो भनेर जान्ने प्रयास गरिरहेछौँ। अहिलेसम्म चाहिँ यही कारणले हो भनेर हामीले भन्न सक्ने अवस्थामा छैनौँ। तैपनि दुई तीनवटा चाहिँ हामीले भन्न सक्छौँ। एउटा त अहिलेसम्मको विवरण अनुसार त्यहाँ नजिकै रहेको नेपालपट्टि रहेको हिमनदीबाट ठुलो बरफको ढिक्का खसेर त्यो लेन्डे नदी चाहिँ थुनियो, त्यसपछि त्यहाँ ठुलो ताल बनेपछि त्यो ताल फुटेर बाढी आएको भन्ने चाहिँ सूचना एउटा छ। अनि त्यो सँगै चाहिँ अब किन अब त्यो आइस एभलान्स आयो भन्ने कुरामा चाहिँ एउटा त अब जलवायु परिवर्तनले पनि हुन्छ, किनभने अहिले एकदम तापक्रम बढ़िराखेको छ। तापक्रम बढ्दाखेरि चाहिँ यो हिमनदीको ठुल्ठुलो हिमको ढिक्का अथवा हिमनदी नै टुक्रिएर पनि तल खस्न सक्छ, त्यस्तै भएर त्यहाँ थुनिएको हो कि एउटा त्यो भयो। अर्को कुरा, केही टाइममा चाहिँ फेरि त्यहाँ चाहिँ भूकम्प पनि गएको रहेछ त्यो एरियामा
1: चिपलपट्टि।
2: अब त्यो भूकम्प गएर त्यो हिमनदी टुक्रा भएर आएको हो कि त्यो पनि एउटा चाहिँ पत्ता लगाउनु पर्ने विषयको रूपमा रहेको छ। अर्को कुरा, त्यहाँ पहिला पनि पोहोर साल पनि 8 जुलाई 2025 पनि ठुलो हिमबारी आएको थियो। त्यति बेला चाहिँ त्यो पुरेपु ग्लेसियर भन्ने पुरेपु हिमनदीभित्रको ठुल्ठुला हिम पोखरीहरू भित्रभित्र पानी हुन्छ, त्यो पानी चाहिँ बगेर आएर चाहिँ ठुलो बारी आएको। तर यसपालि चाहिँ त्यो होइन कि भन्ने चाहिँ छ।
1: भनेपछि यो नेपालसँगको नदीसँग मात्रै सम्बन्धित छैन?
2: छैन, यसको चाहिँ यो क्याचमेन्ट जुन जलाधार क्षेत्र चाहिँ तिब्बतपट्टि पर्छ, हाम्रो यो रसवागरी भन्दा माथि चाहिँ पुरेपु ग्लेसियर छ, त्यो चाहिँ तिब्बततिर परेको भएर नेपालपट्टि चाहिँ थोरै मात्र हिमनदीहरू छन्। अब त्यो थोरै भएको हिमनदी पनि धेरै भिलालोमा भएको भएर त्यहाँबाट ठुलो आइसको ढिक्का खसेको हो कि भन्ने चाहिँ अहिले प्रारम्भिक अनुमान मात्र गरिएको छ।
1: तर अहिले त प्रविधि छ नि, सेटेलाइटबाट तपाईँ पिक्चरहरू हेर्न सकिन्छ?
2: होइन, सेटेलाइटको लागि पनि सेटेलाइट पिक्चरको लागि पनि हामीले चाहिँ अब युएसमा भएका संयुक्त राज्य अमेरिकामा भएका विद्यार्थीहरूलाई चाहिँ भनेका छौँ। उहाँहरूले पनि के हुन्छ भने 24 घण्टा पछि मात्र चाहिँ सेटेलाइट इमेज प्राप्त हुन्छ। अर्को कुरा चाहिँ त्यहाँ चाहिँ अहिले चाहिँ क्लाउड यो बादल भएपछि त्यो राम्रोसँग देखिँदैन।
1: हजुर,
2: अब त्यो चाहिँ अझै एक दुई दिन चाहिँ कुर्नु पर्ने जस्तो देखिन्छ
1: एक्चुअल खास कारण पत्ता लगाउन।
2: हजुर, तर यसको लागि अब हामीले चाहिँ यो चाइनामा भएका हाम्रा प्राध्यापक साथीहरूलाई पनि अनुरोध गरिसकेका छौँ। म पनि आज यस्तै कुराको मिटिङ सकाएर आएको, अरू 3 जना नेपाली साथीहरू त चेङ्डुमै हुनुहुन्छ, उहाँहरूलाई पनि भनिसकेका छौँ, उहाँहरूले पनि हेरिराख्नु भएको छ चाइनाको तर्फबाट पनि।
1: हजुर डाक्टर साहब, तर सामान्य आकलन कमन सेन्सको कुरा चाहिँ विशेष गरी यति छोटो समयमा तिब्बत तर्फबाट ठूलो परिमाणमा पानी प्रवेश गर्नु, पानीको सतह 81 बढ्नु र नदीमा तीव्र वेगमा बाब आउनुको अर्थ चाहिँ सामान्य भन्दा सामान्य ल काट्ने विषय, त्यो हिम नदी फुटो वा पहिरो गयो वा तालहरू फुटे, यो करिब करिब पक्का छ। तर कहाँ र कसरी भन्ने मात्रै,
2: कहाँ र कसरी र कतिखेर के भयो भन्ने मात्र हो बाँकी चाहिँ।
1: औपचारिक पुष्टिका लागि त होइन,
2: औपचारिक पुष्टि
1: सम्भावित हिमताल विस्फोट भयो भने चाहिँ यो तह या यो भन्दा बढ्ता पनि हुँदो रहेछ त्यसो भए, होइन? त्यो धेरै जोखिमको कुरा हो।
2: त्यस्तो धेरै ठुलो हिमताल फुट्यो भने यो भन्दा ठुलो पनि हुन सक्छ।
1: हजुर,
2: त्यहाँ भएका 3-4 हिमताल चाहिँ त्यस्ता धेरै ठुला हिमताल त होइनन्।
1: हजुर,
2: तर अब त्यहाँ चाहिँ हिमनदी पनि ठुलो भएकोले हिमनदीभित्रको हिम पोखरीहरू पनि एकैचोटि फुटेर आउनु पनि सक्छ।
1: हजुर,
2: त्यो भयो भने त फेरि यस्तै ठुलो पनि हुन सक्छ। अब यसमा चाहिँ त्यही दुईटा हो, अब हिमताल फुटेर आएको हो कि हिमताल सँगैको हिम पोखरी पनि सँगै आएको, अथवा चाहिँ त्यहाँ चाहिँ बरफको ढिक्का खसेर नदी थुनिएर ठुलो ताल बनेर पछि फुटेर आएको। अब हेर्दाखेरि चाहिँ यो नदी थुनिएर पछि विस्फोट भएको हो कि जस्तो छ पहाडीको प्रकृति हेर्दाखेरि।
1: हजुर, उता सिकात्सेको केरुङमा पनि पहिरो गएको विषय आएको छ नि, त्यो पनि एउटा कारण हुन सक्ने चर्चा छ फेरि।
2: होइन, पहिरो चाहिँ के हुन्छ भन्दा पहिला अब यो हिमनदीको बरफ खसेर थुनियो, त्यसपछि जुन फुटेर आउँछ नि त्यति बेला चाहिँ दुवैतिर नदीको दायाँ बायाँ चाहिँ पहिरोहरू लान्छ उसले
1: हजुर
2: पहिरोहरू जाने हुन्छ भएको पनि हुन सक्छ
1: ए यो बेला चाहिँ तपाईँको हुन त दुई दिन भयो तपाईँले भने जस्तो एक दुई दिन लाग्दो रहेछ 24 अगस्तमा सेटेलाइट 24 अगस्तको चाहिँ सेटेलाइट तस्विर प्राप्त भएको पनि विवरणहरू आएको छ नि दुई दिन अगाडिको त्योबाट केही ठम्यो
2: त्यो सकिँदैन अहिलेको चाहियो पहिलाको त हुन्छ अहिलेको चाहियो पहिलाको र अहिलेको
1: गर्दाखेरि
2: मात्र कम्पेयर गर्नु पर्यो
1: ए भनेपछि दुईटा चीज हामीले पहिलेको र अहिलेको दुईटा अध्ययन गरिसके पछाडि
2: जस्तै चाहिँ हिमनदी चाहिँ पहिला चाहिँ एकदम ठुलो तलदेखि माथि भएको तर अहिले चाहिँ तलको टुक्रा नभएको हो भने हामीले त्यो हिमनदीको बरफको टुक्रा खसेको भन्ने चाहिँ प्रमाणित गर्न सक्छौ नि
1: ए अब यो चाहिँ झन्डै 2025 सँग मिल्दो जुल्दो घटना पनि भयो होइन अघि तपाईँले बताउनु
2: हो मिल्दो जुल्दो भयो त्यही नदीमा आएछ फेरि
1: हजुर त्यो बेलाको स्रोत पनि त्यही थियो
2: स्रोत चाहिँ त्यति बेलाको अघि भने जस्तो हिम नदीमा भएको हिम पोखरीहरू भित्रको पानी बगेर आएको त्यो भित्रबाट माथिबाट होइन त्यो फेरि नदीमा हामी जुन पानी देख्छौँ त्यस्तो होइन कि हिम नदी भित्र पानी बगिरहेको हुन्छ त्यो चाहिँ एकैचोटि बाहिर आएर पारि
1: अहिलेको त कयौँ गुणा ठुलो छ त्यसरी
2: त्यो त्यसैले पहिलाको जस्तो होइन भन्ने चाहिँ अनुमान गर्न सकिन्छ
1: ए अब तपाईँको खास गरी हुन त इसिमोड लगायतका संस्थाले बेला बेलामा यी पर्वतीय क्षेत्रहरूका हिमतालहरू कुनै पनि बेला विस्फोट हुन सक्ने यो खतराको सूचक छ भन्थे हामी त जोखिममै बसेर छौँ होइन त्यसो हुँदा
2: धेरै अति जोखिममै छौँ हामी अति जोखिममै छौँ अब हिमताल मात्र होइन अब यो त हिमताल पनि होइन नि त यो त फुटेको यदि होइन भने यदि चाहिँ यो हिम नदीको बरफ झरेर नदी थुनिएर आएको हो भने यो त झन् अर्कै प्रकृतिको भयो हिमतालको जोखिम त छँदैछ
1: हजुर
2: अर्कै जोखिम निम्ति हो कि
1: पहिले हिम पहिरो खस्यो त्यसपछि ताल बन्यो थुनिएपछि त अचानक विस्फोट भयो
2: अब त्यो ताल बनेको पनि यदि बस्ती भएको ठाउँ हो भने उनीहरूले थाहा पाउँथ्यो र हामीले तल्लो भेगमा चाहिँ खबर गर्थ्यौँ किनभने उनीहरूको पनि त अब त्यहाँ रसगरीमा त छ होइन मान्छेहरू छ आर्मीहरू छन् होइन संसारको मान्छेहरू छ उनीहरूलाई खबर गर्थ्यो होला
1: हजुर
2: अब त्यहाँ केही पनि छैन बस्ती नभएको भएर पनि यस्तो गाह्रो भयो
1: अनि दोस्रो वेब आउन सक्छ भनेर पनि चेतावनी आइरहेको छ नि यो चाहिँ कसरी
2: त्यो चाहिँ नि मैले पनि त्यही हाम्रो चाइनिज साथीहरूलाई चाहिँ कन्ट्याक्ट गर्दाखेरि अझै त्यहाँ चाहिँ 7 मिटरको पानी छ भनेर भन्छ त्यही बरफ झरेर थुनिएको तालमा अघि 7 मिटर जति पानी छ भनेर भन्छ
1: हजुर
2: अब त्यो चाहिँ फुट्छ कि त्यो बिस्तारै आउँछ त्यो चाहिँ अहिले भन्न सक्ने अवस्था छैन
1: तथापि त्यो पनि एउटा अलर्टको विषय चाहिँ रह्यो
2: अलर्टको विषय भयो
1: अनि के त उपाय हामी त निरुपाय रहेछौ नि त हेर्नुहोस् त हामीसँग उपाय नै नभएको जस्तो
2: अलिक हो अलिक गाह्रै छ यो केसमा अब अर्को हामीले गर्न सक्ने भनेको चाहिँ नेपालपट्टि चाहिँ एउटा यो जलमापन केन्द्र राख्ने त्यसबाट चाहिँ दुई तिनवटा तल राखेर केही बाढी आयो भने सूचना दिने अथवा अहिले त अब क्यामेरा पनि राख्न सकिन्छ यदि क्यामेरा मात्र राखेको हो भने पनि तल चाहिँ हामीले खबर गर्न सक्थ्यौँ अब त्यस्तो क्यामेरा राखेर चाहिँ अनुगमन गर्नुपर्ने देखियो सबै यो तिब्बतबाट आउने नदीहरू तिब्बतबाट आउने धेरै नदीहरू छन् त्यस्ता
1: हजुर
2: यो कोदारीमा पनि त्यस्तै छ फेरि कोदारीको माथि न्यालमतिर यो तिब्बतको न्यालमतिर चाहिँ त्यहाँ पनि ठुल्ठुला हिमपोखरीहरू हिमतालहरू छन् त्यहाँ पनि चाहिँ यस्तै चाहिँ कुनै पनि बखत हुन सक्छ फेरि यो हुने भनेको चाहिँ गर्मी मौसममा हो मनसुन पिरियडमा अहिले त पानी परेको छैन तर टेम्परेचर बढी छ
1: हजुर हजुर
2: त्यसले गरेर बरफ र हिउँ चाहिँ धेरै पग्लिने हुन्छ
1: त्यो क्यामेराबाट एउटा निगरानी हुन सक्ने भयो अर्को प्री इन्फर्मेसन हामीसँग टेक्नोलोजीको पनि चर्चा हुन्छ हामीले त्यसको लाभ कति लिन सक्छौँ
2: टेक्नोलोजीबाट
1: जस्तो अहिले रसुवामा टाइम पाइएन अरे कम्तीमा धादिङतिर टाइम पाइन सकिन्थ्यो त्यो आउँदा 1-2 घण्टा लाग्न सक्थ्यो तल गोर्खातिर पाइन्थ्यो अथवा तपाईँको चितवनतिर पाइन्थ्यो अथवा पाइएको छ हामीसँग टाइम त हुन्थ्यो नि त
2: हो त्यो चाहिँ त्यसको लागि चाहिँ अब हामीले कम्युनिटी भन्छौँ नि
1: हजुर
2: यो समुदायमा आधारित चाहिँ गर्नुपर्ने हो
1: हजुर
2: माथि चाहिँ अब रसगरीमा आउने बित्तिकै त्यसको तल्लो भेगमा चाहिँ भनेर ए यस्तो बारी आउँदैछ भनेर गर्नुपर्ने हो अब त्यो छन् त छ क्यारे अब त्यो त्यति इफेक्टिभ भएन कि यो पटक यो पनि बिहानै हो राति त अलिक गाह्रो हुन्थ्यो होला
1: हजुर
2: तर बिहान त हुनुपर्ने हो
1: भनेपछि यसलाई समग्रतामा यो फेरि कुनै न कुनै रूपमा हाम्रो क्लाइमेट चेन्जसँग जोडियो यो इस्यु
2: जोडियो यो चाहिँ डेफिनेटली जोडिन्छ यदि त्यो हिम नदी टुक्रेर बरफ झरेको हो भने
1: हजुर
2: यो क्लाइमेट चेन्ज यो जलवायु परिवर्तनकै असरको रूपमा लिनुपर्ने हुन्छ
1: त्यसको त हामीसँग उपाय के छ फेरि हाम्रो त आउट अफ कन्ट्रोलको विषय
2: हो आउट अफ कन्ट्रोल पनि छ हो
1: हामी जस्तो देशले के गर्न सक्छौँ डाक्टर साहब यस्तोमा
2: त्यसमा त अब हामीले गर्न सक्ने भनेको पूर्व सूचना मात्र हो
1: हजुर
2: सूचना प्राप्त गर्ने र त्यो अनुसार चाहिँ नै गर्ने हो तर यत्रो ठुलो आएपछि त्यो पूर्व सूचनाले पनि मान्छे चाहिँ बचाउन सकिन्छ धनलाई चाहिँ नै अथवा चाहिँ त्यहाँ इन्फ्रास्ट्रक्चरहरूलाई पुल पुलेसा गाडीहरू त्यस्तोलाई त अलिक गाह्रै छ
1: भनेपछि पूर्वाधार त कुनै हालतमा जोगिने अवस्था होइन यो
2: भएन पूर्वाधारमा पनि अब हाइड्रो पावरमा के गर्नु पर्यो भन्ने यदि हामीले हाइड्रो पावर चाहिँ यहाँ पनि त 300 मेगावाट छ भन्ने कुरा आएछ
1: 15 जलविद्युत आयोजनाहरू तपाईँको केही चल्दै गरेका 5-6 बाँकी निर्माणाधीन त्यो पनि ध्वस्त भएको कुरा छ
2: त्यस्तोमा चाहिँ नि अब नदी किनारमा चाहिँ नि संरचना बनाउने बेला चाहिँ नि अति होस पुर्याउनु पर्यो
1: त्यो पनि कुन कुन बलियो बनाउने जति बलियो बनायो भने यो त पार नलाग्ने इस्यु हो नि
2: नलाग्ने जस्तो देखियो

0: त्यहाँ धेरै नै छन्, पोखरीहरू पनि अस्ति हामीले हेर्दाखेरि जुन चाहिँ त्यो फुटेको थियो नि अझै पनि त्यहाँ धेरै पानी थियो क्या, त्यहाँ अझै पनि पानी छ, त्यो कुनै पनि बखत चाहिँ त्यस्तै चाहिँ बारी आउन सक्छ भनेको, तर अहिले आएको चाहिँ त्योभन्दा ठुलो भएको भएर अर्कै प्रकृतिको हो कि भन्ने मात्र हो, र त्यहाँ ठुला हिम पोखरी हिमतालहरू पनि छन्,
1: हजुर,
0: त्यो भएकोले जोखिम त अति नै छ, त्यहाँ मात्र होइन फेरि अरू यो कोटारीतिर
1: यो उत्तरी हिम श्रृङ्खला क्षेत्र हाम्रो कहाँदेखि कहाँसम्म जोखिममा छ डाक्टर साहब?
0: यो त अब पूर्वदेखि पश्चिमसम्मै छन् होइन, जहाँबाट चाहिँ हाम्रो माथिबाट चाहिँ तल चाहिँ यो तिब्बतबाट चाहिँ पानी बगेर नदीहरू बगेर आएको छन् त्यो सबै ठाउँमा छन्,
1: हजुर।
0: अब मुख्य गरेर चाहिँ यो दुधकोशी भयो, दुधकोशी, तामाकोशी,
1: हजुर,
0: अनि यो यही रसगरीको पोटेकोशी,
1: हजुर,
0: त्योभन्दा उता चाहिँ नै त्यति छैन जस्तो छ।
1: ए दुधकोशी तामाकोशीसम्म चाहिँ हामी अति धेरै जोखिममा छौँ। अब यसबाट जोगिने भनेका ती नदी किनार छेउमा फेरि कति जति ठाउँ छोडेर हामी संरचना बनाउने, त्यो पनि नदी र मानिसको जीवन त प्रकृतिको सँग सम्बन्धित जीवन छ, फेरि हेर्नुहोस् होइन, बस्तीहरू त्यसरी डेभलप भएको छ होइन, हामीसँग के छ
0: सकेसम्म चाहिँ नदी छेउतिर बस्ती बसाउन भएन, जस्तै अब यो स्याफ्रुबेसी भनेको नदीको किनारमै छ, स्याफ्रुबेसी भयो, अब त्यो तिमुरे पनि त्यही हो, अब रसगढी त भन्नै परेन, हाम्रो चाहिँ भङ्सारको कार्यालय पनि रिभर बेडमै छ होइन, नदीको सतहसँगै थियो पहिला लास्ट इयर चाहिँ बारी आउँदाखेरि, अब त्यस्तोमा चाहिँ अलिकति ध्यान पुर्याउनु पर्ने जस्तो देखियो।
1: अब गभर्मेन्टले गर्नुपर्ने कामहरू के छन् तपाईँले देख्दा?
0: अब पहिला त पूर्व सूचनाको चाहिँ तयारी गर्नु पर्यो,
1: हजुर,
0: अहिले नै गर्नु पर्यो, यो फेरि अर्को वर्ष होइन, अझै बाँकी छ, यो एक डेढ महिना बाँकी छ टेम्परेचर यो तापक्रम बढ्ने,
1: हजुर,
0: यहाँ आइसक्यो अर्को ठाउँमा पनि आउन सक्छ फेरि यस्तै, त्यो चाहिँ अहिले नै गर्नु पर्यो, र अर्को चाहिँ यस्तो अब पूर्व सूचनाको लागि चाहिँ क्यामेरा पनि राख्नु पर्यो, जल सतह मापन गर्नु पर्यो, त्यो पनि एक ठाउँमा मात्र होइन तल पनि गर्नु पर्यो, अनि त्यसको मेकानिजम पनि बनाउनु पर्यो,
1: तपाईँले
0: अघि भन्नुभयो नि त्यहाँ त रसगरीमा आएपछि तल पनि त भन्नुपर्ने, त्यो चाहिँ मेकानिजम राम्रोसँग चाहिँ बनाउनु पर्यो,
1: हजुर हजुर।
0: त्यसपछि अब त्यहाँ नदी वरपरका मान्छेहरूलाई पनि भन्नु पर्यो कि केही गरी नदीमा पानी थुन्यो, थुन्दाखेरि नदीमा पानी बग्दैन केही छिन, त्यति बेला पनि उनीहरू चनाखो हुनु पर्यो माथि केही भएको हो कि भनेर,
1: हजुर हजुर,
0: त्यो पनि गर्नु पर्यो। अनि अर्को चाहिँ नै अब नदी सकेसम्म चाहिँ नदी छेउछाउ चाहिँ ठुल्ठुलो संरचनाहरू नबनाउने, हाइड्रो पावर बनाउनेले पनि त्यसलाई चाहिँ कसरी चाहिँ जोखिम कम गर्ने भन्ने चाहिँ विचार गर्नु पर्यो, अन्डरग्राउन्ड बनाएर हो कि बाहिर चाहिँ गेट सेट राखेर हो कि अथवा नदी बग्नेको अपोजिटतिर चाहिँ बनाउने हो कि त्यस्तो चाहिँ बनाउनु पर्ने हो।
1: अनि हामीका क्लाइमेट चेन्जका लागि चाहिँ यो त्यसले निम्त्याएको असरका लागि चाहिँ डलरको खुब धेरै खेती भएको चर्चा, त्यस बापत हामी चाहिँ प्रभावित देश भएको र हामीले चाहिँ हिमाल र हिउँहरू जोगाएको कारण चाहिँ हामीले त्यसबाट लाभ लिनुपर्ने र डोनर लिनुपर्ने सहायता लिनुपर्ने चर्चाहरू पनि हुन्छन्, ती चिजले काम गरेका छैनन् यो जोगाउन, के हो त्यो पाटो?
0: होइन, जोगाउन चाहिँ अहिले जोगाउन पाएको छैनौ भनौ होइन,
1: हजुर,
0: अब दुईवटा हिमतालको सतह पानीको सतह चाहिँ घटाइसकेको हो, एउटा छोडोल्पा भयो त्यो सन् 2000 घटाएको हो, अर्को चाहिँ सन् 2016
1: हजुर
0: इम्जा हिमतालको पानीको सतह 3.4 मिटरले घटाएको हो, त्यो दुईटा चाहिँ भइसकेको छ। अब अर्को त्यस्तै चारवटा हिमतालको पानीको सतह घटाउन जीसीएफको ग्रीन क्लाइमेट फन्डको पैसा आइसकेको छ, अब त्यो चाहिँ कार्यान्वयन हुन मात्र बाँकी छ, अब सरकारले पनि त्यस्तो प्रोजेक्ट आइसकेकोलाई चाहिँ छिटो कार्यान्वयन गरेर अगाडि बढाउनु पर्यो, ताकि अलिकति भए पनि जोखिम न्यूनीकरण हुन्छ ती क्षेत्रमा भनौँ न, जहाँको चाहिँ हिमतालको चाहिँ सतह पानीको सतह घटाइन्छ नि, त्यहाँको त अलिकति सतर्क हुन्छ, त्यसमा पनि त्यो प्रोजेक्टमा पनि यस्तो पूर्व सूचना राख्ने भन्ने छ, त्यसले पनि काम गर्छ,
1: हजुर हजुर,
0: त्यस्तोमा चाहिँ अलि चनाखो हुनु पर्यो,
1: भनेको हामीले बनिएका हिमालबाट पानीको सतह घटाइदिन त सक्छौ, त्यसले जोखिम कम गरौ,
0: हजुर,
1: त्यो कति एफोर्डेबल काम छ
0: त्यो चाहिँ अब त्यसको चाहिँ भौगोलिक स्थिति पनि धेरै उचाइमा भएकोले अलिक गाह्रो छ, तर गर्न नसक्ने चाहिँ होइन हामीले, किनभने दुईवटा हिमतालको पानीको सतह घटाइसकेका छौँ, यो चारवटाको पनि घटाउन सकिन्छ भनेरै चाहिँ 5 वर्षको रूपमा चाहिँ यो प्रोजेक्ट आएको, यसले चाहिँ अब चारवटा हिमतालको त अलिकति जोखिम कम हुन्छ भन्ने हिसाबले हो, त्यसको साथसाथै यसले चाहिँ हिमाली क्षेत्रको यो मौसम र जलमापन केन्द्रहरू स्थापना गरेर त्यसको पनि तथ्याङ्क संकलन गर्ने र अर्ली वार्निङ यो पूर्व सूचनाको पनि प्रावधान भएको भएर
1: हजुर
0: अलि सहायता नै पुर्याउँछ भनौँ न,
1: हजुर हजुर, सरकारले तपाईँले तपाईँका यो घटना पछाडिका 2-3 सुझाव महत्वपूर्ण तपाईँले प्रायोरिटीमा राखेर दिनुपर्यो भने 3 सुझाव गर्नै पर्ने, ती के हो? 1-2-3 भनिदिनुहोस्।

0: एक दुई दिनमा चाहिँ नै त्यही होस्। पहिला त पूर्व सूचना प्रणाली चाहिँ राम्रोसँग राख्नु पर्यो
1: हजुर,
0: तिब्बतबाट बगेर आउने नदीहरूमा, त्यसमा चाहिँ अब जल सतह मापन गर्ने र फिल्ड क्यामेरा राख्ने त्यो गर्नु पर्यो, त्यो चाहिँ चौबिसै घण्टा चाहिँ अप टु डेट हुनुपर्छ
1: हजुर हजुर,
0: त्यो हुनु पर्यो
1: हजुर।
0: अनि त्यो नदी त्यही नदीहरूमा चाहिँ बनेका पहिलाका संरचनाहरूलाई पनि चाहिँ भन्नु पर्यो कि अलिकति अब मिलाउनु पर्यो, असल नयाँ बन्ने छ भने चाहिँ त्यहाँ चाहिँ सतर्कता अप्नाउनु पर्यो भनेर भन्नु पर्यो। जस्तै हाइड्रो पावरहरूले पनि त्यो अनुसार गर्नु पर्यो
1: हजुर।
0: अर्को चाहिँ त्यो त्यस्तो ठाउँमा चाहिँ सकेसम्म चाहिँ संरचनाहरू कम से कम बनाउँदा नै हुन्छ। त्यसबाहेक त अब हामीले गर्न सक्ने चाहिँ अलि गाह्रै छ, यो बाहेक चाहिँ हामीले गर्न सक्ने छैन।
1: हुन्छ डाक्टर साहब, तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: हस् हस् धन्यवाद।
2: रेडियो पावर घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: रंगबहार रंगबहार
6: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ।
5: वर्ज पेंस।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
8: कर्मचारी आवश्यकता: सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ 1 जना, बेकरी शेफ 1 जना, सिनियर कुक 2 जना, कुक 4 जना, किचन हेल्पर 1 जना, डिशवाशर 2 जना, फूड एण्ड बेभरेज म्यानेजर 2 जना, वेटर वेट्रेस 10 जना, कफी बरिस्ता 4 जना, क्यासियर 2 जना, हाउस किपिङ अथवा क्लिनर 2 जना, गार्डनर अथवा माली 1 जना। नयाँ तथा अनुभवी दुवै जनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97-68-52-30-57
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
9: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
9: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
9: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
12: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402433 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
7: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
7: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
7: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
7: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
8: हजुरको रेडियो 102

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेको सीमा आएको आकस्मिक बाढ़ीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं।
0: नेपालका उत्तरी हिमाली भेगमा आकस्मिक बाढ़ी र विपद किन दोहोरिन थाले?
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नझन्दा दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ, डरलाग्दो छ।
0: बाढ़ीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जना भन्दा बढ़ी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढ़ीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8 बजे र 37 मिनटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री श्री खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समय अवधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो सत्ता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको सबभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेको सीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारत सहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्य कर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढ़ीमा बगेको सुनाइन्।
4: अगाडि सबै सल बनाए देखिहाल्यो, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलिक भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन, भाग्नलाई त चानसै पाएन कसैले। कति सर्वनाश बनायो त्यो फिल्म, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मलाई त्यो घरमा अरूमा भ्यायो भन्नु नि हामीलाई नै थाहा छैन कि।
0: गुमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: माउपाडा गरेर पाँचवटा हो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपाडा सबै हुन् मेरो, केही पनि छैन। 10 बोरा तोरी, अब 100 क्विन्टल मकै, 4 फुट भरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवास्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 गते चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवा मा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढ़ी पछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढ़ी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढ़ी चाहिँ अलि 81 आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू को आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोट चाहिँ त्रिशु बट्टार चाहिँ एकदमै नुवाकोट रसवा धादिङले सहर केन्द्रित जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
0: बिजुली पिउने पानी संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू खेती त्यो पावर हाउसहरू नै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
0: भनेको रसुवा र नुवाकोट बीच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कूलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी छिन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढ़ीको कारणबारे सोधेका थियौं।
8: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढ़ी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्यो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गुपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढी नाप्ने त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
9: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
8: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाम्न सकिँदैन, त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
9: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण के हो?
8: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रता हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इको सिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसत भन्दा बढी तापक्रमको प्रक्षेपण सबै मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डरलाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढ़ीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका निम्ति हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: ही रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: रंग बहार रंग बहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ष पेंट।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957।
2: कर्मचारी आवश्यकता सिन्धुलीको खुरकोट नजिकै डीपी हाइवेमा निर्माणाधीन नयाँ होटल रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी मल्टी कुजिन शेफ 1 बेकरी शेफ 1 सिनियर कुक 2 कुक 4 किचन हेल्पर 1 डिशवासर 2 फूड एन्ड बेभरेज म्यानेजर 2 वेटर वेट्रेस 10 कफी बरिस्ता 4 क्यासियर 2 हाउसकिपिङ अथवा क्लिनर 2 गार्डनर अथवा माली 1 नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 पानीमा 200 सक्खर 15 भिनेगर वा कुनै फलफूलको रस र 20 मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 प्रति लिटर पानीमा 100 सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको ती गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
0: 40% माग्न नबिर्सनु होला है।
2: सगरमाथा कम्प्युटर सेन्टर

0: अफिस तथा प्रोफेशनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
3: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडायो अब अहिले यो दुःख
2: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पसुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 048543398 048543398
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
6: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
7: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
6: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
0: हजुर रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7648-03 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
8: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
9: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
0: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827-8282 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश
10: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
11: के जिस्के के?

0: सुगजी वन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475-90-466 98-692-65-99-8।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटलबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
4: संस्था एकीकरण सम्बन्धमा
3: ऋण अपलेखन सम्बन्धमा
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
4: संचालक समितिको पारिश्रमिक लगायत

0: अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
0: धितु लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
0: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै।
0: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समिति नै टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपचार, गाईटार र कटुन्जे।
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्याङडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेबन।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप।
0: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
2: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
0: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11 बजेदेखि 12 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
2: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, स्थान हाटीटार, समेटिने टोल तथा ओडाहरू हाटीटार सबै।
0: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म, स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
2: मिति 2083 साल भदौ 23 गते, स्थान सल्ले, समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म, स्थान डुम्री खर्क, समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान क्याम्पस चौर, समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछा बजार।
0: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान भङ्गेरी, समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, स्थान आरुबोटे, समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान भीमसेन मन्दिर, समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान हुलाक डाँडा, समेटिने टोल तथा ओडाहरू भिरपानी, सिमपानी, हुलाक डाँडा र बेतेनी।
0: मिति 2083 साल भदौ 24 गते, स्थान सातमारे, समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सातमारे सबै।
2: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म, स्थान कार्यालयको हल, समेटिने टोल तथा ओडाहरू पुडहर, मन्थली तथा छुटेका सबै।
0: मिति 2083 साल भदौ 27 गते, स्थान एजीएस होटलमा थाली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067।
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0485401443, 98363022।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोश एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। चीनतर्फबाट आएको विनाशकारी बाढ़ीका कारण व्यापक जनधनको क्षति भएको छ र सुवास सहित नुवाकोट धादिङ सहितका त्रिशुली नदीको तटीय क्षेत्रमा बाढ़ीले व्यापक जनधनको क्षति भएको बाढ़ीसँगै अहिले सुरक्षा निकाय उद्धार राहतमा केन्द्रित भएको छ। यस्तै विभिन्न राजनैतिक दल संघ संगठनले पनि आवश्यक समन्वय गरेका छन्। बुधबार बिहानसम्म 22 जनाको मृत्यु भइसकेको छ भने भौतिक क्षतिको कुनै लेखाजोखा छैन। सड़क विद्युत आयोजना खानेपानी आयोजना उत्तिकै क्षति भएको छ। नेपालमा आएको भीषण बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोन गरी विपदको यस कठिन समयमा भारतीय जनता आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएको बताउनु भएको। भारतीय समकक्षीको टेलिफोन वार्ता र सम्वेदनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले हार्दिक आभार व्यक्त गर्नुभएको छ। यस्तै रसुवाको भोटेकोस नदीमा आएको बाढ़ीबाट 1000 भन्दा बढ़ी सवारी साधनमा क्षति पुगेको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले दिएको जानकारी अनुसार बाढ़ीमा परेर 1000 भन्दा बढ़ी सवारी साधनमा क्षति पुगेको। महासंघका महासचिव डेकनाथ गौतमले करिब 600 मालवाहक 300 यात्रुवाहक सवारी साधन र 400 भन्सारमा जाँचपासका लागि राखिएका सवारी साधनमा क्षति पुगेको जानकारी दिनुभएको छ। यस्तै रसुवामा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूलाई राहत थप्न र स्थापनामा सहयोग गर्न गृहमन्त्री सुदन गुरूङले निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। बुधबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल ब्याङ्कर्स संघ तथा नेपाल निर्माण व्यवसाय महासंघका नेतृत्वसँग छलफल गर्दै विपदको घड़ीमा सरकारसँग हातेमालो गर्न मन्त्री गुरूङले आग्रह गर्नुभएको छ। नेपालको हिमाली क्षेत्रमा पर्ने भोटेकोशीको सहायक नदी लोहन्दे खोलामा आएको भीषण बाढ़ीले महाविपत्ति निम्ताएको छ। स्थानीय समयअनुसार बिहान करिब 9 बजे रसुवा जिल्लामा आइपुगेको उक्त बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको सफेला परिसकेको छ। नेपालको पर्यटन बोर्डको अनुमान अनुसार 341 जना विदेशी पर्यटक र दर्जनौ नेपाली नागरिक अझै बेपत्ता छन्। बाढ़ीले सीमावर्ती क्षेत्र हुँदै भोटेकोशी र त्रिशुली नदीको किनारमा रहेका टिमुरे र सुवागढ़ी र स्याप्रोवेशी जस्ता बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। सार्वजनिक भएका भिडियोहरूमा बाढ़ी सुनामी जस्तै गरी बस्तीमा पसेर बाटोमा पर्ने सबै कुरा बगाएको देख्न सकिन्छ। सड़कमा गुड़िरहेका सवारी साधन हिलोमा गाड़िएका छन् भने पुलहरू भत्किएका छन्। रसुवा स्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढ़ीका कारण ठूलो मानवीय क्षति भएको छ। यस विपदको समयमा नेपाललाई सहयोग गर्न भारत सरकारले राहत सामग्री पठाएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपालको बाढ़ी प्रभावित क्षेत्रलाई लक्षित गर्दै 10 टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिनुभएको। विपदको यो कठिन परिस्थितिमा शोकमा रहेका परिवारहरूप्रति संवेदना प्रकट गर्दै विदेश मन्त्री जयशंकरले भन्नुभएको छ, संकटको यो सामना गर्नुपर्ने अवस्थामा भारत नेपाल र यहाँका जनताको पक्षमा उभिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। भोलि बिहान 9 बजे राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले जानकारी दिनुभएको छ। बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।
रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढ़ीबाट विद्युत उत्पादन प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। मन्त्री श्रेष्ठका अनुसार हालसम्म विद्युत प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढ़ीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको निम्नचापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। त्यसै गरी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। पहाड़ी भूभागको हकमा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना देखिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा हुन सक्नेछ। रसुवा स्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढ़ीका कारण साँझ 7 बजेसम्म 95 जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 27 जना महिला, 37 जना पुरूष, 6 जना बालिका, 5 बालक र पहिचान नखुलेका 20 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 1 जनाको पुरूषको शव फेला परेको छ। नुवाकोटमा 5 जना महिला र 6 जना पुरूष गरी 11 जनाको शव फेला परेको छ। बुधबार रसुवा जिल्लामा आएको अप्रत्याशित र भीषण बाढ़ीले निम्ति आएको ठूलो मानवीय तथा भौतिक विनाशले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको छ। भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्रमा 81 आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 95 जनाको मृत्यु भएको छ। सयौं मानिस अझै पनि बेपत्ता छन्। विकट भूगोलका कारण महाविपत्तिले निम्ताएको पूर्ण क्षतिको विस्तृत विवरण र आकलन गर्न अझै केही समय लाग्ने देखिएको छ।

कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन तथा आवश्यक समन्वयका लागि मन्त्रालय अन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकाय ऱ्यापिड एक्सन टीम गठन गरी परिचालन गर्न निर्देशन दिनुभएको छ। मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आफ्नो क्षेत्राधिकारभित्र विपदबाट भएको क्षतिको स्थलगत विवरण तत्काल संकलन गरी उद्धार राहत पुनर्स्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने गरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको हो। चीनको तिब्बतबाट बुधबार बिहान आएको बाढ़ीले नेपालको त्रिशूल नदी बहाव क्षेत्र र आसपासमा गरेको ठूलो जनधनको क्षतिप्रति रामेछाप उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ। बाढ़ीले व्यवसायीहरूले सञ्चालन गरेका व्यवसायदेखि सार्वजनिक तथा निजी सम्पत्तिमा पुर्याएको क्षतिप्रति संघले चिन्ता व्यक्त गर्दै अझै पनि बाढ़ीजन्य जोखिम कायमै रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ। संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा यस विपदको घड़ीमा मृत्यु भएका प्रति श्रद्धांजलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। घटनामा बेपत्ताहरूको खोज तथा उद्धारमा जुट्न जनसमुदायमा अपील पनि गरेको छ। संघले विपदका समयमा जतिसक्दो छिटो खोज तथा विपद प्रति कार्यमा आफ्नो संयन्त्र परिचालक गर्न नेपाल सरकार समक्ष माग समेत गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भुटुकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि दैनिक उपभोग्य वस्तु र सेवाको आपूर्तिलाई सहज बनाउन सक्रियता देखाएको छ। विभागले आज एक अत्यन्त जरूरी सूचना जारी गर्दै विपदको समयमा हुन सक्ने सम्भावित कालो बजारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न कड़ा कदम चाल्ने चेतावनी दिएको छ। र सेवा भएर बग्ने भुटुकोशी नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको सन्दर्भमा विभागले गहिरो दुःख व्यक्त गर्दै शोक संतप्त परिवार प्रति संवेदना व्यक्त प्रकट गरेको छ। रसुवा नुवाकोट र धादिङ लगायत जिल्लाहरूमा बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिपछि समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई तत्काल राहत तथा उद्धार कार्यमा जुट्न आह्वान गरेको छ। परिषदले एक जरूरी सूचना जारी गर्दै यस दुःखद घड़ीमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्थाहरूलाई तत्काल आवश्यक उद्धार राहत तथा पुनर्स्थापना सहयोग पुर्याउन अनुरोध गरेको छ। चीनमा हिमताल फुटेपछि भुटेकोशी र त्रिशूल नदीमा आएको भीषण बाढ़ीले रसियामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमा ठूलो मानवीय संकट पैदा गरेको छ। प्राप्त विवरण अनुसार 216 मेगावटको माथिल्लो त्रिशूली 1 र 20 मेगावटको लाङटाङ खोला जलविद्युत आयोजनाका 78 कर्मचारी तथा कामदारहरू बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। प्रधानमन्त्री भलेन्द्र शाहले रसुवाको भुटेकोशीमा आएको भीषण बाढ़ीका कारण पुगेको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको बताउनु भएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत हालसम्म

रसुवाको भुटेकोसी नदीमा आएको भीषण बाढ़ीमा परि घाइते भएका 25 जनाको काठमाडौँ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 62 जना बाढ़ीबाट घाइते भएकाहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसमध्ये 25 जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको भने नुवाकोट र रसुवाको अस्पतालमा उपचार भइरहेको छ।

हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हर्ट्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम समय सुहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै दुःख सुखको साथी सहयात्री, तपाईँकै मुटुको ढुकढुकी, तपाईँकै मुटुको टुक्रा होइन भर्खर 14/15 लागेको ह्यान्डसम ठुटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि। तपाईँ त्यो बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोडी। हामी हप्ताको साथी दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ, साथसाथै तपाईँले नै पठाउनु भएका लेख रचनाहरू वाचन गर्छौ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ पनि भन्न चाहे सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि हुन चाहन्छु। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हप्ताको 7 दिन आउँछौ हामी राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि होइन फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको सिएफएम 95 MHz अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला तपाईँको माझमा उपस्थित भइरहेका छौँ। साथसाथै भिडियो लाइभ मार्फत पनि म उपलब्ध भइरहेको छु श्रीराज महत अफिसियल फेसबुक आइडी पेजबाट भनौँ न। रातको समय छ, आज दुःखद दिन पनि रहेको छ होइन, दुःखद दिन दुःखको समय जब जब हामी चाडपर्व नजिक नजिक आउँछौँ नि तब तब विभिन्न खालका घटनाहरू घट्ने गर्छन् होइन, याद गर्नुभएको छ कि छैन। प्रायः जस्तो यस्तै समयमा चाहिँ केही न घटना घटिरहेको हुन्छ। आज पनि हामी दुःख घडीमा छौँ, त्यत्रो बाढी आयो होइन, अहिलेसम्म 97 जनाको मृत्यु भएको भन्ने समाचार प्राप्त भएको छ। के कति अझै बेपत्ता हुनुहुन्छ, कतिजना होइन को अवस्था कस्तो छ के छ भन्ने कुरा बुझ्न सकिएको छैन होइन। सो हामी अब दुःखको घडीमा छौँ, जस सबैले एकअर्कालाई साथ दिउँ, सहयोग गरौँ होइन। साथ सहयोग भनेको दुःखको घडीमा काम लाग्ने हो, मान्छे भनेको दुःखको दुःख पर्दाखेरि काम लाग्ने हो, सम्बन्ध भनेको दुःख पर्दाखेरि काम लाग्ने हो जस्तो लाग्छ। हामी खुसीमा त रमाइहाल्छौँ नि होइन र यस्तो बेलामा, अनि यो सामाजिक सञ्जालतिर पनि विभिन्न अफवाहहरू फैलिन सक्छन्। यति बेला आधिकारिक न्युजहरू मात्र हेर्ने गर्नुहोस् होइन, सुन्ने गर्नुहोस् पनि भन्न चाहन्छु, अफवाहतिर नलाग्नुहोस् पनि भन्न चाहे। विभिन्न हटलाइन नम्बरहरू छोडिरहेका भनौँ न, सरकारले छोडिरहेको छ, दिइरहेको छ। सो त्यो नम्बरमा पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन, तपाईँको आफन्तजन हराइराख्नु भएको छ भने अथवा कोही कतै होइन फेला परिनु भएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ भन्न चाहे। यति बेला एउटा गीत राख्छु, कार्यक्रमको सुरुवात गर्छु, छोटो मिठोमा एउटा गीत राख्छु, त्यसपछि आउँछु म तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि। रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त

सरी लैजा समाचार हामी भयौँ बेखबर गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। आवाजमा म श्रीराजमा छु। रातको समय छ 10 बजेर जति बेला 27 मिनट गइसकेको छ। प्रायः जसो हाँसी मजा ख्याल ठट्टा रमाइला कुराकानीहरू गरिरहेका हुन्थ्यो पनि मन पनि लाग्थ्यो, तर समय परिस्थिति यस्तो छ कि यति बेला न हाँस्न मन लाग्छ न रुन पनि सकिन्छ, होइन? यति बेला व्यापक क्षति गरेको छ सडक, जलविद्युत, पर्यटन, भन्सारमा पनि के जनको त मान्छेको त छँदैछ। त्यहाँमाथि सडक, जलविद्युत, पर्यटनहरू भन्सारमा पनि व्यापक क्षति भएको छ। यति बेला 2 खर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ। रसुवा, नुवाकोट तथा हादिङलाई विपदग्रस्त, सङ्कटग्रस्त होइन विपद सङ्कटग्रस्त क्षेत्र पनि घोषणा गरिएको छ। भारीले रसुवा गरी आसपासका सडक, पुल, भन्सार, 9 वाणिज्य ब्याङ्कका शाखा, 26 कर्मचारीलाई प्रभावित गरेको छ भने 403 पर्यटक सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका 14 जलविद्युत आयोजना प्रभावित भएको जनाएको छ, होइन? यस्तो छ आर्थिक पाटोतिर हेर्ने हो भने पनि, अनि त्यहाँ भएका कर्मचारीहरू होइन को अवस्था पनि मैले भनिहालेँ। त्यस्तै गरेर जनको धनको क्षति ठिकै छ होइन, तर जन होइन मानिसको क्षति नहोस् भन्ने हो, होइन? धन बरु पछि पनि कमाउन सकिन्छ, तर मान्छे चाहिँ हुनु पर्यो है, भगवान्सँग यही हो भन्ने भनेको, प्रार्थना गर्ने भनेको, होइन र? प्रायः जसो सोच्ने नसोचेको कुराहरू हुन्छ, हेर्नुहोस् न कसैले सोचेको थियो र छिनभरमै कस्तो खुसियाली थियो होला, होइन? त्यो ठाउँ त हेर्नुहोस् न कति राम्रो थियो, तर छिनभरमै कस्तो वितण्ड मचाए थियो, छिनभरमै त्यहाँका बस्तीहरू बिलाए, होइन? सो भन्न सकिन्न हो कति बेला के हुन्छ भन्ने कुरा पनि। यति बेला म धेरै कुराहरू त अब गर्न मन छ, भन्न मन छ धेरै कुराहरू, तर के भन्दाखेरिमा प्राय जसो एउटै मात्र इच्छा छ मेरो चाहिँ, मेरो मनको कुरा होइन, मान्छेलाई केही नहोस्, मान्छेलाई केही नहोस्, कसैलाई केही नहोस् मान्छेलाई चाहिँ, तर धनको होइन क्षति भए पनि होस्, मान्छे चाहिँ सबै सकुशल हुन् रहन् भन्ने इच्छा हो, भगवान्ले सुनिदिउन् भन्ने इच्छा हो मेरो। अनि धैर्य धारण राख्न पनि सिक्नुपर्छ जस्तो पनि लाग्छ। यति बेला माहौल छुट्टै छ, परिस्थिति छुट्टै छ, होइन? कहिले के भनिराखेका हुन्छन्, कहिले के भनिराखेका हुन्छन् तपाईँले, तर आधिकारिक न्युज होइन सुनेर अथवा आधिकारिक व्यक्तिहरूलाई मात्र सम्पर्कमा सम्पर्क गरेर त्यसपछि सबै कुराहरू बुझेर मात्र भनौँ न बुझ्नु होला भन्न चाहे, मान्छेको हल्ला पछाडि नलाग्नु होला पनि भन्न चाहन्छु। अनि सबैले एकअर्कालाई साथ सहयोग चाहिँ दिनुपर्छ, साथ सहयोग दिनुहोला पनि भन्न चाहन्छु मैले। म्यासेजतर्फ म लाग्न चाहन्छु, केही म्यासेजहरू छैन सर र वाचन गर्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू सिम्पल सरी नै हुनुहुन्छ दाई, हामीलाई प्रकृतिले नै कति ठगेको है, मैले नि एकदम याद गरेको छु जब जब हामी नेपालको खुसीको दिन आउँछ होइन, अनि यानि कि दसैँ तिहारहरू होइन चाडहरू, तब हामी नेपालीलाई खिन्न किन केही दुःख दिएको छ भन्ने हुन्छ। विभिन्न अब प्रकृतिले
हामीलाई किन यस्तो गरेको होला है? आजको घटनाले मन एकदम दुखेको छ दाई। उही त हो, म रङ कानी पोखरीबाट सरिना गुरुङ भन्नुहुन्छ, सम्झना सबैमा छाइ भन्नुहुन्छ, मैले पनि याद गरिरहेको छु। मैले प्रायः जसो होइन यो जब जब चाड आउँछ नि तब तब विभिन्न चाडपर्वहरू नजिकै जाँदाखेरि विभिन्न घटनाहरू बढ्न थालेको जस्तो महसुस मैले होइन गरिरहेको छु। पछिल्लो समयमा है विभिन्न खालका घटनाहरू घटिरहेका छन् आफ्नो मनमा चाहे होइन। सो प्रकृतिले पनि हेपेको भएर हामीलाई नै सुन है ठिक छ, यस्तै छ के गर्नु। हामी जे होस् अझै पनि यस्तो घटनाहरू दोहोरिन सक्छ, नदोहोरिएला भन्न सकिन्न। त्यही भएर होइन यो जे होस् यस्तो घटना हुनुभन्दा अगाडि नै होइन हामी संयमित हुन एकदम सतर्कता साथ रहन सक्नुपर्छ जस्तो लाग्छ। अब यो सूचनाहरू सरकारले पनि सूचना दिने होइन विभिन्न अलार्म सिस्टमहरू हुन्छ नि त, त्यो सिस्टम भएको भए अझ केही हुन्थ्यो कि होइन, अलार्म केही हुँदै छ भनेर 15-20 मिनट अथवा आधा घन्टा अगाडि नै होइन सूचना अलार्म बज्ने त्यस्तो केही भयो भने त्यो पनि राम्रो हो कि होइन, हुन्थ्यो कि कम क्षति हुन्थ्यो कि भन्ने, क्षति त हुन्थ्यो अवश्य पनि। अनि हामी पछिल्लो समय यो खोला खाल्सीतर्फ होइन हामी मानव बस्तीहरू होइन विकास धेरै गऱ्यौँ जस्तो लाग्छ। मैले सधैँ एक्जाम्पल दिइराखेको हुन्छु, मैले विभिन्न कुराहरूले जहिले मैले एउटा उदाहरण दिन्छु मेरो आफ्नै ठाउँको आफ्नै गाउँको होइन म बसेकै ठाउँको, मेरो एउटा ओडा छ एउटा ठाउँ छ तर बाटो चार ठाउँबाट खनिएको छ कि। अब त्यहाँ इन्जिनियरलाई दोष दिने कि होइन, ठुला बडा मान्छेलाई दोष दिने कि होइन, चारतिरबाट बाटो खनिएको छ, विकास चाहिएन, विकास विरोध अब के भन्यो भने विकास विरोधी गर्ने भन्ने कुरा आउँछ होइन। हुन त मलाई यस्ता कुराहरू अन्य ठाउँमा पनि भएका हुन सक्छन् होइन, त्यही भएर मैले भनेको विकास गर्दाखेरि पनि अलिकति कस्तो ठाउँलाई कस्तो तरिकाले विकास गर्ने भनेर, कुन ठाउँमा बस्ती बसाल्दा राम्रो हुन्छ, कुन ठाउँमा मान्छे बस्न मिल्छ, कुन ठाउँलाई कुन ठाउँमा बाटो पुर्याउन सकिन्छ, पहिरो जाँदैन, बाढी आउँदैन, सरकारले पनि भन्नुपर्छ जस्तो लाग्छ कि होइन। त्यही भएर मैले कहिलेकाहीँ म सोचिरहेको हुन्छु कि हाम्रो ठाउँमा मेरै ठाउँमा होइन एउटै वडामा एउटै गाउँमा वडामा हो एउटै गाउँमा 3-4 ठाउँबाट बाटो खनिएको छ कि, अनि यस्तो गर्नुहुन्छ र भने अब एउटाबाट चल्दैन भत्किन्छ, भत्किएर बस्छ सरकारको पैसा त भने भत्किएर बसेको छ त्यतिकै झाडै भएर बसेको छ, अर्कोबाट फेरि बाटो खनेको छ, अनि केही भन्यो विकास विरोधी सकियो होइन। एउटालाई दिगोपना सस्टेनेबल विकास गर्यो भने हामीले ल ठिक छ एउटालाई सस्टेनेबल पिच गर्ने बाटो बनायौँ भने त राम्रो हो नि त भनेर मैले जहिले भनेर, हामी विनाशतर्फ अगाडि बढिरहेका छौँ है, विकासको नाममा विनाश गरिरहेका छौँ है भनेर मैले जहिले सोचिरहेको छु। एउटा यो कारण पनि हुनसक्छ पनि भन्ने त्यो मेरो सोच आउँछ क्या कहिलेकाहीँ, हामी होइन अन्धाधुन्धामा बाटोहरू जतासुकै भत्काइरहेका छौँ। यो आजकोलाई मैले दोष दिएको होइन, आज अपर्झट भए होइन, यो भनेको अर्कै प्रकृतिको घटना थियो, तर यस्ता प्रकृतिहरू अझै पनि घट्न सक्छन्, घट्दैनन् भन्न सकिन्न, तर अरू पनि एक्जाम्पल दिइरहेको मैले होइन, पानी परिराख्छ रामी छापमा त्यत्रो जस्तै पानी पर्यो, विभिन्न होइन बर्खाको बेलामा भेल बाढी आउँछ, सानो खोला पनि ठुलो हुन्छ, त्यो याद गर्दैनन् कि होइन, अनि मैले त्यो सोचिरहेको हुन्छ, याद हुन्न यहाँनिर
सरकारी पैसा त अनि हैन मान्छेलाई कसरी त्यो अब बारी हुन्छ नि त त्यो त सरकारी सम्पत्ति त हैन व्यक्तिको हैन कसरी त्यसको नाश गर्दिनु त्यसरी कसरी सकाइदिउँ कसरी भत्काइदिउँ पनि तर्फ हुन्छ नि यो चाहिँ मैले महसुस गरेको छु है यो मैले व्यक्तिगत कुराहरू राखेको त्यही भएर हामीले विकासमा पनि ध्यान दिनुपर्छ पनि भन्न चाहे अनि आजको कुरा त अपर्याप्त थियो यसमा सायद अलार्म सिस्टम राखेको भए केही जनधनको क्षति कम गर्न सकिन्थ्यो कि भन्ने हो हामी एकअर्कालाई सहयोग चाहिँ गर्नुपर्छ यो समयमा यति बेला यो पार्टी त्यो पार्टी भन्नुहुन्न यो मान्छे त्यो मान्छे भन्नुहुन्न होइन यो भएन त्यो भएन भन्नु भएन यो बेलामा कालो बजारी हुनसक्छ त्यतातिर होइन जब जब केही विपदहरू आइपुग्छ नि त्यसपछि पसलेहरू होइन साउजीहरू सामान लुकाउने हुन्छ कि अथवा सामानलाई हाई मूल्यमा बेच्ने हुन्छ कि त्यो गरिराख्नु भएको पनि होइन देखिन्छ सायद पछिल्लो समयमा त कमै हुन्छ क्या अरे नत्र पहिला त्यो प्रायः हुन्थ्यो मैले त्यो भूकम्पको बेलामा महसुस गरेको मैले चाहिँ होइन त्यसपछि अन्य समय पनि हुनसक्छ त्यो बेला चाहिँ मैले यसरी नै महसुस गरेको थिएँ होइन त्यो महसुस गरेका कुराहरू मैले भनिरहेको छु यी यो सहयोग गर्ने बेलामा चाहिँ त्यस्तो होइन मानवतीय मानवता नै नभए जसरी मानवता हराएको जसरी चाहिँ होइन बरु फ्रीमा सहयोग गर्नुपर्ने कसरी हुन्छ होइन स्थान आश्रय दिनुपर्ने मान्छेलाई कसरी हुन्छ सहयोग गर्नुपर्ने पैसा दिएर हुन्छ कि होइन बास स्थान दिएर घाँस बास कपास कसरी हुन्छ सहयोग गर्नुपर्नेमा झन् हामीले दुःख पीडा दिएर दिनु हुँदैन यो कुरा पनि बुझ्नु होला पनि भन्न चाहे होइन भनिदिनु होला पनि भन्न चाहे आफन्तहरू कता जानु भएको छ खोज्नु होला सम्पर्कमा सम्पर्क गर्नु होला बुझ्नु होला पनि भन्न चाहन्छु सहयोगको भावना जगाउनु होला भन्न खोजेको मैले यो पुरै होइन मैले कुरा भनिरहेर कार्यक्रम यस्तो बिरियानीहरू भइराखेको छ हेलो दाई हजुर म कार्यक्रम सुन्दैछु है रामेछापबाट मुक्तान कान्छ हो कार्यक्रम राम्रो लाग्छ भन्ने उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रकाश खड्का हुनुहुन्छ हेपिएको नेपाल फेरि रह्यो न मजाले भन्नुहुन्छ हेपिएको नेपाल फेरि रह्यो न मजाले विचारा मेरो देश नेपाल छोयो न मजाले देश जनता जनधन खबरै नपाई के भयो धेरैको ज्यान थाहै नपाई गयो न मजाले भन्नुहुन्छ देश चोकमा डुबेको बेला दुःख लाग्दै गर्दा धेरै बचाउन सकिएन माफी माग्दै गर्दा अचानक कुहिरो मण्डले झैँ लाग्यो नि हजुर बिचरा निर्दोष शरीर सडकमा भाग्दै गर्दा भन्नुहुन्छ पक्कै पनि अचानक भयो होइन त्यो हेर्दा दृश्य हेर्दा मात्र पनि हामी यहाँ बसेर हेर्दा मात्र थर त्यो हुन्छ नि मुठु काप छ कि त्यस्तो एक्कासी आयो होइन के भयो होला कसो भयो होला भन्ने चिज हुन्छ होइन प्रिय मित्र नमस्कार तपाईँको एसएमएस दोरीको नियमित मित्र प्रकाश आज अलिक मिलाएर हरफ लेख्न सकेन किनकि देश शोकमा डुबेको बेला भित्र मन कापिरहेको छ भन्नुहुन्छ आँखा अघि धेरै नेपाली हाम्रो आफन्तकोमा हुँदै गर्दा सानो लाइन सम्प्रेषण गरेको हो भन्नुहुन्छ विशेष त यो भन्छु घाइतेहरूलाई स्वास्थ्य लाभको कामना फस्नु भएकोलाई छिटो उद्धार होस् अनि मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु भन्नुहुन्छ आज मन थाम्न सकिएन दाइ छुट्छला भन्नुहुन्छ पक्कै पनि मन थाम्न सकिएन तर अब थमाउनु पनि पर्छ है यो चाहिँ याद गर्नुहोस् न फेरि थाम्न सकिएन भनेर पनि हामी अतालिएर पनि काम छैन कि यो बेलामा हामी अतालिनु पनि हुँदैन संयमित भएर सोचेर अगाडि बढ्नुपर्छ होइन दिमागलाई अलिकति भनौँ न अब हामी अत्तालिसकेपछि दिमाग के गरौँ कसो गरौँ हुन्छ नि त हामी नअत्तालिकन दिमागलाई सही ठाउँमा लगाएर सही तरिकाले यो बेला काम गर्नुपर्छ हिम्मत गरेर होइन अरूलाई पनि साहस दिनुपर्छ भन्न चाहे अत्तालिएर एकजना अत्तालिएपछि उसको कुराले फेरि अर्को अत्तालिने हुन्छ अर्को अत्तालिने हुन्छ त्यो भइसकेपछि झन् झन् झन् त्यो डरै डर हुन्छ त्यो भएर अत्तालिने भन्दा पनि साहस दिने हिम्मत दिने होइन कुराहरू चाहिँ गर्नुपर्छ है यो बेला भन्न चाहे भाग्रा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ ओखलढुङ्गा पोखली घर भइहाल्छ साउदी अरेबियाबाट अरेबियाको रियादबाट भन्नुहुन्छ धेरै सम्झना घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ
विक्रम सिंहहरु हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामेछाप कार्य भइहाल्छ काठमाडौँबाट आजको घटनाले अत्यन्तै दुःख लाग्यो हाम्रो रामेछापको पनि धेरै साथीहरू सम्पर्कविहीन भएका छन् साथै अन्य जिल्लाको पनि अवस्था त्यस्तै छ साह्रै दुःख लागिरहेको छ आशा गरौँ सकेसम्म सकुशल भेटियोस् भन्ने हुनुहुन्छ मैले पनि भनेको त्यही हो आशा गरौँ होइन आशा गरौँ यति बेला के भइराखेको छ भन्दाखेरि त्यता पनि अब अतालिएको हुनसक्छ नि त कता जाने के जाने भन्ने हुनसक्छ त्यो एक्कासी आउँदाखेरि त्यतातिर जानुभएको थियो भने होइन कुद्दाखेरि त अब त्यतिखेर अतालिएको बेला मन सोच्न सक्दैन कि त्यो नसोच्न नसकिराखेको बेलामा मोबाइल कता पुग्छ होइन अनि कहाँ गएर फोन गर्ने के गर्ने भन्ने कुरा पनि त्यो सोच्न सकिँदैन कि त्यही भएर कतै हुनुहुन्छ होला सम्पर्क विच्छेद भएको छ होला विभिन्न कारणले गर्दाखेरि आउनुहुन्छ होला आउनुहोस् पनि भन्न चाहे छिटोभन्दा छिटो होइन घर परिवार रामेछापका धेरै जानुभएको थियो भन्ने होइन खबरहरू आइराखेको छ त्यतातिर अहिलेसम्म सम्पर्कविहीन भन्ने अवस्था पनि बुझिएको छ सो सम्पर्क कोही कसैले देख्नुभयो भने त ठिक छ भन्नुहोस् होइन नम्बर मार्फत देख्नुभएको छैन भने पनि होइन सुन्दै हुनुहुन्छ भने पनि त्यहाँनिर होइन रामेछापको कोही हुनुहुन्थ्यो कुरा हुन्छ नि त साथीभाइमा यता रामेछापको पनि थिए भन्ने हो भने त्यो सम्पर्क गराइदिनुहोस् उहाँहरूलाई होइन घर परिवार आफन्तसँग हुन चाहे श्रीधर पौडेल हुनुहुन्छ इन्डियाबाट सुन्दैछु भन्नुहुन्छ नेपाल घर अर्घ खाँची होस् तपाईँमा सम्झना छ भन्नुहुन्छ राज केली हुनुहुन्छ भैराटपुर 23-12 कलैया नेपाल नेपाल हिन्द रेडियो श्रोता सङ्घ हुनुहुन्छ नमस्ते भन्नुहुन्छ राज केलीलाई पनि स्वागत छ पनि भन्न चाहे त्यस्तै गरेर मनिता थापा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ रामेछाप दुई देउरालीबाट मनिता थापा मगर हो सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला राजीव राई अफिसियल होइन नाम रहेको छ आज रसुवाको घटनाले दुःख लागेको छ भन्नुहुन्छ पक्कै पनि धेरै दुःखी बनाएको छ वसन्त श्रेष्ठ हुनुहुन्छ ताप्लेजुङ सिद्धिङगुवाबाट सुन्दैछु सञ्चना सबै भन्नुहुन्छ त्यस्तै गरेर कल्पना सापाङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सन्चो हुनुहुन्छ आज मलाई क्षतिज पारे उनको बस्तीमा भने गीत राखिदिनुहोस् त भन्नुहुन्छ प्लिज दाई भन्नुहुन्छ प्रायः जस्तो मैले सोध्छु कि यति बेला धेरै कामको सिलसिलामा पनि उता जानुभएको छ होइन त्यतातिर कामको सिलसिलामा जानुभएको छ अथवा कोही घुम्न जानुभएको थियो होला होइन अनि त्यसपछि अब कोही विदेशमा हुनुहुन्छ होला होइन मैले त्यहाँका स्थानीयहरू त त्यहाँ भइहाल्नुभयो त्यहाँका परिवार आफन्तजनहरू विदेशमा हुनुहुन्छ होला म यतिखेर आउँछ है म यो गर्छु है म आएपछि यो गर्छु है भन्ने हुनुहुन्थ्यो होला त्यो सोध्छु क्या म त्यतातिर दिमाग गएर आएछ मन कस्तो भयो होला है उहाँहरूको होइन ठिक छ मनलाई चाहिँ तर मनलाई शान्त राख्नुहोस् जे हुन्छ राम्रो हुन्छ भेटिनुहुन्छ आशा गर्नुहोस् सबै मैले मेरो खासै अरू सोच छैन मैले सोच्ने भनेको धनको ठिक छ क्षति होस् मान्छेको मान्छेलाई केही नहोस् है होइन भन्ने सोच हो मेरो चाहिँ अहिलेसम्म होइन जस्तोसुकै वितण्ड आए पनि मान्छेलाई केही भएन भने त अन्त बिस्तार भइहाल्छ नि भन्ने होइन र त्यही भएर सकभर कोही कसैलाई केही नहोस् भन्न चाहे अनि सम्पर्कमा नआउनुभएका परिवारसँग सम्पर्कमा नआउनुभएका अरू पनि चाँडै सम्पर्कमा आउनुहोला पनि भन्न चाहे पनि अर्को भनेको अब राहत उद्धारका कामहरू भइरहेका छन् होइन त्योभन्दा पनि सक्दो चाँडो होस् होइन उद्धारको दिन रात खटिराख्नु भएको छ प्रहरी सेनाहरू उद्धारकर्ताहरू होइन हामी चाहिँ सुरक्षित रहौँ पनि भन्न चाहे है सुरक्षित रहौँ त्यहाँ हुनुहुन्छ भने अब प्रायः हाम्रो रेडियो त्यतातिर नहुन पनि सक्छ नसुनिन पनि सक्छ अनलाइनबाट पनि प्रायः जसो कोही साथीहरूले सुन्दै हुनुहुन्छ भने त ठिक छ भनिदिनु होला नभए पनि प्रायः जसो त्यतातिर त पुग्दैन होला होइन लाइभ सेयर गर्दाओर्दा अनियरबाट सुन्दै हुनुहुन्छ भने पनि सतर्क रहेर खोला खाल्सीका मान्छेहरू चाहिँ अझ विशेष गरेर सतर्कका साथ रहनुपर्छ है पछिल्लो समय यो नेचुरल क्लाइमेट चेन्ज भइराखेको छ होइन हामीले गर्दा हो है फेरि यो पनि यति चाहिँ बुझ्नुपर्छ पछिल्लो समय विनाशका
कुराहरू हामीले गरिरहेका छौँ, रुख काट्नेहरू होइन, त्यसपछि बस्ती विकास गर्दाखेरि, बाटो विकास गर्दाखेरि विनाश भइराखेको छ, अनि विभिन्न कारणले विनाश भइराखेको भएर अब यो क्लाइमेट चेन्ज भइराखेको छ। हेर्नुहोस् न, पानी समयमा परिराखेको छैन, पर्ने बेलामा पानी पर्दैन, गर्मी त्यसरी बढिराखेको छ होइन, यो भइराखेको छ। सो हामी सतर्क भएर रहनुपर्छ पनि भन्न चाहे, रहौँ पनि भन्न चाहन्छु, अनि रुखहरू रोपौँ होइन, यी कुराहरू दिउँ, यो चाहिँ मनमा टेलिराख्नुहोस्। विकास गर्दाखेरि लङ टर्म सस्टेनेबल खालको विकास गरौँ, छिनभरको विनाशकालीन विकास नगरौँ। यसको सिद्धाइदिन्छु सक्दिन्छु भनेर होइन, त्यो विकासको त्यो सोचले विकास नगरौँ पनि भन्न चाहन्छु। त्यस्तै गरेर अनि त सहयोग गरौँ हामी, जिन्दगी भनेको के हो भनेर होइन, मैले सधैँ भन्ने गरेको छु, झुट मलाई मन पर्दैन, झुट एउटा चाहिँ झुट होइन, झुट नबोलौँ, त्यो मैले सधैँ भन्ने गर्छु। अनि अर्को भनेको रिस, राग, घमण्ड होइन, यो भनेको यो काम छैन, काम छ र त्यही भएर हाँसेर बोल्ने गरौँ, जिन्दगी दुई दिनको हो, दुई तिन दिनको यो, त्यही भएर हाँसेर बोलौँ अनि एकअर्कालाई सहयोग गरौँ, सहयोगी भावना मनमा आओस्, यी कुराहरू चाहिँ होस् जस्तो लाग्छ। यो विपदको बेलामा त झन् धेरै सहयोगको भावना आउनुपर्छ मनमा, कसरी सहयोग गर्न सकिन्छ, के कुराले सहयोग गर्न सकिन्छ भन्ने होइन। हिराबहादुर लकै हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बुटवलबाट, मौसम आज अहिले 8 बजे ठुलो पानी परेको छ, पानी परेको थियो भने केही सामान्य भइसकेको छ भन्नुहुन्छ 8 बजेतिर। त्यही त पानी हेर्नुहोस् न होइन, कति बेला अब पानी अझै पर्छ भनेर मौसमविदहरूले कतै कतै पानी पर्छ भनेर भनिरहेका छन्। आज जुन अहिले ठाउँमा हिमताल त्यो फुटेको भन्ने खबर छ होइन, जुन भइराखेको छ त्यो अझै पानी त्यहाँ बाँकी रहेको छ, जति बेला जे पनि हुनसक्छ, सतर्क भएर रहनुहोला है भनेर त्यो विज्ञप्ति निकालिसकेको छ। सो त्यही भएर सतर्कका साथ होइन रहनुहोस्, अरूलाई पनि रहन भन्नुहोस्, टेलिफोनबाट हुन्छ कि कसरी हुन्छ कि, अहिले त माध्यम धेरै छ, पहिलाको जस्तो छैन। सो सबैलाई भन्नुहोला पनि भन्न चाहन्छु। सोना कन्दुङ, अप्सरा खड्का, विनिता छेत्री, रमिता श्रेष्ठ, सङ्गीता लामा, तन गजमेर, रूपसनायकी, दिलुयाम फुराई, बेलिया छामी, विनिता थामी, मिनु मगर, मिनु मायाकी सिंह लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। भोगाईको किताब लेख्नुभएको छ, पढाइले भन्दा भोगाईले धेरै कुरा सिकायो, मौन भएर पनि समयले रुवायो, किताबमा त जिन्दगी सरल देखिन्थ्यो, वास्तविकताले हरेक सपना चढायो, रातभर चिन्ताले निन्द्रा हरायो, मनको आकाश नै बादलले ढाक्यो, अब त आँसु पनि साथी बनेको छ, किनकि बुढाले नै बाँच्न सिकायो भन्नुहुन्छ रबहादुरजी। पक्कै पनि कति बेला के हुन्छ भन्न सकेन। सोना कन्दु हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। आर्जेश्वर राजमा सरा जुटसोजी हुनुहुन्छ, जुटलाई मुठीको कुनादेखि मिठो यादमा एउटा सम्झना छ, ह्यान्डसम मान्छे हेर्न आए है भन्नुहुन्छ, मिठो आवाजमा रमाउने मान्छेमा सुन्दैछु आज पनि भन्नुहुन्छ। शुभरात्रि छ प्यारीहरू। अप्सरा खड्का, सबिना कान्दुङमा अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्री राजमहत, एमुजरल, देवमान देवान, टिक्राम घिमिरे, प्रेम खड्का, टिक्राम सुनवार, काला बिरमान, हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विश्वजित जिमे, कल्पना साम्पाङ, कमल मुठ पौडेल, सुरजला सापकोटा, तारा श्रेष्ठ, केशव सञ्चरी, बिन्दा गिरी, हिराबहादुर लगाई, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। पवन आले पनि सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। रमन मोक्तान तामाङले पनि कार्यक्रम सुन्दैछ है भोजपुर, घर परिवारहरू चाहिँ सात समुद्र पारीबाट भन्नुहुन्छ, घरमा हुनुहुने परिवारको लागि सम्झिन चाहन्छु भन्नुहुन्छ। नेपालमा एकदमै दुःखद घटना घटेको छ, बाढीमा परेर ज्यान गुमाउनेहरूमा हार्दिक श्रद्धाञ्जलि, अनि घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। सुखाकुल परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्नुहुन्छ। त्यस्तै छेत्री कान्छो हुनुहुन्छ, मिस्यु मुटु बान्तु सुफिया राईलाई भन्दै हुनुहुन्छ, खोटाङदेखि हुनुहुन्छ सुन्दैछ है। सुरेश थापा भन्नुहुन्छ, धर्मराज हुनुहुन्छ, स्विट ड्रिम भन्नुहुन्छ, शान्ति विश्वले पनि शुभरात्रि सबैमा हुनुहुन्छ, शर्मिला आयु हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि सिन्धुलीबाट शर्मिला आयु भन्नुहुन्छ। प्यारी मुटुहरू रिमला दियाली, शर्मिला आयु राई, मिस्यु भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मनको साथी जीवन कार्यक्रम पनि सुन्दैछु भन्नुहुन्छ। सरिका छेत्रीले पनि सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ। मिलन घायल मुटुले दुहा कतारबाट सुन्दैछु सम्झना सबै भन्नुहुन्छ। त्यस्तै राजीव राई अफिसियल आइडी रहेको छ फेसबुक, हेरो
त्यही टिकटकमा हेऱ्यो, त्यही रुनु होइन, रुँदा रुँदा आँसु नै सकियो अभिजोग छ भन्नुहुन्छ फेसबुक टिकटक होइन, त्यो छ भन्नुहुन्छ। पक्कै पनि हामी पछिल्लो समय सामाजिक सञ्जालमा छौँ होइन, यहाँ कहाँ के भइराखेको छ अहिले सामाजिक सञ्जालले सबै भन्छ तर सबैले हालिरहेका हुन्छन् यो भयो त्यो भयो भनेर धेरैजसो प्राय अहिले त अब यो अफवाह फैलाउनेलाई कानुन कडा छ होइन, एआईको माध्यमबाट विभिन्न होइन एआई माध्यमबाट भिडियो बनाएर कन्टेन्ट बनाएर अफवाह फैलाउनेलाई कडाभन्दा कडा कारवाही हुन्छ, यो बेलामा कसरी होइन सहयोग हुन्छ कसरी सहयोग गर्न सकिन्छ त्यतातिर चाहिँ लाग्नुपर्छ। तर पछिल्लो समय फेसबुकतिर होइन विभिन्न भिडियो क्लिपहरू विभिन्न फोटाहरू होइन हालिराख्नु भएको छ, मोबाइलमा फेसबुकमा खोल्ने बित्तिकै टिकटकतिर हेर्ने बित्तिकै प्रायः जस्तो त्यही भिडियोहरू आउँछ होइन, मनलाई चाहिँ शान्त राख्नुहोस् भन्न चाहे अनि के कसरी सहयोग गर्न सकिन्छ बरु त्यतातिर कोहीलाई केही कुरा हिम्मत दिएर पनि हुन सकिन्छ नि होइन, तपाईँ यसो गर्नुपर्छ यसरी अघि बढ्नुपर्छ यस्तो यो हो यता बुझ्नुहोस् यता खोज्नुहोस् यसरी हामीले होइन अरूलाई सम्झाउन सकियो भने पनि त्यो पनि राम्रो धनकै सहयोग गर्नुपर्छ भन्ने छैन, टाढा हुनुहुन्छ भनिसकेपछि तपाईँ पुग्नै पर्छ होइन, जसरी पनि पुग्नै पर्छ भनेर पुग्नै नसकिने ठाउँमा हुनुहुन्छ भने पनि पुग्नै पर्छ भन्ने होइन, यति बेला सामाजिक सञ्जालबाट हुन्छ कि कताबाट हुन्छ होइन, तपाईँको बोलीले पनि ठुलो यति बेला होइन खेल खेल्न सक्छ होइन अरूहरूलाई, त्यो भनिन्छ नि मनोसामाजिक मनलाई शान्त पार्नको लागि होइन, यी कुराहरूबाट पनि हामीले ध्यान दिनुपर्छ, यी कुराहरूबाट पनि हामीले सहयोग गर्न सकिन्छ पनि भन्न चाहे। श्रीधर पौडेल हुनुहुन्छ इन्डियाबाट सुन्दैछ भन्नुहुन्छ, नेपाल घरहरूको हाँस्यो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। अनि मैले सधैँ भन्ने गर्छु विकास गर्दाखेरि चाहिँ सोचेर विकास गर्नुपर्छ है, मैले यो देखेर भनेको कुराहरू हुन्छ अनि यो मानवता चाहिँ नहराउँ है, यो विपदको बेलामा पनि भन्न चाहे विपदको बेलामा मानवता हराउँछ के, यहाँनिर कसरी लुट्न सकिन्छ कसरी ठग्न सकिन्छ, अब यति बेला भेल बाढी आइराखेको छ, भिडियोतिर आइराखेको थियो ग्यासको सिलिन्डर लिने त्यहाँबाट दाउरा लिने त्यस्तो त्यस्तो भइरहेको थियो, यो बेलामा कसरी मान्छेहरूलाई उद्धार गर्न सकिन्छ कसरी सामान झिक्न सकिन्छ तर्फ होइन कसरी बाँच्न बस्न सकिन्छ तर तर्फ चाहिँ हामीले सोचिरहेका छैनौँ, हामी होइन अर्कोतर्फ लागिरहेका छौँ, मानवता नहराओस्, व्यापारीहरूले पनि यो बेला कसरी राहत कसरी स्वास्थ्यमा झन् राम्रो तरिकाले सहज रूपमा उपलब्ध गराउन सकिन्छ दिन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ, संस्था संस्थाले पनि होइन अनि कसरी सहयोग गर्न सकिन्छ त्यसतर्फ सोच्नुपर्छ, पार्टीका व्यक्तिहरूले पनि म यो पार्टीको भएर गएर होइन यो पार्टीले यति सहयोग गरे अथवा यो पार्टीले यो सहयोग गरेको छ म यो पार्टी हुँ भन्दै त्यहाँ सहयोग गर्न पुग्ने होइन, यो बेलामा मानवता भएपछि हामी एक हौ है होइन सहयोग गर्न आएका छौँ भनेर सहयोग दिने हो कि सहयोग गर्ने हो कि यो कुरा मनमा लिनुपर्छ जस्तो पनि लाग्छ, त्यसपछि यति बेला पैसाको चलखेल धेरै हुन्छ होइन, सम्बन्धित सही ठाउँमा पुग्नुपर्छ है पनि एउटा कुरो हो होइन, सही ठाउँमा सही व्यक्तिसम्म पुगोस् होइन, यो भूकम्पको बेलाबाट मैले अगाडि त मलाई त्यति थाहा भएन तर भूकम्पको बेलाबाट मैले धेरै महसुस गरेको छु कि होइन, पसलमा सामान महँगो हुने पसलमा सामान नहुने होइन, अनि अब यो गाडीको त्यसपछि हवाई जहाजहरू महँगो हुने पाउँदै नपाउने छैन हजुर भन्ने होइन, ल हुन्छ भनिसकेपछि पनि महँगो पाराले हुन्छ हुन्छ भनेर सम्बन्धित ठाउँसम्म पुर्याउने होइन, यी कुराहरू मैले देखेको छु, त्यही भएर सहयोग गर्दाखेरि पनि सम्बन्धित व्यक्तिसम्म सहयोग नपुग्ने अथवा ल ठिक छ नि सातवटा भनेर सम्बन्धित व्यक्तिलाई सातवटा केही सहयोग गरौँ न भनेर सातवटा भनेको ठाउँमा दुईवटा जति दिएर अरू आफू लिने आफू राख्ने पैसा यति भनेको ठाउँमा आफू लिने होइन त्यस पैसा अरूलाई अलिकति दिने यी कुराहरू हुन्छन् यो बेला चलखली हुन्छन्, त्यही भएर निगरानी गर्ने निकायले पनि कडा निगरानी गर्नु पर्यो होइन, यी कुराहरू चाहिँ मैले यहाँहरूलाई अवगत गराए, हामी सबैले सच्चा मनले सहयोग गरौँ एकअर्कालाई मानवताको हिसाबले भन्न चाहे,
अनि मेन त मैले भनिरहेको हुन्छु अझै टरेको छैन है यस्ता कुराहरू विपदका घटनाहरू घट्न सक्छन् हामी भूकम्पको जोखिमले पनि नेपाल उच्च होइन मा पर्छ भूकम्पको बाढी पहिरो त्यसै पनि भइहाल्यो क्लाइमेट चेन्जले गर्दाखेरि के हुन्छ कसो हुन्छ होइन भन्न सकिन्न कति बेला के हुन्छ भन्ने कुरा हाम्रो देश सानो छ कि होइन त्यही भएर कति बेला के हुन्छ भन्न सकिन्न होइन त्यही भएर हामी आफै चनाख हुनुपर्छ हामी आफै चाहिँ एकअर्कालाई सहयोग गर्ने भावना लिएर अगाडि बढ्नुपर्छ यी कुराहरूमा चाहिँ ध्यान दिनु होला भन्न चाहे पछिल्लो समय त मानवता हराइसकेपछि मान्छे मान्छे बिच नै हत्या हिंसा बलात्कार घटिरहेको घटनाहरू घटिरहेको छ यहाँ होइन सो मानवता नहराओस् कलियुग हो यस्तो त्यो भन्ने सोच नहोस् कि होइन कलियुगमा पनि मानवता मान्छेमा चाहिँ सम्बन्ध छ राम्रो हुन्छ यस्तो सम्बन्ध छ भनेर हामीले देखाउन सकौँ जस्तो पनि लाग्छ त्यो नेपाल देशले त सुख कहिले नपाउने भयो कहिले मान्छेले घटनामा चाहेका छन् कहिले प्रकृतिले नै घटनामा चाहेका छन् धन्न मान्छेको चोला कति खेर के हुन्छ थाहै नहुँदो रहेछ भन्नुहुन्छ पके पनि हो त्यही त मान्छेको चोला टेकेन्द्र साउद हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मान्छेले मान्छेलाई पनि होइन विभिन्न कारणले अब घटनाहरू घटिरहेका छन् मान्छेको कारणले पनि प्रकृतिले त छँदैछ होइन यत्रो वितन्द मचाउँछ प्रकृतिले प्रकृतिले पनि होइन मचाइरहेको छ त्यहाँमाथि मान्छे मान्छे आफू आफै गरिरहेको छ आज गीत पनि राखिनँ मैले 11 बजिसकेको छ है ठिक छ यो धेरै कुराहरू गरेँ मेन भनेको मैले अन्तिममा सार भन्न चाहन्छु सतर्क रहौँ सुरक्षित रहौँ होइन हेल्पलाइनहरू थुप्रै रहेका छन् त्यो कण्ठ गरेर राखौँ होइन अपरजट केही नम्बरहरू अपरजट नम्बर हुन्छन् होइन ती नम्बरहरू कण्ठ पारिराख्नुहोस् चाहिन सक्छन् जति बेला पनि अरूलाई पऱ्यो भने पनि यो नम्बरमा फोन गर्नुहोस् है यसमा सहयोग माग्नुहोस् है पनि भन्न सकिन्छ अरूलाई पनि दिन सकिन्छ ती नम्बरहरू याद गर्नुहोस् पनि भन्न चाहे अनि घटनाहरू अझै घट्न सक्छन् परिस्थिति होइन जे पनि हुनसक्छ सतर्क रहेर सुरक्षित साथ रहँ पनि भन्न चाहन्छु एकअर्कालाई सहयोगको भावनाको साथ अगाडि बढौँ सहयोग गरौँ भन्न चाहे हामीले धेरै कुराहरू गरे आजको बसाइमा सुन्दर सुदूरपश्चिमबाट आयो है कमेन्ट तपाईँको कला र गलाको समान छ हजुर भन्नुहुन्छ टेकेन्द्रजी विशेष रूपमा धन्यवाद मेरो साथी पनि हुनुहुन्छ है निर्मलजी हुनुहुन्छ ठिक छ हजुरहरूलाई मैले पहिलोचोटि देखेँ हजुरको म्यासेज पनि धन्यवाद भन्न चाहे अनि अर्को कुरा विकासको कुरा चाहिँ मैले सधैँ एक्जाम्पलको रूपमै लिएर गरिरहेको हुन्छु लङ टर्म विकास गरौँ है सर्ट टर्म होइन सर्ट टर्मको सोच राखेर विकास गर्ने होइन लङ टर्म भिजन राखेर विकास गरौँ पनि भन्न चाहन्छु हामी विकासले गर्दाखेरि पनि कहिलेकाहीँ होइन विकास भएको छ नि भन्ने तरिकाको यहाँ कुराहरू आउँछ तर विकास त भयो एकैछिनको लागि विकास पनि होइन लङ टर्म भिजन राखेर विकास गर्नुपर्छ जस्तो पनि लाग्छ होइन जस्तै हाम्रै गाउँमा एउटै गाउँमा 3-4 बाटो छ भने त्यहाँनिर अब के होला भन्ने कुरा बर्खाको बेलामा थाहा हुन्छ भन्ने कता के हुन्छ कसो हुन्छ भने होइन त्यो हो कि त्यही भएर त्यहाँ न कसैले इन्जिनियरलाई वास्ता हुन्छ न पालिकालाई वास्ता हुन्छ न ओडालाई वास्ता हुन्छ उहाँहरूलाई होइन त्यही भएर कति कति ठाउँमा कति विकास गर्नुपर्ने हो कतिवटा बाटो जानुपर्ने हो कति रुख काट्दाखेरि त्यहाँको ठाउँलाई असर पर्दैन त्यहाँको गाउँलाई असर पर्दैन त्यहाँको सुरक्षित रहन्छ वातावरणलाई असर पर्दैन ती कुराहरूलाई पनि ध्यान दिएर विकास गर्नुपर्छ जस्तो लाग्छ होइन विकासको कुरामा पनि म जहिले जोड गरिरहेको हुन्छु भनिरहेको हुन्छु अनि आजलाई चाहिँ सुरक्षित रहौँ सतर्क रहौँ भन्न चाहे नम्बरहरू धेरै कता कता हुनुहुन्छ अझै पनि सम्पर्कमा आउनुभएको छैन होला सर्वप्रथम मलाई यो लाइभ देखाउनुहुने मेरो साथी प्रति हृदयदेखि नै नमन तथा आभार प्रकट गर्दछु भन्नुहुन्छ को हुनुहुन्थ्यो पनि उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब छुट्टी हेर्दै तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहे म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद सरसल्लाह सुझावको लागि नम्बर 0440-40-26 रहेको छ पनि मैले चाहे त्यस्तै गरेर अब
आफ्नो मनलाई लामखुट्टेको टोकाइबाट बस्नु होला, विद्युतीय उपकरणहरू चार्जिङमा राखेको नछन् होला, रातको समयमा ग्यास रेगुलेटर अफ गर्नु बिर्सिनु ध्यान दिनुहोला, औषध लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला, आफ्नो मन चाहे कोही कसैलाई केही भन्नु थियो कि बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला भन्ने मलाई चाहन्छु भन्दै अन्तिममा तपाईँको माझमा छोटो मिठोमा एउटा गीत राख्दै आजको बसाइबाट चाहिँ छुट्टिन चाहन्छु। कर्णाली पारे गीत रहेको छ, यो गीत अन्तिममा छोटो मिठोमा राख्दै आजको बसाइबाट छुट्टे हवस् त। नमस्कार, शुभरात्रि, मिठो सबै कामना गरे त।

बिहानको 5 बजे हजुरको रेडियो

0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: कर्मचारी आवश्यकता। सिन्धुलीको खुरकोट नजिकै बीपी हाइवेमा निर्माणाधीन नयाँ होटल, रिसोर्ट तथा कफी शपका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी आवश्यक परेको हुँदा इच्छुक

0: व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध छ। आवश्यक कर्मचारी: मल्टी कुजिन शेफ एकजना, बेकरी शेफ एकजना, सिनियर कुक दुईजना, कुक चारजना, किचन हेल्पर एकजना, डिशवासर दुईजना, फूड एन्ड बेभरेज म्यानेजर दुईजना, वेटर वेट्रेस दसजना, कफी बरिस्ता चारजना, क्यासियर दुईजना, हाउस किपिङ अथवा क्लिनर दुईजना, गार्डनर अथवा माली एकजना। नयाँ तथा अनुभवी दुवैजनाले सम्पर्क गर्न सक्नुहुनेछ। नयाँको लागि तालिमको व्यवस्था छ। खाना तथा बस्ने सुविधा उपलब्ध सहितको यो अवसर आएको हुँदा छिटै सम्पर्क गर्नुहोस्। थप जानकारीको लागि मोबाइल नम्बर 97 68 52 30 57
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: रामेछाप नगरपालिकाको अनुरोध:
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: आज विक्रम सम्वत 2083 साल भदौ 11 गते बिहिबार साउन शुक्ल चतुर्दशी 27 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तिब्बतबाट आएको बाढ़ीले नेपालमा विध्वंस, 150 भन्दा बढ़ीको मृत्यु, सयौं बेपत्ता, हजारौं घरबार विहीन, खरबौंको क्षति लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकको शुभ समाचारबाट
0: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पतालहरूलाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले गोर्खापत्रसँग कुराकानी गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नुका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो। ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई तयारी अवस्थामा राखेका छौं। डाक्टर देवकोटाले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेहरूलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि नुवाकोटको त्रिशुली अस्पताल, रसुवा अस्पताल लगायतका स्थानीय स्वास्थ्य संस्थाहरूलाई समेत सक्रिय बनाइएको छ। गम्भीर बिरामीलाई काठमाडौँ ल्याउने र बाँकीलाई त्रिशुली लगायतका नजिकका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै देवकोटाले स्वास्थ्य मन्त्रालयले आवश्यक पर्ने सबै संयन्त्र सक्रिय बनाएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उपचारका लागि औषधि, स्वास्थ्य सामग्री तथा आपतकालीन टेन्ट समेत पठाइएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आजका सबै राष्ट्रिय दैनिकहरूले तिब्बतबाट आएको बाढ़ी र त्यसले नेपालमा मच्चाएको वितण्डा सम्बन्धी खबर विभिन्न कोणबाट छापेका छन्। सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौ। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। बुधबार बिहान पाउने 9 बजेतिर रसुवाको तिमुरे बजार सामान्य थियो। रसुवाको भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले जमीन हल्लिएको महसुस गरे। उनलाई भुइँचालो आए जस्तो लाग्यो। हत्तपत्त उनी बाहिर निस्किए। बाहिर देखिएको दृश्य भुइँचालोको थिएन। माथिबाट धुवाको ठूलो मुस्लो सहित 100 मिटर उचाइको छाल जस्तो देखिने बाढ़ी तिमुरे बजारतिर बज्रिँदै थियो। त्यसले क्षणभरमै बजार बगायो। ढुंगाना र थुप्रै स्थानीय ज्यान जोगाउन जंगलतिर दौड़िए। नेपाल चीन सीमाको रसुवागढ़ी नाकाबाट शुरू भई तल्लो तटीय क्षेत्रसम्म पुगेको यही बाढ़ीले बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश गर्यो। नेपाल प्रहरीले बुधबार राति 11:05 अध्यावधि गरेको विवरण अनुसार बाढ़ीमा परेका 157 जनाको शव फेला परेको छ। रसुवामा 3, नुवाकोटमा 13 र धादिङमा 27 शव फेला परेका छन्। यस्तै चितवनमा 64, गोर्खामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 शव भेटिएका छन्। सयौं अझै सम्पर्कविहीन छन्। तिमुरे, स्याप्रुबेसी, हाकुबेसी, मैलुङ लगायत रसुवाका 1 दर्जन भन्दा बढ़ी बस्ती ध्वस्त भएका छन्। नुवाकोट र धादिङका तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन छन्। यस्तै 391 विदेशी र 93 स्वदेशी पर्यटक पनि बाढ़ीबाट सम्पर्कमा छैनन्। सुरक्षा निकाय र जलवायु विज्ञहरूले यो बाढ़ीलाई जनधनको क्षतिका हिसाबले देशको पछिल्लो समयको सबैभन्दा भयानक विपत्ति मध्ये एक मानेका छन्। 450 मेगावाट बिजुली उत्पादन बन्द, 400 मेगावाटका निर्माणाधीन आयोजनामा क्षति, सड़क संचार, बैंक तथा वित्तीय संस्थामा पनि धेरै नोक्सानी। रसुवागढ़ीदेखि गल्छी भन्दा तलसम्म 19 पक्की पुल र 5 बेली ब्रिज बगे। बेत्रावतीदेखि रसुवागढ़ी नाका जोड़ने 40 किलोमिटर सड़क क्षतिग्रस्त। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध। एनसेलका 27 टावर डाउन। विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: गोर्खापत्र दैनिकमा विध्वंसक बाढ़ीले विपत्ति, 157 जनाको शव प्राप्त, उद्धारमा राज्यका सबै संयन्त्र परिचालित, 93 जनाको उद्धार, राति पनि उद्धार तथा खोज जारी शीर्षकमा मुख्य खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढ़ी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितवन र नवलप्रासीसम्म प्रभावित भएको छ। बाढ़ीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 15 जनाको पहिचान खुल्न बाँकी रहेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुमा 9, रसुवामा 3 र नवलप्रासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्तरमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिहरूको संख्या अत्याधिक रहेकाले मृतकको संख्या निकै बढ़न सक्ने अनुमान सुरक्षा निकायहरूले गरेका छन्। बाढ़ीमा परि घाइते 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढ़ी, स्याप्रुबेसी, बेसी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन छन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायतका पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालित भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली पनि रहेको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 221 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टर 29 जनाको उद्धार गरेका छन्। आजको गोर्खा पत्र दैनिकमा खबर छ।
2: पूर्वानुमान पूर्व सूचनाले गम्भीर क्षति शीर्षकमा मध्याह दैनिकले खबर लेखेको छ। बिहान करिब 8 बजीसम्म रसुवाको जनजीवन सामान्य थियो। चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढ़ी आयो। रसुवागढ़ी नाकाका प्रहरीले जानकारी पाए लगत्तै पूर्व सूचना गर्न नभ्याउँदै आएको बाढ़ीले त्यहाँ कार्यरत प्रहरी नै बेपत्ता पार्यो। रसुवागढ़ी नाकादेखि 20 किलोमिटर उत्तर पूर्वमा हिम चट्टान पहिरोका कारण रसुवामा 81 ठूलो बाढ़ी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको ठम्याई छ। नेपाल चीन सीमानामा गएको हिम चट्टान पहिरोका कारण लेन्दे खोलामा गेग्रान सहितको बाढ़ी आएको र टिमुरे हुँदै उक्त बाढ़ी त्रिशुली नदीमा प्रवेश गरेको देखिएको छ। प्राधिकरणले भनेको छ बाढ़ी पूर्वानुमान महाशाखाका जलविज्ञ सौहार्द जोशीका अनुसार बाढ़ीको बहाव र गति अत्यन्त तीव्र थियो। यो बाढ़ी चीनको तिब्बती क्षेत्रबाट मात्र 20-25 मिनटमा नेपाली सीमा क्षेत्रमा आइपुगेको थियो। सीमा क्षेत्रमा आइपुगेपछि यसले 10-15 मिनटमा 12-15 किलोमिटरको दूरी पार गर्दै तल्लो तटीय क्षेत्रमा प्रभाव पारेको छ। नेपाली नाकामा रहेको रसुवागढ़ी नाकाको खोला नाप्ने केन्द्र स्टेशनमा 8:40 बाढ़ी प्रवेश गरेको रेकर्ड गरिएको छ। बाढ़ी एकैचोटि निकै ठूलो उचाई र वेगमा आएका कारण यसको असर बढ़ी देखिएको हो। उनले भने बाढ़ीको पूर्व सूचना समयमै पाउन नसक्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको जलविज्ञ जोशीले बताए। हिमताल भएको क्षेत्र अत्यन्त दुर्गम र विकट भएकाले चीन सरकारलाई समेत तत्काल सूचना प्राप्त गर्न कठिन छ। उनले भने बाढ़ीको बहाव तीव्र गति भएकाले पूर्व सूचना दिन समय नै भएन। बाढ़ीले रसुवा नुवाकोट धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। कति बेला हिमताल विस्फोट हुन्छन् भन्ने ठ्याक्कै पूर्वानुमान गर्ने प्रविधि हालसम्म विकसित छैन। उनले भने स्याटेलाइट तस्वीरहरू पनि त्यही समयमा उपलब्ध हुँदैनन्। विभागले स्याटेलाइट तस्वीरहरूको तुलनात्मक अध्ययन गरेर बाढ़ीको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए। नेपाल बाढ़ी सूचनाका सहायक जनवैज्ञानिक प्रभाकर यादवका अनुसार स्थानीय वर्षाका कारण आउन सक्ने सामान्य बाढ़ीबारे सूचनाहरू भए तापनि यो अचानक आएको बाढ़ीबारे कुनै पूर्वानुमान गरिएको थिएन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन मार्फत कुराकानी गर्दै बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले विपदमा परेका नागरिकको खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारका सबै निकाय परिचालन गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले बाढ़ीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार राहत तथा उपचारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। सरकारले प्रभावित नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्रीको सक्रियता शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्रीलाई भोटे कोशीमा बाढ़ी आएको स्थानीय प्रशासनबाट सूचना प्राप्त 8:45 उहाँलाई सूचना प्राप्त भएको थियो। त्यसै गरी प्रधानमन्त्री शाहबाट बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरकारवाला निकाय संघ संस्थाहरूलाई उहाँले 9 बजे नै निर्देशन दिनुभएको थियो। त्यसपछि 9:15 प्रधानमन्त्री शाहले तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहद्वारा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्न तथा नदी किनारमा जान अनुरोध गर्नुभएको थियो। त्यसै गरी 9:35 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाउनु भएको थियो। त्यसै गरी 11 बजे प्रदेश जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपद प्रति कार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेल मार्फत अलर्ट म्यासेज पठाउन लगाइएको थियो। त्यसै गरी 12:30 विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहद्वारा सरकारवाला सबैलाई खोज उद्धार तथा राहतका कार्यमा सक्दो सहयोग गर्न अनुरोध गरिएको थियो। त्यसै गरी 1 बजे प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको आकस्मिक बैठकपछि उद्धार खोज र राहत तीव्र बनाउने निर्णय भएको थियो भने प्रधानमन्त्री शाहले राति 8 बजे बाढ़ी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गर्नुभएको थियो। सामाजिक सञ्जाल मार्फत देशवासीलाई उहाँले सम्बोधन पनि गर्नुभएको छ। आजको गोर्खा पत्र दैनिकमा प्रधानमन्त्रीको सक्रियता शीर्षकमा खबर छापिएको छ।
2: नागरिक दैनिकमा बग्दा बग्दै बाँचे गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा खबर छापिएको छ। सल्यानका 36 वर्षीय गिरीलाल बुढाथोकी यतिखेर शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा उपचाररत छन्। उनको शरीरभरि आला घाउ छन्। टाउको र ढाडको घाउमा पट्टी बाँधिएको छ। अनुहारभरि घाउ र रगतका छिटा प्रष्ट देखिन्छन्। कोही पुगे भने उनी उठेर बोल्ने साहस गर्छन्। रसुवाको टिमुरेमा बाढ़ी आएपछि भाग्ने क्रममा घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो। घटना विवरण अनुसार सल्यान स्थायी घर भएका बुढाथोकी परिवारसहित रसुवाको टिमुरेमा मजदूरी गर्दै आएका थिए। 3 दाजुभाइ मध्ये उनी माइला हुन्। उनी लामो समयदेखि रसुवामै बस्दै आएका थिए। नदीको तहभन्दा करिब 300 मिटर माथि टिमुरे बस्तीमा उनको घर थियो। बुधबार बिहान 8 बजेको घटना हो। बुढाथोकी फोहोर फालेर घरभित्र पसेका थिए। 81 आँखा अघि सेतो कुहिरो जसरी पानी आयो। क्षणभरमै उनी बसेको घरमा बाढ़ी पस्यो। उनी र एकजना ज्वाई पर्ने व्यक्ति छतमा पुगे र बाहिर हाम फाले। ज्वाईलाई बाढ़ीले बगायो। उनी भने छतबाट हाम फालेर भित्तातिर पुगे। घर बग्दा उनी भित्तामा समेत चिया पिए। उनले केही हाँगा जस्तो वस्तु समातेर आफूलाई जोगाए। एकैछिनमा घरसहित उनले टेकेको जमीन बग्यो। उनी कसो कसो कान्लाबाट माथि पुगे। त्यति बेलासम्म उनको परिवारका 5 सदस्य बाढ़ीमा बगिसकेका थिए। घटना हुनुभन्दा करिब आधा घण्टा अघि उनले सल्यानबाट उपचारका लागि काठमाडौँ आएका जेठा दाजु यामलाल बुढाथोकीलाई फोन गरेका थिए। फोनमा सबै राम्रो भएको र आफू उपचारका लागि काठमाडौँ आएको जानकारी यामलालले दिएका थिए।
0: भोटेकसी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासोपाले 50 लाख दिने बुधबार जनाएका छन्। नेपालका लागि विश्व बैंकका नेपाल